पछि किसान दङ्ग शीर्षकको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शङ्कर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूर पश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
3: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
2: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
3: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
3: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारू गर्नका लागि *14#डायल गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। दक्षिण आन्ध्र सागरमा यात्रा गरिरहेको एउटा जहाजमा केही यात्रुमा पुष्टि भएको हान्ता भाइरसको संक्रमणको विषय अहिले विश्व जनस्वास्थ्यमा ठूलो चिन्ताको विषयका रूपमा देखिएको छ। 1978 दक्षिण कोरियामा पहिलोपटक पहिचान भएको हान्ता भाइरस जुनसुकै समयमा विश्वव्यापी स्वास्थ्य चुनौती बन्न सक्ने एक अत्यन्तै घातक भाइरस भएको जनस्वास्थ्य विज्ञहरूको भनाइ छ। मुख्यतया मुसाजन्य जीवहरूबाट मानिसमा सर्ने यो भाइरसले संक्रमण भएमा फोक्सो र मुटुमा गम्भीर असर पुर्याउने र 50% भन्दा बढी यसको मृत्युदर भएको जनस्वास्थ्य विज्ञहरूको चेतावनीपछि विश्वभरि नै चर्चा र चिन्ताको विषय भएको छ। त्यसै गरी अफ्रिकी मुलुक कङ्गोमा तीव्र रूपमा फैलिरहेको इबोला भाइरस छिमेकी युगाण्डा तथा आसपासमा पनि पुगेपछि अन्य देशहरूलाई प्रभावित पार्न सक्ने जोखिम बढेपछि विश्व स्वास्थ्य संगठन WHO सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको छ। हान्ता र इबोला भाइरस, यसको जोखिम, नेपाल वा नेपालीसम्म फैलावटको सम्भावना, जोगिने उपाय लगायतबारे आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ। वरिष्ठ सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन कुराकानीमा हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। डाक्टर साहब,
6: हेलो। हजुर
5: हजुर, स्वागत छ यहाँलाई।
6: धन्यवाद
5: हजुर। यो अब हान्ता भाइरसको जुन संक्रमणको जोखिमको कुरा अहिले आइरहेको छ, मूलत यसको अहिले पछिल्लो अवस्था कस्तो छ?
6: हान्ता भाइरसको चाहिँ जुन अहिले पछिल्लो समयमा कोचसिपमा आउटब्रेक भयो, त्यसपछि यो अलिकति विश्व तरङ्गित भएको अवस्था छ। यसको कारण के थियो भन्दाखेरि, यो हान्ता भाइरस चाहिँ जुन तरिकाले कोचसिपभित्र धेरै मानिस संक्रमित

0: बनायो र मृत्यु मृत्यु हुन त अब धन्य 50% थियो तर जुटभित्र जसरी मान्छेहरू धेरै बिरामी भए यो त्यति सहज अथवा सहयोग देखिँदैन र धेरैले के सोचिरहेको छ भन्दाखेरि सम्भवतः हान्ता भाइरस अब यहाँ हान्ता भाइरस भन्ने बित्तिकै दुई प्रकारको हान्ता भाइरसको बारेमा हामी बढी चर्चा गर्छौँ. दुई प्रकारको हान्ता भाइरस भनेको एउटा जुन अहिले देखेको छ त्यो अमेरिकी महादेशमा पाइने हान्ता भाइरसको प्रजातिको कारणले भइरहेको देखिन्छ. त्यसमा पनि आन्देस जातको प्रजातिको हान्ता भाइरस र यो प्रजातिको हान्ता भाइरस चाहिँ केही हदसम्ममा अब यो लिमिटेड भन्छ हामीले लिमिटेड ट्रान्समिसन मानिसबाट मानिसमा भन्ने गरेको थियो तर जुन अहिले देखिएको छ त्यो चाहिँ एउटा भनौँ अब त्यो दर्जना मान्छे सङ्क्रमित भएको छ. यो कसरी भयो होला किन भन्दाखेरि एकजना पो सङ्क्रमित हुन्छ त्यो सङ्क्रमित भउँदैमा सबैजना फेरि त्यत्रोजना दर्जना मान्छेहरू सङ्क्रमित कसरी भयो होला अब आफ्नो एकदम भनौँ पार्टनर या आफ्नो आफन्त त सँगै बस्दा होला तर यहाँ चाहिँ अरू विभिन्न देशका भनौँ सङ्क्रमित भएको कुराहरू छ र यसले धेरै धेरै अनेकौँ प्रश्नहरू चाहिँ खडा गरेको छ र यति घातक मानिएको जुन सङ्क्रामकहरू छ यो मानिसबाट मानिसमा सजिलो सहने हो भने अब मैले चाहिँ भौगोलिक दृष्टिकोणले यो अमेरिकी माध्यममा मात्र पाइन्छ त्यही कारणले त्यता मात्र छ डराउनै पर्दैन हाम्रोमा मुसै छैन त्यो फैलाउने भनेर चुपचाप बस्ने अवस्था रहेन. अब यो धन्य धन्यै विश्वव्यापी भ्रमण जान सक्ने सम्भावना र यो मानेमा कि सङ्क्रमित रह्यो भने सो व्यक्ति कुनै पनि देशमा हवाई मार्ग या कुनै पनि मार्गबाट पुग्यो भने उसले जोलाई पनि सार्न सक्ने भयो. अब त्यो कारणले गर्दाखेरि यहाँनिर अलिकति चिन्ताको विषय भनेको यद्यपि यो कुरा गर्दै गर्दा अब नेपाल न्यून जोखिममा भन्न सकिन्छ. अब यसको मतलब यो होइन एसियामा छैन भन्ने कुरा. अब म अर्को हान्ता भाइरसको कुरा गर्दैछु जुन एसियामा र युरोपमा देखिने गरेछ. एसिया र युरोपमा एसियामा चाहिँ विशेष गरेर चिन दक्षिण कोरिया जापान जस्ता देशहरूमा नदेखिएको होइन यो विगतदेखि देखिँदै आइरहेको. मलाई त यो पनि राम्रोसँग थाहा छ कि दक्षिण कोरियाको मैले नाम लिइरहेँ त्यहाँ हाम्रा नेपाली दाजुभाइ हजारौँ रोजगारको सिलसिलामा जानुहुन्छ. मसँगै एकजना व्यक्तिको कुराकानी भएको थियो सायद केही कोभिडभन्दा कोभिडको महामारीभन्दा अगाडि कुरा जस्तो लाग्छ मलाई. उहाँ चाहिँ हान्ता भाइरस सङ्क्रमित भएर केही दिन बिरामी भएर उपचार गरेर फर्केको भन्ने कुरा मसँग गर्नुभएको थियो र मलाई रिपोर्ट देखाइरहेको थियो. भनेको अब एसियाली मुलुकमा पनि छ. अब त्यो एसियाली मुलुकमा देखिने हान्ता भाइरस र अमेरिकी महादेशमा पाइने हान्ता भाइरसमा चाहिँ मृत्युदरमा अलिकति फरक छ. अब एसियामा पाइने मृत्युदर अलिक कम छ त्यो भन्ने अप टु 15% भन्ने गरिन्छ भने यता अमेरिकी महादेशमा पाइनेको चाहिँ अघि हामीले कुरा गरेको झन्डै 50% त्यहाँको उच्च छ र यो अमेरिकी महादेशमा पाउनेले विशेष गरेर फोक्सोलाई प्रभावित गर्छ भने यता जुन एसियामा पाउने जुन हान्ता भाइरस छ त्यसले विशेष गरेर किडनीलाई समस्या पार्छ. यो दुईवटा लक्षण अथवा दुईवटा जुन अङ्गमा प्रभावित पार्नेको आधारमा चाहिँ यसलाई नामकरण गरिएको देखिन्छ. मैले अघि भने चाहिँ अमेरिकी माध्यममा पाइने जुन हान्ता भाइरस छ हान्ता भाइरस पुलमोनरी सिन्ड्रोम अघि मैले भनिहालेँ फोक्सोमा समस्या लाउने अहिले जुन क्रुज सिपमा देखेको छ यो त्यही भाइरस नै हो. त्यसको प्रजाति मध्येमा आन्देश प्रजातिको अघि हामी चर्चा गरिहाल्यौँ भने अघि मैले यतातिर एसियातिरको कुरा गरेँ त्यसले विशेष गरेर किडनीमा समस्या ल्याउँछ रक्तस्राव गराउँछ त्यसले गर्दाखेरि चाहिँ हेमोरेजिक फिभर विथ रेनो सिन्ड्रम भनेर नाम दिएको छ. तसर्थ यसरी सर्सर्थ हेर्दाखेरि यो दुईवटा भाइरस विशेष गरेर अब यो भाइरस पनि हान्ता भाइरसको विभिन्न उप प्रजातिहरू छन् तर ती भाइरसहरूमध्येमा यो दुईवटा विशेष छ र यो दुईवटा विशेष पनि विशेष गरेर भौगोलिक अवस्था अनुसार र यसको जुन स्वास्थ्यमा पार्ने प्रभावको आधारमा दुई भागमा विशेष गरेर बाँडेको छ. तसर्थ एउटा अमेरिकी महादेशमा भयो अर्को एसिया युरोप भन्ने छ विशेष गरी एसियामा चिन र दक्षिण कोरियामा वर्षेनी सयौँ मानिस सङ्क्रमित भएको तथ्याङ्कहरू हामीले देख्न पाउँदछौँ.
1: अब अहिलेको चाहिँ चुनौती भनेको यसको जुन सङ्क्रामक अवस्था छ र यसको जुन जोखिम छ मृत्युदरको सन्दर्भ पनि छ, र अब यो जस्तो यो यस्ता खालका भाइरसहरू चाहिँ कुन परिस्थितिमा कसरी आक्रामक हुन्छन्, जबकि पटक पटक देखिएको सन्दर्भ हो होइन, अब यसले चाहिँ ठ्याक्कै आक्रामक अवस्था लिने सम्भावनाको कुरा अथवा यो सङ्क्रमण चाहिँ बढीभन्दा बढी चाहिँ तीव्र गतिमा फैलिने कारणहरू यस्तो के हुन्छ, यसका कस्ता खालका अनुसन्धानका प्रतिवेदनहरू छन् यसका बारेमा?
0: यो नै सान्दर्भिक प्रश्न हो, खास गरी हिजोसम्म थिएन किन हामी बेकारमा यो बारेमा चिन्ता लिने भनेर बस्नु नै हामी गलत हुन्छ। अब मैले सुरुमा पनि कुराकानीमा मैले भनेको थिएँ कि आन्देस प्रजातिको जुन अहिले क्रुज सिपमा देखियो र त्यो आफैमा अलिक अस्वाभाविक अनि अलिक बढी सङ्क्रामक हो कि भन्ने कुराहरू आएको छ। यद्यपि अब यो डब्लुएचओले पछि अनुसन्धान गरेर रिपोर्टहरू तयार पार्ला, तर त्यही एउटा प्रश्न त खडा गर्यो, कुनै समयमा हामीले यो लिमिटेड भनेको अब एक दुईजनालाई सर्ला या दुई चारजनालाई, त्यो पनि एकदमै सँगै सबै बसिरहेकोलाई सर्ला भन्दै गर्दाखेरि त्यहाँ अब भनौँ धेरै व्यक्तिहरू सङ्क्रमित भएको भन्ने कुराहरू आएको छ यो मानेमा। तर अब भाइरसको एउटा यो जुन नेचर छ भनौँ या त्यो समयक्रममा चाहिँ के हुन्छ भन्दाखेरि स्वाभाविक रूपमा यो जेनेटिकल म्युटेसन हुन्छ भन्नाले उत्परिवर्तन भन्छौँ हामीले जिनमा, यो खालको चाहिँ देखिन्छ। अनि यसमा चाहिँ अब सधैँभरि त्यो भाइरस सधैँ अब एकदम सङ्क्रामक हुने घातकै हुने भन्ने जरुरी त होइन, तैले कहिलेकाहीँ त त्योभन्दा पनि कमजोर हुन्छ। त्यो ज्वलन्त उदाहरण हामीले कोभिडमा देख्यौँ, भेरिएन्टहरू चेन्ज हुँदा जिनमा उत्परिवर्तन हुँदाखेरि कहिले अत्यन्तै कडा भएर धेरै मान्छेलाई मार्ने, कहिले चाहिँ अलिक कम, कहिले एकदम सङ्क्रामक देखिने, कहिले चाहिँ कम सङ्क्रामक, यो हामीले प्रत्यक्ष रूपमा कोभिडको बेलामा देखेकै हो। अहिले पछिल्लो समयमा कङ्गोमा फैलिएको जुन इबोलाको प्रजाति छ त्यो पनि अलिक दुर्लभै भनौँ, अरू प्रजातिभन्दा कमै घातक अथवा कम सङ्क्रामक देखिएको थियो, तर अहिले अलिकति अचम्मित पार्ने गरिकन त्यहाँ पनि यति छिटो बिजुली गतिमा फैलिएको छ कि सम्भवतः एकदम चिन्ताको विषय बनाएको छ। भने जस्तै विभिन्न यो उदाहरण मैले दिएँ, त्यसले गर्दाखेरि यसमा चाहिँ सम्भवतः पहिलो कुरो अब यो क्लाइमेट चेन्जको कुरा आउँछ, त्यसपछि त्यसैमा उसको जिनको परिवर्तनको कुराहरू छन् र मानिसको जुन आवत जावत छ त्यसले चाहिँ फैलाउनलाई पहिलाभन्दा झन् सहज बनाएको छ। समग्रमा चाहिँ अलिक घातक हुने सङ्क्रामक हुनेमा चाहिँ विशेष गरेर उसकै त्यही भाइरसकै जिनमा हुनसक्ने सम्भावित जिनको परिवर्तनको कारणले चाहिँ अलिक बढी जिम्मेवार चाहिँ ठहराउनु चाहिँ हामी सक्दछौँ।
1: अब आजको दिनमा हामीले यो चर्चा गरिरहँदा यसको हामी कहाँसम्म या नेपालमा, अघि यहाँले एउटा दक्षिण कोरियाको नेपालीको बारेमा भन्नुभयो, नेपालीसम्म नेपालसम्म आइपुग्न सक्ने जोखिम कति छ र त्यसमा अब कसरी जोगिने भन्ने कुरा नै प्रमुख चाहिँ विषय हो। अब यहाँ के सल्लाह दिनुहुन्छ?
0: अब यो अब नेपालमा ट्राभल एडभाइजरी जुन एउटा सूचना दिने अलिकति चलन छैन, खास गरी हामी कुनै पनि देशमा रोजगारको सिलसिलामा जाँदैछौँ भने त्यो देशमा कुन जुन कुन सङ्क्रामक रोगहरू फैलिरहेको छ भन्ने कुरा जानकारीहरू कमै दिने गर्छौँ, अथवा नसर्ने रोगहरूमा पनि जस्तै हामीले धेरै सुन्छौँ अब यो जुन मध्य पूर्वी देशहरूमा गएर किडनी फेल भएको भन्ने कुराहरू छ जुन त्यति बाहिर चर्चामा आउँदैन, त्यो त्यस्तो खालको अवस्थाहरू छ, त्यो हामीले अब जानकारी दिनुपर्ने जस्तो लाग्छ। अनि विदेश गएपछि अब त्यो रोजगारीको सिलसिलामा होस् वा भ्रमणको सिलसिलामा होस् या कोही कसैलाई भेट्ने अभिप्रायले होस् गयो भने चाहिँ ती ठाउँहरूबाट फर्केर आउँदा सङ्क्रमण हुने सम्भावना को बारेमा धेरैलाई कमलाई थाहा छ। अब मिडल इस्टमा पनि अब मिडल इस्ट रेस्पिरेटरी यो सिन्ड्रम भन्ने छ, यो पनि घातक मानिन्छ, तर अब यो श्वास प्रचार सम्बन्धी अब मलाई जहाँसम्म लाग्छ त्यहाँ हजारौँ अब मानिसहरू काम गर्नुहुन्छ नेपालीहरू, तर सायद थाहा छैन अब अहिलेसम्म हामीले कहिले परीक्षण पनि गर्दैन नेपालमा, अब परीक्षण नगरेपछि छैन भन्ने सकिएको, अब यो अलिक सजिलो छ भाषा पनि, अब त्यो कारणले गर्दाखेरि हामीले जानकारी लिनैपर्छ। अब पक्कै पनि यो जुन अहिले क्रुज सिपमा देखेको अन्डेस जातको जुन प्रजाति छ, फैलाउने जुन मुसा छ, पक्कै पनि नेपालमा नहोला, तर त्यहाँ छैन, यहाँ नेपालमा छैन भन्नेमा चाहिँ जुन एउटा प्रश्न खडा गर्थे मानिसहरूलाई, मानिसमा कतै सरिरहेको सजिलै पहिलाभन्दा सरेको त होइन भनेर जुन मैले सुरुमा पनि एउटा प्रश्न उठाएको थिएँ, यस्तै प्रश्न मैले मात्रै उठाएँ होइन विश्वभरको उत्कृष्ट वैज्ञानिकहरूले पनि यही कुरालाई मध्यनजर गरेर अध्ययन गरिरहेको अवस्था छ। त्यो भएको हुनाले चाहिँ अब त्यहाँ देखिएको भाइरस पनि अब एसिया र दक्षिण सरी एसिया र यो अमेरिकी महादेश भनेर छुट्याउने है अनि त्यहाँ हो भनेर भन्ने अवस्था पनि नरहेछ। त्यो कतैबाट कोही पनि व्यक्तिले सङ्क्रमण ल्याउन सक्ने सम्भावनालाई हामीले नकार्न सकिँदैनौँ, तर त्यो अब जोखिम सम्भवतः अहिलेको लागि एकदमै न्यून नै होला, तपाईँ जिरो अथवा शून्य नै हुन्छ भन्ने जरुरी चाहिँ छैन। र स्वयं नेपालमा पनि मुसाको अब उपलब्धता भनौँ अब यत्र तत्र जताततै छ, नेपालमा पनि मुसा नभएको होइन, भारतमा पनि मुसा नभएको होइन, हाम्रो खुल्ला सिमाना छ, अनि मुसा भएपछि हामीले सबैलाई अहिले अब केही अचम्म जानकारी भइसकेको होला, अन्त भाइरस मुसा सङ्क्रमित मुसा कारण हुन्छ, मुसा आफैमा अब त्यो लक्षण देखिँदैन तर उसले उसको दिसा पिसाब रियालको सम्पर्कमा आयो भने सङ्क्रमित हुने भयो, अनि अब हामीहरूकोमा त अब अन्न भण्डारणको कुराहरू छ, त्यहाँ हामी त्यति व्यवस्थित गर्दैनौँ, त्यस्तो ठाउँमा धेरै मुसाहरू आउज गरेको गर्ने गरेको अहिले सुनिराख्नु भएका दाजुभाइ दिदीबहिनीलाई पनि थाहा होला, अनि अनि त्यति मात्र होइन अन्न अनाज राख्ने ठाउँ मात्र होइन, अहिले त अब जस्तो उदाहरणको लागि काठमाडौँमा घर घरमा पनि मुसाहरू दौडिरहन्छ, पसलहरूमा पनि देख्छौँ हामीले, त्यस्तो दिसा पिसाबको सम्पर्कमा आउने सम्भावना कुनै कारणले गर्दाखेरि जोखिम रहि नै रहन्छ, र त्यो कारणले गर्दाखेरि एसियामा पाउने जुन एन्टिभाइरसको कुरा मैले गरेँ त्यो त्यसको सम्भावना रहन्छ। अब यो एसियातिर पाउने एन्टिभाइरस चाहिँ मानिसबाट मानिसमा सरेको भन्ने कुरा आजको मिटिङमा म बोलिराख्दा त अब त्यो कतै पढ्न पाइँदैन, त्यसले गर्दाखेरि मुसाकै दिसा पिसाब र रियालको सम्पर्कको कुरा यहाँ आउँछ, जुन हामीले क्रुज सिपमा फैलेको कुरासँग त्यो अलिक फरक भयो मानिसहरू मानिसहरू छ नि भयो, तर एउटा अलिकति राम्रो पक्ष भनेको अहिलेसम्मको आजको मितिसम्म चाहिँ त्यो देखेको पाइएको या वैज्ञानिक रूपमा पुष्टि भएको चाहिँ छैन, तर मुसा चाहिँ सँगको दिसा पिसाबको सम्पर्कमा आउने सम्भावना चाहिँ मैले चाहिँ देख्छु। त्यसले गर्दाखेरि नेपालमा एन्टिभाइरस त्यहाँको एन्टिभाइरस भने कि एसियामा पाउने एन्टिभाइरसको चाहिँ जुन रक्तस्राव र यो जुन किडनीमा समस्या ल्याउने भन्ने जुन मैले सुरुमा दुईवटा मध्येमा एउटा वर्णन गरेँ, म त्यसको जोखिम चाहिँ नेपालमा छैन भन्ने चाहिँ मिल्दैन।
1: हामी अन्तरसम्वादमा छौँ, दक्षिण आन्ध्र सागरमा यात्रा गरिरहेको एउटा जहाजमा केही यात्रुमा पुष्टि भएको एन्टिभाइरसको सङ्क्रमणको विषय अहिले विश्व जनस्वास्थ्यमा ठुलो चिन्ताको विषयका रूपमा देखिएको छ, जहाँ 3 जनाको मृत्यु भयो, 5 जना बिरामी परे र संयौँमा त्यो शङ्कास्पद चाहिँ सङ्क्रमणको विषय अहिले अनुसन्धानका क्रममा छ। त्यसै गरी दक्षिण अफ्रिकी मुलुक कङ्गोमा तीव्र रूपमा फैलिरहेको इबोला भाइरस छिमेकी देश युगान्डा तथा आसपासमा पनि पुगेको छ, जसका कारणले विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले सार्वजनिक स्वास्थ्य आपतकालका रूपमा घोषणा गरेको छ। यसको नेपाल सम्बन्ध अथवा हामी कहाँ आउन सक्ने सम्भावना, चुनौती, जोखिम, हामीले चाहिँ के कसरी यसबाट बच्न सक्छौँ लगायतका विषयमा कुराकानी गरिरहेका छौँ। हामीसँग हुनुहुन्छ वरिष्ठ सर्वारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। अब जस्तो यहाँले पनि अघि अलिकति सङ्केत त गरिसक्नुभयो इबोलाको विषय जुन छ, अब यो पनि एउटा चाहिँ विश्व जनस्वास्थ्यका लागि चिन्ताको जोखिमको विषयका रूपमा देखिएको छ। अब त्यसको नेपाल सम्बन्धको चर्चा पनि गर्नुपर्ने हुन्छ र अब जोगिन चाहिँ अब के गर्ने भन्ने उपायबारे पनि छलफल पक्कै पनि आवश्यक छ अहिले।
0: इबोलाको चाहिँ अझ यसको अहिले यसो हेर्ने हो भने प्रकृति हेर्ने हो भने चाहिँ विगतमा लगभग 2 पटक देखेको देखिन्छ। अब यो अनुसन्धान लेखहरू पढ्दा 2007-2012 यो इबोला भाइरसको जुन प्रजातिहरू मध्येमा अलिक कम घातक मानिँदै आएको थियो, कम घातक भने तापनि यसको मृत्युदर उच्च नै हो, 25-40% भन्ने गरिन्छ, बन्जी बन्जियो भाइरसको नामले यसलाई चिन्ने गर्दछौँ। यो अघिल्लो सन् 2014-15 को आउटब्रेक हुँदाको जस्तो अब कडा त होइन भनिन्थ्यो, तर अहिले यो अचानक एउटा आउटब्रेकको रूपमा देखेको छ र धेरै मानिसहरू एकदमै डराएको अवस्था छ, किनभने कति छिटो यो फैलियो भन्ने कुरामा स्वयं डब्लुएचओ पनि अलिकति अलिक चकित पनि परेको छ। हुन त यसमा एउटा कुरा चाहिँ कारण चाहिँ भन्न सकिन्छ, अलिकति ढिलो डायग्नोसिस भयो भन्ने कुराहरू छ, यसको कारण छ। फेरि त्यसमा पनि अब इबोला हो कि भनेर शङ्का गर्दै गर्दाखेरि जुन परीक्षण गर्छ, परीक्षण चाहिँ जुन टेस्टहरू हुन्छ त्यो विगतमा फैलिँदै आएको जायर इबोला भाइरस विरुद्धको टेस्ट थियो। त्यसले मैले पढेअनुसार चाहिँ टेस्टको लागि पठाउँदाखेरि कोही व्यक्ति मृत्यु भएर त्यसको लागि चाहिँ टेस्टहरू नमुनाहरू पठाउँदाखेरि नेगेटिभ आयो भन्ने कुराहरू छ। त्यसपछि उनीहरूले मलेरिया या अरू कुनै विभिन्न रोगहरूको चाहिँ सन्देह गरेको रहेछ भन्ने बुझिन्छ। अब एकदमै त्यति साह्रो नदेखिने र यो भाइरसको विरुद्धमा जुन परीक्षण गर्ने जुन किट छ र सँगसँगै अब उपचार गर्ने कुरा त झन् भएन, अब जस्तो भ्याक्सिन वा औषधिको लागि योभन्दा अगाडिको जुन एउटा फैलेको जायर इबोला भाइरस छ त्यसको विरुद्ध त धेरै यो आक्रामक रूपमा अनुसन्धान भयो, भ्याक्सिन भन्यो, तर यो त अब केही होइन। अघि हामी सुरुमा भन्यो किन यस्तो हुन्छ आक्रामक एकदमै घातक भनेर अघि प्रश्न गर्नुभएको थियो, त्यो कुरा यहाँनिर आएर चाहिँ अर्को पनि जोडिन्छ। यो बन्जीपुन्जी यो भाइरस चाहिँ किन यति साह्रो एकदम तीव्र गतिमा फैलेको होला, अब मानिसको मृत्यु त गराउँछ, धेरै सङ्ख्या सङ्क्रमित भयो भने त अब प्रतिशत भलै अर्को भाइरसको प्रजातिभन्दा कम भए तापनि सङ्ख्यात्मक रूपमा त बढ्ने भयो, प्रतिशतको रूपमा त्यही रहे पनि यसले गर्दाखेरि एउटा चिन्ताको विषय एकदम बनाएको छ। अब इबोला भाइरसको इतिहास अलिकति मैले सम्झिँदाखेरि म त्यो बेलामा टेकुमा थिएँ जुन बेलामा सन् 2014-15-16 अफ्रिकी महादेशमा हजारौँ मानिसको मृत्यु गरेको थियो। त्यो बेलामा विश्व तरङ्गित हुँदाखेरि नेपाल नहुने त कुरै भएन, हामी पनि त्यो बेलामा तयारी अवस्थामा विभिन्न तयारीहरू गरेको मलाई अहिले पनि सम्झना छ। त्यो बेलामा एयरपोर्टमा हेल्प डेस्क राखेको पनि मलाई अहिले पनि सम्झना छ। त्यसरी हामीले त्यो बेलामा एउटा अलिकति एउटा भनौँ डर क्लास आउने हो कि भन्ने त्यो बिचमा पनि हामी तयारीमा थियौँ। तत्पश्चात अब कोभिडको अब सबैलाई जगजाहेर छ, हामीले त्यो पनि सामना गऱ्यौँ र अहिले फेरि जुन तरिकाले असाधारण रूपमा फैलिँदैछ त्यसको लागि पनि अब हामीले पनि हाम्रो तर्फबाट तयारी गर्नैपर्छ भन्ने मलाई लाग्दछ। र मैले फेरि पनि भने त्यो जुन तरिकाले इबोला फैलिरहेको छ त्यो अहिले अफ्रिकैभित्र सीमित हुन्छ कि त्यहाँबाट पनि बाहिर निक्लिन्छ भन्ने एउटा भए विश्वलाई नि छ। त्यो कारणले गर्दाखेरि विश्व भन्ने बित्तिकै नेपालले पनि व्यवस्था गर्नु हुँदैन भन्ने मलाई लाग्दछ। र अर्को कुरो चाहिँ अब किन त नेपालले पनि भौगोलिक रूपमा यति टाढा भन्ने कुरा यहाँ पनि आउँछ, यसको जुन सहने जुन तरिका छ यो एकदमै सहज छ, सहेर सहने भयो शरीरको तरल पदार्थ भने अहिले जुन मानिसको आवत जावत छ त्यो अब मैले सन् 2014-15 कुरा गरेँ, 16 कुरा गरेँ, जुन चाहिँ आजभन्दा 10 वर्ष अगाडि कुरो कुरा, अब अहिले 10 वर्षमा धेरै परिवर्तन भइसकेको, मानिसको आवत जावत यति सहज र सरल भइसकेको छ कि मानिसको आवत जावत एकदमै पहिलाभन्दा झन् बढी छ। मैले कहिलेकाहीँ देख्छु त्यहाँ येल्लो फिभर भ्याक्सिन भन्ने हुन्छ जुन चाहिँ अफ्रिकी महादेशमा जानको लागि विशेष गरेर लाउने गर्दछ, त्यसको जुन सङ्ख्या छ त्यो बढ्दो छ। यसले चाहिँ एउटा साङ्केतिक रूपमा मैले के भन्न चाहेँ भन्दाखेरि त्यता जाने जुन मानिसहरू आउट जाउट गर्ने नेपालीहरू नागरिक विदेशीको कुरा गरेन हजुर, त्यो त थप भइहाल्यो, जानेको जुन सङ्ख्या छ त्यो बढेको देखिन्छ। यसले गर्दाखेरि यदि कोही व्यक्ति सङ्क्रमित भएर नेपालसम्म आइयो भने त पक्कै पनि एउटा त्यसले ठुलो समस्या निम्ताउन सक्छ।
1: अझ
0: यो जुन जनघनत्व बढी भएको ठाउँमा त अब अलिकति
1: डाक्टर साहब हजुर यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन, हान्ता भाइरस र इबोला भाइरस का विषयमा अन्तरसंवादमा कुराकानी गर्नुहुँदै। प्राविधिक मित्र शङ्कर भण्डारीलाई धन्यवाद, सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।
2: बाबा तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानुभएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नुभएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
3: ए त्यसो पो भनेछन् डाक्टरले, सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो, यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
2: ए अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
3: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी, स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ, ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
2: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ, अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
3: ल राम्ररी सुन छोरी, स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ, घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ, अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ, साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ, औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
2: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र नचढौ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
5: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
6: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
7: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला, साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
6: वैदेशिक रोजगार बोर्डको सचिवालय।
8: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
9: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
8: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
9: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
8: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
9: ए सूचीकरण त गर्नै पर्ने हो।
8: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
10: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
11: सेतो पुतलीदेखि सावधान रहौँ।
12: सापु कस्तो रोग हो?
11: सापु एक दृष्टिनाशक रोग हो, विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
12: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
11: सापु रोग के कारणले लाग्छ?
12: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ, तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
11: सापु रोगका लक्षणहरू के हुन्?
12: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
11: उज्यालोमा हेर्न नसक्नु,
12: आँखा दुख्नु,
11: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
12: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
11: सापुको रोकथाम कसरी गर्ने?
12: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
11: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
12: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
11: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
12: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
11: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
12: यो रोग लागेको शङ्का लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ, आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
13: न नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
14: नागरिक लगानी कोष
15: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
16: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नु समाचार।

0: यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित। प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै प्रतिपक्षी दलहरूद्वारा संसदमा अवरोध। आर्थिक सुधार र निजी क्षेत्रको मनोबल वृद्धि गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरूको सरकारलाई सुझाव। मधेस प्रदेश सरकारमा समीकरण फेरबदल। ताइवानका राष्ट्रपतिसँग प्रत्यक्ष संवाद गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संकेत। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ भोलि चीन भ्रमणमा जानुहुँदै। र आइसिसी विश्वकप लिग टू अन्तर्गत नेपालले घरेलु श्रृङ्खलाको अन्तिम खेलमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित गरेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर सुर्णी वाग्लेले प्रस्तुत गर्नुभएको वैकल्पिक विकास वित्त परिचालन विधेयक बहुमतले पारित भएको हो। बैठकले प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुबिता गौतमले प्रस्तुत गर्नुभएको 3 विधेयकहरू स्वीकृत गरेको छ। बैठकले प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन सम्बन्धी विधेयक 2081 बहुमतले स्वीकृत गरेको हो। विधेयक स्वीकृतिको समयमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले नै विधेयक प्रस्तुत गर्नुपर्ने, सांसदहरूले उठाएका विषयमा प्रधानमन्त्रीले जवाब दिनुपर्ने र प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै रोस्टम अगाडि उभिएर विरोध र नाराबाजी गर्नुभएको थियो। स्वीकृत भएका तीनै विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन पेश गर्न सक्ने सभामुख डोलप्रसाद अर्यालले सदनलाई जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको पहिलो बैठकमा हिजो संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको जवाब खोज्दै प्रतिपक्षी दलहरूले विरोध जनाएका थिए। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महर र श्रम संस्कृति पार्टीका सांसद आरएन राईले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन नसकेको उल्लेख गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधानको धारा 76 एकमा व्यवस्था गरिएको मन्त्री परिषदका सदस्य र प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भन्ने व्यवस्थालाई छल्न सरकार उद्दत रहेको आरोप लगाउनुभयो। राप्रपाकी खुसबु ओलीले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन नहुँदा प्रतिपक्षको मात्र नभई सत्ता पक्षले समेत प्रश्न सोध्न नपाएको बताउनुभयो। प्रतिपक्षी दलहरूले अवरोध जारी राखेपछि सभामुख अर्यालले प्रतिनिधि सभाको पहिलो बैठक 15 मिनटका लागि स्थगन गर्नुभएको थियो। त्यसअघि बैठकमा सांसदहरूले सड़क दुर्घटनाको न्यूनीकरण, ट्रमा नीतिको आवश्यकता, विपद जोखिम न्यूनीकरण, भूकम्प पीड़ितका लागि आवासको व्यवस्था, वित्तीय समानीकरण अनुदानमा कटौती लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसद तोसीमा कार्कीले सड़क दुर्घटना न्यूनीकरण र राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न माग गर्नुभयो। नेपाली काँग्रेसका अर्जुन नरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जवाबदेही बन्नुपर्नेमा जोड दिनुभयो। एमालेकी पद्मा अर्यालले पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक र दोहोरो कर तत्काल हटाई जनतालाई इन्धन र ग्यासमा प्रत्यक्ष राहत दिन माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले लामो समय बित्दा समेत जाजरकोट भूकम्पका पीड़ितको पुनस्थापना हुन नसकेको भन्नुहुँदै रुकुम पश्चिम लगायतका विभिन्न क्षेत्रका भूकम्प प्रभावितलाई सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। सांसद महावीर पुनले ट्याक्सीको कालो नम्बर प्लेट वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भएको आरोप लगाउनुभयो। उहाँले ट्याक्सी व्यवसायी र मजदुरहरू चर्को शोषणमा परेको दावी पनि गर्नुभयो। उहाँले किसानलाई दुःख दिइरहेको बाँदर आतंक नियन्त्रण गर्न आवश्यक रहेको भन्नुहुँदै त्यसका लागि आवश्यक अनुसन्धान र उपायको खोजी आवश्यक रहेको बताउनुभयो। सांसदहरूले मनसुन सुरु हुन लागेको, यस वर्ष सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको सन्दर्भमा धान रोप्ने समयमा पानी नपर्दा किसान र देशका लागि ठूलो असर पर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँहरूले कम वर्षामा रोप्न मिल्ने धान र त्यसको बिउ किसानसम्म पुर्याउन माग गर्नुभयो। सांसदहरूले हुम्ला र बाजुराको सिमानालाई लिएर स्थानीय स्तरमा भएको घटनाका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँहरूले तत्काल सीमा विवाद अन्त्य गर्न माग गर्नुभयो। सांसदहरूले दूध उत्पादन किसानहरूले समयमै भुक्तानी पाउन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँहरूले समयमा नै भुक्तानीका लागि 15 दिनभित्र अनिवार्य रूपमा रकमको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले वैदेशिक रोजगारीका क्रममा श्रमिक ठगिएको भन्नुहुँदै फ्री भिसा र फ्री टिकटको व्यवस्थालाई प्रभावकारी बनाइनुपर्ने माग गर्नुभयो। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै प्ले कार्ड देखाएर विरोध गर्नुभयो। सभामुख अर्यालले सांसदहरूले हिजोको बैठकमा उठाउनु भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक जेठ 12 गते मंगलबार बिहान 11 बजे बस्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरूसँग आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुहरूबारे हिजो सुझाव माग गर्नुभएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको जानकारी दिनुहुँदै उहाँले 8 जना पूर्व अर्थमन्त्रीहरूसँग हिजो सुझाव लिनुभएको हो। त्यसक्रममा मन्त्री डाक्टर वाग्लेले सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउने तयारी सरकारले गरेको उहाँले पूर्व अर्थमन्त्रीहरूलाई जानकारी दिनुभयो। आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिने क्रममा अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने अर्थमन्त्री डाक्टर वाग्लेले जानकारी दिनुभयो। त्यसक्रममा पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्नुभयो। उहाँले तयारीविहीन र टुक्रे आयोजनाहरूमा बजेट नछर्न सुझाव पनि दिनुभयो। त्यस्तै पूर्व अर्थमन्त्री शङ्कर कोइरालाले पुराना आर्थिक प्रतिवेदनहरूको अध्ययन गरी नीति निर्माण गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले विद्युत व्यापारमा निजी क्षेत्रलाई खुला गर्न, औद्योगिक क्षेत्र विस्तार गर्न तथा हेजिङ नीति अघि बढाउन सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अत्यधिक महत्वाकांक्षी राजस्व लक्ष्य नराख्न सुझाव दिनुभयो। उहाँले राजस्व वृद्धि दर 10-12% सीमाभित्र राख्न सरकारलाई सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउनु पर्नेमा जोड दिनुभयो। उहाँले साना, मझौला तथा ठूला उद्योगहरूलाई समान रूपमा प्रोत्साहन गर्ने गरी नीति आउनुपर्ने बताउनुभयो। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजनाहरूको संख्या घटाएर सीमित राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेटलाई केन्द्रित गर्न सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश रण महतले सामाजिक सुरक्षा भत्तालाई लक्षित वर्गमै सीमित गर्न सुझाव दिनुभयो। उहाँले सरकारी उद्योग र सम्पत्तिलाई लिज मोडलमा सञ्चालन गर्न सकिने धारणा पनि राख्नुभयो। त्यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले विगतका पूर्वाधार निर्माणको प्रतिफल कमजोर देखिएको भन्नुहुँदै पर्यटन पूर्वाधारमा लगानी वृद्धि गर्न सरकारलाई सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खर्चको वास्तविक आकलनका आधारमा बजेट निर्माण गर्नुपर्ने र खानी तथा प्राकृतिक स्रोतको उपयोगका विषयमा साहसिक निर्णय लिनुपर्ने सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक प्रतिबद्धताका रूपमा बजेटको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। उहाँले अनावश्यक सरकारी खर्च कटौती आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी पूर्व अर्थमन्त्रीहरूले आर्थिक सुधारलाई सुझाव दिन, निजी क्षेत्रको विश्वास वृद्धि गर्न, खर्च नियन्त्रण गर्न तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढाउन साझा सुझाव दिनुभएको अर्थ मन्त्रालयले जनाएको छ। मध्य प्रदेशमा सत्ता समीकरण फेरिएको छ। प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ। जनमत पार्टीका तर्फबाट मन्त्री भएकाहरूले राजीनामा दिनुभएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले एमालेका सांसद मोहम्मद समीरलाई हिजो मन्त्रीमा नियुक्त गर्नुभयो। उहाँलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ। मुख्यमन्त्री यादवले हिजै जसपा नेपालबाट प्रतिनिधित्व गरेका 3 जना मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरमा बिहान 11 बजे बस्ने बैठकले नेताहरूको कार्य विभाजन सम्बन्धी प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ। गत मङ्सिरमा सम्पन्न पार्टीको 11 महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्य विभाजन लगायतका विषय आजको बैठकको एजेन्डा भएको नेता भीष्म अधिकारीले जानकारी दिनुभयो। मुलुकका विभिन्न 8 विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका 218 उम्मेद्वारको आवेदनमाथि छनौट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा 50 जना, त्यसै गरी पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि 38 जना र सुदूरपश्चिम विश्वविद्यालयका लागि 19 जनाले आवेदन दिनुभएको छ। त्यसै गरी मध्यपश्चिम विश्वविद्यालयका लागि 20 जना, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 11 जना, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि 15 जना र राजर्षि जनक विश्वविद्यालयका लागि 27 जनाले आवेदन दिनुभएको शिक्षा मन्त्रालयले जनाएको छ। आवेदकहरूको कागजात अध्ययन गरी स्वीकृत उम्मेद्वारको सूची प्रकाशन गरी छनौट प्रक्रिया शुरू गरिने तयारी समितिले जनाएको छ। उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनौट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन भनी वैशाख 25 गते आह्वान गरेको थियो। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराज भक्त श्रेष्ठले जगदुल्ला जलविद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनका क्रममा हिजो मन्त्री श्रेष्ठले आयोजनाबाट स्थानीय बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने र समग्र देशको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आयोजना निर्माणका क्रममा आइपर्ने कुनै पनि प्राविधिक वा प्रशासनिक समस्यालाई मन्त्रालयले तत्काल समाधान गर्ने बताउनुभयो। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड माधवमा कर्णाली प्रदेशको डोल्पा जिल्लामा जगदुल्ला अर्ध जलाशयुक्त जलविद्युत आयोजना 106 मेगावाट र जगदुल्ला ए अर्ध जलाशयुक्त जलविद्युत आयोजना 124.35 मेगावाट निर्माण हुँदैछ। डोल्पामा निर्माण भइरहेका यी दुई आयोजना सम्पन्न भएपछि त्यस क्षेत्रको भौतिक विकास र आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने अपेक्षा सरकारले गरेको छ। सांसदहरूले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि सरकारले स्थायी समाधान खोज्नुपर्ने सुझाव दिनुभएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको हिजोको संयुक्त बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा देखिएका खानेपानी शौचालय लगायतका समस्या तत्काल समाधान गर्न सुझाव दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले नेपाल प्रहरी र सम्बद्ध निकायको सहयोगमा शैक्षिक परामर्श व्यवसायमा देखिएका विकृति र विसङ्गति अन्त्यका लागि देशभर शुद्धिकरण अभियान सञ्चालन गरेको जनाएको छ। शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका, विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थालाई अभियानकै रूपमा कार्यवाही सुरु गरिएको मन्त्रालयले जनाएको छ। शिक्षा र गृह मन्त्रालयको निर्देशन र समन्वयमा जेठ 1 गते नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको 95 वटा शैक्षिक परामर्श अर्थात् कन्सल्टेन्सीका संस्थाहरूमा एकैसाथ छापा मारेर कार्यवाही अघि बढाएको थियो। अहिले देशैभर अभियान सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ। शैक्षिक परामर्शका नाममा ठगी र अवैध कारोबार भइरहेको जनगुनासो आएपछि प्रहरीले विशेष अपरेसन नै सञ्चालन गरेको अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र विश्व स्वास्थ्य संगठन WHOका महानिर्देशक डाक्टर टेड्रोस अदानोम घेब्रेयेसस बीच भेटवार्ता भएको छ। स्विजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको 79 विश्व स्वास्थ्य सभाका क्रममा उहाँहरूबीच भेटघाट भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले जानकारी दिनुभयो। त्यस क्रममा विश्व स्वास्थ्य संगठनका अधिकारीसँगको भेट फलदायी भएको मन्त्री मेहताले बताउनुभयो। पछिल्लो समय सरकारी विद्यालयहरूमा विद्यार्थीको संख्या घट्दै गएको छ। अधिकांश अभिभावकको रोजाई निजी विद्यालय बन्न थालेपछि सरकारी विद्यालयमा भर्ना दर नै घट्न थालेको सहकर्मी यशोदा अधिकारी बताउँछिन्।
4: पछिल्ला शैक्षिक सत्रहरूमा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएपछि सरकारले विद्यालय तहको शिक्षामा व्यापक पुनर्संरचना गर्न लागेको छ। विद्यालय तहको शिक्षामा ठूलो लगानी गर्दा पनि विद्यार्थीहरू घटेपछि सरकारले विद्यालय तहको शैक्षिक अवस्थाको अध्ययन गरिरहेको जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा,
5: विभिन्न प्रकारका स्कुलिङ प्रोभिजनहरू ती सबै हामी अध्ययन गरेर त्यसलाई रिस्ट्रक्चरिङ गर्छौँ। रेसनलाइज गर्नुपर्ने, मर्जिङ गर्नुपर्ने, या खारेज गर्नुपर्ने, या समायोजन गर्नुपर्ने केस हुन्छन्, यी सबै विद्यालयहरूको अध्ययन गरेपछि हामी व्यवस्थापकीय हिसाबले पनि विद्यालय मर्जिङमा जान्छौँ, भौतिक रूपमै विद्यालय दुईटा मर्जिङ गरेर पनि जान सक्छौँ, तह मर्जिङ गरेर जान सक्छौँ, कुन विद्यालयमा कस्तो भवन चाहिन्छ, कति वर्षसम्म त्यो विद्यालय टिक्छ, भवन निर्माणका योजना पनि बनाउँछौँ। सबैभन्दा धेरै पुनर्संरचना त हामी विद्यालय शिक्षामै गर्छौँ जस्तो लाग्छ।
4: सरकारले सार्वजनिक शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाई सम्पूर्ण विद्यार्थीको पहुँचमा पुर्याउने नीति लिएको छ। तर स्थिर जनसङ्ख्या र वैकल्पिक विद्यालयहरू स्थापना हुन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेको प्रवक्ता सापकोटा बताउनुहुन्छ।
5: स्थिर भयो एकातिर जनसङ्ख्या, अर्कोतिर मल्टिपल प्रोभिजनहरू देखिए मार्केटमा, प्राइभेट स्कुल, धार्मिक विद्यालय, सैनिक विद्यालय, प्रहरी विद्यालय, निजामती विद्यालय, शहीद स्मृति विद्यालय, खुला विद्यालय, प्रौढ विद्यालय, विशेष विद्यालय, आवासीय विद्यालय, यी सबै कारणले गर्दाखेरि विद्यार्थीहरूको चोइसेस बढेपछि त त्यो जनसङ्ख्या बाँडिने त हो नि।
4: हाल देशभर 27,020 सामुदायिक विद्यालयहरूमा झन्नै 50,00,000 बाल बालिका अध्ययनरत छन्। ती मध्ये 15,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी पढ्ने गर्छन्। किताब कापी खाजादेखि शिक्षकलाई दिएको तलबको समेत हिसाब गर्दा सामुदायिक विद्यालयमा सरकारको ठूलो लगानी छ। सरकारले विद्यालय तहमा कार्यरत शिक्षक कर्मचारी गरी 2,32,105 जनालाई तलबको व्यवस्था गर्दै आएको छ। सामुदायिक विद्यालयहरूमा निशुल्क शिक्षाका लागि जाने विद्यार्थीहरू घटेको सन्दर्भमा विगतदेखि नै सरकारले विद्यालय मर्जलाई निरन्तरता दिँदै आइरहेको छ। नयाँ सरकार गठन भएपछि विस्तृत रूपमा विद्यालय तहको सम्पूर्ण अवस्थाको अध्ययन गरी मर्ज गर्ने योजना मन्त्रालयले बनाएको हो। तर शिक्षा मन्त्री सस्मित पोखरेल भने विद्यालय मर्ज सरकारको अन्तिम विकल्प हुने बताउनुहुन्छ।
6: सञ्चालन गर्नु नै पहिलो विकल्प हो। विद्यार्थी नै नभएको खण्डमा र पढिरहेको विद्यार्थीलाई चाहिँ सहजै पहुँच अन्य विद्यालयमा हुन सक्छ र त्यसले एकदमै ठुलो आर्थिक बचत हुन्छ भने त्यो अन्तिम विकल्पको रूपमा लिन सकिन्छ।
4: कुनै समय आवश्यकताका आधारमा स्थापना भएका कतिपय विद्यालयमा शिक्षक भन्दा विद्यार्थी कम र कतिपय विद्यालयमा शिक्षक अभावका समस्याका साथै भौगोलिक विविधताका कठिनाई भोगिरहेका ती विद्यालयहरूको वैज्ञानिक अध्ययनबाट पुनर्संरचना हुनु महत्वपूर्ण मानिन्छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात् फुलकोर्टले पूर्व न्यायाधीश हरि गोविन्द सिंह प्रधानको योगदानको स्मरण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ। प्रधान न्यायाधीश सहित न्यायाधीशहरूको आकस्मिक रूपमा हिजो बसेको पूर्ण बैठकले पूर्व न्यायाधीश प्रधानको निधनप्रति शोक व्यक्त गरेको सर्वोच्च अदालतले जनाएको छ। उहाँको 95 वर्षको उमेरमा निधन भएको थियो। स्वर्गीय प्रधान विक्रम सम्बत 2032 साल भदौ 23 गते मध्यमाञ्चल क्षेत्रीय अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्त हुनुभई विक्रम सम्बत 2048 भदौ 14 गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको थियो। काठमाडौँको टोखा नगरपालिका 7 स्थित धापासी ग्रीनल्यान्ड आसपासका अतिक्रमित घर टहराहरू हटाइएको छ। नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घर टहरा हटाइएको जनाएको छ। यसअघि 15 दिने सूचना जारी गरी अतिक्रमित घर टहरा हटाउन नगरपालिकाले सम्बद्धलाई अनुरोध गरेको थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले अतिक्रमित जग्गा खाली गराउने अभियान अन्तर्गत उक्त कदम चालिएको जानकारी दिनुभयो। केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानका राष्ट्रपति लाई छिङ तेसँग प्रत्यक्ष संवाद गर्न सक्ने संकेत गर्नुभएको छ। यस्तो संवाद भएमा सन् 1979 पछि पहिलो पटक अमेरिकी र ताइवानी राष्ट्रपतिहरूबीच प्रत्यक्ष संवाद हुनेछ। मेरिल्यान्ड स्थित संयुक्त सैन्य अड्डामा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै राष्ट्रपति ट्रम्पले ताइवानलाई प्रस्तावित हतियार बिक्रीबारे निर्णय गर्नुअघि आफू राष्ट्रपति ताईसँग कुरा गर्ने मुडमा रहेको बताउनु भएको छ। पत्रकारहरूले सोधेको एउटा प्रश्नको जवाफमा उहाँले म उहाँसँग कुरा गर्नेछु र ती सबै कुराहरू उहाँसँग राख्नेछु भन्नुभयो। ट्रम्पको पछिल्लो अभिव्यक्ति उहाँको हालैको चीन भ्रमणपछि आएको हो। भ्रमणका क्रममा चिनिया राष्ट्रपति सी चिनफिङले ताइवानको विषय गलत तरिकाले व्यवस्थापन गरिए अत्यन्त खतरनाक स्थिति उत्पन्न हुन सक्ने भन्दै राष्ट्रपति ट्रम्पलाई चेतावनी दिनुभएको थियो। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा दावी गर्दै आएको छ। तर अमेरिकाले एक चीन नीति स्वीकार गरे पनि ताइवानमाथि बेजिङको सार्वभौमिक दावीलाई औपचारिक मान्यता नदिएको जनाएको छ। अमेरिकी कानूनअनुसार वासिङटनले ताइवानलाई आत्मरक्षाका लागि आवश्यक हतियार उपलब्ध गराउँदै आएको राष्ट्रपति ट्रम्पले बताउनु भएको छ। ताइवानका राष्ट्रपति ताईले अमेरिका र ताइवानबीच संवादका माध्यम सधैँ खुला रहेको प्रतिक्रिया दिनुभएको छ। उहाँले राष्ट्रपति ट्रम्पको भनाइपछि प्रतिक्रिया दिनुहुँदै अवसर पाए आफूले राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष संवाद गर्न इच्छा राखेको बताउनु भएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ भोलिदेखि चीनको औपचारिक भ्रमणका लागि निस्कनुहुने भएको छ। यो भ्रमणलाई क्षेत्रीय कूटनीति र मध्यपूर्वको जारी तनावबीच रणनीतिक छलफलका लागि एउटा महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। चीन र पाकिस्तान दुवै देशले हाल मध्यपूर्वमा जारी द्वन्द्वलाई मध्यस्थता मार्फत समाधान गर्ने प्रयासमा सक्रिय भूमिका खेल्दै आएका छन्। अमेरिका र इजरायली आक्रमणबाट उत्पन्न तनावपछि शुरू भएको युद्धविराम सम्झौताले केही समयका लागि शत्रुता प्रत्यक्ष रूपमा रोकिएको देखिए पनि परिस्थिति स्थिर हुन सकेको छैन। अमेरिकी राष्ट्रपति ट्रम्पले हालै कूटनीतिक अवसरको समयसीमा सीमित हुँदै आएको भन्दै इरानमाथि आक्रमण फेरि गर्न सकिने खालको संकेत गर्नुभएको थियो। चिनिया विदेश मन्त्रालयका एकजना प्रवक्ता गो जियाकुनले पत्रकार सम्मेलनमा प्रधानमन्त्री शरीफको भ्रमणका क्रममा चीन र पाकिस्तानका शीर्ष नेतृत्वहरूबीच द्विपक्षीय सम्बन्ध एवं साझा सरोकारका विषयमा गहिरो विचार विमर्श हुने जानकारी दिनुभएको छ। पछिल्लो दुई सातामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमण गरिसक्नु भएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोप फैलिएपछि भारत र अफ्रिकी संघले आगामी साता नयाँ दिल्लीमा हुने भनी तय भएको अफ्रिका शिखर सम्मेलन स्थगन गरेका छन्। इबोला संक्रमणको प्रकोपलाई ध्यानमा राखेर दुवै पक्ष चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगन गर्न सहमत भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारत र अफ्रिका मञ्च शिखर सम्मेलन मे 28 31 नयाँ दिल्लीमा हुने तय भएको थियो। अफ्रिकामा पछिल्लो आधा शताब्दीमा इबोला भाइरसका कारण कम्तीमा 15,000 मृत्यु भइसकेको छ। इरानले अमेरिकासँग शान्तिवार्तामा आफ्नो प्राथमिकता सबै मोर्चामा युद्ध अन्त्य गर्नु नै रहेको बताएको छ। तेहरानले गम्भीरता र विश्वासका साथ आफ्नो मुलुकले वार्ता गरिरहेकाले अमेरिका इमान्दार हुनुपर्ने जनाएको छ। इरानले इमान्दारिता नदेखाए उसलाई के गर्ने भन्ने विषय आफूहरूसँग रहेको इरानले प्रतिक्रिया दिएको छ। इरानका विदेश मन्त्री अब्बास अराक्सीले पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नाकवीसँग यिनै विषयमा हिजो भेटवार्ता गर्नुभएको छ। पाकिस्तानले इरान अमेरिका तनावको वार्ताको मध्यस्थता गरिरहेको छ। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: अर्थविदहरूले अर्थतन्त्र बलियो बनाउन अनुत्पादक खर्च घटाई पुँजीगत खर्च बढाउनु पर्ने सुझाव दिनुभएको छ। बिहिबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा अर्थविदहरूले अनुत्पादक परियोजनाहरू खारेज गरी अनावश्यक खर्च कटौती गर्नुपर्ने र बजेट विनियोजन गर्दा कार्य सम्पादनमा आधारित प्रणाली अप्नाउनु पर्ने बताउनुभयो। आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिनुपर्ने नीतिगत सुधार सम्बन्धमा भएको छलफलमा अर्थविदहरूले मूल्य अभिवृद्धि कर भ्याट प्रणालीलाई प्रभावकारी बनाउन संरचनागत सुधार गर्नुपर्ने र बिचौलिया प्रवृत्ति तथा कालोबजारी नियन्त्रण गर्न कर प्रणालीलाई पारदर्शी बनाउनुपर्ने सुझाव पनि दिनुभयो। यस्तै अर्थविदहरूले सेवा क्षेत्र र उत्पादनमूलक उद्योग दुवै क्षेत्रको सँगसँगै प्रवर्धन गर्नुपर्ने, अर्थतन्त्रलाई अझै सुदृढ बनाउन नौ प्रवर्तन मैत्री नीतिको आवश्यकता रहेकोमा जोड दिनुभयो। अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले विज्ञहरूको सुझावलाई समेटी संरचनात्मक र नीतिगत सुधारसँगै बजेट प्रणालीको प्रभावकारिता बढाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। अर्थ सचिव उपाध्यायले आगामी आर्थिक वर्षका लागि निजी लगानी आकर्षित गर्ने खालको बजेट ल्याइने पनि त्यस अवसरमा जानकारी गराउनुभयो। चालू आर्थिक वर्षको गएको 10 महिनामा 573,000 भन्दा बढी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। गएको 10 महिनामा 420,086 आन्तरिक र 153,891 बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो। सबैभन्दा बढी वैशाख महिनामा 105,503 आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गरेका छन्। यस्तै सबैभन्दा कम साउनमा 19,791 पर्यटकले मुस्ताङ भ्रमण गरेको देखिएको छ। मुस्ताङ भ्रमणमा आएका बाह्य पर्यटकमा 80% भारतीय पर्यटकको हिस्सा रहेको प्रहरीले जनाएको छ। जैविक विविधता, प्राचीन कला संस्कृति, हिमाली सौन्दर्यता र स्थानीय विशेष प्रकारका मौलिकताका कारण मुस्ताङ पर्यटकका लागि आकर्षणको केन्द्र बनेको टुकुचेका समाजसेवी निर्झरमान शेरचन्दले बताउनुभयो।
0: सुरेन्द्र बडी त्रिपाठी, अब खेल समाचार।
9: आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले घरेलु श्रृङ्खलाको अन्तिम खेल शुक्रबार खेल्दैछ। नेपाल अमेरिका र स्कटल्यान्ड बीचको यस श्रृङ्खलामा खेलका 3 नेपालले 2 खेल जितिसकेको छ। पहिलो खेलमा स्कटल्यान्डसँग जितको नजिक पुगेर पराजित भएको नेपालले त्यसपछि अमेरिकालाई अनि स्कटल्यान्डलाई पराजित गरेर अङ्क तालिकामा लामो समयपछि 5 स्थानमा आएको छ। नेपालले अब श्रृङ्खलाको अन्तिम खेलमा अमेरिकालाई जितेमा 28 24 अङ्क हुनेछ, जसले नेपालको शीर्ष 4 सम्भावना बलियो बनाउनेछ। नेपालभन्दा माथि अब नेदरल्यान्ड्स 24 खेलमा 28 अङ्कका साथ चौथो स्थानमा छ भने तेस्रोमा ओमनको 28 खेलमा 31 अङ्क रहेको छ। शीर्ष दुईमा रहेका अमेरिका र स्कटल्यान्डको समान 38 अङ्क रहेको छ। नेपालले अब यसपछिका श्रृङ्खलामा नेदरल्यान्ड्स र ओमनसँग पनि खेल्न बाँकी रहेकाले नेपालको शीर्ष चार भित्र पर्ने सम्भावना अझै पनि राम्रै देखिन्छ। त्यसका लागि जित भने आवश्यक हुनेछ। अब हुने अन्तिम खेलमा नेपाल घरेलु श्रृङ्खलाको छैठौं जित निकाल्न चाहनेछ। ओमन र युएसँगको श्रृङ्खलामा पनि तीन खेल जितेको नेपालले जारी अमेरिका र स्कटल्यान्डसँगको श्रृङ्खलामा पनि तेस्रो जित निकाल्ने लक्ष्य राखेको छ। अमेरिकाले जारी श्रृङ्खलामा लगातार दुई हारपछि पहिलो जित निकालेको छ। नेपाल र अमेरिका हालसम्म ओडीआई फर्म्याटमा 12 पटक आम्ने सामने भएका छन्। नेपालले 5 खेल जित्दा 6 खेलमा पराजित भएको छ, एक खेल टाईमा भएको छ। किर्तिपुरमा हालसम्म भएका तीनैवटा खेल नेपालले जितेको छ। गोवा राज्यमा यही मे 25 जुन 5 हुने साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको विदाई गरिएको छ।
0: अझै अब मौसम सम्बन्धी जानकारी। आज मुलुकका थोरै स्थानहरूमा पानी पर्ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। गत 24 काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.8°C, न्यूनतम तापक्रम 21°C। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30°C बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:06 भयो भने सूर्यास्त भरे साँझ 6:56 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रतिनिधि सभाद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै प्रतिपक्षी दलहरूद्वारा संसदमा अवरोध। आर्थिक सुधार र निजी क्षेत्रको मनोबल वृद्धि गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरूको सरकारलाई सुझाव। मधेस प्रदेश सरकारमा समीकरण फेरबदल। ताइवानका राष्ट्रपतिसँग प्रत्यक्ष संवाद गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संकेत। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ भोलि चीन जानुहुँदै। र आइसिसी विश्वकप लिग टू अन्तर्गत नेपालले घरेलु श्रृङ्खलाको अन्तिम खेलमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14 #7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद, आरक्षण र सशक्तिकरण सँगै लक्षित वर्गको समानुपातिक प्रतिनिधित्वको लागि साझा आवाज कार्यक्रम समावेशी आवाज।
3: नमस्कार, समावेशी आवाज कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। आदरणीय श्रोताहरू, राष्ट्रिय समावेशी आयोग र रेडियो नेपालको सहकार्यमा सञ्चालन हुने समावेशी आवाज कार्यक्रम हरेक हप्ताको शुक्रबार बिहान 7:25 बजेदेखि रेडियो नेपालबाट प्रसारण हुन्छ। यो कार्यक्रम तपाईँले आफ्नो सुविधा अनुसार मिडियम वेबका साथै एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका साथै रेडियो नेपाल अनलाइन

0: शिक्षामा समान पहुँच पाउन सकेका छैनन्। तर समान पहुँच र गुणस्तरीय शिक्षाको लागि राज्यका तर्फबाट विभिन्न प्रयासहरू भने भइरहेका छन्। सबै बालबालिका वा विद्यार्थीको लागि शिक्षाको समान अवसर सृजना गर्नु, समावेशी पाठ्यक्रमको विकास गर्नु तथा अपाङ्ग मैत्री शैक्षिक सामग्री तयार गर्नु समावेशी शिक्षाको उद्देश्य हो। त्यस्तै सम्बन्धित मातृभाषामा शिक्षा पाउन सक्नु, विभेद रहित लैङ्गिक र सामाजिक समानता प्रवर्धन गर्नु र शिक्षकलाई पनि समावेशी शिक्षा सम्बन्धी मार्गदर्शन गर्नुपर्ने विषय पनि समावेशी शिक्षाको महत्त्वपूर्ण अङ्गको रूपमा हेरिन्छ। यिनै उद्देश्य पूरा गर्न अर्थात् कुनै पनि बालबालिका शिक्षाबाट बाहिर नपरून् भन्ने अवधारणालाई व्यवहारमा लागू गर्न पाठ्यक्रम विकास केन्द्रको अनुभव र प्रयास के रहेको छ त? समावेशी शिक्षाको विकास र प्रवर्धनमा रहेका समस्या र उपलब्धिका विषयमा सुनौ पाठ्यक्रम विकास केन्द्रका निर्देशक शालिग्राम भूषालसँग गरिएको कुराकानी।
1: नमस्कार।
0: समावेशी शिक्षा भनेको के हो, यो भन्नाले के बुझिन्छ?
1: वास्तवमा समावेशी शिक्षा भनेको समाजमा रहेका हरेक वर्ग अपाङ्गता भएका पछाडि परिएका विभिन्न क्षमताका बालबालिकाहरूलाई विद्यालयको मूल प्रभावमा ल्याइ बिना भेदभाव उनीहरूको रुचि र आवश्यकता क्षमताहरूलाई समान रूपमा विचार गरेर दिने शिक्षा चाहिँ समावेशी शिक्षा हो। यसको प्रमुख उद्देश्य भनेको विभिन्न कारणले शिक्षाको अवसरबाट वञ्चित बालबालिकालाई शिक्षाको मूल प्रभावमा ल्याउने हो।
0: हजुर, अब नेपालमा यो समावेशी शिक्षालाई नीतिगत रूपमा प्राथमिकता दिए पनि व्यवहारमा अझै धेरै बालबालिकाहरू शिक्षाबाट बाहिर छन् नि, के कारणले होला?
1: तपाईँले राम्रो प्रश्न भन्नुभयो। नेपालमा कानुनी रूपमा संविधान ग्यारेन्टीहरू दिएका छन्, अपाङ्गता भएकाको शिक्षा नीतिहरू छन्, तैपनि त्यस अनुसार हुन नसकेको पाइन्छ। यसमा केही समस्याहरू छन्, केही चुनौतीहरू छन्, भौगोलिक विकृतताहरू छ, प्रतिकूल विद्यालय संरचनाहरू त्यस्तो छैन, यातायातको अभावहरू छ, दक्ष शिक्षकको अभाव छ, जस्तै दृष्टि अपाङ्गता वर्गहरूलाई ब्रेन लिपि पढाउन सक्ने विद्यालयमा शिक्षकको अभाव छ, आदि कारणहरूले गर्दाखेरि जुन उनीहरूको चाहिँ अपाङ्गता अनुसार चाहिँ जुन किसिमको शिक्षा चाहिने हो त्यो खालको पूर्वाधारहरू पनि नभएको अवस्था छ। तर पनि सरकारले चाहिँ त्यस अनुसार प्रयास गर्दै अगाडि बढिरहेको अवस्था छ।
0: हजुर,
1: समावेशी शिक्षालाई प्रभावकारी बनाउनको लागि प्रयासहरू नभएको होइनन्। जस्तै बहिर विद्यालयहरू खुलेका छन्, दृष्टिविहीन विद्यार्थीहरूलाई पढाउनको लागि छुट्टै विद्यालयहरू पनि छन्। सँगसँगै समावेशी शिक्षा भनेको सँगसँगै पढाउने भन्ने भएको हुनाले यसमा राज्यले आर्थिक लगानी पुरा गर्न नसकेको अवस्थाले गर्दाखेरि कतिपय शिक्षकहरू हामीले चाहिँ सबै विद्यालयमा अपाङ्गताका प्रकार अनुसारका शिक्षकहरूलाई उपलब्ध गराउन नसक्नु र तालिमहरू दिन नसकेको अवस्था छ। तर पनि सरकारले प्रयास गरे अनुसार दृष्टिविहीन र बहिराहरूको लागि छुट्टी विद्यालयहरू पनि खोलेर चलाइरहेको अवस्था छ। नक्सालमा विद्यालय छ, भरानमा छ, त्यहाँ चाहिँ सबै ठाउँमा चाहिँ ब्रेल लिपि पाठ्य पुस्तकहरू चाहिँ बढाएको छ भने बहिरा बालबालिकाहरूको लागि चाहिँ साङ्केतिक भाषाको दोभाषीहरू गराउने गरिएको छ। र यसमा चाहिँ हाम्रो अब अल्प विकसित देश भएको हुनाले त्यो अनुसारको लगानी गर्न नसकेर पनि यी समस्याहरू आएका छन्। तर पनि सरकारले प्रतिबद्धता साथ काम गरिरहेको छ।
0: हजुर, अब नेपालमा समावेशी शिक्षामा देखेका मुख्य चुनौतीहरू चाहिँ के छन् त?
1: यसमा मुख्य चुनौतीहरू हेर्दाखेरि के छन् भन्दाखेरि सम्बन्ध पहिले त मुख्य समस्या भनेको चाहिँ यो भौगोलिक विकृतता हो। मुख्यत अर्को सामाजिक समस्या पनि छ, नकारात्मक सामाजिक दृष्टिकोण, अपाङ्गतालाई हेर्ने अथवा कमजोर वर्गलाई हेर्ने चाहिँ नकारात्मक सामाजिक दृष्टिकोण छ। अभिभावकमा चेतना कमी छ, विद्यालयमा विभेदहरू पनि भएको चाहिँ पाइएको छ। नीतिगत तथा प्रशासनिक समस्याहरू छन्, यसमा चाहिँ समन्वयको अभाव छ, एकदिन तथ्याङ्कको अभाव छ, बजेटको न्यूनता, यी चिजहरू चाहिँ मुख्य समस्याका रूपमा रहेका छन्।
0: हजुर, अब यो समावेशिताको सवालमा चाहिँ पाठ्यक्रम सामग्री विकासमा स्थानीय भाषा र संस्कृतिलाई कसरी समेटिएको छ त, कसरी समेट्नु पर्छ भन्ने लाग्छ यहाँलाई?
1: यसमा अहिले चाहिँ तिनवटा कुराले हामीले समेट्ने प्रयास गरेको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप भन्ने छ, यसले चाहिँ के भनेको छ भने अब शिक्षकले समावेशी सामग्री प्रयोग गरेर अपाङ्गताको प्रकार अनुसार शिक्षकले सामग्रीहरू प्रयोग गर्नुहुन्छ। र पाठ्यक्रमले के भनेको छ भने विभिन्न अपाङ्गता भएका बालबालिकाहरूको लागि समावेशी सामग्रीहरूको विकास गर्न सकिने भनेको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपले विभिन्न प्रकारका अपाङ्गताहरू, 10 प्रकारका अपाङ्गताहरू छन् र अर्को चाहिँ कमजोर वर्ग जस्तै महिला, दलित, पिछडिएका वर्ग, यिनीहरूलाई पनि अगाडि बढाउने भनेको समावेशी शिक्षाले हो। त्यसले गर्दाखेरि हाम्रो पाठ्यक्रमले पनि समावेशी शिक्षा दिनुपर्ने बालबालिकाहरूलाई उपचारात्मक शिक्षण गरी उनीहरूको आवश्यकता, रुचि पत्ता लगाई सो अनुसार चाहिँ गर्ने गरी नीतिगत व्यवस्था गरेको छ। र हाम्रा शिक्षकहरूले पनि त्यो किसिमले ट्रिट गर्ने चाहिँ गर्ने भनेर हाम्रो चाहिँ नीतिगत व्यवस्था छ।
0: हजुर, अब यो हालको विद्यालय पाठ्यक्रमले अपाङ्गता भएको भाषिक समुदाय, फरक सामाजिक पृष्ठभूमि र क्षमताका विद्यार्थीको आवश्यकतालाई कतिको सम्बोधन गरेको छ त?
1: यसले

0: केही रूपमा सम्बोधन गरेको छ होइन, जस्तै हामीले डिजिटल सामग्रीहरू बनाएर अपलोड गरेका छौँ, बाल बालिकाहरूले चाहिँ आफ्नो मोबाइलबाट पनि हाम्रा पाठ्यक्रम पाठ्य सामग्रीहरू चाहिँ अध्ययन गर्न सक्छन् र शिक्षकले उनीहरूलाई चाहिँ आधुनिक प्रविधिका साधनहरू प्रयोग गरेर सिकाउनको लागि जस्तै फेसबुकहरू हाम्रा वेबसाइटहरू प्रयोग गरेर चाहिँ अध्यापन गराउनु भएको छ भने, अर्को चाहिँ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अडियो भिडियो सामग्रीहरू विकास गरेको छ र ती पाठहरू बच्चाहरूले चाहिँ भिडियोहरू सुनेर हेरेर त्यही अनुसार चाहिँ गर्न सक्ने अवस्था सिर्जना गरेको छ।
1: हजुर, अब यो डिजिटल शिक्षाको विस्तारसँगै सबै वर्ग समुदाय क्षेत्रका विद्यार्थीलाई जोड्ने योजना के छ त, अथवा त्यो समुदायमा त्यो वर्गमा त्यो पहुँच पुगेको छ कि छैन?
0: अब दुर्गमको जहाँ इन्टरनेटको व्यवस्था छैन त्यहाँ चाहिँ नपुगेको होला, त्यसको लागि हामीले सिडीहरू पठाउने व्यवस्था गरेका छौँ र डिजिटल सामग्रीहरू पाठ्य पुस्तक परिवर्तन भएपछि तिनीहरूलाई पनि पुनः परिवर्तन गर्दै जाने योजना छ।
1: अब त्यो वर्ग त्यो स्थानमा यो डिजिटल सामग्रीहरू पुगे नपुगेको अनुगमनको व्यवस्था चाहिँ कस्तो छ, कसरी अनुगमन गरिएको छ त?
0: अनुगमन गर्नलाई विद्यालय शिक्षाको सम्पूर्ण अधिकार हाम्रो स्थानीय तहलाई दिएको छ। अनुगमनको व्यवस्था कस्तो हुन्छ भने शिक्षक आफै जिम्मेवार हुनुहुन्छ, त्यहाँ विद्यालय व्यवस्थापन समिति प्रह हुनुहुन्छ, उहाँहरूले चाहिँ ती सामग्रीहरू चाहिँ आफूले चाहिँ डाउनलोड गरेर राख्ने अवस्था छ र धेरै स्कुलहरूमा अहिले चाहिँ यो कम्प्युटर ल्याबहरू पनि स्थापना गरिएको हुनाले विद्यार्थीहरूले त्यो ल्याबमा गएर ती सामग्रीहरू हेर्न सक्ने अवस्था छ र शिक्षकहरूले अडियो भिडियोका क्लासहरू चाहिँ त्यसरी गराउने व्यवस्थाहरू गरेको छ र अनुगमन मूल्याङ्कन चाहिँ प्रह व्यवस्थापन समितिको अध्यक्ष र पालिकाहरूबाट हुन्छ।
1: हजुर, अब यो समावेशी शिक्षालाई एउटा नाराको रूपमा मात्र सीमित नराखेर होइन, सबै नागरिकले अनुभूत गर्ने बनाउनको लागि चाहिँ अभिभावक समुदाय अनि शिक्षकको चाहिँ भूमिका कस्तो हुनुपर्छ त?
0: यसमा के छ भने समावेशी शिक्षा भनेको त्रिकोणात्मक हुन्छ, अभिभावक पनि उनीहरूको लागि सहयोगी हुनुपर्ने भयो, शिक्षक हुने भयो, अर्को वातावरण प्र व्यवस्थापन समिति पाठ्यक्रम विकास केन्द्र शिक्षा मानव स्रोत विकास केन्द्र स्थानीय पालिका यिनीहरू चाहिँ सपोर्ट गर्ने संस्थाहरू हुन्छ। जस्तै पाठ्यक्रमले पाठ्यक्रम विकास गर्छ, पाठ्य पुस्तकहरू विकास गर्छ भने स्थानीय पालिकाहरूले उनीहरूलाई भौतिक सुविधाहरू चाहिँ प्रदान गर्नुहुन्छ उहाँहरूले होइन। यसैले गर्दाखेरि के छ भने सङ्घ प्रदेश र स्थानीय तहको र संयुक्त लगानी यसरी चाहिँ सबैको सहयोगले समावेशी शिक्षा आवश्यकता भएका जुन बाल बालिकाहरू हुनुहुन्छ उहाँहरूलाई सहयोग गर्नलाई सबै पक्षबाट, एक पक्षबाट मात्र होइन, सबै पक्षबाट अभिभावक, तीन तहका सरकार, विद्यालय परिवार र स्थानीय समुदायहरूले पनि सहयोग गर्न सक्नुहुन्छ। जस्तै स्थानीय साइबरहरूले पनि सहयोग गरेका छन्, जस्तै लकडाउनको अवस्थामा इन्टरनेटहरू फ्री दिएर, मोबाइल फोनहरू, सिम कार्डहरू फ्री दिएर त्यो सहयोग गर्नुभएको थियो सञ्चारका साधनहरूले पनि। यसरी सामूहिक प्रयासले अगाडि बढ्ने चाहिँ नीतिगत व्यवस्था चाहिँ हामीले गरेका छौँ।
1: अब यो समावेशी शिक्षा लाई सरकारले चाहिँ थप गर्नुपर्ने कार्ययोजना चाहिँ के छ त, कस्तो भयो भनेदेखि चाहिँ समावेशी शिक्षा चाहिँ एकदमै राम्रो हुन्छ र सोचे जस्तो हुन्छ त?
0: मूलत यो समावेशी शिक्षालाई प्रभावकारी बनाउनको लागि भौतिक तथा प्राविधिक पूर्वाधारको व्यवस्था गर्नुपर्छ पहिला। यसको लागि अपाङ्गता मैत्री संरचना बनाउने, सहयोगी प्रविधिको प्रयोग गर्ने, विशेषज्ञ जनशक्तिको व्यवस्था गर्ने, लचिलो पाठ्यक्रम र मूल्याङ्कन गर्ने, अर्को सामाजिक चेतना र अभिभावक साझेदारी गर्नुपर्छ, किनभने अपाङ्गता भएका र कमजोर बालबालिकाहरू, महिला बालबालिका, पिछडिएको वर्गलाई हामीले चाहिँ सम्मान गर्नुपर्छ, सहयोग गर्नुपर्छ भन्ने भावना गर्नुपर्छ र नीतिगत, आर्थिक र प्रशासनिक सुधार गर्ने, यसको लागि चाहिँ वास्तविक तथ्याङ्क व्यवस्थापन गर्ने, लक्षित बजेट वृद्धि गर्ने, स्थानीय सरकारको चाहिँ सक्रियता गर्ने गरेको छ र यसको लागि चाहिँ हामीले मुस्लिम समुदायहरू, महिला अपाङ्गता भएका बालबालिकाहरूको लागि चाहिँ छात्रवृत्तिको व्यवस्था गरिएको छ, यसबाट पनि उनीहरूले चाहिँ केही सहुलियत गर्न सक्छन् भन्ने चाहिँ भएको छ र यी कुराहरू गर्न अझ सकेमा समावेशी अझ प्रभावकारी गर्न सकिन्छ जस्तो लाग्छ मलाई।
1: समावेशी शिक्षामा लगानी कस्तो छ त, के बजेट पर्याप्तता छ अथवा के छ?
0: मूलत शिक्षामा नै अहिलेसम्म 13% हाराहारीमा लगानी छ, टोटल बजेट नै कम भएको हुनाले त्यो रेसियोमा समावेशी शिक्षामा पनि अटोमेटिक कम लगानी देखिएको हो। वास्तवमा शिक्षामा कम्तीमा 20% लगानी बढाउने भन्ने चाहिँ अब सरकारले त्यो गर्यो भने स्वत समावेशी शिक्षामा पनि त्यो बाँड्दाखेरि अगाडि पर्छ र समावेशी शिक्षामा संविधानले शिक्षालाई मौलिक अधिकारको रूपमा र निशुल्क तथा अनिवार्य शिक्षाको रूपमा चाहिँ व्यवस्था गरेको हुनाले यसमा सरकारले चाहिँ शिक्षामा लगानी बढाउनको लागि हामी पनि सुझाव दिएका छौँ। मेन कुरो चाहिँ भौतिक तथा प्राविधिक पूर्वाधारको व्यवस्था गर्नु पर्यो, जनशक्ति विकास र शिक्षण विधिमा सुधार गर्नु पर्यो, सबै शिक्षकलाई अनिवार्य रूपमा समावेशी शिक्षा र बाल मनोविज्ञानको तालिम दिनु पर्यो, प्रत्येक विद्यालयमा साङ्केतिक भाषा दोभाषीहरू, ब्रेल लिपि विज्ञ थेरापिस्टहरू, जस्तै शारीरिक अपाङ्गता भएकाहरूलाई थेरापिस्टहरू पनि गाउँमा विद्यालय वरिपरि अगाडि चाहिँ उपलब्ध हुनु पर्यो, त्यसपछि आएर समुदायमा जनचेतना अगाडि बढाउने कुराहरू, बच्चित बजेट वृद्धि गर्ने कुराहरू, स्थानीय सरकारहरूको सक्रियता, यिनीहरू सबैले चाहिँ आफ्नो आफ्नो क्षेत्रबाट चाहिँ अगाडि बढ्न सकेमा हामीले समावेश शिक्षालाई अझ अगाडि बढाउन सक्छौँ। र यसलाई कक्षा कोठामा शिक्षकले मात्रै अध्ययन अध्यापन गराउने कुरा नभई संचार जगतका विभिन्न चाहिँ सूचना तथा प्रविधिका जुन माध्यमहरू छन् यिनीहरूमा पनि समावेशी शिक्षाका विषयवस्तुहरूलाई चाहिँ राखेर प्रचार प्रसार गर्न सकियो भने त्यो लक्षित वर्गमा जान सक्छ जस्तो लाग्छ मलाई।
1: हजुर, समावेशी शिक्षाको विषयमा यहाँले जानकारी दिनुभयो, यहाँलाई म धेरै धेरै धन्यवाद दिन्छु।
2: उहाँ हुनुहुन्थ्यो पाठ्यक्रम विकास केन्द्रका निर्देशक शालिकराम भुसाल। बाल बालिकाहरू अथवा विद्यार्थीहरू शिक्षाबाट बाहिर नपुरून् भन्ने अवधारणालाई व्यवहारमा लागू गर्न पाठ्यक्रम विकास केन्द्रका तर्फबाट अथवा सम्बन्धित सरोकारवालाहरूबाट के कस्ता प्रयासहरू भइराखेका छन्, समस्या र चुनौतीहरू के छन् र त्यसका उपलब्धिहरू कसरी अगाडि बढिराखेका छन्, यी समग्र विषयमा जानकारी दिनुहुँदै
1: समावेशी शिक्षा भनेको केवल विशेष समूहको विषय मात्र होइन, यो सबै बाल बालिकाको शिक्षामा समान पहुँच, अवसर, अधिकार र सम्मानसँग जोडिएको विषय हो। समावेशी नीति र व्यवहार बीचको दूरी हटाउन सकियो भने देशको संविधान र कानूनले अपेक्षा गरेको समावेशी शिक्षाको उद्देश्य पूरा हुनेछ। यसमा सबै सरोकार निकायको समन्वयात्मक प्रयास आवश्यक छ। समावेशी सोच समृद्ध समाज कार्यक्रम समावेशी आवाज
2: हरेक शुक्रबार बिहान 7:25 बजे प्रसारण भइरहेको छ। कार्यक्रम समावेशी आवाज
1: कार्यक्रम समावेशी आवाज
3: आजलाई कार्यक्रमका लागि निर्धारित समय सकिएको छ। अर्को हप्ता अरू सन्दर्भ लिएर हामी फेरि आउनेछौ। कार्यक्रमका बारेमा केही प्रतिक्रिया र टिप्पणी भएमा info@nainc.gov.np मा इमेल गर्न सक्नुहुन्छ। यसका साथै राष्ट्रिय समावेशी आयोगको टेलिफोन नम्बर 01-5455-305 मा फोन गरेर आफ्नो कुरा राख्न सक्नुहुन्छ।
2: कार्यक्रमबाट संयोजक सुशीला कुमारी पन्थ र तेज नारायण तिवारी, सञ्चालन सहकर्मीहरू चन्दा विष्ट र शोभा भट्टराईको साथमा भानुभक्त खड्का बिदा हुन्छु। नमस्कार।

0: नमस्कार, जैविक विविधता दिवस विशेष रेडियो कार्यक्रममा हार्दिक स्वागत छ। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। जैविक विविधताको महत्त्वलाई दर्शाउन यो दिवस विश्वभर मे 22 तारिकमा मनाइन्छ। सन् 1992 मे 22 ब्राजिलको रियो डी जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने निर्णय गरेको थियो। त्यसपछि सन् 1994 मे 22 दिन जैविक विविधता दिवस मनाउने अभ्यास गरियो। जेनेरियो सम्मेलनको निर्णयलाई सन् 2000 डिसेम्बरमा बसेको संयुक्त राष्ट्रसङ्घको महासभाको बैठकले थप अङ्गीकार गर्यो र प्रत्येक वर्ष मे 22 अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रूपमा मनाउने घोषणा भयो। त्यस यता हरेक वर्ष मे 22 दिन विश्वभर जैविक विविधता दिवस मनाउँदै आएको हो। वातावरण संरक्षण ऐन 2053 अनुसार जैविक विविधता भन्नाले पारिस्थितिकीय प्रणाली अर्थात् इकोसिस्टमको विविधता, प्रजातीय विविधता अर्थात् स्पेसिज डाइभर्सिटी तथा वंशाणु विविधता अर्थात् जेनेटिक डाइभर्सिटी सम्झनुपर्छ। श्रोता, अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाउनुको औचित्य, नेपालमा जैविक विविधता संरक्षणका लागि गरिएका प्रयास लगायतका विषयमा केन्द्रित रहेर कृषि वन तथा पर्यावरण मन्त्रालयका जैविक विविधता शाखा प्रमुख राजेन्द्र ढुङ्गानासँग सहकर्मी विद्या चौधरीले गर्नुभएको कुराकानी अब सुनाउँदैछौ।
1: प्रत्येक वर्ष मे 22 दिन जैविक विविधता दिवस मनाइन्छ, यो दिवस मनाउनुको औचित्य के रहेको छ?
2: सर्वप्रथम त जैविक विविधता भन्नाले हामी मानिस सहितकै सबै जीवन भएका सूक्ष्म जीव प्राणीदेखि लिएर वनस्पति वन्यजन्तु सबै चिज र तिनको बासस्थानलाई समेत हामी समग्र रूपमा जैविक विविधता भन्छौँ। र जैविक विविधता चाहिँ अहिले विश्वव्यापी रूपमा संयुक्त राष्ट्रसङ्घले पहिचान गरेका 3 ट्रिपल प्लानेटरी क्राइसिसहरू मध्ये एउटा हो र बाँकी भनेको जलवायु परिवर्तन र प्रदूषण हो। त्यो हिसाबले 3 विश्वव्यापी सङ्कट मध्ये एक चाहिँ जैव विविधता चाहिँ रहिआएको छ र नेपालमा समेत जैव विविधता संरक्षण व्यवस्थापन र यसको न्यायोचित उपयोगको विषयमा धेरै उल्लेखनीय कार्यहरू भएका पनि छन् र कतिपय खाडलहरू रहेका पनि छन् र यसै सम्बन्धमा जैविक विविधताको यथोचित उपयोग र संरक्षण तथा व्यवस्थापन गर्दै यसको लाभलाई अभिवृद्धि गर्ने र विभिन्न मानवीय क्रियाकलापहरू मार्फत जैव विविधतामा पुगेका सङ्कटहरूलाई सम्बोधन गर्ने विषयमा समग्र पक्षहरूको सम्बन्ध सरकारवालाहरूको एकमतको लागि र खास गरेर जनचेतनादेखि लिएर सबैको साझा बुझाइको लागि चाहिँ विश्व जैविक विविधता विभिन्न देशहरूमा मनाइन्छ र नेपालमा समेत मनाइँदै आएको छ।
1: जैविक विविधतालाई कसरी बुझ्न सकिन्छ सामान्य भाषामा?
2: सामान्य भाषामा भन्नुपर्दा जैविक विविधता भन्नाले सूक्ष्म प्राणीदेखि ठुला वनस्पति वन्यजन्तु लगायत सबै चिजहरू जसको जीवन छ त्यो चिजलाई चाहिँ हामी जैव विविधता भन्छौँ र यसलाई पनि खास गरेर 3 वर्गीकरण गरिएको छ। पहिलो भनेको प्रजातिगत जैव विविधता, दोस्रो भनेको वंशाणुगत जैव विविधता र तेस्रो भनेको पारिस्थितिकीय जैव विविधता। त्यो हिसाबले जीवन भएको सबै चिज र त्योसँग जोडिएका चिजहरूलाई समग्रमा हामीले जैविक विविधता भनेर बुझ्छौँ।
1: हजुर, जैविक विविधता सम्बन्धी विश्वमा के कस्ता नीति तथा कार्यक्रमहरू अप्नाइएको छ त अहिलेसम्म?
2: नेपाल जैविक विविधता महासन्धिको पक्ष राष्ट्रको रूपमा सन् 1994 रहिआएको छ र जैव विविधता महासन्धि विश्वमा धेरै देशहरूले अनुमोदन गरेको महासन्धि मध्येमा पर्छ र यसमा विश्वका करिब 196 देशहरूले अनुमोदन गरेका छन् र जैव विविधताको संरक्षण व्यवस्थापन उपयोग र लाभको बाँडफाँडका विषयहरू मूलत विश्वव्यापी रूपमा सबै पक्ष राष्ट्रहरूले हरेक 2 हुने कोप सम्मेलन अर्थात् जैव विविधता महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन मार्फत निर्धारण हुन्छ र नेपालले समेत त्यसैको आधारमा नेपालका जैव विविधता सम्बन्धी नीति निर्देशन नीति रणनीतिहरू चाहिँ निर्माण गर्ने र कार्यान्वयन गर्दै आएको छ र पछिल्लो पटक नेपालले राष्ट्रिय जैव विविधता रणनीति तथा कार्ययोजना तयार गरेको छ र सम्भवतः केही महिनाभित्रै हामी त्यो स्वीकृत भए पश्चात त्यसको औपचारिक कार्यान्वयनमा पनि हामी जान्छौँ।
1: अनि नेपालको सन्दर्भमा के कस्ता कामहरू भइरहेका छन् त अहिलेसम्म?
2: नेपालमा जैव विविधता संरक्षणको विषयमा नेपालले उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ। खास गरेर नेपालमा ठुला वन्यजन्तुहरू बाघ, गैंडा, हात्ती, हिउँ चितुवा लगायतका वन्यजन्तुहरूको संख्यामा वृद्धि भएको छ भने अर्कोतर्फ वन क्षेत्रमा पनि वृद्धि भएको छ र यसको लाभमा पनि खास गरेर सामुदायिक वनहरू मार्फत विभिन्न भेगका जनताहरू लाभान्वित भएको अवस्था छ र अर्कोतर्फ खास गरेर हाम्रो भौतिक पूर्वाधार विकास सम्बन्धी आकाङ्क्षा र क्रियाकलापहरू जुन चाहिँ पर्याप्त वातावरणीय मूल्याङ्कन र त्यसका क्षतिहरू न्यूनीकरणका उपायहरूमा अलिकति कमजोरी भएको हिसाबले जैविक विविधता संरक्षणमा चाहिँ सङ्कट पनि भइरहेको छ र नेपालले खास गरेर यस कार्यको लागि विभिन्न ऐन कानुनहरू निर्माण गरेको छ। आवधिक रूपमा अन्तर्राष्ट्रिय जगतमा खास गरेर जैविक विविधता महासन्धिको सचिवालयमा प्रतिवेदन पेश गरेको छ। विभिन्न संस्थागत संरचनाहरू वन तथा पर्यावरण मन्त्रालय र हरेक प्रदेशमा वन र कृषि सम्बन्धी हेर्ने मन्त्रालयहरू स्थापना भएका छन् भने फिल्ड स्तरमा डिभिजन वन कार्यालय, कृषि सम्बन्धी कार्यालय र राष्ट्रिय निकुञ्ज आरक्षीहरू चाहिँ स्थापना भई सोही मार्फत विभिन्न कानुन कार्यान्वयन लगायतका जनताहरूलाई सुविधा दिन सकिने चिजहरू पनि यसै जैव विविधता संरक्षण र उपयोगको दृष्टिले चाहिँ अगाडि भइरहेको छ।
1: हजुर, त्यसै गरी जैविक विविधताको संरक्षणमा आम नागरिकहरूलाई कतिको सचेत भएको पाउनु भएको छ यहाँले?
2: नेपालको सन्दर्भमा जैव विविधता संरक्षणमा आम नागरिकहरूको भूमिका अत्यन्त अग्रणी रूपमा रहिआएको छ। खास गरेर नेपालको सामुदायिक वनहरूको विस्तार र वन क्षेत्रको विस्तार मात्र नभएर मैले अघि भने जस्तो वन्यजन्तुहरूको जनसङ्ख्या वृद्धिमा पनि स्थानीय जनताहरूको सहभागिता, सहकार्य र सहयोगबाट मात्रै यो सम्भव भएको हो। तर अर्को पाटोबाट हेर्नुपर्दा स्थानीय जनताहरू पनि यो जैव विविधताको अभिवृद्धि खास गरेर वन्यजन्तुको सङ्ख्यामा भइआएको वृद्धिबाट पछिल्लो पटकमा खास मानव वन्यजन्तु द्वन्द लगायतको कारणले चाहिँ अलिकति पीडित हुन परेको चिज पनि छ, अवस्था पनि छ। र समग्रमा भन्नुपर्दा स्थानीय जनताहरू खास गरेर आदिवासी, जनजाति, महिला लगायत सम्पूर्ण स्थानीय समुदायहरूको जैव विविधता संरक्षणमा महत्त्वपूर्ण भूमिका रहिआएको छ।
1: जैविक विविधताको संरक्षण किन आवश्यक छ जस्तो लाग्छ यहाँलाई?
2: जैविक विविधता समग्र यो पारिस्थितिकीय प्रणाली र यो इकोसिस्टम प्रोसेस समग्र यो यसको लागि एउटा महत्त्वपूर्ण अङ्गको रूपमा रहिआएको छ। जस्तो उदाहरणको लागि खोलामा पानी बग्ने चिज भनेको सो क्षेत्रमा भएको जलाधारको संरक्षण, त्यहाँको वन क्षेत्रको संरक्षण र समग्र पारिस्थितिकीय स्वास्थ्यलाई इन्जिनियरिङ गर्नको लागि त्यहाँका वन्यजन्तुहरूको संरक्षणको यो विषयसँग जोडिएको छ। किनभने समग्र हाम्रो बाढी पहिरोबाट प्रकोपबाट जोगिने विषय, त्यसपछि हाम्रो जलाधार यो खास गरेर हाइड्रो पावरहरूको दिगोपनाको विषय चाहिँ समग्रतामा भन्नुपर्दा वन क्षेत्र, वन्यजन्तु, जलाधार लगायत यो समग्र पर्यावरणीय संरक्षणसँग नै जोडिएको विषय छ भने अर्कोतर्फ जैविक विविधता भन्नाले हामीले ठुला वन्यजन्तुहरू मात्रै होइन कृषि जैविक विविधतादेखि लिएर सबै रुख वृक्ष प्राणीहरू सबै पर्ने हुँदाखेरि हाम्रो सम्पूर्ण जीवनकालमा सबै चिजहरू जैव विविधताको संरक्षण र यसको उपयोगसँग जोडिएको हुनाले जैव विविधता संरक्षणको विषय चाहिँ महत्त्वपूर्ण छ।
1: हजुर, एउटा भनाइ छ नि, विकासको क्रममा विनाश पनि हुन्छ, यसले जैविक विविधतामा कस्तो असर पारिरहेको छ?
2: पछिल्लो पटक खास गरेर जनचाहना अनुसार विभिन्न ठुला, साना र मजौला किसिमका सबै किसिमका भौतिक पूर्वाधार सम्बन्धी पूर्वाधारहरूको पर्याप्त डिजाइनिङ र खास गरेर वातावरणीय जोखिम मूल्याङ्कन तथा त्यसको न्यूनीकरण, क्षति मूल्याङ्कन र न्यूनीकरणको विषयमा अलिकति खाडल रहेको हुनाले जैव विविधता संरक्षणमा ह्रास पुगेको छ। खास गरेर यसमा यो जलीय जैविक विविधता, एक्वेटिक बायोडाइभर्सिटी र कृषि जैविक विविधता यी दुईटा क्षेत्रमा चाहिँ हाम्रो नेपालले धेरै चिजहरू कामहरू गर्न बाँकी छ भने स्थलगत जैविक विविधता अन्य वनहरू र ठुला जीव जन्तुहरू, वन्य जीवहरू तिनीहरूको संरक्षणमा चाहिँ उल्लेखनीय सफलता हासिल गरेको छ र अन्य विभिन्न क्रियाकलापहरू खास गरेर मानवीय क्रियाकलापहरूले जैविक विविधतामा अत्यन्त नकारात्मक असर पनि पुग्दै आएको छ र यो पछिल्लो सरकारी नीति अनुसार खास गरेर वातावरणीय प्रभाव मूल्याङ्कन अर्थात् इआइए र अन्य यस्तै वातावरणीय अध्ययनहरू मार्फत सरकारले जैव विविधतामा पुग्न सक्ने क्षतिहरूलाई न्यूनीकरण गर्ने प्रयास गरेको छ।
1: जैविक विविधताको ख्याल गर्दै कसरी दिगो विकास गर्न सकिन्छ त?
2: दिगो विकास र जैव विविधता संरक्षणको विषय एकदम अन्यश्रितै छ। सन् 2030 दिगो विकासका लक्ष्यहरू हासिल गर्न जैव विविधता संरक्षणको विषय चाहिँ महत्त्वपूर्ण छ र अहिले हामीले बनाउँदै गरेको राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना पनि दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा र खास गरेर हालको नेपालको 16 आवधिक योजनासँग तादन्यता हुने गरी तयार गरिएको छ र यी विषयहरू एक अर्काबाट छुट्याएर हेर्न सकिँदैन। यी विषयहरू अत्यन्त अन्याश्रितै छन् र त्यो हिसाबले हाम्रा सबै योजना र क्रियाकलापहरू खास गरेर जैव विविधता संरक्षणको लागि मात्रै कार्य विवरण भएका मन्त्रालयहरू खास गरेर कृषि वन तथा पर्यावरण मन्त्रालय मात्र नभई अन्य यो जैव विविधता संरक्षणमा इम्प्याक्ट पुर्याउने क्षेत्रहरू अन्य पूर्वाधार सम्बन्धी ऊर्जा जल स्रोत तथा सिंचाई मन्त्रालय पूर्वाधार सम्बन्धी मन्त्रालय र अन्य सबै विषयगत मन्त्रालय मात्र नभई प्रदेश र स्थानीय तहसँगको तालमेलता र हार्मोनाइजेसन पोलिसी क्रस सेक्टरल पोलिसी हार्मोनाइजेसन मार्फत चाहिँ जैव विविधता संरक्षणका उद्देश्यहरू हासिल गर्न सकिन्छ र दिगो विकासको सुनिश्चितता पनि यही बाटो मार्फतै हुन्छ भन्ने लाग्छ।
1: जैविक विविधता संरक्षणका लागि के कस्ता जनचेतनामूलक कार्यक्रमहरू गर्न आवश्यक छ जस्तो लाग्छ यहाँको काम गरेको अनुभवमा?
2: सर्वप्रथम त जैविक विविधता संरक्षणको विषय यो स्थानीय जनता र अन्य सरकारवालाहरूलाई मात्रै जनचेतना जगाउने भन्दा पनि माथिबाट खास गरेर नीति निर्माणदेखि नै हामीले यसको विषय अन्य क्षेत्रगत नीतिहरूमा खास गरेर पूर्वाधार निर्माण सम्बन्धी नीति कार्ययोजना र योजनाहरूमा आयोजनाहरूमा पनि यसलाई मेन स्ट्रिम गर्दै लैजानुपर्ने अवस्था छ। नम्बर एक। नम्बर दुई, तिनवटै प्रदेशको संयुक्त पहल बिना सङ्घीय प्रदेश र स्थानीय तहको संयुक्त पहल र हार्मोनाइजेसन बिना यस्ता उद्देश्यहरू हासिल गर्न सम्भव छैन। यसलाई हामीले समन्वयकारी तरिकाले तिनवटै सरकारहरू बिचमा समन्वय हुनुपर्छ। र तेस्रो भनेको जो जैव विविधतासँग बढी आश्रित छ स्थानीय समुदायहरू उहाँहरू मार्फत उहाँहरूलाई नै यसको मूलभूत महत्व र आवश्यकता र यसका संरक्षण पछि प्राप्त हुन सक्ने लाभ पनि सुनिश्चित गर्दै स्थानीय जनता र समुदायहरूलाई सुसूचित गर्नुपर्ने आवश्यकता छ जैव विविधता संरक्षणको र जनचेतना जगाउने विषयमा।
1: हुन्छ सर, हजुरलाई महत्त्वपूर्ण समयका लागि धन्यवाद छ। केही छुटेको जस्तो महसुस भएको छ सर, यो कुरा भन्न पाए हुन्थ्यो जस्तो?
2: धन्यवाद यो अवसरको लागि। र खासमा मैले अघि भने जस्तै अब अहिले हामी जैव विविधता संरक्षणको विषयमा हामीले अत्यन्त महत्त्वपूर्ण उपलब्धिहरू पनि हासिल गरेका छौँ भने अर्कोतर्फ जैव विविधताको संरक्षणबाट प्राप्त चिजहरू खास गरेर वन्यजन्तुहरूको सङ्ख्या वृद्धिको कारणले स्थानीय जनताहरू पनि पीडित हुन परेको अवस्था छ र यो विषयलाई हामीले जैव विविधताको संरक्षण पनि गर्ने र स्थानीय जनताहरूले त्यसबाट लाभ अधिकतम प्राप्त गर्ने र हानि नोक्सानी कम हुने हिसाबले हामी चाहिँ अगाडि बढ्नुपर्ने स्थिति छ र यसमा सबै तहको सरकार र सबै जनता लगायत आम सञ्चार मिडियाहरूको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने मलाई लाग्छ।
0: उहाँ हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालय जैविक विविधता शाखा प्रमुख राजेन्द्र ढुङ्गाना। जैविक विविधता मानव जीवन र अस्तित्वको आधार हो, त्यसैले जैविक विविधता संरक्षण तथा सम्वर्धनका लागि हामी सबै सजग र सचेत हुनुपर्दछ। आजलाई जैविक विविधता दिवस विशेष रेडियो कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी विद्या चौधरीसँगै म विमला राई पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: खुशीका कुरा मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्ने। नै छौ नि, हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
5: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनुपर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
4: सही भने सिन्ताली, यो कुरो त सबैलाई भन्न जानु पर्यो नि।
6: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
5: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
7: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
8: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
9: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
9: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
9: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
8: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: सडक तथा सडक पेटीमा पसल नराखौ, निर्माण सामग्री नथुपारौ र सडक सीमा अतिक्रमण नगरौ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
12: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
13: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
14: यस बेला बिहानको 8 बज्ने लाग्यो। अब सुन्नुहोस् अङ्ग्रेजीमा समाचार।

0: नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। यो कार्यक्रमलाई हरेक हप्ताको शुक्रबार बिहान 8 बजेको अङ्ग्रेजी समाचार पछि र पुनः प्रसारणका रूपमा शुक्रबार बेलुका 9 बजेको समाचार पछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू, देशका विभिन्न ठाउँमा रहेका रेडियो नेपालका एफएम फ्रिक्वेन्सीहरू 98, 100 र 103 मेगाहर्जबाट सुन्न सक्नुहुनेछ। साथै विश्वको जुनसुकै ठाउँमा बसेर रेडियो नेपाल .gov.np मा लग इन गरेर सुन्न सक्नुहुनेछ। तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत गर्छु। आजको कार्यक्रममा हामी पाठेघर तथा पाठेघरको मुखको क्यान्सरको बारेमा कुराकानी गर्नेछौँ। आज यस विषयमा कुराकानी गर्नका लागि यसै विषयका विशेषज्ञ डाक्टर, वरिष्ठ स्त्री रोग तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अन्जु श्रेष्ठ आजको हाम्रो अतिथि हुनुहुन्छ। उहाँ नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
1: नमस्ते
0: डाक्टर साहब। आज हामीले विशेष गरी पाठेघर र पाठेघरको मुखको क्यान्सरको विषयमा कुराकानी गर्न खोजिरहेका छौँ। यो महिलामा के कस्ता समस्याहरू आउने गर्छन् त्यसबाट आजको संवाद प्रारम्भ गरौँ न।
1: मेडिसिनमा भन्नु न, यसमा महिलाहरूमा समस्याहरू त अब हाम्रो टाउकोदेखि खुट्टासम्म हरेकमा आउने धेरै नै समस्याहरू देखिएका छन्। तर अब जुन हिसाबले म अब स्त्री रोग र क्यान्सर रोग विशेषज्ञको हिसाबले कुरा गर्ने हो भने अहिले महिलाहरूमा नेपालको सन्दर्भमा बढी मात्रामा जुन बढी क्यान्सर देखिएको भनेको चाहिँ एउटा पाठेघरको मुखको क्यान्सर, जसलाई सर्भाइकल क्यान्सर भनिन्छ, र दोस्रो अर्को अझै भयावह रूपमा अलि बढी देखिएको चाहिँ स्तन क्यान्सरहरू पनि अहिले चाहिँ अलि बढी मात्रामा देख्न सुरु भएको छ।
0: महिलामा सामान्यदेखि क्यान्सरसम्मका समस्याहरू आउँछन्, पैतालादेखि अब शिरसम्मका कुरा आए। अब हामी यी सामान्य कुराहरूलाई छोडेर आज एउटा क्यान्सर रोग विशेषज्ञ डाक्टर हाम्रो बिचमा हुनुभएको हुनाले हामी यो क्यान्सर भनेको के हो र कस्तो अवस्थामा क्यान्सर रोग लाग्छ डाक्टर साहब?
1: यस्तो छ, अहिलेसम्म चाहिँ अब यही कारणले गर्दाखेरि चाहिँ क्यान्सर हुन्छ भनेर पत्ता लागेको छैन। कुनै पनि शरीरको कुनै पनि अङ्गमा क्यान्सर लाग्छ। क्यान्सर भन्नाले चाहिँ कुनै एउटा सानो जुन टिस्यु भनिन्छ, हाम्रो एउटा सेल चाहिँ त्यो चाहिँ अनियन्त्रित रूपमा चाहिँ यो वृद्धि हुँदै जाने हो, वृद्धि हुँदै जान्छ र त्यो त्यही ठाउँमा मात्र नभइकन शरीरको सबैतिर फैलिने उनीहरू त्यति शक्ति हुन्छ त्यसमा चाहिँ। त्यो भएपछि चाहिँ यो क्यान्सर यदि हामीले लेमन टर्ममा कुरा गर्ने हो भने चाहिँ त्यही कारणले कुनै पनि ठाउँकोबाट चाहिँ कुनै अनियन्त्रित रूपमा कोशिकाहरू बढ्न थालेपछि चाहिँ त्यसलाई क्यान्सरको रूपमा जान्छ।
0: जस्तो अब स्तन क्यान्सर र पाठेघरको मुख अथवा पाठेघरको क्यान्सर चाहिँ बढी रूपमा देखिएको छ भनेर भन्नुभयो। आज हामी पाठेघर तथा पाठेघरको मुखको क्यान्सरको विषयमा केन्द्रित भएर छलफल गरौँ। अब यो पाठेघर तथा पाठेघरको मुखको क्यान्सर हुने कारण चाहिँ के हुन् त डाक्टर साहब?
1: हो, हुन त अब मैले धेरैवटा कुराहरूकोमा छ कि यो के कारणले के क्यान्सर हुन्छ भनेर छैन, तर पनि धेरै जस्तो क्यान्सरहरू जस्तै के गरिकन लङ्स क्यान्सर भयो, त्यो चाहिँ चुरोट धेरै खायो भने हुने, अथवा तपाईँको यो स्टोमक क्यान्सरहरू भन्ने चाहिँ धेरै जस्तो पोलेको मासुहरू या त रिपिटेडली अल्सरहरू भयो, अनि त्यस्तै गरिकन मुखको चाहिँ चुरोट खाने, यो गुट्खाहरू खाने त्यसले गर्दा हुन्छ त्यो भन्ने चाहिँ छ। तर जरुरी छैन कि जस्तै सबै चुरोट खाने लङ क्यान्सरै हुन्छ भन्ने छैन। एउटा चाहिँ अरू पत्ता नलगाए पनि यो पाठेघरको मुखको क्यान्सर, जसलाई हामीले सर्भाइकल क्यान्सर भन्छौँ, त्यो चाहिँ अलमोस्ट 97% चाहिँ एउटा ह्युमन प्यापिलोमा भाइरस भन्ने हुन्छ, एसपिभी डिएनए भाइरसको कारणले गर्दा चाहिँ पाठेघरको मुखको क्यान्सर हुन्छ भनेर चाहिँ पत्ता लागिसकेछ।
0: अब यो एउटा किटाणुको कारणले हुने भयो, भाइरस भनेपछि एउटा किटाणु अथवा जीवाणुको कारणले अब यो क्यान्सर लाग्ने भयो। अब एउटा गाउँ ठाउँमा यहाँले भन्नुभयो नि, एउटा लेम्यानको हिसाबले सोचिरहँदा, एउटा सर्वसाधारण आम नागरिकको हिसाबले सोचिरहँदाखेर अब पाठेघरको मुखको क्यान्सर भयो कि मलाई भनेर एउटा महिला आमा दिदी बहिनी अथवा घर परिवारले कसरी आकलन गर्न सक्छौँ, यसले केही लक्षणहरू देखाउने गर्छ डाक्टर साहब?
1: हामी यसो गरौँ, अब यो जुन पाठेघरको मुखको सर्भाइकल क्यान्सरको हामी 3 भागमा डिभाइड गरेर कुरा गर्दा सजिलो हुन्छ। अब एउटा चाहिँ के कारणले हुन्छ एउटा भयो होइन, जुन भने यो चाहिँ कसो भने एटलिस्ट सर्भाइकल पाठेघरको चाहिँ 97% चाहिँ पाठेघरको मुखको ह्युमन प्यापिलोमा भाइरसले गर्दा हुन्छ। अब सबैजनालाई चाहिँ अलिकति तर्सिन्छ, कसो हुन्छ नि, एसपिभी डिएनए भन्नु र जुन यो हुन्छ नि हाम्रो एचआइभी एचआइभी लाग्ने जस्तो यो अरू हुन्छ नि सेक्सुअली एक्टिभ भनौँ न त्योसँग हामीले तुलना गरौँ. एचपिभी भाइरस चाहिँ के हो भन्दाखेरि यो चाहिँ एक त सय प्रकारको हुन्छ र कोही पनि बिहे भएर र सम्बन्ध भइसकेपछि चाहिँ सबैलाई लाग्ने भाइरस हो. नर्मल हाम्रो रुगाखोकी जस्तो लाग्छ नि, रुगाखोकी लागेको जस्तै गरिकन यदि सेक्सुअली एक्टिभ भइसकेपछि या त बिहे भइसकेपछि यो सबैलाई लाग्ने हो. अब सय प्रकारमा सबभन्दा डर लाग्दो चाहिँ 16 र 18 हुन्छ भन्दा बढी चाहिँ, त्यो चाहिँ 70% सर्भाइकल क्यान्सर चाहिँ 16 र 18 गर्छ. त्यो पनि धेरैलाई लाग्न सक्छ 16 र 18. तर हाम्रो बडीको जस्तै हुन्छ नि, हामीले कतिचोटि भन्छ रुगाखोकी लागेकोमा औषधि खायो भने चाहिँ 1 हप्तामा हो, खाएन भने चाहिँ 7 दिनमा ठिक हुन्छ भने जस्तै, यो हाम्रो बडीको इम्युनिटीले आफैले नै ठिक गर्ने हो. जस्तै तपाईँको यदि एचपिभी लाग्यो भने चाहिँ अरूहरूले जस्तो एचआइभी भएको जस्तो या त धेरै त्यस्तरी सोचिराख्नु पर्दैन, नर्मल रुगाखोकीको भाइरस जस्तै यो पनि लाग्ने नै हो. तर जसको शरीरमा चाहिँ 30 वर्ष नागिसक्दा पनि यो भाइरस बसिराख्यो भने चाहिँ यसको चाहिँ यो कसरी फेरि एकैचोटि क्यान्सर गराउँदैन. यो ह्युमन पेपिलोमा भाइरस पहिला प्री क्यान्सर गराउँछ, जसलाई चाहिँ CIN 1, 2, 3 भन्छ, र त्यस बेलामा पनि हामीले पत्ता लागेन, यसलाई उपचार गरेन भने अनि लामो पछि क्यान्सर गर्ने हो.
0: हजुर, जस्तो प्री क्यान्सर भन्नुभयो नि, त्यही बेलामा पत्ता लाउन सकियो भने क्यान्सरको जोखिमबाट बच्न सकियो. अब प्री क्यान्सर हुँदैछ कि भनेर यो टेस्टबाट मात्रै पत्ता लाग्ने हो कि अथवा हाम्रा शरीरले केही त्यस्तो लक्षणहरू देखाउने गर्छ नि?
1: यसको जुन अहिले नेपालमा हाम्रो जति पनि महिलाहरूमा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर हुनुको मेन एउटा विडम्बना भनौँ या के चाहिँ, यो गाह्रो भनेको चाहिँ यसको लक्षण देखिँदैन. प्री क्यान्सरमा त कुनै लक्षणै हुँदैन. इभन क्यान्सरै भइसकेर पनि स्टेज 3 पनि कहिले काहीँ चाहिँ लक्षण नहुन सक्छ. त्यसैले अब अलिकति हामी लक्षणतिर जाउँ. अब कुन चाहिँ हुन्छ त भन्दाखेरि चाहिँ यदि सम्बन्ध राखिसकेपछि रगत जान्छ, जसलाई हामीले पोस्ट क्वाइटल ब्लिडिङ भन्छ, त्यो चाहिँ एकदमै भयावह भनेको तपाईँको पाठेघरको मुखमा घाउ छ र त्यहाँ सम्बन्ध राखेपछि रगत जान्छ. त्यसैले कहिले पनि कसैको पनि सम्बन्ध राख्ने बित्तिकै रगत गयो भने चाहिँ तुरन्त देखाइहाल्नुपर्छ, यो एउटा लक्षण. दोस्रोको भनेको चाहिँ महिलाहरू, दिदी बहिनी, हामी सबैजनाको लागि चाहिँ धेरै जस्तो अलिअलि सेतो पानी सबैको नै गइरहेको हुन्छ, चिलाउने सेतो पानी, त्यो चाहिँ सिम्पल हाम्रो एसटिडी भन्छौँ होइन, एउटा इन्फेक्सनहरू भइराख्ने हुन्छ. तर लामो समयसम्म पनि तपाईँको सेतो पानी बगिराख्यो, एकदमै गनाउने पानी बगिराख्यो, बारम्बार औषधिहरू प्रयोग गरेर पनि निको भएन, पानी बगिराख्यो, यस्तो अवस्थामा पनि तुरन्त देखाउँछ, किनभने यो एउटा पनि लक्षण हुनसक्छ. दुखाइ चाहिँ हुँदैन, लेट स्टेजमा मात्रै दुखाइ हुन्छ, किनभने हाम्रो पाठीघरको मुखमा त्यस्तो नर्भ सप्लाई हुँदैन. त्यसले गर्दाखेरि क्यान्सर स्टेज 3 पुगेपछि मात्रै, पाठीघरको मुखको चाहिँ क्यान्सर स्टेज 3 पुगेपछि मात्रै अनि बल्ल अनि यसले दुखाइ हुन्छ. त्यसै कारणले र अर्को चाहिँ महिनावारीको बीचमा पनि कसै कसैको चाहिँ रगत जान सक्छ. तर जरुरी छैन जुन यो मैले भने जुन यो समस्याहरू हुनै पर्छ भने, कसै कसैको कतिवटा हामीले चाहिँ भेटेको छौँ कि महिलाहरू हाम्रोमा आउँदा एकैचोटि स्टेज 3 भइसकेको हुन्छ अथवा स्टेज 2 भइसकेको हुन्छ. तर के हुन्छ त भन्दाखेरि उहाँहरूको केही पनि मेरो समस्या नै थिएन, न सेतो पानी जाने न रगत जाने, त्यो केही पनि समस्या नभइकन पनि हुन चाहिँ सक्छ.
0: भनेपछि हामी यसरी बुझौँ, यो एचपिभी भाइरसका कारणले चाहिँ पाठेघरको मुखको क्यान्सर हुने गर्छ. यो चाहिँ एचपिभी भाइरस भनेका चाहिँ 100 प्रकारका छन्, 16 र 18 अलि खतरा होइन, यो चाहिँ अलि बढी खतरनाक किसिमका हुन्. त्यसर्थ अब हामीले के सोच्नु पर्यो भने, कसैलाई क्यान्सर भयो भने यौन सम्पर्कका कारणले भयो कि अथवा कुनै अन्य कारणले भयो कि भनेर कसैलाई नराम्रो दृष्टिकोणले हेरेर भन्दा सबै भित्र हुन्छ भनेपछि अब यसमा चाहिँ कसैले कसैलाई विभेद गरेर हेर्नुपर्ने आवश्यकता देखिएन.
1: त्यसैले क्यान्सर चाहिँ यो पाठीघरको मुखको क्यान्सर चाहिँ सबैलाई नै हुन्छ. तर युजली हामीले देखेको चाहिँ यौन सम्पर्कमा नभएको या त बिहे नभएको महिलाहरूमा चाहिँ देखिएको छैन. तर यो चाहिँ भनेको चाहिँ आफ्टर बिहे भइसकेपछि आबद्ध भइसकेपछि मात्रै देखिने क्यान्सर चाहिँ हो.
0: अब यसमा चाहिँ जस्तो जचाउनु पर्ने अवस्था, तुरन्त अलि सचेत हुनुपर्ने अवस्था चाहिँ सम्बन्धमा रहेपछि तुरन्तै रगत बग्यो अथवा रगत गयो भनेदेखि सेतो पानी जाने, गनाउने पानी जाने क्रम चाहिँ यदि औषधि खाँदा पनि होइन उपचार गर्दा पनि त्यो चाहिँ घटेन अथवा ठिक भएन भनेदेखि, र महिनावारीको बीचमा रगत जाने समस्या देखियो भने पनि अलिकति हामी सजग हुनु पर्यो, सचेत हुनु पर्यो. यो बाहेक पनि अब हामी सजग सचेत बन्नुपर्छ होला, किनभने अहिले यहाँले भन्नुभयो जस्तो लक्षणै नदेखिएर पनि यो हुनसक्छ भनेर भन्नुभयो. अब यो हुन नदिन हामीले केही गर्ने उपायहरू केही छन्? सकभर यो क्यान्सर लाग्न नदिने केही उपायहरू छन् होला डाक्टर साहब?
1: हो, त्यसैमा म आउँदैछु. यसकोमा चाहिँ हामीले 2 प्रिभेन्सन, जसलाई एउटा प्राइमेरी प्रिभेन्सन, अर्को सेकेन्डरी प्रिभेन्सनमा जान्छु. जुन प्राइमेरी प्रिभेन्सन भनेको चाहिँ पहिला नि जुन यो सबै खोपहरू लगायो नि, नेपाल सरकारले पनि यो फ्रीमा भ्याक्सिनहरू दिएको छ. र अब यस्तो हुन्छ, यदि केही गरिकन हामीले यो यौन सम्बन्ध आबद्ध हुन या बिहे हुन अगाडि नै कलिला यो केटाकेटी बाबु नानी अब यसमा यसमा चाहिँ अहिले दिन चाहिँ खास दुवैलाई दिएको चाहिँ फाइदा हुन्छ, तर अब हाम्रो लेभलमा सुरुमा गर्दा चाहिँ अहिले नानीहरूलाई मात्रै छौँ हामीले होइन, त्यो सुरुमै भ्याक्सिन लगाइयो भने चाहिँ एसपिभीको इन्फेक्सन नै हुँदैन र क्यान्सर नहुने यो सम्भावना हुन्छ। अहिले आएको चाहिँ हाम्रो जति पनि भ्याक्सिन चाहिँ 16 र 18 मात्रै दिएको भ्याक्सिन जति पनि आएको छ, हुन त बाहिरतिर चाहिँ न्यानो भ्याक्सिन पनि भनेर आएको छ 9 अगेन्स्टमा, त्यसले चाहिँ 97% प्रोटेक्सन दिन्छ भने यो 16 र 18 चाहिँ हाम्रो 70%, त्यसैले फेरि भ्याक्सिन लाउँदैमा 100% प्रोटेक्सन चाहिँ होइन, तर पनि 70% पनि हामीले गर्न सकेको त्यो पनि धेरै ठुलो नै। भनेपछि जति पनि अहिले किनभने अस्ति पनि मेरोमा कुराहरू आइरहेको थियो कस्तो हुन्छ अलिक गाउँ घरहरूमा चाहिँ जस्तै यो भ्याक्सिन ल्यायो भने बाँझो पाउनु हुन्छ अरे, यो ट्रायलको भ्याक्सिन धेरै चिजहरूको जहिले पनि भ्याक्सिनको कुरामा जहिले नै नकारात्मक हुन्छ, तर भ्याक्सिनको इफेक्टिभ राम्रै छ र सबैजनाले लगाउने हो। एउटै कुरा मात्र के भन्छु भने फेरि कतिजनाहरूले चाहिँ 40-45 वर्ष भइसकेर होइन अथवा अलरेडी इन्फेक्सन भइसकेपछि चाहिँ यो भ्याक्सिन त्यति प्रभावकारी हुँदैन, त्यसैले जति सक्छ कलिलै उमेरमा लगाउनु भयो भने र धेरै हामी देख्छौँ 40-45 नागेपछि चाहिँ खासै हामीले तपाईँहरूलाई भ्याक्सिन लगाऊ भनेर चाहिँ हामी भन्दैनौँ।
0: भनेपछि लगाउन चाहिँ सकियो, यो चाहिँ जचाएर लगाउनु पर्ने जस्तो अहिले यहाँको कुराले, हुन त यो भाइरस सबैमा नै हुन्छ भन्नुभयो यहाँले, तैपनि 40-45 पछि लगाउँदा यो प्रभावकारी भएन, जति सानो उमेर छ अथवा सम्बन्धमा नरहेको अवस्थामा लगाइयो भने त्यो अब प्रभावकारी भयो होइन, त्यसपछि पनि लगाउन सकिने चाहिँ रहेछ होइन डाक्टर।
1: यस्तो छ, अब युजली चाहिँ हामीले 30-26 वर्ष त्यतिहरूसम्म चाहिँ लगाऊ भनेर भन्छौँ है, तर युजली त्यसको त्यति प्रभावकारी हुँदैन, किनभने यो भ्याक्सिनले चाहिँ भाइरस लागेर ट्रिटमेन्ट चाहिँ गर्दैन, पहिल्यै नै रोकथाम चाहिँ गर्छ, तर अलरेडी लागिसकेपछि चाहिँ यो ट्रिटमेन्टको हुँदैन। बाहिरतिर चाहिँ ट्रायलहरू चाहिँ भइरहेछ चाहिँ भ्याक्सिनले गर्छ भनेर, तर ट्रायल फेजमा मात्रै छ, इभन कुनै पनि ठाउँमा यो भाइरसको ट्रिटमेन्ट भनेर प्रपरली चाहिँ आएको छैन।
0: भनेपछि अब 40-45 वर्षको दिदीबहिनीहरूले चाहिँ जचाउन सक्नुहुन्छ, जचाएर अवस्था हेरेर यहाँहरूको सिफारिस अनुसार लगाउने नलगाउने कुरा चाहिँ डिसिजन गर्न सकियो होइन, अन्यले लगाउँदा राम्रो भयो। यहाँले प्राइमेरीको बारेमा अलिकति भन्नुभयो, अब सेकेन्डरीको बारेमा
1: यो चाहिँ के भन्छ, जस्तै इभन हाम्रै पालमा पनि यो भ्याक्सिनहरू आएको थिएन र जति पनि अब अहिले बिहा भइसक्यो इभन 30 वर्ष नागेको महिलाहरू दिदीबहिनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने अब भ्याक्सिन लगाए पनि गर्नु त पर्ने नै पर्छ। यो सेकेन्डरी प्रिभेन्सन भन्नाले चाहिँ के हुन्छ भने हामीले प्रि क्यान्सर स्टेजमै पत्ता लगाउनु खोजेको, प्रि क्यान्सरमा पत्ता लगाएर ट्रिटमेन्ट गर्यो भने त क्यान्सर भएन नि त, त्यो चाहिँ सेकेन्डरी भयो। त्यसै कारणले अहिले चाहिँ 2-3 छ यो सेकेन्डरी गर्दाखेरि, एउटा त एसपिभी डिएनए टेस्ट नै छ, धेरै ठाउँमा भइसकेको छ, गाउँ गाउँमा पनि उहाँले फ्री यो एसपिभी डिएनए टेस्टहरू गर्नुभएको छ। यो गर्ने तरिका चाहिँ के छ भने नि हाम्रो यो भिजाइल जसरी हामीले कोरोनाको टेस्ट गराएको छ नि नेजल स्वाब लिएर, त्यसै गरी यो चाहिँ हामीले तपाईँको सर्भाइकल स्वाब भन्छौँ, यो निबाट स्वाब लिने। अब त्यो चाहिँ ट्रेन मान्छे चाहिँदा पनि चाहिँदैन, कसै कसैलाई अप्ठ्यारो लाग्छ भने आफैले पनि लिन मिल्ने हुन्छ, अनि सेम त्यही नै भाइलमा राख्ने हो त्यो जुन हामीले कोरोनाको गरेको जस्तै, किनभने मोस्टली सबैजनाले त कोरोनाको टेस्ट त गरेकै छ होला होइन, धेरै छ, त्यसैले सेम त्यो टेस्ट गरिकन गर्छौँ अनि हामीले ल्याबमा ल्याएर जाँच गर्छौँ। भाइरस नेगेटिभ आयो भने चाहिँ हरेक 5 वर्षमा एकचोटि गरे पुग्छ एउटा एसबिभी डिएनए टेस्ट, र अनि केही गरी पजे, तर युजली हामी एसबिभी डिएनए चाहिँ 30 वर्ष नागेको महिलाहरूलाई मात्रै गर किन भन्छौँ भन्दा, कम उमेरमै चाहिँ पोजिटिभ हुने चान्सेस धेरै हुन्छ र अनि एकदमै डराउँछ कि मान्छेले, एसपिभी भयो भने चाहिँ ओहो ल मलाई क्यान्सरै लाग्यो भन्ने हुन्छ। यो एउटा एकदमै चिज बुझ्नु चाहिँ, भाइरस पोजिटिभ जो पनि हुनसक्छ, खालि हामी उहाँलाई चाहिँ उहाँहरू चाहिँ अब सजग हुनु पर्यो भन्ने बुझ्नु भयो। जस्तै जब अब भाइरस पोजिटिभ आएर नेगेटिभ भयो भने त हामी हरेक 5-5 वर्षमा मात्रै गरे पुग्छ भन्छौँ, र सब पोजिटिभ आयो भने पनि त्यसपछि चाहिँ हामी इभ्यालुएट चाहिँ गर्छौँ उहाँलाई प्रि क्यान्सर भएको छ कि छैन या त क्यान्सरै भएको छ कि छैन, र तपाईँहरूले चाहिँ गएर लाग्ने बित्तिकै भाइरस पोजिटिभ भनेको चाहिँ क्यान्सरै लागिसक्यो होइन, यो चाहिँ एकदमै बुझ्नुपर्छ सबैजनाले, किनभने पहिला पनि हामीलाई जस्तै कोरोना भाइरस पनि के हुन्छ, कोरोना भाइरस लाग्ने बित्तिकै सबै त मर्दैन, कसैको त घरमै त्यतिकै तातो पानी खाएर पनि त ठिक भयो, त्यस्तै गरिकन हाम्रोमा पनि यो भाइरस चाहिँ आफ्नै इम्युनिटीले ठिक गर्दै जाने खालको हो भाइरस, तर पोजिटिभ छ भने चाहिँ अरू दिदीबहिनीहरूभन्दा अलिकति हामी चाहिँ सजग हुनुपर्छ, त्यसपछि हामी गएर चेक गराउन जाने। युजली त्यसमा चाहिँ हामीले चाहिँ कल्पोस्कोपी भन्छ, कल्पोस्कोपी भनेर दूरबीन जस्तै हुन्छ, त्यहाँबाट हेर्छौँ त्यसले असर पारेको छ कि छैन भनेर, अनि त्यहाँबाट बायोप्सी लिन्छौँ होइन, मल्टिपल बायोप्सीहरू लिन्छौँ, र बायोप्सी नर्मल छ अरे, त्यसमा प्रि क्यान्सर पनि छैन क्यान्सर पनि छैन भन्यो भने चाहिँ उहाँलाई हामीले 1-1 वर्षमा फलोअपमा राख्ने हो, जबसम्म उहाँको भाइरस जाँदैन। जस्तै यो भाइरस चाहिँ हामी फेरि डेली चेक गर्ने होइन, किनभने जे पनि पैसा लाग्ने चिज हुन्छ, महँगो पर्ने भएको कारणले गर्दा हरेक दिन गरे लाग्दैन, कसैलाई 1 वर्ष कसैलाई दुई, कसैलाई त तिन चार वर्ष पनि लाग्छ यो क्लियर अफ हुनको लागि। अनि एक एक वर्षमा जबसम्म उहाँको भाइरस जाँदैन हामी उहाँलाई इयरली फलोअपमा राख्छौँ।
0: यसरी बुझौँ, यो चाहिँ भाइरस फेरि शरीरमा आउँछ र आफै पनि जान्छ, किनभने हाम्रै शरीरको क्षमताले यसलाई बाहिर निकाल्ने काम पनि गर्छ। भनेपछि पोजिटिभ भइयो भनेदेखि अलिकति चनाखु बन्नु पर्यो, सजग बन्न पर्यो, डाक्टर साहबहरूकोमा कम्तीमा वर्षको एक पटक फलोअपमा जानुपर्ने अवस्था देखियो। अब नेगेटिभ भएको सन्दर्भमा त खासै केही पिर पनि गर्नु परेन, पाँच पाँच वर्षमा जचाए पनि हुने कुरा भयो। अब यो टेस्टहरू गर्न चाहिँ हामी सर्वसाधारणले सक्ने अवस्था छ कि छैन, नेपालको अवस्थाले कस्तो छ, यो चाहिँ कतिको महँगो पर्छ?
1: छ, जहाँसम्म मलाई लाग्छ यो 2,000-3,000 रेटमा गरिरहेको, नेगेटिभ भयो भने त पाँच वर्षमा एकचोटि मात्रै गर्ने हो। त्यो बाहेक अहिले धेरैजना एनजिओहरूले र इभन के गर्छ भने नेपाल सरकारले नै पनि त्यो सबै फ्रीमा यो क्याम्पहरू थुप्रै चलाइरहेको छ। उहाँहरूले ठाउँ ठाउँमा क्याम्प गरेर अनि टेकुमा ल्याएर टेस्टहरू चाहिँ धेरै ठाउँमा अहिले चाहिँ यो एसबिभी डिएनए क्याम्प भनेर यो चलि चाहिँ रहेको छ।
0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी विशेष गरी पाठेघर र पाठेघरको मुखको क्यान्सरको विषयमा संवाद गरिरहेका छौँ। आजको संवादका लागि हुनुहुन्छ वरिष्ठ क्यान्सर रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ डाक्टर अन्जु श्रेष्ठ। उहाँ नेपाल क्यान्सर अस्पतालमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। डाक्टर साहब, म फेरि संवादकै क्रमलाई जोड्न चाहन्छु। हामीले अलिकति बच्ने कुराहरू पनि गऱ्यौँ, सावधानी कुरा हुने कुराहरू पनि गऱ्यौँ, क्यान्सरका कुराहरू पनि अलिकति जानकारी प्राप्त गऱ्यौँ। अब हामी चाहिँ क्यान्सर रोगको उपचारका बारेमा अलिकति जान्न चाहन्छौँ। जस्तो यो पाठेघर र पाठेघरको मुखको क्यान्सरको उपचार विधि पद्धतिहरू चाहिँ कस्तो छ नि डाक्टर साहब?
1: पाठेघरको क्यान्सर र पाठेघरको मुखको क्यान्सर चाहिँ दुईवटा डिफ्रेन्ट कुरा हो, यो त बुझ्न जरुरी छ। पाठेघरको क्यान्सर चाहिँ जसलाई हामीले युट्राइन क्यान्सर, एन्डोमेट्रियल क्यान्सरहरू भनिन्छ, त्यसलाई चाहिँ त्यो भनेको चाहिँ बच्चा जहाँ बच्चा बस्ने ठाउँ बच्चा जानी भन्छौँ नि, होइन?
0: अथवा अहिले हामीले पाठेघरको मुखकै विषयमा गरेका छौँ भने मुखकै विषयमा जानकारी पाउन।
1: त्यस्तो भयो भने चाहिँ अर्को चाहिँ यो जुन अहिले जति पनि मैले कुरा गरिरहेको छु खालि पाठेघरको मुखको मात्रै हो, है त? भनेको जस्तै तपाईँले एसपिभी डिएनए गरेर यो जुन भ्याक्सिन लगाएर चाहिँ खालि बस्ने चाहिँ सर्भिक्सको मात्रै हो, यो बुझ्नुपर्छ। एउटा भ्याक्सिन लगाएर होल पाठेघरैकोबाट क्यान्सरबाट बस्ने होइन, हामी जति पनि कुरा गरिरहेछौँ सर्भिक्सको, जसलाई चाहिँ पाठेघरको मुख भन्छौँ, होइन? त्यसको मात्रै भयो। अब यसको ट्रिटमेन्टकोमा चाहिँ मैले अघि नै भने चाहिँ यो चाहिँ यदि प्रि क्यान्सरमै भन्छ, प्रि क्यान्सर चाहिँ कस्तो हुन्छ भने बायोप्सी गरेपछि मात्रै थाहा हुन्छ। कहिले कहिले चाहिँ कल्पोस्कोपी गरेर अथवा अर्को चाहिँ यो भिजुअल एन्सर भिआइए टेस्ट भनेर जुन गरिरहेको हुन्छ त्यसले लगभग यसको प्रि क्यान्सर भयो कि भनेर हामीले कहिले काहीँ अलिकति एज्युम गर्न चाहिँ सक्छौँ, तर कन्फर्म गर्नको लागि चाहिँ बायोप्सी नै गर्नुपर्ने हुन्छ। र सिआइएन भनेर अब तपाईँहरूले सिआइएन 1, 2, 3 चाहिँ छ भन्यो भने चाहिँ हामीले उपचार गर्दाखेरि चाहिँ एउटा चाहिँ थर्मोकोगुलेसन भन्छौँ भनेको सेकाउने फरक छ, है त? रेडियोथेरापी सेकाउने भनेको चाहिँ क्यान्सरै भइसकेर गर्ने हो रेडियोथेरापी।

0: सकेपछि चाहिँ उहाँले स्ट्रिक्टली फलोअपमा बस्नै पर्ने हुन्छ। केही नभए पनि हामी 20 वर्षसम्म फलोअपमा बस भन्छौँ, कसैलाई चाहिँ 1-1 वर्षमा गर्छौँ, र बिच बिचमा सबै ठिक हुँदै गयो भने चाहिँ तपाईँको 2-3 वर्षमा मात्रै पनि फलोअप गर्न सकिन्छ। यो चाहिँ प्री क्यान्सरको भयो ट्रिटमेन्ट। अब सपोज कसै कसैको हुन्छ नि त, अब भन्नु भ्याक्सिन पनि लगाएन, यो टेस्टहरू पनि गरेन, र एकैचोटि हाम्रोमा पनि जति पनि देखिरहेछ अर्ली स्टेजमा त एकदमै कम छ। जति पनि आउँदाखेरि महिलाहरूको भनेको चाहिँ एकदम धेरै रगत गएको गाई गरेर अनि त्यसपछि इभन स्टेज 2 स्टेज 3 भइसकेर मात्रै आएको हुन्छ, भनेको चाहिँ अब क्यान्सरै लागिसकेर त्यो क्यान्सरै पत्ता लगाउने चाहिँ बायोप्सी गरेपछि मात्रै हुन्छ है त। बायोप्सी गरेर अब त्यो भयो भने चाहिँ हामीसँग चाहिँ 3 हुन्छ कुनै पनि क्यान्सरको ट्रिटमेन्ट, एउटा अपरेसन गरेर जस्तै चिरफार गरेर निकालेर, दोस्रो एउटा किमोथेरापी र अनि चाहिँ रेडियोथेरापी भन्छ। अर्ली स्टेजमा युजली चाहिँ हामीले सुरुकै अवस्थामा स्टेज 1 भन्नाले पाठेघरको मुखमै मात्रै छ, सानो खालको छ भयो भने चाहिँ हामीले पुरै पाठेघर, जस्तै हामीले रेडिकल हिस्टेरेक्टोमी भन्छौँ, पाठेघर भन्नाले पाठेघरकोबाट पनि 2-3 सेन्टिमिटर वरिपरिको भागहरू पनि र गाँठोहरू सबै निकालेर चाहिँ उहाँलाई पुरै निको पार्ने र निको हुने क्यान्सरमध्ये सुरुमा स्टेज 1 स्टेज 1A नै हामीले यो भेट्यो भने चाहिँ 98% चाहिँ हामीले निको पार्न सक्ने क्यान्सरमध्ये एउटा हो। अपरेसनले मात्रै पनि पुग्छ सुरुकै अवस्थामा। अब सपोज अलिकति पछाडि भयो अरे, युजली 2B पुगेपछि चाहिँ युजली हामीले अथवा 1B3 भन्छौँ, भन्नाले ट्युमर अलिक ठुलो नै भइसकेको छ अरे, मोर देन 4 सेन्टिमिटरको 4 सेन्टिमिटर भन्दा ठुलो भइसकेको छ, पाठेघरको मुखभन्दा अलिकति वरिपरिको भागहरू पनि फैलिसकेको छ, अथवा यसको जुन गाँठोहरू भन्छ लिम्फ नोडहरूमा गइसकेको छ, स्टेज 2-3 भयो भने चाहिँ त्यो अवस्थामा चाहिँ हामीले किमो र रेडियोथेरापीमा जान्छौँ। बेसिकली रेडियोथेरापी नै हो, रेडियोथेरापी चाहिँ यो चाहिँ हाम्रो यो 25 साइकल सेकाउने बाहिरबाट भित्री र सेकाई भन्ने हुन्छ। युजली तपाईँ केही नभए पनि 1 महिना जतिको हुन्छ र सँगसँगै हप्तामा 1 किमोथेरापी पनि दिन्छ। स्टेज 4 पनि हामीले ट्रिटमेन्ट चाहिँ गर्छौँ, जस्तै किमो र रेडियोथेरापीहरू दिन्छौँ। स्टेज 2-3 त धेरै जसो चाहिँ निको चाहिँ हुन्छ, तर एकचोटि पाठेघरबाट बाहिर सकेर हामीले निको पारेको बिरामीहरूको चाहिँ फेरि फर्केर आउने चाहिँ सम्भावना हुन्छ। त्यस्तोकोमा चाहिँ अब कतिजनाले चाहिँ अब पाठेघरकोमा अब निको नै पारे अथवा पाठेघरै फ्याँकिसकेपछि पनि कसरी त रोग फर्किन्छ भन्छ, कुनै पनि क्यान्सर एक ठाउँमा क्यान्सरै भइसकेपछि चाहिँ त्यो उछिटेर थाहा नपाइकन सानो सेलहरू कतै गएर बसेको हुन्छ, अथवा छातीमा हुनसक्छ होइन, अनि पेटमा कतैतिर हुन्छ, अनि वर्षौँ पछि पनि 7-8 वर्षपछि पनि त्यो एक्टिभेट भएर कसैको लङ्समा आउने त्यो चाहिँ हुनसक्छ। त्यही भएर एकचोटि क्यान्सर भएर निको नै पारिसकेपछि पनि हामीले बारम्बार चेक चाहिँ गर्न आऊ भनेर
1: हजुर फलोअपमा बसिरहनु पर्छ। अब अलिकति यही प्रसङ्गमा मलाई जोड्न मन लाग्यो, जस्तो क्यान्सरको उपचार गरियो यहाँले भने चाहिँ दोस्रो अथवा तेस्रो अवस्थासम्म छ भने पनि हामीले निको नै बनाउन सक्ने अवस्था पनि आयो, हामीले उपचार गऱ्यौँ तत्काललाई सन्चो पनि भयो, यहाँले भन्ने त्यो आइरहन सक्ने सम्भावना हुनाले अलिकति फलोअपमा रहनुपर्छ भन्ने कुरा गर्नुभयो। अब क्यान्सर भएका बिरामीहरूले होइन जो उपचार गराएर सन्चो हुनुभएको छ उहाँहरूले ख्याल गर्नुपर्ने कुराहरू के हुन्, जस्तो एउटा त उपचारको कुरा होला, अरू खानपिनका कुराहरू पनि होलान्, अब कतिपयले के गर्नुहुन्छ जस्तो यो पिँडालुले घाउ हुने नि त्यसबाट पिँडालु खान हुँदैन कि, गाबा कर्कलोहरू खान हुँदैन कि भनेर, पोलेको मासुहरू खान हुँदैन कि भनेर मान्छेमा एउटा जनचेतनाको अलिकति अभाव पनि छ हाम्रोमा। अब यो क्यान्सर भइसकेका व्यक्तिहरूले के कुरामा ख्याल गर्नुपर्छ, ख्याल गर्नुपर्ने कुराहरू के हुन् डाक्टर साहब?
0: यस्तो छ, अब यसमा चाहिँ पाठेघरको मुखको क्यान्सरको कुरा गर्दाखेरि चाहिँ यसमा चाहिँ अब यो खानेकुराले गर्दाखेरि चाहिँ क्यान्सर हुन्छ भनेर नभएकोले हामीले स्पेसियली यही खाऊ नखाऊ चाहिँ भन्दैनौँ, तर एज जेनरलमा चाहिँ 2 छ, एउटाको चाहिँ स्मोकिङले चाहिँ यो रिकरेन्स पनि गराउँछ र अर्को चाहिँ तपाईँको 1 अफ द कजै पनि, जस्तो भने चुरोट खाने र नखानेकोहरूकोमा गर्दा चाहिँ चुरोट खानेहरूमा चाहिँ बढी यो तपाईँको यो एचपिभी डिएनए पर्सिस्टेन्टली हुने प्री क्यान्सरहरू देखिने यो क्यान्सरै हुने भएकोले चाहिँ हामी चुरोट खान चाहिँ कम्प्लिटली बन्द गरेर नै भन्छौँ होइन। अब दोस्रो कुरा भनेको चाहिँ यसमा यही खानेकुराले भन्ने छैन, तर पनि हामीले वेट गेन जस्तै हुन्छ नि अहिले जति पनि देखिरहेकोहरूको त्यो धेरै मोटोपनहरू त्यस्तोहरू चाहिँ नहुने गरिकन भन्नाले चिल्लो पदार्थहरू त्यस्तो धेरै या त गुलियो धेरैहरू चाहिँ नखाउनै भन्छु, ताकि जे होस् आफ्नो शरीरको चाहिँ वजन चाहिँ धेरै बढाउनु चाहिँ भएन,
1: वेट बढ्न दिनु भएन, यो चाहिँ खतरा भयो,
0: त्यो चाहिँ भयो। त्यो बाहेक अरू यही खाना जस्तै तपाईँले भन्छ पिँडालु यो छैन, तर अब आफैले अब कतिको सम्भव छ भनेर हो कि आफैले उमारे, किनभने अहिले सबैजना अर्को क्यान्सरको सबैजना हामीले कुरा गर्दा पनि सायद जुन यो कीटनाशक औषधिहरूको चाहिँ 1 अफ द रिजन चाहिँ हो कि भने जुन हिसाबले 2 किसिमले गर्दा चाहिँ क्यान्सर बढ्को, एउटा कुरा पहिला डायग्नोसिसै हुँदैन थियो, पत्तै लाग्दैन थियो, बिरामी मरि नै सकेपछि किन भयो पनि थाहा हुँदैन थियो। अब अहिले बढी चाहिँ हामीसँग जुन धेरै प्रविधिहरू आएर धेरै अब अहिले त बाहिरै जानु पर्दैन, सबै प्रविधिहरू हामी कहीँ भयो, र अर्को कुरा चाहिँ कसरी हामी निको पारेपछि त धेरै दिदी बहिनीहरू हुन्छ निको पारेको, त्यसले गर्दाखेरि हामीलाई

0: एज अ प्रिभलेन्स भन्ने चाहिँ धेरैजना धेकोले चाहिँ क्यान्सर रोग बढेको जस्तो देखिए पनि सायद पहिला र अहिलेकोमा चाहिँ डिफ्रेन्स अब कति छ त भन्न गाह्रो हुन्छ. अर्को चाहिँ अब त्यही हो, यो कीटनाशक औषधि सबै खानेकुराहरूकोमा हुन्छ भन्छ, अब तरकारी खानेकुराहरूमा, त्यो चाहिँ वान अफ द रिजन हो कि भन्ने चाहिँ लाग्छ. तर अब हामीसँग त्यस्तो कुनै स्टडीहरू त्यस्तो छैन, फुडको खानाको अर्ग्यानिक यो भन्ने कतै पनि गभर्मेन्टकोमा त छैन नि त, यसको यो लागू भनेर कतै खासै मलाई मेरो ज्ञानमा चाहिँ यस्तो आएको छैन कि यो सबै टेस्टहरू गरेर मात्रै बजारमा जान्छ भन्ने कुरा चाहिँ मेरो ज्ञानमा चाहिँ छैन.
1: सकेसम्म विषादी कसैले नै प्रयोग नगरौँ. आफ्नो अमूल्य समय र विचार रेडियो नेपाल र आम समुदायका लागि दिनुभयो, यो समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ.
0: धन्यवाद.
1: अहिले हामीसँग संवादमा हुनुहुन्थ्यो वरिष्ठ स्त्री रोग तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अन्जु श्रेष्ठ. उहाँ नेपाल क्यान्सर अस्पताल ललितपुरमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ. आज यही कुराकानी सँगसँगै अब आजको हाम्रो कार्यक्रम यहीँ पुरा हुन्छ. यहाँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो, आजको कार्यक्रमको सन्दर्भमा यहाँहरूका केही राय सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले पत्राचार गर्न सक्नुहुनेछ कार्यक्रममा हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ नेपाल. यदि यहाँहरूसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ. इमेलमा हाम्रो आइडी यस प्रकार रहेको छ, swasthyhamro@gmail.com. आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै म पूर्ण चन्द्र घिमिरे पनि बिदा हुन्छु. यहाँहरूको बाँकी समय सुखद रहोस्. हवस् त, नमस्कार.

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
6: नागरिक लगानी कोष।
7: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
8: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौ। अब करिब 9 बजेसम्म हामी यहाँलाई जागरण गीत सुनाउनेछौ। अब सुनाउँछौ कर्मा ग्याल्छेन बमजनको स्वर, दिनेश अधिकारीको रचना र सन्तोष श्रेष्ठको संगीतमा रहेको यो जागरण गीत।

अब सुनाउँछौ सुदर्शन विक्रम राणाको स्वर, प्रेम कटुवालको रचना र बीबी अनुरागीको संगीतमा रहेको जागरण गीत। गीतपछि यहाँले केही बेर सूचना र सन्देश सुन्नुहुनेछ र 9 बजे सुन्नुहुनेछ समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल

0: बाबा तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नुभएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
1: ए त्यसो पो भनेछन् डाक्टरले, सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
0: ए अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
1: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
0: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
1: ल राम्ररी सुन छोरी, स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ, अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेका कालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
0: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: सेतो पुतलीदेखि सावधान रहौ।
3: साँपु कस्तो रोग हो?
2: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
3: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
2: साँपु रोग के कारणले लाग्छ?
3: हालसम्म सेतो पुतली मोठलाई साँपुको कारक मानिएको छ, तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
2: साँपु रोगका लक्षणहरू के हुन्?
3: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
2: उज्यालोमा हेर्न नसक्नु,
3: आँखा दुख्नु,
2: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
3: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
2: साँपुको रोकथाम कसरी गर्ने?
3: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
2: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
3: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
2: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
3: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
2: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
3: यो रोग लागेको शङ्का लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ, आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु।
4: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: रमेश तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
7: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
6: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
8: हो त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित। आर्थिक सुधार र निजी क्षेत्रको मनोबल वृद्धि गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरूको सुझाव। मध्य प्रदेश सरकारमा समीकरण फेरबदल र ताइवानका राष्ट्रपतिसँग प्रत्यक्ष संवाद गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संकेत। समाचार विस्तारमा। प्रतिनिधि सभाको बैठकले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित गरेको छ। प्रतिनिधि सभाको हिजो बसेको दोस्रो बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले प्रस्तुत गर्नुभएको वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई सभाको बहुमतले पारित गरेको हो। यस्तै बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएका तीनवटा विधेयकहरू स्वीकृत गरेको छ। विधेयक स्वीकृतिको समयमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले नै विधेयक प्रस्तुत गर्नुपर्ने, सांसदहरूले उठाएका विषयमा जवाफ दिनुपर्ने र संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै रोस्ट्रम अगाडि उभिएर विरोध र नाराबाजी गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 12 गते मंगलबार बिहान 11 बजे बस्नेछ। सांसदहरूले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि सरकारले स्थायी समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हिजो बसेको संयुक्त बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा देखिएका खानेपानी, खाना, शौचालय लगायतका समस्या तत्काल समाधान गर्न माग गर्नुभयो। वैशाख 29 गते दुवै समितिले संयुक्त रूपमा नागार्जुन नगरपालिकामा रहेको ई चगु नारायणको होल्डिङ सेन्टरको अनुगमन गरेको र त्यहाँ राखिएका नागरिकको अवस्था विकराल रहेको भन्दै स्वस्थ पिउने पानी, खाना तथा बस्नको सहज व्यवस्था गरिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले पूर्व अर्थमन्त्रीहरूसँग आगामी बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुहरूबारे सुझाव लिनुभएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले 8 जना पूर्व अर्थमन्त्रीसँग सुझाव लिनुभएको हो। भेटका क्रममा मन्त्री डाक्टर वाग्लेले सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउने तयारी भएको जानकारी दिनुभयो। आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीसँग सुझाव लिने क्रममा विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने अर्थमन्त्री वाग्लेले बताउनुभयो। मध्य प्रदेशमा सत्ता समीकरण फेरिएको छ। प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ भने जनमत पार्टीका तर्फबाट मन्त्री भएकाहरूले राजीनामा दिनुभएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले एमालेका सांसद मोहम्मद समीरलाई हिजो मन्त्री नियुक्त गर्नुभयो। मुख्यमन्त्री यादवले हिजै जसपा नेपालबाट प्रतिनिधित्व गरेका 3 जना मन्त्रीहरूलाई बर्खास्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरमा बिहान 11 बजे बस्ने बैठकले नेताहरूको कार्य विभाजन सम्बन्धी प्रस्ताव पारित गर्ने कार्यसूची छ। गत मङ्सिरमा सम्पन्न पार्टीको 11 महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्य विभाजन लगायतका विषय बैठकको एजेण्डा भएको नेता भीष्म अधिकारीले जानकारी दिनुभयो। विभिन्न 8 विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कुल 218 उम्मेद्वारको आवेदनमाथि छनौट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा 50 जना, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि 38, सुदूरपश्चिम विश्वविद्यालयका लागि 19 जनाले निवेदन दिनुभएको छ। ती निवेदन उप सिफारिस समितिले अध्ययन गरिरहेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले नेपाल प्रहरी र सम्बद्ध निकायको सहयोगमा शैक्षिक परामर्श व्यवसायमा देखिएका विकृति र विसङ्गति अन्त्यका लागि देशभर शुद्धिकरण अभियान सञ्चालन गरेको छ। शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका, विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थालाई अभियानकै रूपमा कार्यवाही सुरु गरिएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री विराज भक्त श्रेष्ठले जगदुल्ला जलविद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले जलविद्युत आयोजना निर्माण समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको हो। मन्त्री श्रेष्ठले आयोजनाबाट स्थानीय बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने र समग्र देशको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्व न्यायाधीश हरि गोविन्द सिंह प्रधानको योगदानको स्मरण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ। प्रधान न्यायाधीश सहित न्यायाधीशहरूको आकस्मिक रूपमा हिजो बसेको पूर्ण बैठकले पूर्व न्यायाधीश प्रधानको निधनप्रति शोक व्यक्त गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानका राष्ट्रपति लाई चिङ तेसँग प्रत्यक्ष संवाद गर्न सक्ने संकेत गर्नुभएको छ। यस्तो संवाद भएमा सन् 1979 पछि पहिलोपटक अमेरिकी र ताइवानी राष्ट्रपति बीच प्रत्यक्ष कुराकानी हुनेछ। मेरिल्यान्ड स्थित संयुक्त सैन्य अड्डा एन्ड्रयुजमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले ताइवानलाई प्रस्तावित हतियार बिक्रीबारे निर्णय गर्नु अघि राष्ट्रपति लाईसँग कुरा गर्ने सम्भावना रहेको बताउनुभयो। पत्रकारहरूको प्रश्नमा उहाँले भन्नुभयो, म उहाँसँग कुरा गर्नेछु, म सबैसँग कुरा गर्छु। ट्रम्पको यो अभिव्यक्ति उहाँको हालैको चीन भ्रमणपछि आएको हो। भ्रमणका क्रममा चिनिया राष्ट्रपति सी चिनफिङले ताइवानको विषय गलत तरिकाले व्यवस्थापन भए खतरनाक स्थिति उत्पन्न हुन सक्ने चेतावनी दिनुभएको थियो। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान दावी गर्दै आएको छ, तर अमेरिकाले एक चीन नीति स्वीकार गरे पनि ताइवानमाथि बेजिङको सार्वभौमिक दावीलाई औपचारिक मान्यता दिएको छैन। अमेरिकी कानून अनुसार वाशिङटनले ताइवानलाई आत्मरक्षाका लागि आवश्यक हतियार उपलब्ध गराउँदै आएको छ। अब खेल समाचार। आइसिसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गत नेपालले घरेलु श्रृङ्खलाको अन्तिम खेल आज अमेरिकासँग केही बेरमा खेल्दैछ। नेपाल अमेरिका र स्कटल्यान्ड बीचको यस श्रृङ्खलामा खेलेका तीनमध्ये नेपालले दुई खेल जितिसकेको छ। नेपालले अन्तिम खेलमा अमेरिकालाई जितेमा 28 खेलमा 24 अङ्क हुनेछ, जसले नेपालको शीर्ष चार सम्भावना बलियो बनाउनेछ। अब मौसम। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा पानी पर्ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.8 र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:06 भयो भने सूर्यास्त भरे साँझ 6:56 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। प्रतिनिधि सभाद्वारा वैकल्पिक विकास वित्त परियोजना विधेयक 2082 बहुमतले पारित। आर्थिक सुधार र निजी क्षेत्रको मनोबल वृद्धि गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरूको सुझाव। मध्य प्रदेश सरकारमा समीकरण फेरबदल। र ताइवानका राष्ट्रपतिसँग प्रत्यक्ष संवाद गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संकेत। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नमस्कार, समय सन्दर्भ कार्यक्रमबाट यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। म मुकुन्द भण्डारी। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी नेपालमा जल पर्यटनको सम्भावना, यसको अवसर र चुनौती लगायत नेपालमा नदीको अवस्था कस्तो छ, नदीबाट हामीले के कस्तो लाभ लिन सक्छौँ, यो विषयमा कुराकानी गर्नेछौँ। यस विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष अर्थात् जल पर्यटन विज्ञ मेघ बहादुर आले। आलेजी, स्वागत छ कार्यक्रम।
1: धन्यवाद भण्डारी।
0: नेपाल नदी संरक्षण संस्थाको अध्यक्ष हुनुहुन्छ र लामो समयसम्म यसैमा लागिराख्नु भएको छ, अनि जल पर्यटन विज्ञ पनि हुनुहुन्छ। नेपालमा नदीको अवस्था कस्तो छ, यहीँबाट कुराकानी सुरुवात गरौँ।
1: अवस्था चाहिँ भयावह छ।
0: हजुर,
1: जस्तो अहिले क्लाइमेट चेन्ज, ग्लोबल वार्मिङको मारामारी छ,
0: हजुर,
1: त्यसमाथि आएर चाहिँ नेपालको नदीहरूको भिजनिङ भएकै छैन, अनि नदी के हो बुझेकै छैनन्। त्यो नबुझ्दासम्म त्यत्तिकै अन्धाधुन्ध आँखामा पट्टी बाँधेर चाहिँ नदीको डेभलपमेन्ट भइरहेछ, त्यसले चाहिँ नि एउटा लङ टर्म भिजन नभएकोले यसले भयावह स्थिति ल्याउन सक्ने सम्भावना एकदमै प्रचुर छ। र म यो के किन भनिरहेको छु भने, पहिला त नदी बुझ्नु पर्यो, नदी भनेको के हो,
0: कसरी बुझ्ने।
1: अब नदी चाहिँ के हो भन्दा, हाम्रो मानव सभ्यताको मुहान नदी होइन र

0: अर्थ म्याप हेर्ने, त्यसको हाइट कति छ, त्यसको एलिभेसन के छ, कहाँसम्म खसाल्न सकिन्छ, त्यसको हच्चुवाको भरमा औँलाले चाहिँ त्यो नदी क्षेत्र नदी किन्ने होइन, त्यसरी चाहिँ नदीको विकास हुँदैछ। फेरि नेपाललाई फेरि चाहिएको के हो त, नेपालको भिजन के हो, समृद्धि हो कि हाइड्रो ड्यामको फ्याक्ट्री हो? ल, हाइड्रो एनर्जी चाहिन्छ, तर त्यसलाई दूरगामी दृष्टिले हेर्दै त्यो एनर्जी पनि निकाल्ने, पृथ्वीको संरक्षण पनि गर्ने, नेपालको सुन्दरता पनि नबिगार्ने किसिमले गर्न सकिन्थ्यो नि त, त्यो कति पनि भएन। जस्तो तपाईँको चाहिँ नदी भन्ने बित्तिकै कि बागमती विष्णुमती जस्तो फोहोर विस्थापन गर्ने, कि भोटेकोसी सुनकोसी त्रिशुली जस्तो नदी दोहन गर्ने, ढुङ्गा गिटीको बालुवा खानेको चाहिँ मात्रै सोच्ने, कि सिमेन्ट र रड हालेर हाइड्रो एनर्जी निकाल्ने, त्योभन्दा बाहेक सोचे आएन। त्यस कारणले चाहिँ दुःखको कुरा के छ भनेदेखि नदीको भिजन चाहिँ अगाडि बढाउनु पर्ने थियो, बढाइएन। हामीले धेरै कोसिस गरेँ, मैले आफैले पनि राष्ट्रिय योजना आयोगमा पनि प्रतिवेदनहरू बुझाएँ, ठाउँ ठाउँको मन्त्रालयमा प्रतिवेदनहरू दिएँ, र त्यो मात्रै नभएर तपाईँको कर्णालीको मुहानदेखि गङ्गासम्मको एक्सप्लोरेसन गरेर त्यसको फ्रेमवर्क पनि तयार पारेँ, र त्यसरी चाहिँ नदी त्यति गर्दा पनि केही सुनवाई भएको छैन, र आफ्नै किसिमले जहाँ पाए चाहिँ डेभलपमेन्ट गर्ने काम भइरहेछ, त्यो चाहिँ भयावह छ।
1: सामान्य बुझाइ पानी हो, विकास भयो भने पानी त बग्ने नै हो, आखिर पृथ्वीमै बग्ने हो, के फरक पर्छ र भन्ने बुझाइ पनि त हुनसक्छ नि, होइन र सामान्य हिसाबले बुझ्दाखेरि त
0: त्यो हो। अब सामान्यत त्यस्तो देखिन्छ, तर गहिराईमा हेर्ने हो भने जस्तो जलचरको महत्त्व छ कि छैन त, जस्तो त्यहाँका चाहिँ डल्फिन भए, घरियाल, क्रोकोडाइल, मास मगर, क्रोकोडाइलदेखि लिएर सहर माछादेखि लिएर असला माछादेखि लिएर अझ त्यहाँ जलचर अरू चाहिँ एक्वाटिक बायोडाइभर्सिटीको महत्त्व कति छ त, त्यो सबै मासियो भने सस्टेन हुन्छ त, होइन, ती कुराहरू छन्। अब फेरि हाइड्रो एनर्जी पनि प्लानिङ तरिकाले गऱ्यो भने है, म सर र छोटकरीमा भन्दाखेरि चाहिँ हामीसँग लामो समय त छैन, तर मैले छोटकरीमा के भन्दा नदीको भिजनिङ के हुन सक्थ्यो भने होइन, अब जहाँ चाहिँ 320 दिन घाम लाग्ने देश, जहाँ चाहिँ भनौँ न यस्तो रिभर गोर्जेसमा विन्डी क्यानियन्सहरू छन्, जहाँ चाहिँ माउन्टेन पासेसमा हाई विन्डहरू चल्छन् होइन, त्यो सबैलाई हार्नेस गरेको भए है चाहिँ नेपाल यति सुन्दर छ कि नबिगारे पुग्थ्यो, अझै पनि पुग्छ, तर हामी बिगारमै व्यस्त छौँ एउटा कुरा होइन,
1: बिग्रिसकेको या सफा छैन ठाउँ छ।
0: अब जुन किसिमको लाइसेन्सहरू वितरण गरिया छ नि, त्यो सबै डेभलप भयो भने बिग्रियो, तर राज्यले चाहिँ होइन हामी गल्ती गरेका छौँ, सुधार्नुपर्छ, सुधार्ने अवस्था छ भनेर अगाडि बढ्यो भने सुध्रिनु पनि सक्छ होइन। अन्त तर मैले के भन्न खोजेको थिएँ भनेदेखि भिजनिङ के हुन सक्थ्यो त भन्दाखेरि चाहिँ नि नदीलाई होइन यो हाम्रो सी लेभलदेखिको एलिभेसनमा जे छ त्यसलाई चाहिँ जोनिङ गरेको भए राम्रो हुन्थ्यो है। अब त्यसमा मैले छोटकरीमा एकदम के लेखेको थिएँ भने हाम्रो एलिभेसन एभरेजमा सी लेभलदेखि 80 मिटरदेखि 8000 मिटरसम्म छ, एभरेजमै छ
1: हजुर,
0: र हामीले चाहिँ फुड बास्केटलाई सिक्योर गर्न है 80 देखि 200 मिटरलाई चाहिँ इरिगेसन जोनको रूपमा डेभलप गर्ने, त्यसले चाहिँ सिँचाइ हुन्थ्यो सबै हाम्रो समतल भूभागहरू, अनि 200 देखि 1200सम्म यसलाई लाइभलीहुड जोनको रूपमा, रिक्रिएसन टुरिज्म जोनको रूपमा डेभलप गर्ने, त्यहाँ चाहिँ नि अब भनौँ न सबै टुरिज्म भने रिभर टुरिज्म भन्ने क्षेत्र नै त्यही हो, र 1200 देखि तपाईँको चाहिँ माथि चाहिँ हाइड्रो एनर्जी जोनको रूपमा डेभलप गर्ने, कहाँसम्म पुग्न सकिन्छ है। त्यसको साथसाथै हरेक रिभर बेसिनमा एटलिस्ट एउटा नदीलाई छोड्ने, सकिन्छ भने सातै प्रदेशमा होइन प्रिस्टिन राख्ने, र रिजर्भेयरहरू पनि बनाउने, जस्तो अब तामाकोसीको छ, अब पश्चिम क्षेत्रको होला होइन, त्यस्तै चाहिँ अरुणको अब माथितिर छ होइन, रिजर्भेयर पनि बनाउने, र त्यसका साथसाथै 320 दिन घाम लाग्ने देशमा सोलरको एक्सप्लोर गर्ने, विन्डको एक्सप्लोर गर्ने, त्यसरी चाहिँ गरेको भए नेपाल पनि सुन्दर रहन्थ्यो, एनर्जी पनि आउँथ्यो, प्रशस्त मात्रामा हामीलाई पुग्थ्यो र बेच्न पनि पुग्थ्यो
1: हजुर।
0: त सोच चाहिँ के भयो भने नदी बेचेर धनी हुने सोच आयो, त्यो एकदमै गलत छ, र हुनुपर्ने के थियो भनेदेखि नदीको सदुपयोग गरेर राष्ट्रलाई समृद्ध बनाउने, त्यो आएन।
1: मैले जोडिहालेँ, नदीबाट त धेरै कुराहरू, विद्युतका कुराहरू, जलचरका कुराहरू पनि गर्नुभयो, तर जल पर्यटनका कुराहरू छन् नि नेपालमा, कतिको सम्भावना छ?
0: सम्भावना त
1: नदी पर्यटन
0: यति छ कि चाहिँ हामीले के क्वाइन गरेका थियौँ भने होइन, म नारा नेपाल एसोसिएसन राफ्टिङ एजेन्सीमा महासचिव थिएँ, त्यतिखेर के क्वाइन गरेका थियौँ भने नेपाल द वर्ल्ड्स बेस्ट वाइट वाटर डेस्टिनेसन भनेर, होइन, त्यहाँका संसारका विज्ञहरूले पनि वास्तवमा हो भनेर उनको कन्सेन्ट लिएर त्यो हामीले

0: राखेका थियौँ कि होइन, नेपाल चाहिँ वाइट वाटर टुरिज्मको लागि चाहिँ बेस्ट डेस्टिनेसन हो भनेर थियो, पनि अझै पनि केही हदमा छ।
1: के छ त्यस्तो नेपालमा जल पर्यटन आकर्षित हुने ठाउँ?
0: तपाईँको के छ भने नेपालको भने नि अब छोटो स्प्यानमा होइन, तपाईँको चाहिँ भनौँ न अब 250-300 किलोमिटरकै डिस्टेन्समा तपाईँको चाहिँ 80 मिटरदेखि 8000 मिटरको नदीहरू जहाँ आउँछन् त्यसरी ड्रप छ भनेपछि त्यसमा त एकदमै ग्रेडियन्ट धेरै भयो होइन। अब त्यसले गर्दाखेरि चाहिँ अब एकदमै वाइट वाटर छ
1: हजुर,
0: अब त्यसले गर्दाखेरि चाहिँ वाइट वाटर राफ्टिङ कायाकिङको लागि चाहिँ नेपाल त भनौँ न मक्का भने जस्तै के होइन, नेपाल त वर्ल्ड्स बेस्ट डेस्टिनेसन थियो, अझै पनि छ भन्छु केही हदसम्म, तर बिग्रिने क्रम छ। जस्तो बिग्रिने क्रम कस्तो भन्दा चाहिँ तपाईँलाई एउटा ठुलो उदाहरण दिन्छु म। अब जस्तो जुन चाहिँ एलिभेसनको कुरा गरेँ त्यो मैले 2010 दिएको थिएँ है राष्ट्रिय योजना आयोगमा है, यहाँ पर्यटन मन्त्रालय लगायत ऊर्जा मन्त्रालय जलस्रोत मन्त्रालयमा होइन। बिगारियो कसरी भन्दाखेरि तपाईँको हेर्नुहोस् है, तपाईँको एउटा भोटे कोसीको उदाहरण लिउँ। भोटे कोसी चाहिँ नेसनल जियोग्राफिकमा बेस्ट 10 रिभरमा लिस्टेड, त्यसमा पनि भोटे कोसी चाहिँ 7th बेस्टमा 7 नम्बरमा लिस्टेड थियो है। त्यो भनेको त चाहिँ संसारमा के
1: हजुर,
0: जस्तो अब अब भनौँ ट्रेकिङ गरेर आएको नेपालमा भन्यो भने एभरेस्ट अन्नपूर्ण गए गएन बेस क्याम्प भनेर भनिन्थ्यो भने, वाइट वाटर राफ्टिङ गरेको भन्यो भने भोटे कोसी अथवा कर्णाली अथवा तमोर गरियो कि गरेन भनेर सोध्थे कि विदेशमा होइन, त्यसरी चाहिँ नाम चलेको। भनेपछि नेसनल जियोग्राफिकमा 7 नम्बर पर्ने नदी त्यो सम्पदा हो कि होइन, त राष्ट्रकै सम्पदा हो नि, वास्तवमा संसारकै सम्पदा भन्नुपर्छ होइन, चाहिँ संसारकै बेस्ट 7 परेको हो भनेदेखि त्यो सम्पदा होइन भने किन होइन, हो भने त्यसको संरक्षण गर्नुपर्ने थिएन र। तर के भयो भन्दा त्यो चाहिँ मध्य भोटे कोसी हामी चाहिँ 75 मेगावाटको त कुनै विरोध गरेका थिएनौँ, 102 मेगावाटमै पुर्याउनु भयो है। अब त्यहाँ चाहिँ त्यहाँका जनताहरूले प्रोटेस्ट गरे सडकमा ओर्ले, पछि के भयो चाहिँ सबै राजनीतिक पार्टीलाई सेयर दियौँ 1-1%। अब चाहिँ 14 अरब 19 अरबको सेयर त 1% भनेर धेरै
1: यहाँले जोड्नु खोजेको अलिकत दीर्घकालीन सोच नराखी हाइड्रो पावर दिँदाखेरि समस्या त्यसलाई व्यवस्थित गर्नुपर्छ भन्नु खोज्नुभयो
0: व्यवस्थित होइन। पर्यटनको कुरा गर्दाखेरि पर्यटन सम्पदा मासिएको हुनाले मलाई दुःख लागेको कुरा थियो, त्यो चाहिँ राष्ट्रको सम्पदा वर्ल्ड बेस्ट होइन डेस्टिनेसन भएको चाहिँ बटेको थियो होइन, त्यसमा चाहिँ अब 75 बनाएको भए 102 साटो 75 मेगावाट पनि आउँथ्यो र चाहिँ यो रिभर टुरिज्म पनि जोगिन्थ्यो। त्यस्तै त्यस्तै जस्तो कालीगण्डीको कुरा गरौँ, भर्सिङदीको कुरा गरौँ, जहाँसुकै त्रिशुली चाहिँ यो 90% पर्यटक नेपालभित्रको पर्यटकलाई देख्ने नदी हो त्यो, त्यो फेरि फिस्लिङमा चाहिँ मुनि ड्याम बनाइयो भनेपछि चाहिँ हामी कहाँ छौँ त, अनि राष्ट्रले माल पाएर चाल पाएन है। त्यस कारणले चाहिँ दुःखको कुरा चाहिँ यो भिजनिङको खाँचो छ र कुन नदी के को लागि सदुपयोग गर्दा राम्रो हुन्छ र फेरि भनौँ न मैले भने कि अब यो एलिभेसनको रूपमा हामीले डेभलप गरेको भए है त्यो चाहिँ त तपाईँको यो भिजनिङ भएको भए त तपाईँको 80-90-100-150 वर्षसम्म पनि यो रहन्थ्यो, हाम्रा आउने भावि पुस्ताले चाहिँ भनौँ न त्यसमा रमाउनु पाउँथे, मनज्ञ भनौँ न एउटा इम्प्लोइमेन्ट जेनेरेट हुन्थ्यो र देश पनि सुन्दर हुन्थ्यो के है। अब फेरि सोच पनि के भयो भन्दा नदी बेचेर धनी हुने सोच चाहिँ एकदमै गलत छ, नदीको सदुपयोग गरेर राष्ट्र समृद्ध हुनुपर्छ। अब अर्को कुरा आयो कर्णालीको, हेर्नुहोस् कर्णाली भनेको द मोस्ट प्रिस्टिन एन्ड लास्ट फ्री फ्लोइङ रिभर, सबैभन्दा शुद्ध नदी र अन्तिम निर्विवाद रूपमा बगेको नदी। म त्यसको मुहानमा पुगेँ त्यसको अनुसन्धान गर्नलाई, एउटा साइन्टिस्टको टोली नै लिएर त्यसको मुहान कहाँ भन्दा कैलाश क्षेत्रमा माप्सा खम्बाम भन्ने ठाउँबाट आएको नदी रहेछ।
1: उत्पत्तिको बारेमा पनि कहिले काहीँ विवाद हुने गर्छ, यहाँ त त्यहाँ जानुभयो नि,
0: अब हामीसँगको त्यहाँ जाँदाखेरि हामी मानसरोवर गयौँ, कैलाश क्षेत्र पुग्यौँ र हाम्रा इसिमोडका साइन्टिस्ट थिए, अमेरिकन साइन्टिस्ट थिए, चाइनिज साइन्टिस्टसँग हामीले कन्सल्ट गरेका थियौँ र चाइनिज एन्थ्रोपोलोजिस्ट पनि हामीसँग हुनुहुन्थ्यो होइन। अब त्यहाँ राक्षसताल पुग्यौँ, किंवदन्ती के छ भने किंवदन्ती के राक्षसताल भएकोबाट आएको पानी, त्यही भएर कर्णाली हामी पश्चिमका मान्छेहरू गरिब छौँ भन्ने त्यो
1: भएन
0: भन्ने सोच रहेछ।
1: त्यो मयूरमुख हो या राक्षसतालबाट,
0: यो एकदमै गलत रहेछ होइन। के रहेछ भनेदेखि त्यहाँका एन्थ्रोपोलोजिस्टले हाम्रो यहाँको मान्यता के छ भने यो कैलाश क्षेत्रबाट चारवटा नदी उद्गम हुन्छ, चार दिशाबाट। पूर्वबाट हुने ब्रह्मपुत्र घोडाको मुखबाट आएको नदी, उत्तरतिर बग्ने इन्डस नदी त्यो सिंहको मुखबाट, पश्चिमतिर बग्ने चाहिँ हात्तीको मुखबाट आएको नदी सतलज, दक्षिण बग्ने चाहिँ मयूरको मुखबाट आएको नदी कर्णाली अथवा माप्चा खम्बाम भनेर चाहिँ चिन्दा रहेछन्, माप्चा खम्बाम है। अनि त्यो तिब्बत क्षेत्रमा चाहिँ माप्खा खम्बाम नै हुँदो रहेछ, त्यहीँ हिल्सा पसेपछि हुम्ला कर्णाली। तर के भन्दाखेरि चाहिँ हामी चाहिँ राक्षसतालमा पुगिसकेपछि हाम्रा साइन्टिस्टहरूले वरिपरि घुमे, त्यहाँ हामी गुगल अर्थहरू हेऱ्यौँ, सबै कुराहरू हेऱ्यौँ। त्यसपछि चाहिँ यो हाम्रो साइन्टिस्टले के भन्नुभयो भने सबैले होइन के पुग्यौँ भने कहीँबाट पनि निकास यसको छैन, यो कर्णालीमा मिसिने, माप्चा खम्बामा मिसिने। यो ताल पनि पश्चिमतिर अलिकति ढल्किएको छ, गयो भने सतलजमा जाने सम्भावना छ, ओभरफ्लो भयो भने। हुन त वाष्पीकरण भए नै आकाशमै जान्छ, तर गयो भने सतलजमा जान्छ, तर हाम्रो कर्णालीमा आएको छैन, माप्चा खम्बामा आएको छैन भनेर उहाँले भन्नुभएपछि त्यो कर्णालीको चाहिँ भनौँ न माप्चा खम्बाको नदीको मा पुगेपछि त्यसलाई पछ्याउँदै हामी चाहिँ त्यसको मूलमा पुग्यौँ। मूलबाट एउटा पहाडबाट गटटटटट एउटा नदी नै निस्किन्छ क्या है, ठुलो है। हुन त एउटा सानो ग्लेसियल एउटा त्यहाँ जोडिया पनि छ, तर चाहिँ उनीहरूको मान्यता चाहिँ माप्चा खम्बाब नदी यही हो, यसको मुहान यही हो भन्ने मान्यता, त्यसलाई पछ्याउँदै हामी चाहिँ गङ्गासम्म पुग्यौँ है। त्यो चाहिँ 45 दिनको दिन
1: उद्गम स्थलबाट
0: गङ्गासम्म त्यसलाई पछ्याउँदै, त्यसमा चाहिँ हाम्रा वर्ल्ड क्लास कायकहरू तपाईँको हिल्साबाटै कायक गरायौँ, चाहिँ सबैभन्दा पहिलो साइन्टिफिक एक्सपिडिसन त्यही नदीको भएको नेपालमा। र हामीले चाहिँ यो भनौँ डिमिस्टिफाई कर्णाली कहाँबाट आउँछ भन्ने कुरो राक्षसतालबाट होइन कि यो माप्चा खम्बा मयूरको मुखबाट आउँछ भन्ने चाहिँ स्थापित गर्यो।
1: राक्षस ताललाई राक्षसताल भनिआयो कि अपभ्रंश भयो कि के होला?
0: अब राक्षसताल त अब तपाईँको अब धार्मिक दृष्टिकोणले त के छ भनेदेखि चाहिँ देवताहरूले नुहाउने मानसरोवर भए, अब राक्षसहरू पनि शिवका भक्त थिए, उनीहरू नुहाउने ताल चाहिँ नि राक्षसताल भन्ने चाहिँ किंवदन्ती पनि छ होइन। अनि त्यसपछि पनि अरू अरू विभिन्न किंवदन्तीमा अब चाहिँ अब प्रचलितमा त्यो छ है। अब सबै शिवका भक्त थिए, देवता पनि थिए, राक्षस पनि थिए भन्थे, राक्षसलाई नुहाउने नदी ताल चाहिँ राक्षस तालको रूपमा चाहिँ चिनिन्छ भनेर चाहिँ त्यहाँ भन्दा रहेछन् होइन। अब चाहिँ अर्को कुरा चाहिँ फेरि कर्णालीकै कुरा गर्दाखेरि अलिकति म कर्णालीको
1: पर्यटक सम्भावना बोकेको ठाउँ पनि भन्दैछु कर्णालीलाई।
0: यति चाहिँ यस्तो छ कि कर्णाली त अथा जुन चाहिँ टिबेट प्लेट्यु, हिमाल रेन्ज, महाभारत रेन्ज, चुरे शिवालिक रेन्ज र गङ्गाको फाँट भनौँ न तराई जोड्ने एकमात्र नदी कर्णाली हो। त्यो मात्रै नभए त्यसको बायोडाइभर्सिटी, त्यसको भनौँ न जर्मोथोलोजीको कुरा गरौँ, त्यहाँको एक्वाटिक बायोडाइभर्सिटी कुरा हरेक चिज, त्यो चाहिँ यस्तो अथाह छ कि यस्तो हो कि यो त दुर्लभभन्दा अति दुर्लभ नदी है। अनि तपाईँको अब यो फेरि नेपाल भूभागमा स्वतन्त्र रूपमा बगिरहेको नदी है, त्यसमा चाहिँ अब जलचरहरूको प्रशस्त चाहिँ भनौँ न आवाजावत हुने नदी होइन। अब त्यो चाहिँ अब एउटा भनौँ न यो चाहिँ बायोडाइभर्सिटीको हिसाबले भयो
1: है।
0: अर्को चाहिँ तपाईँको धार्मिक सांस्कृतिक सभ्यताको हिसाबले हेर्नुहोस् यो नदी कस्तो छ भन्दाखेरि, कैलाश भने चाहिँ त कैलाश सभ्यता हो नि त, हिन्दू बुद्धिस्ट सिख जैन बोन किराँतको सभ्यता होइन कैलाश है। अब त्यसलाई जोड्ने एकमात्र नदी कर्णाली हो, त्यो फेरि बगेर आएर यो खस सभ्यता है, हाम्रो खस सभ्यता अब त्यहीँबाट उत्पत्ति भएको छ कर्णालीबाटै भनेदेखि, त्यो गएर फेरि गङ्गा सभ्यतासम्म जोडिया छ भनेदेखि, त्यही नदी चाहिँ नेपालसम्म त तिब्बतसम्म माप्चा खम्बा, नेपालमा कर्णाली र तपाईँको चाहिँ इन्डिया पुगेपछि बोर्डर काटेपछि घाघरा त्यही नदी फेरि तपाईँको चाहिँ फेरि
1: सरयूसम्म पुग्यो।
0: सरयू भनेको चाहिँ अयोध्याको अगाडि बग्दाखेरि त्यही नदी सरयू, अब त्यही सरयू चाहिँ फेरि गङ्गामा मिसिन्छ, त्यो घाघ्रै भएर मिसिन्छन् भनेदेखि, त्यहाँ मिसिँदाखेरि फेरि तपाईँको गङ्गाको सबैभन्दा ठुलो ट्रिब्युटरीको रूपमा चाहिँ कर्णाली हो। फेरि सरयूको महत्त्व कस्तो भन्दाखेरि चाहिँ अब जहाँ चाहिँ राम मन्दिर बन्यो होइन, जहाँ चाहिँ भनौँ राम मन्दिरलाई पुनस्थापना गर्न 550 वर्ष लाग्यो होइन, त्यो सरयू हो जहाँ हजारौँ पटक भगवान रामले स्नान गर्नुभयो, कैलाश चाहिँ क्षेत्रबाट उद्गम भएको, महादेवको वासस्थानबाट उद्गम भएको, गङ्गासम्म मिसिएको नदी एकमात्र हो भनेदेखि, सरयूको महत्त्व कस्तो रहेछ भन्दा चाहिँ तपाईँको चाहिँ महाकुम्भ लायो प्रयागराजमा, त्यहाँ 60 करोड मान्छेले नुहाए र 60 करोड मान्छेले आफ्नो पाप पखाल्न गए अथवा पवित्र हुन पुगे, र यो प्रयागराज आफ्नो पाप पखाल्न कहाँ जाँदा रहेछन् भन्दा सरयूमा, त्यो फेरि रामनवमीको दिन
1: अयोध्यातिर,
0: अयोध्या अयोध्यामा भनेपछि त्यति पवित्र नदी के,
1: त्यो नदी नेपालबाटै बगेको छ,
0: नेपालबाटै त धार्मिक पर्यटनको चाहिँ भनौँ न सम्भावना कति होला त हाम्रो कर्णालीमा अन्दाजा गर्नुहोस्, जहाँ चाहिँ 1,30,00,000,000 हिन्दू छन्, जहाँ चाहिँ झन्डै करिब करिब 1,00,000,000,000 बुद्धिस्ट छन्, उनीहरूको आस्थाको नदी हुनसक्छ नि त।
1: तर यो यहाँले भन्नु पनि धेरै महत्त्वको कुरा गर्नुभयो होइन, यो कुराहरू विदेशीलाई थाहा छ कि छैन?
0: विदेशीलाई हामीले भनेका छौँ, त्यसको डकुमेन्ट्री बनाएको छौँ, अङ्ग्रेजीमा छ, तपाईँको चाहिँ सिस्टर रिभरको अवधारणा यो रिभर डिप्लोमेसी मैले सुरु गरिदिएको छु, सिस्टर सिटिज संसारमा छन् भने बिट्विन द कन्ट्रिज देश देशको बिचमा सिस्टर रिभर किन नहुने भनेर मैले यो यो वर्ल्ड फोरममा मैले राख्दाखेरि गर्ने भनेर चाहिँ न्युयोर्कको हट्सन रिभर र कर्णाली रिभरको सम्बन्ध बढाइदिएको छु एउटा सिस्टर रिभरको रूपमा। अनि त्यस्तै अब अयोध्याको कुरा गर्दाखेरि चाहिँ मैले अयोध्या रामनवमी पुगेर त्यहाँका मेयरलाई त्यहाँका महन्तलाई भेटेर आयौँ, त्यहाँका विज्ञहरूलाई भेटेर आयौँ, हामीले जोइन्ट चाहिँ स्टडी गरौँ न कर्णालीको भन्नुभएको छ उहाँहरूले, धार्मिक पर्यटनको सम्भावना के छ, कर्णाली जाने सम्भावना के छ भनेर चाहिँ अगाडि बढ्नु भएको छ। अनि त्यहाँ चाहिँ के भन्दाखेरि हाम्रो कुरा पनि के भन्दा जहाँ चाहिँ अयोध्यामा बाबरी मस्जिदलाई सारेर राम मन्दिरको पुनःस्थापना गरेर 550 वर्ष लाग्यो भनेदेखि हामी चाहिँ कर्णाली मूललाई माल पाएर चाल नपाएको मान्छे हामी नेपाली होइन, ठाउँ ठाउँमा छिया छिया पाऱ्यौँ भने त्यसलाई फेरि पुनः प्राकृतिक रूपमा लिएर आउन त 1,000 वर्षभन्दा बढी लाग्ला अथवा सम्भव नै नहोला भनेदेखि यसरी चाहिँ हामीले यो कुराहरू चाहिँ अगाडि बढाउनु पर्छ। र तपाईँको चाहिँ नि यसको लागि हामीले के गर्यौँ भन्दाखेरि तपाईँको चाहिँ यो बाजुराको पिलु पादुका देउरामा महाकुम्भको बेलाको महाशिवरात्रिको दिन हामीले चाहिँ सरयुका सन्त साधुहरूलाई 5 जनालाई हामीले त्यहाँ बोलायौँ र हाम्रा पण्डित र सरयुका पण्डित अयोध्याका पण्डितले सँगै संयुक्त रूपमा पूजा गरे है। अब त्यसरी चाहिँ हामीले त्यसको सुरुवात त्यो त 144 वर्षपछि आउँछ महाकुम्भको बेला, त्यसको नि महाशिवरात्रिको दिन हामीले त्यसको चाहिँ सुरुवात गरिदिएका छौँ। र त्यो मात्रै नभएर चाहिँ रामनवमीको दिन उहाँहरूले निम्ताउनु भयो, उहाँ गएर हामी चाहिँ त्यहाँका सबै साधु सन्त लगायत त्यहाँका महन्त त्यहाँका मेयर सबैलाई भेटेर चाहिँ हामीले चाहिँ राम मन्दिरमा गएर हामीले चाहिँ भगवान् रामको पूजा गऱ्यौँ, दर्शन गऱ्यौँ र त्यसरी आदान प्रदान होस् भनेर चाहिँ हामीले अगाडि बढाएको छौँ।
1: यहाँहरूले त आफ्नो तर्फबाट अध्ययन गर्नुभएको छ, त्यहाँको स्थानीय बासिन्दाहरू छन् नि आसपासमा रहेको हुन त धेरै नदीहरू त्यसमा मिसिएका छन् होइन, तीमध्येमा पनि त्यहाँका बासिन्दाहरू जसरी यहाँले पर्यटकीय सम्भावनाको कुरा गर्नु, उहाँले चाहिँ पर्यटकीलाई भित्राउनु पर्छ भने त्यहाँको नागरिकमा सोच पाउनु भएको छ कि छैन, त्यो जनचेतना छ कि छैन?
0: एकदमै, किनभनेदेखि हाम्रो टिममा चाहिँ त्यहाँ बाजुराकै त्यहाँका मेयरहरूलाई भेट्यौँ, त्यहाँका गाउँपालिकाका अध्यक्षहरूलाई भेट्यौँ, फेरि हाम्रो संयुक्त टोलीमा हाम्रो यो स्वामी कार्तिकको अध्यक्षजी नै हुनुहुन्थ्यो, हामीसँग जाँदा त्यहाँकै साथीहरू हुनुहुन्थ्यो, 5 जना साथीहरू हामी चाहिँ त्यहाँ यो रामनवमीको दिन पुग्यौँ, हामी सबै थियौँ। त्यस्तै त्यहाँका चारवटै पालिकाले चाहिँ यो जब चाहिँ हाम्रा साधु सन्तहरू आए सरयूबाट अयोध्याबाट उहाँहरूले स्वागत गर्नुभयो, त्यसरी चाहिँ हामी अगाडि बढाएको छौँ। र यसलाई चाहिँ धार्मिक सांस्कृतिक सभ्यताको पर्यटन त्यसमा साहसिक पर्यटन त्यसमा द ग्रेट कर्णाली क्वेस्ट भनेर चाहिँ संसारकै सबैभन्दा लामो दूरीको राफ्टिङको आयोजना गर्न लागेका थियौँ, भुइँचालोको कारणले त्यो पनि अलिकति रोकियो र त्यसरी हाम्रो प्रयासरत छ। त्यस कारणले संसारलाई नै हाम्रो कर्णाली हाम्रो सुदूरपश्चिम कसरी चाहिँ पस्किने यति दुर्लभ नदी यति भनौँ न सभ्यता र संस्कृतिले भरिपूर्ण ठाउँलाई हामी संसारलाई चिनाउन चाहन्छौँ, तर कहिले सम्भव छ भनेदेखि यसलाई संरक्षण गरेर मात्रै सम्भव छ। अब एउटा च्यालेन्ज के भन्दा हाम्रो अब चाहिँ खस आर्यले एक किसिमले राज्य गरेको नेपालमा होइन, त भनौँ न कति दशक भयो, 5 दशकभन्दा बढी भयो होला भनेदेखि त्यो सभ्यताको मुहानलाई जोगाउने कि नजोगाउने, जस्तो हाम्रो लिम्बू संस्कृतिमा पाथिभरालाई जोगाए जस्तै यो खस आर्यहरूको दायित्वमा त्यो कर्णाली जोगाउने हो कि होइन, के पैसा मात्रै तुलना गर्ने हो? त्यस कारणले कर्णाली जोगाइन भने हाम्रो यो खस सभ्यता पनि रहँदैन, त्यस कारणले यसको संरक्षण अति जरुरी छ।
1: हजुर हुन्छ, यहाँसँग धेरै कुराहरू छन्, जल सम्पदाका कुराहरू, नदी संरक्षणका कुराहरू, यहाँसँग धेरै लामो अनुभव पनि छ। आगामी दिनमा फेरि यहाँसँग बहस गर्नेछौँ, आजको हाम्रो निर्धारित समय सकियो, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
0: मलाई मेरो कुराहरू राख्ने मौका दिनुभयो, त्यसको लागि धेरै धन्यवाद। फेरि पनि म फेरि आग्रह गर्न चाहन्छु, हाम्रो लिम्बू सभ्यताको लागि कपथपाथीबाट जोगाए जस्तै खस आर्यको सभ्यताको लागि कर्णाली जोगाउनु जरुरी छ, जोगियोस्। नमस्कार।
1: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष जल पर्यटन विज्ञ मेघ बहादुर आलेसँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र शङ्कर भण्डारीलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ टिका भण्डारीको सुर, भागवत आचार्यको रचना र गायक स्वयंको संगीतमा रहेको यो जागरण गीत। गीत पछाडि यहाँले केही बेर सूचना र सन्देश सुन्नुहुनेछ, त्यसपछि सुन्नुहुनेछ 10 बजेको समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
2: सडकको भारवहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
3: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
4: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
5: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
4: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
5: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
4: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
5: सूचीकरण त गर्नै पर्ने हो।
4: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
6: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
7: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
8: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय।
0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।

0: यो रेडियो नेपाल हो। अब उसालोहनीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठकले वैकल्पिक विकास वित्तीय परिचालन विधेयक 2082 बहुमतले पारित गरेको छ। प्रतिनिधि सभाको हिजो बसेको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले प्रस्तुत गर्नुभएको वैकल्पिक विकास वित्तीय परिचालन विधेयकलाई सभाको बहुमतले पारित गरेको हो। यस्तै बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको 3 विधेयकहरू स्वीकृत गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 बैठकको बहुमतले स्वीकृत गरेको हो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 12 गते मंगलबार बिहान 11 बजे बस्नेछ। सांसदहरूले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि सरकारले स्थायी समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हिजो बसेको संयुक्त बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा देखिएका खानेपानी, खाना, शौचालय लगायतका समस्या तत्काल समाधान गर्न माग गर्नुभयो। वैशाख 29 गते दुवै समितिले संयुक्त रूपमा नागार्जुन नगरपालिकामा रहेको इचुङ्गु नारायणको होल्डिङ सेन्टरको अनुगमन गरेको र त्यहाँ राखिएका नागरिकको अवस्था विकराल रहेको भन्दै स्वस्थ पिउने पानी, खाना तथा बस्नको सहज व्यवस्था गरिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। मध्य प्रदेशमा सत्ता समीकरण फेरिएको छ। प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ भने जनमत पार्टीका तर्फबाट मन्त्री भएकाहरूले राजीनामा दिनुभएको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले एमालेका सांसद मोहम्मद समीरलाई हिजो मन्त्री नियुक्त गर्नुभएको हो। मुख्यमन्त्री यादवले हिजै जसपा नेपालबाट प्रतिनिधित्व गरेका 3 मन्त्रीहरूलाई बर्खास्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरमा बिहान 11 बजे बस्ने बैठकले नेताहरूको कार्य विभाजन सम्बन्धी प्रस्ताव पारित गर्ने कार्यसूची छ। गत मंगसिरमा सम्पन्न पार्टीको 11 महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्य विभाजन लगायतका विषय बैठकको एजेन्डा भएको नेता भीष्म अधिकारीले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15, *7 र हेस डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। विभिन्न 8 विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कुल 218 उम्मेद्वारको आवेदनमाथि छनौट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा 50, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि 38, सुदूरपश्चिम विश्वविद्यालयका लागि 19 आवेदन दिएका छन्। यसै गरी मध्यपश्चिम विश्वविद्यालय 20, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि 15, राजश्री जनक विश्वविद्यालयका लागि 27 आवेदन दिएका मन्त्रालयले जनाएको छ। आवेदकहरूको कागजात अध्ययन छानबिन गरी स्वीकृत उम्मेद्वारको सूची प्रकाशन गरेर छनौट प्रक्रिया आरम्भ गर्ने तयारी समितिले गरेको छ। उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनौट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दरखास्त दिन गत वैशाख 25 आह्वान गरेको थियो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले जगदुल्ला जल विद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। जगदुल्ला जल विद्युत कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले जल विद्युत आयोजना निर्माण समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको हो। मन्त्री श्रेष्ठले आयोजनाबाट स्थानीय बासिन्दाको जीवन स्तरमा सकारात्मक परिवर्तन आउने र समग्र देशको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। मन्त्री श्रेष्ठले आयोजना निर्माणका क्रममा आइपर्ने कुनै पनि प्राविधिक वा प्रशासनिक समस्यालाई मन्त्रालयले तत्कालै समाधान गर्ने बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानका राष्ट्रपति लाई छिङ तेसँग प्रत्यक्ष संवाद गर्न सक्ने संकेत गर्नुभएको छ। यस्तो संवाद भएमा सन् 1979 पछि पहिलो पटक अमेरिकी र ताइवानी राष्ट्रपति बीच प्रत्यक्ष कुराकानी हुनेछ। मेरील्यान्ड स्थित संयुक्त सैन्य अड्डा एन्ड्रयुजमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले ताइवानलाई प्रस्तावित हतियार बिक्रीबारे निर्णय गर्नुअघि राष्ट्रपति लाईसँग कुरा गर्ने सम्भावना रहेको बताउनुभयो। पत्रकारहरूको प्रश्नमा उहाँले भन्नुभयो, म उहाँसँग कुरा गर्नेछु, म सबैसँग कुरा गर्छु। ट्रम्पको यो अभिव्यक्ति उहाँको हालैको चीन भ्रमणपछि आएको हो। भ्रमणका क्रममा चिनिया राष्ट्रपति सी चिनफिङले ताइवानको विषय गलत तरिकाले व्यवस्थापन भए खतरनाक स्थिति उत्पन्न हुन सक्ने चेतावनी दिनुभएको थियो। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा दावी गर्दै आएको छ, तर अमेरिकाले एक चीन नीति स्वीकार गरे पनि ताइवानमाथि बेजिङको सार्वभौमिक दावीलाई औपचारिक मान्यता दिएको छैन। अमेरिकी कानून अनुसार वाशिङटनले ताइवानलाई आत्मरक्षाका लागि आवश्यक हतियार उपलब्ध गराउँदै आएको छ। यो सँगै रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psp.nepal.gov.np, radionepalonline.com, radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार राजकुमार श्रेष्ठ। कवि साहित्यकार श्रेष्ठका प्रकाशित कृतिका कुरा गर्दा उहाँको किनाराका गीतहरू कविता संग्रह प्रकाशित भइसकेको छ। यसका साथै उहाँको रोयल चार घरे उपन्यास समेत प्रकाशित भइसकेको छ। यसका साथै उहाँले फुटकर रूपमा कविता कथा पनि विभिन्न समयमा प्रकाशित गर्दै आइराख्नु भएको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिम्म दरबारमा उहाँसँग विशेष गरी कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ लगायतका विषयमा कुराकानी गर्नेछौ। साथै उहाँको उपन्यास रोयल चार घरेका बारेमा पनि चर्चा परिचर्चा गर्नेछौ। यसका साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौ। सर्वप्रथम स्वागत गरौ कवि साहित्यकार श्रेष्ठलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: हजुर, धन्यवाद सर।
0: हजुर, अब कार्यक्रमको सुरुवाती चरणमा कुराकानी गरौँ, विशेष गरी तपाईँको साहित्य लेखन तर्फको यात्रा कसरी अगाडि बढ्यो, साहित्यतर्फ कसरी झुकाव तपाईँको देखा पर्यो, त्यसबारेमा केही चर्चा गरौँ न, विगतलाई एकपटक सम्झौँ न, तपाईँ लेखनतर्फ कसरी आकर्षित हुनुभयो।
1: हजुर, विगतलाई फर्केर हेर्दाखेरि बाल्यकालदेखि नै साहित्यप्रति, विद्यालय पढ्दादेखि नै, करिब 7-8 कक्षा पढ्दाखेरिदेखि नै साहित्यप्रति बिस्तारै रुचि बढ्दै गयो। म व्यक्तिगत रूपले नै सानोदेखि नै विद्यालय त्यो 7-8 कक्षा पढ्दादेखि नै डायरीहरू लेख्ने गर्थेँ, अनि डायरीहरू लेख्दा लेख्दै पछि यो मुना जस्तो साहित्यिक पत्रिका, पछि मधुपक पत्रिकाहरू नियमित रूपमा अध्ययन गर्ने र पछि साहित्यिक कृतिहरू नै पढ्दा पढ्दै अब म पनि लेख्न सक्छु जस्तो लाग्न थाल्यो र बिस्तारै फुटकर कविताहरू लेख्दै जान थालेँ। पछि बिस्तारै साहित्यिक क्षेत्रमा कुलमिल हुँदै हुँदै साहित्यिक यात्रा चाहिँ सुरु भयो।
0: त्यो पहिलो पटक तपाईँले लेखन यात्रा आरम्भ गर्दाखेरिको कुनै सम्झना छ? कस्तो विषयलाई या कस्तो रचनालाई तपाईँले पहिलो पटक आफ्नो लेखन यात्रामा कोर्नु भएको थियो, केही सम्झना छ विगतको?
1: हजुर, सुरुमा मैले विशेष गरी अघि मैले जसरी जुन दैनिक रूपमा डायरीहरू लेख्ने, दैनिकी लेख्ने गर्ने भनेको थिएँ। दैनिकी भनेको चाहिँ कस्तो भने बिहान उठ्दादेखि राति सुत्तासम्म जति पनि परिवेशहरू अनुभव गरिन्छ त्यसलाई चाहिँ शब्दमा उतार्ने। अब त्यो शब्दमा उतार्ने क्रममा जे जे अनुभूति हुन्छ त्यो अनुभूतिलाई शब्दमा उतार्ने नै साहित्य हो भनेर बुझेको थिएँ मैले। तर पछि बुझ्दै जाँदाखेरि साहित्य भनेको चाहिँ आफ्नो कुरा मात्रै होइन, त्यहाँ समाज पनि बोल्नुपर्छ भन्ने हुँदै आयो। त्यस पछाडि सामाजिक कुराहरू पनि उठान गर्न थालेँ मैले बिस्तारै आफ्नो कलममा। त्यसरी नै बिस्तारै साहित्यिक यात्रामा म अगाडि बढ्छु।
0: हजुर, अब पहिला चर्चा गरौँ हामी तपाईँको उपन्यास कृतिको बारेमा। रोयल चार घरे जुन उपन्यास कृतिको शीर्षक राख्नु भएको छ, यो शीर्षक कसरी जुराउनु भयो, कसरी रोज्नु भयो, त्यसको बारेमा केही बताइदिनुहोस् न।
1: एकदमै कुनै पनि कृतिको शीर्षकले नै तपाईँको मन तान्ने भएको कारणले शीर्षक राख्नुभन्दा अगाडि चाहिँ धेरै सोच विचार गर्नुपर्ने रहेछ र त्यो शीर्षकभित्रै शीर्षकले चाहिँ सबै कथाहरू बोल्ने भएको कारणले यसलाई धेरै समय लगाएर जुराउनु पर्ने रहेछ। र जुन रोयल चार घरे भन्ने उपन्यासको नाम जुराइएको छ, उपन्यासको कथा नै चार घरे भन्ने गाउँमा वरिपरि घुमेको भएको कारणले चार घरे भन्ने त्यो गाउँको नाम हामीले राखेको हौँ। र अगाडिको जुन रोयल छ, रोयल भनेको चाहिँ त्यसलाई अलिकति सुन्दरता दिनको लागि सुन्दरता थपिएको हो। रोयल भन्ने शब्दले चाहिँ सामान्य अर्थमा त्यही पुरानो ठाउँलाई चाहिँ सम्झिरहने किसिमको, अलिकति नोस्टाल्जिक किसिमको अर्थ राख्ने भएको कारणले मैले चार घरे मात्रै नराखेर रोयल पनि अगाडि थपेको हो, अलिकति सुन्दरता थपेको मात्रै हो।
0: तपाईँले जसरी रोयल एउटा प्रतिबिम्बको रूपमा प्रयोग गर्नुभएको छ र चार घरे परिवेशको विषयवस्तुलाई समेटेको अथवा त्यसलाई प्रतिबिम्बित गर्दै यो शीर्षक राखेको भन्ने कुरा गर्नुभयो, यसै सन्दर्भमा अझ विस्तृतमा जाँदाखेरि विषयवस्तुको हिसाबले कस्तो पात्रलाई तपाईँले त्यहाँभित्र प्रवेश गराउनु भएको छ या चयन गर्दाखेरि त्यो पात्र मार्फत कस्तो खालको विषयवस्तु उठान गर्न खोज्नु भएको छ त्यसबारे पनि संक्षिप्त रूपमा केही बताइदिनुहोस् न।
1: हजुर, रोयल चार घरी भित्र एउटा बालकको कथामा हो यो। एउटा बालक चाहिँ एउटा ग्रामीण परिवेशमा जन्मिन्छ र उसले सङ्घर्ष गर्दै गर्दै गर्दै ऊ काठमाडौँ प्रवेश गर्छ अनि काठमाडौँ प्रवेश गरेर उसले जुन सङ्घर्ष गर्छ त्यो सङ्घर्षको कथा भनेको चाहिँ अनाम हो। अनाम भनेको चाहिँ उसको पहिचान विहीनता हो। पहिचान विहीन उसको सङ्घर्षबाट ऊ कसरी चाहिँ एउटा मान्छेमा परिणत भयो त्यो मान्छेमा परिणत हुन्जेलसम्मको अवस्था भित्रै चाहिँ यो रोयल चार घरीको कथाहरू घुमेको छ।
0: त्यसलाई अझ विस्तृतमा भन्नु पर्दाखेरि विशेष गरी तपाईँले जुन कथा प्रस्तुत गर्न खोज्नु भएको छ या परिवेश प्रस्तुत गर्न खोज्नु भएको छ त्यो नायकत्व जसलाई प्रदान गर्नुभएको छ तपाईँको कृतिमा उसमार्फत दिन खोज्नु भएको तपाईँको मुख्य सन्देश चाहिँ के भनेर हामीले बुझ्ने?
1: हजुर, हामीले यसो हेर्दाखेरि रोयल चार घरी भन्ने उपन्यास भनेको एउटा सामाजिक उपन्यास हो र रोयल चार घरीको माध्यमबाट जुन पात्र म पात्र हुनुहुन्छ म पात्र भनेको एउटा बालक हो र त्यो बालकले तत्कालीन सामाजिक परिवेश जुन ग्रामीण परिवेश पूर्वी नेपालको ग्रामीण परिवेशलाई उठाउन खोजेको छ त्यो सामाजिक परिवेशमा विभिन्न किसिमका नकारात्मक संस्कारहरू थिए जस्तै गरिबी त त्यहाँ गरिबीको दुष्चक्रले त त्यहाँ गाँजेकै थियो त्यसको अलावा त्यहाँ दुईटा विवाह गर्ने बहुविवाह प्रचलनहरू थियो एउटा बहुविवाह पछाडि त्यो पात्र जुन म पात्रले शिक्षा अथवा आधारभूत कुराहरू प्राप्त गर्न पनि नसक्ने अवस्थाहरूबाट ऊ कसरी अगाडि बढ्यो र त्यो सामाजिक परिवेश भोगेर ऊ कसरी अगाडि बढ्यो र ऊ कसरी चाहिँ राजधानीमा छिर्यो र राजधानीमा छिरिसके पछाडि पनि अघि मैले भने जस्तै उसले आफ्नो पहिचान त उसको छैन र उसले मान्छे बन्नको लागि अथवा उसलाई मान्छे भनेर समाजले चिन्नको लागि उसले कस्तो कस्तो सङ्घर्ष गर्छ अथवा अहिलेको सामान्य ग्रामीण परिवेशमा बाँचेको मान्छेले आफ्नो जीवनलाई चाहिँ सही ट्र्याकमा ल्याउनको लागि सही बाटोमा हिँडाउनको लागि कति कति सङ्घर्षहरू गर्नुपर्छ र त्यसको त्यो बेलाको सामाजिक परिवेशले कसरी उसलाई चाहिँ गिजोल्छ अथवा उसलाई कसरी उठ्न दिँदैन अथवा नेपाली समाजको त्यो परिवेश नै कस्तो जकडिएको थियो जसले चाहिँ मान्छेलाई आफ्नो जीवनको अर्थ बुझ्नको लागि त्यति सङ्घर्ष गर्नुपर्नेछ त्यो परिवेश चाहिँ पात्रको कथाबाट हामीले पढ्दै पढ्दै अगाडि बढ्छौँ।
0: हजुर, हामी यो संवादलाई जारी राख्ने नै छौँ तर त्यो संवादलाई अगाडि बढाउनु भन्दा अगाडि एउटा रचना सुन्नतर्फ लाग्छौँ त्यसपछि हामी तपाईँको कविता संग्रहमा प्रवेश गर्नेछौँ।

0: ठाउँ छाडेको हो र ड्याङ ड्याङी टाउको ठोकेका हुन् हरे काकाले बाकसमा, र पहिलो पटक जीवनमा पहिलो पटक छाती पिटी पिटी भक्का निएर डाकु छाडेका हुन् कि बाकस लिएर आउँछु भन्ने छोरो आज बाकसमा कसरी आयो, आज बाकसमा कसरी आयो त्यही मान्छे पुल्ने मन्दिरबाट भविष्य उड्दै उड्दै आकाशको चिसो बादलमा मिल्यो। यसरी नै हरेक साँझ बाकसहरू थुप्रिन्थे, आयात गरिन्थे, देशको सिमाना बेच्नेहरू, देशको अस्तु बेच्नेहरू त्यही बाकसमाथि राजनीति गर्थे, कमिसन खान्थे, व्यापार गर्थे, बाकस फलाउने फरक फरक बजारको पहिचान गर्थे, अनि बाकसमा देशको माटो छुनेहरू देशको माटो छुन घिन मानेर उडेका थिए। टाढा टाढा टाढा टाढा सपनाको देशतिर गुलाम बन्न, फलाम बन्न, मेसिन बन्न। देशले माटो चिन्न छाडेपछि टुहुराहरूको देश बनेको हो, यता चिन्न छाडेपछि असभ्यहरूको देश बनेको हो, आमाको कोख बाँझिएको हो, टारीका टारी फाँटका फाँट रात रात बनमरा घारी बनेको हो, र देश न खेताला न मेला बनेको हो, न हली न बाउसे बनेको हो, न अर्म न पर्म बनेको हो, न जन्ती न मलामी बनेको हो। धन्यवाद।
1: हजुर, भर्खरै मार्मिक कविता वाचन गर्नुभयो जसले सामाजिक परिवेशलाई समेत उजागर गर्न सकिरहेको हामी पाउँथ्यौँ तपाईँका शब्दहरू मार्फत। अब फेरि पनि हामी संवाद नै फर्किन्छौँ, अब विशेष गरी कुराकानी गरौँ तपाईँको यही कविता संग्रह, जुन कविता संग्रहको कविता भर्खरै सुन्यौँ किनाराका गीतहरू, यसभित्रै हामी प्रवेश गरौँ र कुराकानीलाई अगाडि बढाउँ।
2: हजुर,
1: अब विशेष गरी यसरी कविता लेख्दै गर्दाखेरि एकजना सर्जकले ती कविताहरूमा व्यक्तिगत पीडालाई बढी मात्रामा प्राथमिकता दिएर उसले लेखिरहेको हुन्छ आफ्ना भावहरू, या त सामाजिक यथार्थले नै उसको लेखन यात्रालाई अगाडि बढाइरहेको हुन्छ, सर्जकको हिसाबले के भन्नुहुन्छ तपाईँ यसमा?
0: सबैभन्दा पहिले त सर्जकले अथवा कविले जुन शब्दहरू लेख्नुहुन्छ त्यो सर्जकको व्यक्तिगत मात्रै भए, व्यक्तिगत भाव अथवा व्यक्तिगत भाव मात्र आएर भएन कि सर्जकले जे प्रस्तुत गर्नुहुन्छ त्यो चाहिँ समाजको शब्द हुनुपर्छ, र समाजले त्यो शब्द मेरै हो भनेर अनुभूति गर्न सक्नुपर्छ, र जति पनि सिर्जनाहरू जति पनि साहित्य र कविता कथाहरू हुन्छन् त्यसले त्योभित्र समाज बोलेको हुन्छ र जीवन र जगत बोल्नुपर्छ, र जीवन र जगत बोल्ने र समाज बोल्ने साहित्य मात्रै वास्तविक साहित्य हुन्छ जस्तो मलाई लाग्छ।
1: हजुर, विशेष गरी अब यही कविता संग्रहको कुरा गर्दा तपाईँको यस संग्रहभित्र 59 कविताहरू समावेश भएको हामी देख्न सक्छौँ, समाजको कस्तो चित्रण तपाईँले गर्न प्रयास गर्नुभएको छ या समाजलाई कसरी प्रतिबिम्बित गर्नुभएको छ यी कविताहरू मार्फत?
0: हजुर, सुरुमा कविताको शीर्षक नै किनाराका गीतहरू छ, र किनाराका गीतहरूमा किनारा भन्ने शब्दको अर्थ हामीले यहाँ बुझ्यौँ भने पुरै कविता संग्रहभित्र कस्तो कस्तो कविताहरू छ भन्ने कुरा हामीले बुझ्न सक्छौँ। किनारा भनेको चाहिँ सुरुमा किनारा वा किनाराका गीतहरू भन्ने कविता नै यो कविताभित्र कविता संग्रहभित्र प्रवेश गरिएको छ, र किनारा भन्ने शब्द कसरी आएको थियो त भन्दाखेरि अथवा किनाराका गीतहरू भन्ने कविताभित्र के छ त भन्दाखेरि एउटा व्यक्ति 20 वर्ष पछाडि आफू जन्मेको जन्मथलोमा जान्छ र 20 वर्ष पछाडि आफ्नो जन्मस्थलमा जाँदाखेरि उसले त्यो बाल्यकालसँग कस्तो अनुभूति राख्छ, अथवा जन्मेको बाल्यकालको वातावरणसँग अहिले त ऊ वयस्क भइसक्यो, उसले एउटा जिन्दगीको एउटा मोडमा पुगिसके पछाडि उसले बाल्यकाललाई कसरी हेर्छ, त्यो बाल्यकाल र अहिलेको जिन्दगी बिचको किनारालाई किनाराका गीतहरू भनेर राखिएको छ, र पछि बिस्तारै कविता संग्रहभित्र कविता बढ्दै बढ्दै जाने क्रममा यसमा गरिब नाथे जस्ता कविताहरू आए, र ती कविताहरूले चाहिँ वर्गीय सङ्घर्षका कुराहरू खोतल्न थाल्यो, र बिस्तारै बिस्तारै त्यस्तै वर्गीय विभेदका अथवा वर्गीय सङ्घर्षका कविताहरू जोडिएको कारणले किनाराका गीतहरू भन्ने कविता सङ्ग्रहमा किनारा भन्ने शब्दले चाहिँ वर्गीय विभेद अथवा वर्गीय सीमाना अथवा सीमान्तकृत व्यक्तिहरूको सीमान्तकृत तबकाहरूको चाहिँ भाषा बोल्न थाल्यो। त्यही भएर समग्रमा हेर्दाखेरि किनाराका गीतहरू भन्ने कविता सङ्ग्रहभित्र मानवीय संवेदनाहरू छ, मानवीय संवेगहरू छ, र पछाडि परेका र सीमान्तकृत वर्गको भाषालाई चाहिँ यसले उठान गर्न।
1: तपाईँले यसो भनिरहँदाखेरि यो कविता संग्रह मार्फत वर्गीय चेतनाको कुरालाई उठान गरेको भनेर बुझ्न सक्छौँ। हजुर, अब यो सँगसँगै तपाईँका कविताका शीर्षकहरू यसो सरसर्ती हेर्दै गर्दाखेरि म को हुँ भन्ने शीर्षकमा पनि कविता लेख्नु भएको छ, एकपटक यो कविता सुन्नतर्फ लागौँ, त्यसपछि हामी यसभित्र रहेका अन्य कविताहरूको बारेमा पनि विस्तृत रूपमा चर्चा गर्छौँ नि।
0: हजुर, एकदमै
1: हुन्छ, वाचन गर्नुभयो। हुन्छ
0: हजुर, म को हुँ एउटा

0: भिरानो सहर अनामचोक पेटी पुल र केही थान हराएका सपना, म त महाबु लेकमा घुम्दा घुम्दै हराएको मान्छे, लोहोरेमा पौडी खेल्दा खेल्दै बेपत्ता भएको, ओहो कसले ल्याएको बिरानो सडकमा मलाई र मिल्काइदिएको यी मान्छे नै जस्ता लाग्ने जीवहरूको भिडमा, छौँ छौँ झै लाग्ने विषालु पदार्थ बीचमा, यो कुन देशको कुन चोक हो, यो देश कसको हो, यो सहर कसको हो, कहाँबाट आएँ म, किन आएँ, म को हुँ। धन्यवाद।
1: हजुर, अब यो प्रसङ्गलाई अगाडि बढाइराख्दाखेरि एउटा मैले फेरि यहाँनेरि शब्दहरूको पुनरावृत्ति भएको जस्तो पनि देखेँ। जस्तै तपाईँले आफ्नो उपन्यासमा पनि रोयल चार गरे राख्नु भएको छ, त्यसलाई प्रतिबिम्बित एउटा बिम्बको रूपमा प्रयोग गर्नुभएको छ। यता हेर्दै जाँदा फेरि यता पनि रोयल मकलबारी भनेर फेरि त्यो रोयल शब्दको यहाँनेरि दोहोरोपन अथवा दोहोरिएको जस्तो हामी देख्न सक्छौँ। तपाईँले जुन हिसाबले शब्द चयन गरिराख्नु भएको छ, यसलाई हामीले कसरी बुझ्ने? यो प्रतिबिम्ब, जस्तै अघि पनि तपाईँले केही प्रसङ्ग त जोड्नु भएको थियो, यो रोहेल भनेको विशिष्ट देखाउनलाई अथवा विशिष्ट पहिचान दिने नाममा प्रयोग गरिएको भन्नुहुन्थ्यो, तपाईँले छनौट गर्दै गर्दाखेरिको एउटा परिवेश सम्झौँ न एकपटक।
0: एकदमै यसको मेरो नितान्त व्यक्तिगत अनुभूति छ, यो रोयल भन्ने शब्द किन चाहिँ चयन हुन्छ भन्ने विषयमा। विशेष गरी काठमाडौँको यो भिडभाडको सहरमा हिँड्ने क्रममा म अहिले विशेष गरी बाइकमा यात्रा गर्छु। यात्रा गर्दाखेरि जति पनि अगाडिका सवारी साधनहरू हुन्छन् त्यहाँ हामीले सबैले अनुभूति गर्छौँ। त्यहाँ पछाडि ठाउँको नाम हुन्छ, अगाडि गाडीमा रोयल राखिएको हुन्छ र त्यसमा ती गुरुजीहरू अथवा जसले गाडी चलाउनुहुन्छ उहाँहरूको चाहिँ एउटा भावनात्मक अर्थ लुकेको हुँदो रहेछ। जस्तै त्यहाँ रोयल पछाडि कुनै ठाउँको नाम लेखियो भने त्यो ठाउँप्रति उहाँहरूको माया चाहिँ कति गाढा रहेछ भन्ने बुझिन्छ। एक त यो एउटा फेसन जस्तो पनि भयो, तर त्यो शब्दले चाहिँ त्यो ठाउँप्रति, जस्तै मैले धेरै सुन्ने भनेको रोयल छिन्चु, होइन, मैले त्यो ड्राइभर दाइलाई गएर सोधेँ पनि यो छिन्चु भन्ने तपाईँको जन्मेको ठाउँ हो भन्दा उहाँले हो मेरो जन्मेको ठाउँ हो भन्नुभयो। भनिसकेपछि रोयल छिन्चु राखिसकेपछि त्यो छिन्चुप्रति उहाँको माया यति रहेछ कि उहाँको जिन्दगी नै त्यही छिन्चु नै रहेछ क्या। भनिसकेपछि त्यो शब्दलाई, त्यो शब्द चाहिँ एउटा उहाँले चाहिँ अविस्मरणीय ठाउँलाई चाहिँ उहाँले प्रतिबिम्बित गर्नको लागि उहाँले रोयल राखेको पाएँ र जुन उहाँले फेसन अँगाल्नु भएको छ त्यो चाहिँ एकदमै मेरो मनमा बिजेको कारणले, अघि जुन हजुरले रोयल माकलबारी भनेर भन्नुभयो त्यो गाडीकै नाम हो, होइन, त्यो माकलबारी नै माकलबारीसम्म पुग्ने गाडी हो त्यो र उहाँहरूले अगाडि रोयल राख्नु भएको थियो र त्यो गाडीको नामबाटै त्यो कविताको शीर्षक जुरेको हो। र रोयल शब्दले चाहिँ त्यो आफ्नो विगत र आफू जन्मेको ठाउँलाई प्रतिबिम्बित गर्ने र त्यो प्रतिको माया र लगाव चाहिँ प्रस्तुत भएको मैले पाएँ र त्यसलाई चाहिँ आलङ्कारिक रूपमा रोयल रोयल भनेर आइरह।
1: हजुर, अब यही प्रसङ्ग सँगसँगै विशेष गरी दृष्टिकोणको कुरा पनि गरौँ। कविता लेखन गर्दै गर्दाखेरि तपाईँ आफूले एकजना सर्जकको हिसाबले कुनै पनि रचना या सिर्जना गरिराख्दाखेरि त्यो मूर्त हुनु आवश्यक छ या अमूर्त भए पनि पाठकले जसरी बुझ्छ त्यसलाई पाठककै स्वतन्त्रताको रूपमा छोडिदिनु आवश्यक छ, सर्जकको हिसाबले भन्नुपर्दा के भन्नुहुन्छ यसमा चाहिँ तपाईँ?
0: हजुर, एउटा सर्जकको हिसाबले भन्दाखेरि जति पनि कविताहरू लेखिन्छ, कविता तबसम्म मेरो हुन्छ जबसम्म त्यो म प्रकाशित गर्दिनँ र प्रकाशित गरिसके पछाडि समाजमा गइसकेपछि त्यो कविता मेरो नभएर त्यो समाजको हुन्छ र त्यसले समाजले जुन भाषा अथवा जुन अर्थ लाउनुहुन्छ त्यही अर्थबाटै त्यसको पहिचान हुन्छ। त्यो भएको कारणले एउटा सर्जकले अघि मैले भने जस्तै समाज बोल्नुपर्छ र जब कविको कविता आफूबाट बाहिर जान्छ त्यस पछाडि त्यो भाषा र त्यो कविता समाजको हुनुपर्छ र समाजले नै त्यसलाई अगाडि बढाउनु।
1: हजुर, फेरि संवादलाई जारी राख्ने नै छौँ, अहिलेको लागि एउटा फेरि अर्को रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि हामी संवादमा फर्किनेछौँ र हामी सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले कस्तो असर गरिराखेको छ एकजना सर्जकलाई भन्ने विषयमा पनि हामी कुराकानी गर्नेछौँ। अहिलेको लागि रचना सुन्नतर्फ लागौँ, अहिले कुन रचना छ त्यतातर्फ लागौँ।
0: हजुर, मेरो अर्को कविताको शीर्षक मृत मलामीहरू भन्ने छ। कहाँको यात्रामा निस्केको म कहाँ कहाँ पुगेँ, कुन धरतीको छाती टेकेर कुन पहरासँग मित लगाएँ, कुन खोजको गीत गाएँ। डाङडुङ खोला पार गरेपछि मेरो घाम देखेँ मैले, म बाँचेका छायाहरू देखेँ, भूत खोला काल खोला प्रिय मनसरा। तिम्रा आँसुको बाढी बगाउने कर्णाली, तिम्रा सपनाहरूको दुर्गम बाटो रारा, कति मिठो लाग्छ है यहाँका मान्छेहरूलाई आफ्नै सपनाहरू सम्झिएर ऐठन पर्न, आफ्नै नियतिहरूको परेर देउडा खेल्न म कहाँ कहाँ पुगेँ, के के सम्म देखेँ, म कहाँ कहाँ पुगेँ, के के सम्म देखेँ, जिउँदा आत्मा र मृत शरीरहरू, जिउँदा लास र मृत मलामीहरू, सग्ला ऐठन र मूर्छित निन्द्राहरू, आपसमा लुछाचुडी गरेको जिउँदा देशका मृत लज्जाहरू, रातारात सिंहासनमा पुगेको इँटा भट्टीमा जिउँदा मान्छे भुट्नेहरू, फुलमालामा सजिएको गरिबको नारा घन्काएर देश दरिद्र बनाएको, गरिबको नारा घन्काएर देश दरिद्र बनाएको, खोक्रो पारेको र बचे खुजेका हाँडछाला सिनो लुसेसरी लुसेको प्रिय मनसरा, कहाँको यात्रामा निस्केको म कहाँ कहाँ पुगेँ। धन्यवाद।
1: हजुर, भर्खरै कविता वाचन गर्नुभयो, अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। विशेष गरी तपाईँका कविताहरू सरसर्ती हेर्दै गर्दाखेरि विद्रोही चेतका या समाजको जुन घटना या परिवेश छ त्योभन्दा त्यसलाई प्रतिबिम्बित गर्दै तर त्यसमा विद्रोही चेत अभिप्राय भएको हामी देख्न सक्छौँ, भावहरू त्यसरी नै प्रकट भइरहेको हामी देख्न सक्छौँ। एकजना सर्जक सधैँ विद्रोही या विपक्षी हुनुपर्छ सत्ताको, या त्यसले सामाजिक परिवेशलाई मात्रै प्रतिबिम्बित गर्नुपर्छ? एकजना सर्जकले भन्नुपर्दा उसका सिर्जनाहरू या उसका भावनाहरू व्यक्त गर्दै गर्दाखेरि
0: एकजना सर्जकले के दिनुपर्छ भन्ने विषयमा चाहिँ अलिकति यसमा चाहिँ डिबेटहरू छ, र अहिले अथवा योभन्दा अगाडि पनि जति पनि चर्चित साहित्यहरू बजारमा आएका छन्, मलाई व्यक्तिगत रूपले चाहिँ कस्तो लाग्छ भने समाजले जे चाह्यो हामीले त्यही मात्र दियौँ होइन, तर समाजमा चाहिने चाहिँ के थियो त होइन? सर्जकको शब्दले अथवा सर्जकको कलमले समाजलाई सकारात्मक दिशातिर लानुपर्छ, र सर्जकले समाजका विकृति र विसङ्गतिहरूलाई चिरेर अगाडि बढ्नुपर्छ, न कि समाजले जे माग्छ त्यो दिने होइन। त्यो भएको कारणले समाजमा जे घटनाहरू परिघटनाहरू घटेका छन् त्यो सही छ भने त्यसलाई चाहिँ अगाडि बढाउँदै, र समाजमा जति पनि नकारात्मक घटनाहरू घटेका छन् त्यसलाई लिएर एउटा सकारात्मक परिवर्तनको लागि एउटा बिगुल फुक्ने काम चाहिँ सर्जकले गर्नुपर्छ। त्यही भएर समाजले जे चाहियो त्यो दिने होइन कि समाजलाई के चाहिन्छ त्यो चाहिँ दिउँ भने मात्रै एउटा हामी सच्चा सर्जक बन्छौँ जस्तो मलाई लाग्छ।
1: अब यसै प्रसङ्गमा मैले तपाईँको यही कविता सङ्ग्रहमा रहेको प्रिय रारा शीर्षकको जुन कविता छ, यो कविता यसो शीर्षकबाटै त्यो परिवेश या रारा क्षेत्रको प्रतिबिम्बित गर्छ कि जस्तो देखिन्छ। यसले हाम्रो देशमा रहेको सौन्दर्य या प्राकृतिक रूपमा रहेका क्षेत्रहरूको बारेमा पनि केही वर्णन गरेको अवश्य होला भन्ने अनुमान लगाउन सकिन्छ यो शीर्षकबाट। कवितामा के छ तपाईँबाटै सुनौ, त्यसपछि कविता पनि यसै सन्दर्भमा तपाईँकै मुखारविन्दबाट सुनौ।
0: हजुर, प्रिय रारा भन्ने जुन कविता छ यो चाहिँ करिब मैले 6-7 वर्ष अगाडि लेखेको कविता हो, र यसमा चाहिँ म जागिरको सिलसिलामा मध्य पश्चिम कर्णाली भेगमा गएँ। म दैलेख जिल्लामा करिब 3.5 वर्ष बसेँ, र दैलेख जिल्ला छाड्नुभन्दा अगाडि मलाई रारा भ्रमण गर्ने अवसर मिल्यो, र रारा पुगिसके पछाडि आफ्नो मनमा कस्तो भावनाहरू उब्जियो होइन, यो एकदमै सामान्य शब्दहरू राखिएको छ, त्यस्तो कलात्मक पनि छैन।

0: यसले केही न केही फरक पनि दिन सक्छ यो कविता मार्फत। अहिलेको लागि तपाईँको कविता वाचनतर्फ लागौँ।
1: हजुर, कविताको शीर्षक प्रिय रारा। तिमी सुसाए कि कर्णालीको क्रन्दन, तिमी सुका सुसाए कि कर्णालीको क्रन्दन, तिमी बगे कि कर्णालीको आँसु, चराचर उठेको छ काल पहरे नियति, बाँदर लडिजाने पहरा, सपना सुकेका शालिकहरू, दिन रात नभनी किन कुदिरहन्छ रारा, तिमी अलौकिक स्वर्ण कि स्वर्गकी अप्सरा। प्रिय रारा, तिम्रो छाल छाडेपछि के भयो, तिम्रा काया झैँ उडे समयका पखेटा, युगका अश्रुकित मोडले किनार यसरी टेक्यो, मानौ तिमीसँगको भोग मेरो अन्तिम अभाग थियो, मानौ तिमीसँगको भोग मेरो अन्तिम अभाग थियो। हजुर, अब यो एकदमै छोटो छ, तर करिब मैले 3.5 वर्ष त्यो परिवेशमा बाँचिसके पछाडि मैले त्यो समाजलाई कसरी हेरेँ, त्यो सुन्दरतालाई कसरी हेरेँ, र पिछडिएको भनेर जुन भाष्य सिर्जना गरेको छ, त्योभित्रको जुन किसिमको शक्ति छ, त्योभित्रको जुन सम्पत्ति छ, त्यो सम्पत्तिलाई चाहिँ अलिक टाढाबाट हेर्दाखेरि मानौ तिमीसँगको भोग मेरो अन्तिम अभाग थियो भनिसकेपछि तिमीलाई छाडिसके पछाडि चाहिँ म अभागी भएँ भन्न खोजिएको छ।
0: हजुर, भर्खरै कविता वाचन गर्नुभयो प्रिय रारा शीर्षकमा। अब हामी फेरि पनि संवादमै फर्किन्छौँ। अब समयको पाबन्दीले गर्दा हामी चाहेर पनि धेरै यो संवादलाई लम्ब्याउन त सक्दैनौँ। अब तपाईँले उपन्यास लेखन पनि गरिसक्नु भएको छ, यता कविता लेखनको त हामीले लामो चर्चा परिचर्चा नै गरिसकेका छौँ। यो दुईटा फरक विधामा कलम चलाइसकेपछि विशेषतः तपाईँ अब कस्तो तयारीमा लाग्नु भएको छ र आगामी कृति कस्तो कृति ल्याउने तयारीमा हुनुहुन्छ, त्यसबारे केही प्रकाश पारिदिनुहोस् न।
1: धन्यवाद सर। विशेष गरी अब यस पछाडि चाहिँ मैले व्यक्तिगत रूपले भन्नुपर्दाखेरि पहिला उपन्यास आयो, त्यस पछाडि कविता सङ्ग्रह आयो, र अब यस पछाडि चाहिँ मैले अहिले सुरु गर्दाखेरि छोटो छोटो कथा सङ्ग्रह, छोटो धेरै लामो होइन, छोटो कथा सङ्ग्रहको तयारी गरौँ कि भन्न सोचेको चाहिँ छु, तर थालै नै गरिसकेको छैन, र विशेष गरी आर्थिक रूपले अब अहिलेको अवस्थामा अहिले डिजिटलको युग भएको कारणले कविता कथाहरू अथवा किताब किनेर पढ्ने जमातहरू एकदमै सानो हुने, अनि कविता किताब छापिसके पछाडि पनि आर्थिक बोझ मात्रै हुने तर त्यसको रिटर्न चाहिँ नहुने भएको कारणले किताबै निकालिहाल्छु, तत्कालै किताब निकालिहाल्छु भन्ने योजना चाहिँ छैन, तर पनि लेखन त भित्री रूपले भइ नै रह हुन्छ, तर लेखन चाहिँ अहिले मेरो कविता सँगसँगै लघु कथा सङ्ग्रहको लागि मैले तयारी चाहिँ गरिरहेको छु।
0: हजुर, यो संवादलाई अब समयको पाबन्दीले गर्दा छुट्याउनै पर्ने बाध्यतामा आइपुगिसकेका छौँ, तर पनि यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय जुन चाहिँ आजको सन्दर्भमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय।
1: हजुर सरोज सर, एकदमै धन्यवाद छ हजुरले स्टुडियोमा बोलाएर यसरी मलाई समय दिनुभएकोमा, एकदमै आभारी छु र रेडियो नेपाल परिवारप्रति नै म एकदमै आभारी छु, र यसरी नै हाम्रो बहसहरू चाहिँ निरन्तर अगाडि बढ्दै जाओस् भनेर म अपेक्षा पनि गर्न चाहन्छु।
0: हस्, महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: हुन्छ, नमस्कार सर।
0: हवस्। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार राजकुमार श्रेष्ठ। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्यसंसार2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र देवकी भण्डारी सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।

अहिले सुनायौं नरेन्द्र प्यासीको स्वर, निरा फिजीको रचना र राजकुमार भगरको संगीतमा रहेको गीत। हामी यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। यतिखेर हामी यहाँलाई आधुनिक गीत सुनाइरहेका छौं। अब सुनाउँछौ दुर्गा परियारको स्वर, चन्द्रा रसाइलीको रचना र सुरेश अधिकारीको संगीतमा रहेको यो आधुनिक गीत।

पहिले सुनायौं सन्ध्या राई र उदय सुताङको स्वर, विष्णु बाबु देवकोटाको रचना र बालानन्द राईको संगीतमा रहेको आधुनिक गीत। अब सुनाउँछौ सूरज कुमार थापाको स्वर, दीपक कौडिन्यको रचना र किरण कडेलको संगीतमा रहेको यो आधुनिक गीत।

अब सुनाउँछौ सहिमा श्रेष्ठ र राजेश पायल राईको स्वर, किरण केसी क्रोधीको रचना र चन्द्र प्रकाश काफ्लेको संगीतमा रहेको आधुनिक गीत। गीत पछाडि यहाँले केही बेर सूचना र विज्ञापन सुन्नुहुनेछ, त्यसपछि सुन्नुहुनेछ 11 बजे समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सेतो पुतलीदेखि सावधान रहौँ।
1: साँपु कस्तो रोग हो?
0: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
1: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
0: साँपु रोग के कारणले लाग्छ?
1: हालसम्म सेतो पुतली मोठलाई साँपुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
0: साँपु रोगका लक्षणहरू के हुन्?
1: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
0: उज्यालोमा हेर्न नसक्नु,
1: आँखा दुख्नु,
0: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
1: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
0: साँपुको रोकथाम कसरी गर्ने?
1: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
0: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
1: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
0: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
1: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
0: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
1: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
2: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नुभएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
3: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
2: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
3: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
2: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
3: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शंका लागेमा तल्ला गरेका कालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ?

0: यो रेडियो नेपाल हो। अब उषा लोहानीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठकले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित गरेको छ। प्रतिनिधि सभाको हिजो बसेको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई सभाको बहुमतले पारित गरेको हो। यस्तै बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको 3 विधेयकहरू स्वीकृत गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 बैठकको बहुमतले स्वीकृत गरेको हो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 12 मंगलबार बिहान 11 बस्नेछ। सांसदहरूले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि सरकारले स्थायी समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हिजो बसेको संयुक्त बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा देखिएका खानेपानी, खाना, शौचालय लगायतका समस्या तत्काल समाधान गर्न माग गर्नुभयो। 29 दुवै समितिले संयुक्त रूपमा नागार्जुन नगरपालिकामा रहेको एचुङ्गु नारायणको होल्डिङ सेन्टरको अनुगमन गरेको र त्यहाँ राखिएका नागरिकको अवस्था विकराल रहेको भन्दै स्वस्थ पिउने पानी, खाना तथा बस्नको सहज व्यवस्था गरिनु पर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ भने जनमत पार्टीका तर्फबाट मन्त्री भएकाहरूले राजीनामा दिनुभएको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले एमालेका सांसद मोहम्मद समीरलाई हिजो मन्त्री नियुक्त गर्नुभएको हो। मध्य प्रदेशमा सत्ता समीकरण फेरिएको छ। मुख्यमन्त्री यादवले हिजै जसपा नेपालबाट प्रतिनिधित्व गरेका 3 मन्त्रीहरूलाई बर्खास्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरमा अहिले बिहान 11 बस्ने बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी प्रस्ताव पारित गर्ने कार्यसूची छ। गत मङ्सिरमा सम्पन्न पार्टीको 11 महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन लगायतका विषय बैठकको एजेन्डा भएको नेता विष्णु अधिकारीले जानकारी दिनुभयो। विभिन्न 8 विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कुल 218 उम्मेद्वारको आवेदनमाथि छनौट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा 50, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि 38, सुदूरपश्चिम विश्वविद्यालयका लागि 19 आवेदन दिएका छन्। यसै गरी मध्यपश्चिम विश्वविद्यालय 20, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि 15, राजश्री जनक विश्वविद्यालयका लागि 27 आवेदन दिएका मन्त्रालयले जनाएको छ। आवेदकहरूको कागजात अध्ययन छानबिन गरी स्वीकृत उम्मेद्वारको सूची प्रकाशन गरेर छनौट प्रक्रिया आरम्भ गर्ने तयारी समितिले गरेको छ। उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालय रहेको छनौट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दरखास्त दिन गत वैशाख 25 आह्वान गरेको थियो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले जगदुल्ला जलविद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले जलविद्युत आयोजना निर्माण समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको हो। मन्त्री श्रेष्ठले आयोजनाबाट स्थानीय बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने र समग्र देशको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। मन्त्री श्रेष्ठले आयोजना निर्माणका क्रममा आइपर्ने कुनै पनि प्राविधिक वा प्रशासनिक समस्यालाई मन्त्रालयले तत्कालै समाधान गर्ने बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानका राष्ट्रपति लाई छिङ तेईसँग प्रत्यक्ष संवाद गर्न सक्ने संकेत गर्नुभएको छ। यस्तो संवाद भएमा सन् 1979 पछि पहिलो पटक अमेरिकी र ताइवानी राष्ट्रपति बीच प्रत्यक्ष कुराकानी हुनेछ। मेरिल्यान्ड स्थित संयुक्त सैन्य अड्डा एन्ड्युर्जमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले ताइवानलाई प्रस्तावित हतियार बिक्रीबारे निर्णय गर्नुअघि राष्ट्रपति लाईसँग कुरा गर्ने सम्भावना रहेको बताउनुभयो। पत्रकारहरूको प्रश्नमा उहाँले भन्नुभयो, म उहाँसँग कुरा गर्नेछु, म सबैसँग कुरा गर्छु। ट्रम्पको यो अभिव्यक्ति उहाँको हालैको चीन भ्रमणपछि आएको हो। भ्रमणका क्रममा चिनिया राष्ट्रपति सी चिनफिङले ताइवानको विषय गलत तरिकाले व्यवस्थापन भए खतरनाक स्थिति उत्पन्न हुन सक्ने चेतावनी दिनुभएको थियो। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा दावी गर्दै आएको छ, तर अमेरिकाले एक चीन नीति स्वीकार गरे पनि ताइवानमाथि बेजिङको सार्वभौमिक दावीलाई औपचारिक मान्यता दिएको छैन। अमेरिकी कानून अनुसार वासिङटनले ताइवानलाई आत्मरक्षाका लागि आवश्यक हतियार उपलब्ध गराउँदै आएको छ। यो सँगै रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केहीसिनमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम युवा संसार। कार्यक्रम युवा संसार पछि लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ करिब 12 बजेसम्म। मध्याह बाह्र बजे समाचार सुन्नुहुनेछ। समाचारपछि कार्यक्रम स्रष्टा र सिर्जना सुन्नुहुनेछ करिब 1 बजेसम्म। 1 बजे समाचार प्रसारण हुनेछ। 1 बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले फ्यान बक्स कार्यक्रम सुन्नुहुनेछ करिब 2 बजेसम्म। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 बजेदेखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम युवा संसार।
2: नमस्कार, युवा संसार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। म दुर्गा अधिकारी अनि प्रविधि संयोजनमा हुनुहुन्छ राधिका ओझा। युवा संसार कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 MHz अनि www.online.com र रेडियो नेपालको मोबाइल एपलाई तपाईँको आफ्नै मोबाइलमा डाउनलोड गरेर संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। भनिन्छ, मानिस फरक क्षमता र गुणका साथमा जन्मन्छन्। हरेक व्यक्तिले गरेका सङ्घर्ष र प्रयास अरूका लागि प्रेरणा पनि बन्न सक्छन्। यही मान्यतालाई मनन गर्दै हामी कार्यक्रम युवा संसारमा विविध क्षेत्रमा क्रियाशील युवाका अनुभव सुनाउन उपस्थित हुने गर्दछौँ। आजको युवा संसार कार्यक्रममा हामी यस्ता युवा महिला उद्यमीसँगको कुराकानी प्रस्तुत गर्नेछौँ जसले 60,000 लगानीबाट आमा बुबाले सुरुवात गर्नुभएको उद्योग व्यवसायलाई निरन्तरता दिन अस्ट्रेलियाबाट नेपाल फर्कनुभयो र करिब 300 जनालाई रोजगारीमा जोड्न सफल हुनुभयो, जुन उद्योग कल्पना क्राफ्ट फेल्ट उद्योगको नामबाट परिचित छ। उहाँको फेल्ट उद्योगबाट उत्पादित सामग्रीहरू अमेरिका, अस्ट्रेलियासँगै धेरै युरोपियन देशहरूमा निर्यात हुने गर्दछन् र अहिले सो उद्योगबाट करोडौँको कारोबार हुने गर्दछ। उहाँ हुनुहुन्छ प्रेरणादायी युवा उद्यमी महिला कल्पना क्राफ्ट फेल्ट उद्योगकी जेनेरल म्यानेजर विजया खड्का। आउनुहोस्, अब भने उहाँलाई कार्यक्रममा स्वागत गरौँ।
3: हार्दिक स्वागत गर्छु यहाँलाई, धेरै धेरै स्वागत छ विजयाजी हाम्रो कार्यक्रममा।
4: धन्यवाद।
3: विजयाजी, जस्तो अब यहाँको पढाइ अनि यहाँको जीवनचर्याबाटै यो कार्यक्रम सुरु गर्न चाहन्छु। जस्तो ललितपुरमा जन्मनुभयो, हुर्कनुभयो, होइन, प्लस टूसम्मको अध्ययन सकाएर पढ्नको लागि यहाँ अस्ट्रेलिया पुग्नुभयो, अस्ट्रेलियामा ब्याचलरसम्मको पढाइ सकेर फेरि यहाँ चाहिँ नेपाल आउनुभयो, होइन, र नेपालमा आएर आफ्नो बुबा आमाले गर्नुभएको जुन उद्योग व्यवसाय थियो त्यसैलाई अहिले यहाँ चाहिँ उचाइमा पुर्याउनका लागि परिरहनु भएको छ, होइन। खासमा म नेपाल आउँछु र त्यही बुबा आमाले गरेको कामलाई नै अझै राम्रो गर्दै जान्छु भन्ने सोचको विकास चाहिँ कसरी भयो यहाँको, त्यो स्टोरीबाट, त्यो कथाबाटै कार्यक्रमको सुरुवात गरौँ न।
4: मेरो आमा बुवा चाहिँ एकदमै आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचाएको हुनुहुन्छ, र त्यही भएर सानैदेखि नै मलाई पनि जता गए पनि पछि फर्केर चाहिँ नेपालमै आएर काम गर्नुपर्छ भनेर सिकाउनु भयो। र त्यही कारणले होला जानुभन्दा अगाडि नै मेरो मेन्टालिटी अब फर्किने नै थियो, पढाइ सकिने बित्तिकै फर्किहालेँ।
3: त्यहाँनिर पढाइ सक्दै गर्दाखेरि यहाँले जुन वर्षहरू बिताउनु भयो त्यो ठाउँमा, होइन, त्यहाँका अनेक सुख अनि सुविधाका कुराहरू देख्नुभयो नि त। मानिस भनेको सुविधा भोगी प्राणी हो रे, जुन सुविधाहरू थिए, होइन, जुन सिस्टमहरू थिए त्यहाँको, त्यो लोभ जागेन यहाँलाई?
4: मलाई चाहिँ जहिले पनि अब त्यहाँ पनि कसैले गरेकै हो, त्यो सबै कुरा बनाएकै हो, नेपालमा पनि बनाउनै पर्ने हो, कसैले त बनाउनै पर्यो भन्ने जस्तो लाग्थ्यो। र अर्को कुरा चाहिँ मेरो मामु बाबाले पनि आफै सुरु गर्नुभएको कम्पनी हो यो, उहाँहरूले सानोदेखि सुरु गरेर ठुलो बनाउनु भयो। मैले पनि फर्केर आएर के गर्न सक्छु जस्तो लाग्यो, मामु बाबाकै व्यापारलाई पनि अलि अगाडि बढाउन सक्छु कि जस्तो लाग्यो, त्यही भएर पनि उता बस्नुभन्दा फर्किनै मेरो लागि राम्रो हुन्छ जस्तो लाग्यो।
3: ती सुविधाहरू भन्दा म नेपालमा आफ्नै ठाउँमा गएर केही गर्छु भन्ने यहाँलाई लाग्यो,
4: हजुर।
3: र अब यहाँ अहिले कल्पना क्राफ्टमा चाहिँ जेनरल म्यानेजर भएर अगाडि बढिरहनु भएको छ, जुन क्राफ्टको सञ्चालन चाहिँ यहाँको आमा बुबाले यहाँ जस्तै युवा हुँदाखेरि सुरु गर्नुभएको थियो, होइन।
4: सुरुमा मामुले ट्रेनिङ दिइरहेको रहेछ, यो फेल्ट बनाउने ट्रेनिङ दिइरहेको रहेछ कतै भनेर थाहा पाउनुभयो, त्यही भएर मामु ट्रेनिङ लिन जानुभयो त्यता। त्यहाँबाट मेरो मामु बाबालाई चाहिँ पहिलादेखि नै केही एक्सपोर्ट गर्ने, देशलाई पनि फाइदा हुने काम गरौँ जस्तो सोच थियो उहाँहरूको। अनि जब उहाँले फेल्टको बारेमा थाहा पाउनुभयो त्यति बेलामा मामुले ट्रेनिङ लिएर बाबाले चाहिँ मार्केटिङपट्टि फोकस गरेर त्यसरी सुरु गर्नुभयो। र अहिलेसम्म पनि हाम्रोमा त्यस्तै नै छ, मामु चाहिँ प्रोडक्सन हेर्नुहुन्छ, बाबा मार्केटिङ र एक्सपेन्सन हेर्नुहुन्छ, हजुर। मैले चाहिँ म्यानेजरको रूपमा पनि काम गरिरहेको छु र क्लाइन्ट डिलिङ्सहरू सबै मैले नै गर्छु।
3: त्यहाँ उत्पादन हुने वस्तुहरू चाहिँ के हुन् त अहिले?
4: फेल्ट भनेको उनको सामानहरू बनाउने हो, र उनको सामान चाहिँ अब जुत्ता पनि बन्छ, डेकोरेसनको सामान पनि बन्छ, कार्पेट पनि बन्छ, कुसन पनि बन्छ, धेरै सामानहरू बन्छ फेल्टले चाहिँ। तर हामीहरूको मेन प्रडक्ट भनेको चाहिँ ड्रायर बल्स भन्छ, यो चाहिँ सेतो उनको डल्लाहरू बलहरू हो, जुन चाहिँ ड्रायर मसिनमा हाल्यो भने चाहिँ लुगाहरू चाँडै सुक्ने, रिङ्कल नपर्ने, त्यो स्ट्याटिक नआउने, नटासिने एकअर्कासँग भनेर अमेरिकामा धेरै युज गर्नुहुन्छ।
3: भनौँ न, कल्पना क्राफ्ट उत्पादन भएका सामग्रीहरू चाहिँ अमेरिकासम्म पनि निर्यात हुन्छन्?
4: हजुर, अमेरिका, अस्ट्रेलियामा पनि हुन्छ, युरोपमा धेरै ठाउँमा हुन्छ, क्यानाडामा हुन्छ, आजकल भरि चाहिँ अब एसियाकै देशहरूमा पनि हुन थालेको छ। यो फेल्टबाट धेरै सामान बन्ने भए पनि हाम्रो मेन सामान बन्ने भनेको चाहिँ वुल ड्रायर बल्स भन्छ, उनको सेतो बल, र यो उनको बलहरू मास प्रड्युस गर्ने चाहिँ हामी सबैभन्दा पहिलो नभए पहिलो मध्येमा एक कम्पनी हौ। त्यो कारणले हाम्रो चाहिँ धेरै जस्तो सामानहरू अमेरिकामा जान्छ। त्यसपछि क्रिसमस अर्नामेन्ट भनेर जुन चाहिँ क्रिसमस ट्रीमा झुन्डाइन्छ त्यो सामानहरू युरोपतिर जान्छ, जुत्ताहरू जान्छ, अहिले अब किरिङहरू एसियाको देशहरूमा जाँदैछ, सामानहरू फेरिरहन्छ। र कुन देशमा कुन सामान मन पराउनुहुन्छ भनेर त्यसमै भर पर्छ कता धेरै जान्छ सामान भनेर।
3: हजुर, यो सबै गर्नका लागि त अलिकति चुनौती अवसर सबै थिए होला होइन, सबै कुराहरू पनि थियो होला, यो कसरी सम्भव भयो त, यो कसरी गर्दै गर्दै जानुभयो?
4: सबैभन्दा पहिला चाहिँ फेल्ट एउटा ग्रोइङ इन्डस्ट्री हो वर्ल्ड वाइड नै, वर्ल्ड मार्केट त ठुलो छ नि त, त्यहाँ त सानो हिस्सा पाएमा पनि हाम्रो लागि त ठुलो कुरा हो, र फेल्ट चाहिँ अझ त्यसमा पनि ठुलो ठुलो हुँदैछ, झन् धेरै मान्छेहरूले थाहा पाउँदैछ फेल्टको बारेमा, त्यो चाहिँ मेन कारण हो हामीले फेल्ट इन्डस्ट्री अलि अझ ठुलो ठुलो बनाउँदै जानुमा। हाम्रो मात्रै कुरा नगरेर नेपालमा अरू फेल्ट कम्पनीजहरूको पनि सबैजनाको बढिरहेछ, इन्डस्ट्री नै ठुलो भइरहेको छ, त्यो एउटा राम्रो पक्ष छ। चुनौती भनेको सबैभन्दा ठुलो चाहिँ हामीहरूकोमा धुवानी एकदमै महँगो छ, हामीहरूको कम्पेटिटर्स भनेको चाहिँ इन्डिया र चाइना, इन्डिया र चाइना दुवै ठाउँबाट लजिस्टिक्स एकदमै सजिलो र सस्तो छ, हामीहरूलाई चाहिँ त्यो एकदम महँगो पर्न जान्छ। बाटोले पनि त्यसमा एकदम ठुलो रोल खेल्छ, बाटो पनि हामीहरूको बाटोहरू उनीहरूको जस्तो छैन, त्यस्ता चुनौतीहरू चाहिँ छन्। तर हामीसँग चाहिँ फेल्ट ह्यान्डमेड हो नि त, अनि त्यसपछि महिलाहरूले गर्ने काम, उहाँहरूसँग सिप चाहिँ राम्रो छ फेल्ट बनाउन सक्ने,
3: महिलाहरू चाहिँ त्यहाँबाट रोजगार हुनुभएको छ,
4: रोजगार हुनुभएको छ र उहाँहरूले गर्न पनि सक्नुहुन्छ। यो सबैजनाले गर्न सक्दैन किनभने फेल्ट भनेको आर्ट बनाएको जस्तै हो, तर हामीसँग चाहिँ त्यो सिप छ।
3: तपाईँहरूको जस्तो त्यो सामग्रीहरूको लागि कच्चा पदार्थहरू पनि चाहियो होला होइन, त्यसको सङ्कलन चाहिँ कसरी गर्नुहुन्छ त?
4: कच्चा पदार्थ भनेको त ऊन नै हो।
3: हजुर,
4: हामीले चाहिँ ऊन अहिले न्युजिल्यान्डबाट इम्पोर्ट गरिरहेका छौँ, नेपालकै ऊन युज गर्नको लागि चाहिँ अहिले सम्भव छैन, किनभने हामीले सामान निर्यात गर्दाखेरि त त्यो देशलाई, हामी जुन देशमा निर्यात गर्छौँ त्यहाँ के सर्टिफिकेट चाहिन्छ भन्ने हुन्छ, नेपालको ऊनसँग चाहिँ त्यो छैन, त्यो भएर पनि हामी युज गर्न सक्दैनौँ, त्यही भएर न्युजिल्यान्डबाट मगाउँछौँ।
3: अनि अहिले कतिजनालाई रोजगारी दिनुभएको छ विजय जी?
4: हामीसँग अहिले 300 जति हुनुहुन्छ
3: काम गरिराख्नु भएको छ, 300 300 रोजगारी दिनुभएको छ, त्यसको ह्यान्डल चाहिँ यहाँले गरिराख्नु भएको छ होइन। जस्तो अब तपाईँ उहाँबाट फर्किनुभयो नेपाल होइन, त्यसपछि आएर बाबा आमाले गर्नुभएको त्यो बिजनेसमा चाहिँ यहाँले हात हाल्नुभयो होइन, हात हाल्ने बित्तिकै त सुरु सुरुमा त यहाँको नयाँ अनुभव थियो नि त होइन, त्यो नयाँ अनुभव लिनका लागि चाहिँ यहाँलाई कतिको चुनौती भयो?
4: म 7-8 हुँदाखेरि खोल्नु भएको मेरो मामु बाबाले यो कम्पनी, त्यही भएर म त फ्याक्ट्रीमै हुर्केको जस्तो थियो, र मलाई सामानहरू बनाउने टेक्निक्स तरिकाहरू पनि बच्चैदेखि सिकेको भएर त्यस्तो ठुलो चुनौती जस्तो चाहिँ लागेन सुरु गर्दाखेरि, र बाँकीको काम त सिक्दै गर्दै, र मामु बाबा पनि होइसन्थ्यो, त्यो भएर त्यस्तो गाह्रो भएन, र अहिलेसम्म पनि सिकि नै रहेको छु कति कुरा।
3: के चाहिँ हुनुपर्ने रहेछ विजयजी, जस्तो त्यो व्यापार बिजनेसमा चाहिँ हुनुपर्ने चिज चाहिँ के रहेछ त, एउटा पैसा मात्रै भएर भएन, व्यापार बिजनेस भनेको त एउटा इमान्दारिता देखाउने बेच्ने चिजै हो त्यो भनेको होइन, तर त्यहाँ हुन जरुरी चाहिँ के रहेछ, के देख्नु भयो?
4: सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ यो बुझ्न जरुरी छ जस्तो लाग्छ, स्पेसली युवाहरूले, आजको भोलि नै चाहिँ केही पनि हुँदैन, टाइम लाग्छ त्यसको, जे कुराको लागि पनि आज गरिरहेको छु अब भोलि नै त्यसको रिजल्ट आएन भने यो हुँदैन भनेर छोडेर हिँड्न चाहिँ भएन,
3: लामो समयसम्म
4: गरिराख्दाखेरि बल्ल त्यसको रिजल्ट देखिन्छ भन्ने चाहिँ,
3: लामो समयसम्म गरिरह्यो भनेदेखि मात्रै
4: निरन्तरता हुनु पर्यो
3: होइन, जे कुराको पनि धैर्यता र निरन्तरता नै हुनु पर्यो होइन। 300 रोजगारी दिएको छौँ त भन्नुभयो, तर त्यो दक्षताको प्रश्न पनि आउला होइन, त्यही खालका अनुभवी मान्छेहरू, तँसँग जान्ने सिपालु मान्छेहरू पनि भेट्नु पर्यो होला होइन, त्यो कसरी चुन्नुहुन्छ, कसरी ल्याउनुहुन्छ मानिसहरू चाहिँ त्यहाँ?
4: अहिलेको हाम्रो सबैभन्दा ठुलो चुनौती भनेकै त्यही नै हो, काम त छ, ल्याउन पनि सक्छौँ, निर्यात पनि बढाउन सक्छौँ, तर यहाँ काम गर्ने सिप भएको मान्छे त्यति भेटिँदैन, अब ट्रेनिङ गराउन मिल्छ, गराउँछौँ पनि, तर त्यो मान्छे 6 बस्नु होला, 3 बस्नु होला, त्यसपछि विदेश जानलाई प्रोसेस थाल्नु भइहाल्छ,
3: धैर्य गरेर निरन्तरता दिएर चाहिँ बस्नुहुन्न, टिक्नु,
4: हजुर,
3: तालिमै गराए पनि उहाँहरू बसिराख्नु भएको हुन्न, किन यस्तो भइरहेछ त? तपाईँ एक युवा पनि हुनुहुन्छ, विदेशको अनुभव पनि यहाँलाई छ, नेपालको अनुभव पनि यहाँलाई छ, होइन, यहीँ जन्मिनुभयो, हुर्किनुभयो, पढ्नुभयो, विदेशमा पनि गएर पढ्नुभयो, यस्तो चाहिँ किन हुने रहेछ? किन उतैतिर मात्रै अहिलेका युवाहरू आकर्षित भइरहेछन्?
4: धेरैजनालाई चाहिँ अब अहिले निशा सपनले नै बाहिर जानको लागि ड्राइभ गर्छ जस्तो लाग्छ। बाहिर जानको मोटिभेसन एउटा राम्रो कमाइ पनि होला, तर त्यतिको राम्रो कमाइ नेपालमा राम्ररी काम गर्छु भन्दा आफ्नो परिवारसँग बसेर गर्न पनि सम्भव हुनसक्छ। तर बाहिरै जान मन हुने चाहिँ सरकारप्रतिको फ्रस्ट्रेसनले नै होला।
3: अरू युवाहरू जो गइराख्नु भएको छ र गएर कोही चाहिँ उहाँ पढिराख्नु भएको छ अथवा केही गरिराख्नु भएको छ, त नेपालमा आउनको लागि चाहिँ एउटा भनौँ न इन्करेज गर्ने, भनौँ उत्प्रेरणा दिने खालका कुराहरू चाहिँ के हुनसक्छन्? के भयो भने चाहिँ उहाँहरू नेपालमा बस्नु होला?
4: मलाई लाग्छ कि धेरैजनालाई थाहा पनि छैन, नेपालमा गर्न त गर्ने तर के गर्न सकिन्छ भनेर थाहा पनि छैन। जस्तै अब फेल्ट पनि थाहा छैन मान्छेहरूलाई, यस्तो सामान पनि बन्छ, यस्तो सामान पनि निर्यात हुन्छ नेपालबाट भन्ने थाहा छैन। त्यस्तै गरी नेपालबाट नेपालमा धेरै काम गर्न सम्भव छ तर त्यसको अवेरनेस चाहिँ छैन जस्तो लाग्छ। त्यो अवेरनेस बढायो भने पनि धेरै मान्छेहरूलाई नेपाल आउन मन लाग्न सक्छ।
3: जनचेतना जगाउनु पर्यो, धेरै युवाहरूलाई समूहमा भेला गर्ने होइन, र यो माध्यमबाट पनि तपाईँहरूले काम गर्न सक्नुहुन्छ भनेर एउटा पुँजी व्यवस्थापनका कुराहरू पनि, लोनका कुराहरू पनि सहजीकरण गरिदियो भने त सायद युवाहरू बस्नु पनि होला होइन। जस्तो अब विजयजी, अब यहाँकै कुरा गर्नुपर्दा, यहाँ अस्ट्रेलिया जानुभयो होइन र त्यहाँ पढाइ पढ्नुभयो अनि त्यसपछि नेपाल आउनुभयो र व्यवसायमा यहाँले एउटा ठुलो अनुभव सम्हालिरहनु भएको छ, अहिले काम गरिरहनु भएको छ। जस्तो विदेशमा पढेको त्यो अनुभवले नेपालमा आएर काम गर्दाखेरि चाहिँ केही फरक हुने रहेछ कि, अथवा नेपालमै पढेर पनि त्यतिको गर्न सकिन्थ्यो कि, के हुने रहेछ?
4: नेपालमै पढेर पनि त्यतिको गर्न त सकिन्थ्यो, मेरो आफ्नो क्षमता वृद्धि गर्नको लागि चाहिँ मैले विदेशमा पढेको राम्रो भयो जस्तो लाग्छ मलाई। विदेशको सिस्टम, बाहिर मान्छेहरू कस्तो हुन्छ, आफ्नो आमा बुवासँग नबस्दाखेरि कति कुरा अब आफैले गर्नु पर्यो, त्यो कारणले गर्दा मैले धेरै कुरा सिकेँ जस्तो लाग्छ। तर नेपालमै पढेको भए पनि यतिको गर्न नसक्ने चाहिँ होइन, आफूमै भर पर्छ जस्तो लाग्छ। धेरै कुरा आफूले कति सिक्ने र के सिक्ने भनेर, कता सिक्यो भन्ने भन्दा पनि के सिक्यो भन्ने म्याटर गर्छ जस्तो लाग्छ।
3: जब नेपालमा आएर कल्पना क्राफ्टमा यहाँले काम गर्न थाल्नुभयो होइन, यो आफ्नो बुवा आमाको बिजनेसलाई सबै कुरा ह्यान्डल गर्न थाल्नुभयो, त्यसपछि यहाँ विभिन्न सेमिनारहरूमा पनि जानुहुन्छ होला, विभिन्न ठाउँहरूमा पनि जानुहुन्छ होला होइन, विभिन्न ठाउँहरूमा जाँदै गर्दाखेरि त्यहाँका युवाहरूको धारणा चाहिँ यहाँले के पाउनु भएको छ? जस्तो युवाहरू के भन्नुहुन्छ यतिखेर?
4: मैले देख्दा चाहिँ सबैजनालाई काम गरौँ जस्तो त लाग्छ, त्यही अब के काम गरौँ भन्ने खोजीमा हुनुहुन्छ जस्तो लाग्छ। र जतिजना यहाँ बस्छु र के गर्छु भन्नुहुन्छ, उहाँहरूलाई पनि अब के गर्ने भन्ने क्ल्यारिटी चाहिँ त्यति छैन जस्तो लाग्छ, अवेरनेस त्यति छैन जस्तो लाग्छ के गर्न सकिन्छ भनेर।
3: सबैजना सचेत चाहिँ हुनुहुन्न, सबैजना युवाहरू चाहिँ यतिखेर अन्यलमा हुनुहुन्छ कि के गर्ने भनेर होइन, तर विदेश जाने पैसा चाहिँ यहाँ लगानी गर्यो भनेदेखि त पक्कै पनि केही गर्न सकिन्छ नि होइन, तपाईँको अनुभवले त्यो भन्दैन त भन्छ नि?
4: पक्कै पनि सकिन्छ, धेरै अपर्च्युनिटिजहरू छ नेपालमा। नेपाल त डेभलप हुँदै गरेको हो नि त, सिस्टम सबै बनिसकेको छैन, चाहिने कुरा नेपालीहरूलाई चाहिने कुरा सबै कुरा हामीसँग छैन, त्यो प्रोभाइड गर्न सक्नु नै त अपर्च्युनिटी हो, त्यहाँ पनि बिजनेस अपर्च्युनिटिजहरू धेरै छ जस्तो लाग्छ।
3: जस्तो विजयजी, यहाँले अस्ट्रेलियामा गएर बायोटेक अध्ययन गर्नुभयो होइन, यहाँको पढाइको विषय एकतिर रह्यो र यहाँ आएर पारिवारिक व्यवसायमा चाहिँ यहाँ संलग्न हुनुभयो होइन, जस्तो एउटा विषय पढेर पनि अर्कोतिर काम गर्न सकिने पनि रहेछ नि त होइन, यहाँको अनुभवले के भन्छ?
4: पक्कै पनि सकिन्छ, युनिभर्सिटीमा पढ्ने भनेको किताब पढ्ने हो, बाहिर गएर त जे पढे पनि काम सिकेर नै गर्ने हो, त्यो कारणले गर्दा आफ्नै विषयमा गर्नुपर्छ भन्ने पनि छैन, आफ्नै विषयमा गर्न सकियो, अपर्च्युनिटी त्यसै गरी पाइयो भने त्यो राम्रो कुरा हो। तर परिस्थिति अनुसार अरू कुनै अवसर यदि मिल्यो भने त्यसमा पनि धेरै कुरा गर्न सकिन्छ, किनभने अन्तिममा गएर त सिकेर नै, काम सिकेर नै गर्ने नै हो, जुन इन्डस्ट्रीमा सिके पनि उस्तै मेहनत लाग्छ।
3: हजुर, जुनसुकै पढाइ पढे पनि आखिरीमा त्यो कामप्रतिको लगाव नभइकन त सफल हुन सकिन्न।
4: हजुर, कतिचोटि चाहिँ परिवारले यही पढ यही गर भनेको हुनाले पनि हामी त्यो फिल्डमा लागेका हुन्छौँ, तर आफूलाई मनपर्ने अरू केही फिल्ड छ भने पढाइ यो पढेको छ भनेर त्यही विषयमा अड्किन चाहिँ पर्दैन। आफूलाई इन्ट्रेस्ट लाग्ने आफ्नो हबीमै पनि काम गर्न सकिन्छ।
3: यहाँ लगभग यहाँहरूले यो कल्पना क्राफ्टको सञ्चालन गर्नुभएको, यहाँको बुवा आमाले सञ्चालन गर्नुभएदेखिको इतिहासलाई हेर्दा लगभग 20 वर्ष पुग्न लाग्यो होला होइन। एउटा व्यापार बिजनेसलाई चाहिँ लामो समयसम्म टिकाइराख्नका लागि चाहिँ के हुनुपर्ने रहेछ?
4: समय अनुसार चेन्ज हुन सक्ने क्षमता हुनुपर्छ जस्तो लाग्छ, र त्यही अघि कुरा गरेको जस्तै निरन्तरता दिन सक्ने एकदमै पेसेन्स धेरै हुनुपर्छ, धैर्यता धेरै हुनुपर्छ जस्तो लाग्छ।
3: यहाँहरूले जस्तै अब आफ्नो यो कल्पना क्राफ्टलाई चाहिँ निरन्तरता दिनका लागि त्यहाँ धेरै मान्छेहरूले रोजगारी पनि पाउनुभयो होइन, धेरै सङ्घर्षहरू पनि गर्नुभयो होला होइन, पैसा मात्रै पनि भएर भएन, इमान्दारिता पनि चाहियो होइन, यी सबै कुराहरूको तालमेल त मिल्नु पर्यो एउटा बिजनेस व्यापारमा होइन। र कल्पना क्राफ्टबाट उत्पादित सामानहरू छन् नि, ती विभिन्न किसिमका सामानहरूमध्ये पनि सबैभन्दा राम्रो भविष्य बोकेको उत्पादन चाहिँ के हो यहाँहरूको?
4: कुन सामान कति बेला चल्छ भनेर चाहिँ समय अनुसार चेन्ज हुँदै जान्छ। यो यति बेलादेखि यति बेलासम्म एउटा सामान चल्छ, त्यसपछि फेरि अर्को सामान चल्न थाल्छ। यो लुगा कपडाको जस्तै एकचोटि एउटा फेसनमा आउँछ, फेरि अर्को आउँछ, फेरि अर्को आउँछ। त्यो कारणले यो कुराको यो सामानको भविष्य ठुलो छ भन्ने चाहिँ ठ्याक्कै पत्ता लगाउन गाह्रो हुन्छ, तर फेल्टको सामानको चाहिँ भविष्य राम्रै देख्छु।
3: हजुर, जुनसुकै सामान
4: होस्, आज यो एउटा सामान चल्न बन्द भयो भने भोलि अर्को सामान चल्न सुरु भइहाल्छ।
3: जुनसुकै पाटोबाट भए पनि धेरै उत्पादन हुने हुँदा एउटा न एउटाले त्यहाँनेरि बजार लिएकै अवस्था छ। जस्तो अब यहाँ पढ्न मात्रै विदेश जानु भएन, अब आफ्नै यो कल्पना क्राफ्ट उद्योगका सामानहरू लिएर पनि विभिन्न एक्जिबिसनहरू हुन्छन् होला होइन, त्यतिखेर विदेशमा पनि जानुहुन्छ, अनि आफ्नै कम्पनीबाट उत्पादित ती सामानहरू त्यो स्टलहरू देखिरहँदा, अरूले किनिरहँदा, अरूले सोधिरहँदा, खोजिरहँदा कस्तो लाग्ने रहेछ विजयजी त्यहाँ?
4: एकदमै खुसी लाग्छ, आफूले बनाएको सामान विदेशमा लगेर विदेशको मान्छेहरूले त्यति मन पराएको देख्दाखेरि एकदम गर्व महसुस पनि हुन्छ। आफूले लग्दाखेरि आफूले देखाउँदाखेरि त्यो छुट्टै भयो, र आफू विदेशको पसलहरूमा जाँदाखेरि नेपालमा बनेको त्यो माथि आफ्नो फ्याक्ट्रीमा बनेको सामान देख्दाखेरि त एकदमै गर्व महसुस हुन्छ। त्यसले मोटिभेट पनि गर्छ धेरै, अझ राम्रो काम गरौँ जस्तो पनि लाग्छ। सबैभन्दा पहिलोचोटि चाहिँ मैले सामान किन्न जाँदाखेरि अमेरिकामा एउटा पसलमा हाम्रो फ्याक्ट्रीमा बनेको सामान देखेको थिएँ, र त्यो मोमेन्टले पनि होला मलाई फेरि आफूले पनि यहाँ आएर काम गर्नु मन लागेको। एकदमै गर्व महसुस हुन्छ सोच्दाखेरि पनि।
3: जस्तो अब यहाँ जब नेपालमा आउनुभयो र बिजनेसमा यहाँले हात हाल्नुभयो, त्यतिखेर उहाँ पढेर आउनुभयो, उहाँको सिस्टम हेरेर आउनुभयो, अनि आफ्नो उद्योग व्यवसायमा आएर छिर्दाखेरि केही नमिलेका तालमेलहरू नभएका कुराहरू पनि केही देख्नुभयो कि, र त्यसलाई केही सच्याउनु पनि भयो कि, बुवा आमासँग पनि यस्तो गर्दाखेरि हुन्छ भनेर उहाँहरूलाई पनि केही सजेस्ट गरेर अगाडि बढ्नुभयो कि, के गर्नुभयो यहाँले सुरुमा चाहिँ, र अहिले के देखिरहनु भएको छ?
4: हाम्रो कम्पनी चाहिँ अब फ्यामिली रन भएको भएर परिवार मामु बाबा अनि म्यानेजमेन्टमा त्यति धेरै स्टाफ नभएको, एकदम फ्यामिली ओन्ड बिजनेस, फ्यामिली रन नै भएको भएर त्यस्तो सिस्टमेटिक सिस्टममा गइसकेको थिएन। म आएपछि चाहिँ हामीले हाम्रो कम्पनीलाई एउटा सिस्टममा चलाउनको लागि प्रयास गरिरहेको छौँ। त्यो प्रयास अहिले पनि जारी नै छ, किनकि यो लामो प्रोसेस हो। एक तरिकाबाट चलिरहेको कम्पनी एकैचोटि दोस्रो तरिकाबाट चलाउन पनि, त्यो चेन्ज एकैचोटि गर्न पनि मिल्दैन। फ्यामिली ओन कम्पनीलाई अलिकति सिस्टमेटिक बनाउनको लागि काम गरिरहेको छ।
3: अब एउटा युवा पुस्ताले अब आफ्नो पारिवारिक बिजनेस भए पनि अथवा आफै सुरु गरेर गर्ने बिजनेस भए पनि होइन, त्यो युवाले गर्नु पर्यो भने चाहिँ उसले कसरी गर्न सक्ने रहेछ, के गरेर गर्ने रहेछ? एउटा युवा संसार कार्यक्रम भएको भएर तपाईँले एउटा वे भनिदिनु न आफ्नो बुवा आमाको अनुभवदेखि लिएर अहिलेसम्मको।
4: सबैभन्दा जरुरी कुरा त ड्राइभ हुनुपर्छ जस्तो लाग्छ, किनभने मेरो मामु बाबाले सुरु गर्दाखेरि 60,000 रुपियाँ लगानी गरेर सुरु गर्नुभएको हो। म के गर्छु भनेर खोजेर हिँड्ने मान्छे र त्यो ड्राइभ भएको मान्छेलाई चाहिँ लगानीले पनि रोक्दैन जस्तो लाग्छ। त्यही भएर सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ त्यो चाह हुनु पर्यो, के गर्छु भन्ने
3: इच्छा
4: हुनु पर्यो।
3: त्यो अन्तर्राष्ट्रिय विमानस्थलमा गएर हेर्नु भयो भनेदेखि जाने बेला भइसक्यो, एक अर्काले अगालो मारेर धुरु धुरु रोएका दृश्यहरू हेर्नुपर्छ, कति नराम्रा दृश्यहरू भनेपछि यो त एक खालको त बाध्यता नै हो नि त, रहरले त कोही पनि गएको छैन। त्यसले गर्दाखेरि अब विदेश जाने जुन लगानी पैसा छ होइन, त्यसलाई चाहिँ त नेपालमै लगानी गर्यो र आफ्नो स्टार्टअप गर्यो भनेदेखि त कसो नहोला त, निरन्तरता दिँदा त होइन?
4: पक्कै पनि हुन्छ, परिवारबाट टाढा बस्न नि गाह्रो छ, आफ्नो देशबाट टाढा बस्न पनि गाह्रो छ, अरूको ठाउँमा गएर काम गर्न, नयाँ चलन सिक्न, नयाँ भाषै सिक्न पनि गाह्रो छ। त्यत्तिको मेहनत आफ्नै देशमा आफ्नो परिवारसँग बसेर गर्दाखेरि त पक्कै पनि हुन्छ।

0: फेरि यो एकदमै रमाइलो काम पनि छ, किनभने फेल्ट भनेको आर्ट नै हो. काम गर्दा र मेरो हबीसँग पनि रिलेटेड भएको भएर, सानैदेखि यही काम देखेको, यही काम सिकेको भएर पनि म आफ्नो भविष्य चाहिँ यसैमा देख्छु.
1: हजुर, यसरी नै अब अगाडि बढ्नुहुन्छ होइन?
0: हजुर.
1: जाँदा जाँदै अब एउटा जिज्ञासा यहाँलाई राख्छु, होइन, जति पनि हाम्रा नेपाली युवाहरू हुनुहुन्छ, पढाइका लागि होस्, कामका लागि होस्, होइन, तपाईँ एक उदाहरणीय व्यक्तित्व पनि हुनुहुन्छ जो नेपाल फर्केर केही गर्न सकिन्छ भनेर आउनुभयो, होइन, नेपालमा आएर काम पनि गर्न थाल्नुभयो, आफ्नो पारिवारिक बिजनेसलाई पनि अगाडि बढाइरहनु भएको छ र नेपालमै केही गरिरहनु भएको छ. यो कार्यक्रम सुनेर बसिरहनु भएका युवाहरूलाई चाहिँ नेपाल किन आउने भन्ने सन्दर्भमा चाहिँ नेपालमा किन आउने, किन फर्किने, जो उहाँ गइसक्नु भएको छ, जो जाने तयारी हुनुहुन्छ, नेपालमा किन बस्ने र किन आउने भन्ने सन्दर्भमा चाहिँ केही प्रेरणादायी कुराहरू भनिदिनु न.
0: नेपालमा अपर्च्युनिटिजहरू धेरै छन्, त्यो अपर्च्युनिटिजहरू ग्राब गर्न सकेमा नेपालमै आफ्नै देशमा बसेर धेरै राम्रो हुन्छ जस्तो लाग्छ. त्यो कारणले विदेश गएर विदेशमा लगानी गर्नु, आफ्नो टाइम, आफ्नो मेहनत, आफ्नो पैसा विदेशमा अरूको ठाउँमा गएर लगानी गर्नुभन्दा आफ्नो ठाउँमा गर्दाखेरि एक त आफूलाई सेटिस्फ्याक्सन पनि बढी हुन्छ, आफ्नै ठाउँमा केही गरेँ भनेर, आफ्नो देशको सेवा गरेँ भनेर. अर्को अपर्च्युनिटिजहरू धेरै भएको भएर कुनै न कुनै ठाउँमा सफलता त पाइ नै हालिन्छ.
1: विजयजी, हामीले अब यतिका कुराहरू गऱ्यौँ, जुन अस्ट्रेलियासम्म जानुभयो, एक युवा हुनुहुन्छ, फर्केर नेपाल आउनुभयो, आफ्नै मातृभूमिमा केही गर्छु भनेर यहाँ कोसिस गरिरहनु भएको छ, यसलाई हामीले एकदमै प्रेरणाको रूपमा पनि लिनुपर्छ, हेर्नुपर्छ, होइन. अब जाँदा जाँदै हाम्रा युवाहरूलाई के भन्न चाहनुहुन्छ, के सन्देश दिन चाहनुहुन्छ?
0: म चाहिँ युवा साथीहरूलाई देशप्रति निराश मात्र नभएर आफूले पनि अवसरको खोजी गरौँ भन्न चाहन्छु. एउटा हिसाबले मात्रै नसोचेर अलिकति आफैले मेहनत गरेर के गर्न सकिन्छ भन्ने खोजौँ. त्यस्तो गर्दाखेरि धेरैवटा अवसरहरू, धेरैवटा ढोकाहरू खुल्न जान्छ भन्न चाहन्छु. विदेश जानु मात्रै समस्याको समाधान होइन, नेपाल बसेर पनि धेरै कुरा गर्न सकिन्छ, विदेश गएर पनि दुःख नै हुन्छ, त्यहाँ पनि सबै कुरा त त्यत्तिकै हुँदैन, मेहनत गर्नै पर्छ, लगानी गर्नै पर्छ, तर त्यही कुरा नेपालमा पनि गर्न सकिन्छ.
1: हजुर विजयजी, हामीले आज यो स्टुडियोमा यहाँलाई आमन्त्रण गऱ्यौँ र कल्पना क्राफ्टलाई जुन यहाँले उचाइमा पुर्याउनका अझै अगाडि बढिरहनु भएको छ, अस्ट्रेलियाको त्यो सुख सुविधा सबैलाई त्यागेर तपाईँ फेरि नेपाल फर्किएर केही गर्न खोजिरहनु भएको छ, यो एकदमै उदाहरणीय कुरा पनि हो, होइन. समय दिनुभयो, हामीले तपाईँका कुरा चाहिँ हाम्रा आम युवामा पुर्याउन पायौँ, यसका लागि हामी आभारी छौँ.
0: धन्यवाद मलाई यहाँ बोलाएर बोल्नको लागि एउटा प्लेटफर्म दिनुभएकोमा.
1: अहिले सुन्नुभयो कल्पना क्राफ्ट फेल्ट उद्योग के जेनेरल म्यानेजर विजय खड्कासँग गरिएको यो कुराकानी. तपाईँलाई युवा संसार कार्यक्रम कस्तो लागिरहेको छ? तपाईँका गाउँठाउँमा पनि युवा आफै सक्रिय र सचेत भएर कुनै नयाँ नौलो र सकारात्मक काम गर्दै हुनुहुन्छ भने हामीलाई भन्न सक्नुहुनेछ. तपाईँका कुरा हामी युवा संसार कार्यक्रमबाट प्रस्तुत गर्दै जानेछौँ. हवस् त, आजलाई युवा संसार कार्यक्रम यति नै. कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ. अर्को हप्ता अर्कै युवाका जीवन अनुभव लिएर यहाँहरू समक्ष उपस्थित हुने वाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने राधिका ओझासँगै दुर्गा अधिकारी बिदा भए. नमस्कार, यहाँहरूका हरेक पल शुभ रहन्.

अहिले सुन्नुभयो लोकदोहोरी गीत प्रेम सापकोटा सोनु र शान्ता सुनुवारको स्वरमा। प्रेम सापकोटाको शब्द तथा लय सङ्कलन रहेको थियो। यसै गरी अब यो अर्को दोहोरी गीत पनि सुनौ, सरोज लामिछाने र सङ्गम लामिछानेको स्वरमा। सरोज लामिछानेको शब्द रहेको छ भने लय सङ्कलन लीला श्रेष्ठको।

अहिलेलाई दोहोरी गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ रामजी खाँड र कृष्ण गुरुङको स्वरमा सिपी मगरको शब्द रहेको छ भने लय सङ्कलन रामजी खाँडको। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि मध्याह ठिक 12 बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम स्रष्टा र सृजना सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सेतो पुतलीदेखि सावधान रहौ।
1: साँपु कस्तो रोग हो?
0: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
1: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
0: साँपु रोग के कारणले लाग्छ?
1: हालसम्म सेतो पुतली मोठलाई साँपुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
0: साँपु रोगका लक्षणहरू के हुन्?
1: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
0: उज्यालोमा हेर्न नसक्नु,
1: आँखा दुख्नु,
0: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
1: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
0: साँपुको रोकथाम कसरी गर्ने?
1: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
0: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
1: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
0: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
1: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
0: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
1: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
2: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
3: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
2: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
3: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
2: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
3: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शंका लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
2: हजुर, बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जगदुल्ला जलविद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले जलविद्युत आयोजना निर्माण समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको हो। मन्त्री श्रेष्ठले आयोजनाबाट स्थानीय बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने र समग्र देशको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। सडक डिभिजन कार्यालय दाङली राजमार्ग तथा विभिन्न सडक क्षेत्रमा सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन 15 दिने सूचना जारी गरेको छ। डिभिजन अन्तर्गत पर्ने विभिन्न सडक सीमा अतिक्रमण गरी व्यक्ति तथा संस्थाहरूले सार्वजनिक सडक ऐन 2031 बर्खिलाप हुने गरी बनाइएका घरटहरा र पर्खाल हटाउन जारी सूचनामा उल्लेख गरिएको छ। महालेखा परीक्षकको कार्यालयले पुरातात्विक सम्पदा र प्राचीन स्मारक सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन लगायतका विषयमा कानूनी सामञ्जस्यता गरी निर्माण तथा संरक्षणका कार्य गर्न निर्देशन दिएको छ। कार्यालयले सार्वजनिक गरेको 63 प्रतिवेदनमा यस्तो निर्देशन उल्लेख छ। नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी उत्खननलाई व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरले निर्देशन दिएको छ। समितिले गरेको स्थलगत अनुगमनका क्रममा नारायणी नदीमा अनियन्त्रित

0: कार्यक्रम संस्था र सिर्जनामा स्वागत छ।
1: धन्यवाद।
0: आरामै हुनुहुन्छ?
1: एकदम आराम।
0: के गर्दै हुनुहुन्छ? गीत सङ्गीतलाई छोडेर अहिले केमा व्यस्त हुनुहुन्छ?
1: गीत सङ्गीतलाई छाडेर अहिले घरतिरै हो,
0: घरमै व्यस्त हुनुहुन्छ। भर्खरै हामीले एउटा गीत सुनायौँ, जन्मभूमि ओखलढुङ्गा। यो गीतले सायद जन्मभूमि तपाईँको ओखलढुङ्गा हो जनाउँछ। कहिलेदेखि सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभयो अनि जन्मभूमि हो कि होइन ओखलढुङ्गा?
1: जन्मभूमि ओखलढुङ्गा नै हो। अब 72-73 सालदेखि नै यो कलाकारिता क्षेत्रमा लागेको हो।
0: कसरी सङ्गीत क्षेत्रतिर प्रवेश गर्नुभयो त्यो बेला 72-73 सालको माहौल सम्झ्यौ न?
1: अब त्यति बेला अब सानैदेखि बालबच्चादेखि नै अब गीत सङ्गीतमा लाग्ने एकदम चाहना, अनि त्यो चाहना भएको कारणले गर्दा अब स्कुलतिर नि गाइराख्ने, अनि जहाँ पनि फर्स्ट हुने त्यो भइसकेपछि चाहिँ त्यसरी नै चाहना बढ्यो भनौँ न,
0: स्कुलदेखि नै चाहना। पहिलो गीत सम्झिन सक्नुहुन्छ के गीत गाउनु भएको थियो त्यो बेला?
1: पहिलो गीत मैले छोरीको जुनी गाएको थिएँ।
0: अनि पहिलो एल्बम चाहिँ?
1: पहिलो एल्बम पनि त्यही छोरीको जुनी हो। पहिलो गीत आफैले गाएको पनि स्टुडियोभित्र छिरेकै गीत त्यही हो, छोरीको जुनी।
0: सुरुमा
1: हजुर
0: कति सालतिरको कुरा होला यो?
1: 72 भुइँचालो गएको थियो, त्यति बेला नै कामको सिलसिला चाहिँ अगाडि बढाएको थियो, तर ग्याप भएको कारणले यो 73 सालतिर निस्किएको थियो।
0: ओखलढुङ्गाबाट हामी काठमाडौँलाई सम्झ्यौँ त्यो बेला, कसरी आउनुभयो गीत गाउनकै लागि काठमाडौँतिर आउनुभयो या त्योभन्दा पहिले नै काठमाडौँ आइसक्नु भएको?
1: त्यति बेलै हो म आएको, किनभने अब 10 पढ्यो अनि प्लस 2 पढ्ने बेलामा हाम्रो गाउँमा थिएन शिक्षाहरू, कि अब हाम्रो घरभन्दा अलिक टाढै जानु पर्थ्यो कि त काठमाडौँ नै आउनु पर्थ्यो, अनि त्यही पढ्नको लागि नै भनौँ न।
0: त्यसपछि निरन्तर गीतहरू साङ्गीतिक बजारमा ल्याइरहनु भएको छ अहिलेसम्म, थुप्रो सिर्जना होलान्, कति जति सिर्जना छन् अहिलेसम्म तपाईँका साङ्गीतिक बजारमा?
1: अहिले बजारमा चाहिँ अब 60-70 वटा आएको छ, अनि 100-150 वटा चाहिँ रेकर्ड गर्ने क्रममा छ, अनि कोही चाहिँ स्टुडियोमै थन्केर बसिरहेछ, अब बजारमा आउने तयारीमा छन्।
0: जस्तो तपाईँले 50-60 वटा साङ्गीतिक कोसेलीहरू बजारमा ल्याइसक्नु भएको छ, अनि सन्तान सबै बराबर हुन्छन्, तपाईँका सिर्जना पनि बराबर हुन्, तपाईँलाई ठ्याक्कै मन छुने र के अरे तपाईँलाई प्रिया सेन्चुरी भनेर चिनाउने त्यस्तो केही छ?
1: प्रिया सेन्चुरी भनेर चिनाउने त्यही जन्मभूमि ओखलढुङ्गा हो, किनभने यो चाहिँ ओखलढुङ्गाको रहेछ भनेर त्यो ठाउँमा, त्यति बेला त रेडियोको जमाना धेरै थियो हाम्रो गाउँतिर होइन, त्यो ठाउँमा प्रिया सेन्चुरी हो भनेर चिनाउने चाहिँ यही गीत नै हो।
0: गीत यसमा चाहिँ
1: स्वर चाहिँ बालकुमार श्रेष्ठ र मेरो हो, अनि शब्द अनिता बस्नेत, अनि सङ्गीत सन्तोष के वास्तोलाको हो। यसमा
0: जस्तो पहिलो सिर्जना तपाईँले निकाल्दाखेरि र अहिले भनौँ न अहिले काम गरिराख्नु भएको छ, कस्तो छ सङ्गीत क्षेत्रमा त्यो बेला के लाग्थ्यो 72-73 को परिवेश र अहिले सङ्गीत क्षेत्रमा काम गर्दाखेरि त्यो बेलाको यसो अनुभव र अहिलेको अनुभव गर्दाखेरि कस्तो लाग्छ?
1: पहिलाको अनुभव अब गाह्रै थियो, कता जाने स्टुडियोमा होइन, अब साथी सङ्गी अब चिनेकै थिएन, यो साङ्गीतिक क्षेत्रभित्र लागेका व्यक्तिहरूलाई नै चिन्जान थिएन, त्यति बेला गाह्रै थियो, अनि त्यति बेला फेरि बजारहरू पनि राम्रै थियो त्यति बेलाको अवस्थामा चाहिँ, अनि अहिले त्यो हेरी अहिले चाहिँ अलिकति अब यसो एक हिसाबले हेर्दाखेरि सजिलै छ जस्तो होइन, एक हिसाबले हेर्दाखेरि चाहिँ अब अलिकति गाह्रै, भाइरल जमाना आइदियो, त्यस्तै त्यस्तै हो।
0: यो सङ्गीत क्षेत्र यस्तो हो जस्तो लाग्छ, कुन बेला चर्चा पाइन्छ र कुन बेला सेलाइन्छ, जसरी चर्चा पायो त्यो चर्चालाई कायम राख्न नसक्यो भने पनि ठ्याक्कै खस्केका कलाकारहरू पनि देखिरहेका छौँ। तपाईँले कस्तो अनुभव गर्नुहुन्छ?
1: त्यो मध्येको गायिकामा नै म पनि हो जस्तो लाग्छ, किनभने अहिले धेरै लामो समयदेखि सङ्घर्ष गर्दै गर्दाखेरि पनि अझै पनि भने जस्तो सफलता नपाउन सकेको एउटा अभागी गायिका हो म पनि, अनि अब त्यति बेला अब माहौल पनि त्यस्तै थियो होइन, अब जब गीतहरू चल्न थाल्यो, अब गीत सङ्गीतिक क्षेत्रमा राम्रो हुँदै गयो, त्यहाँबाट चाहिँ अब व्यवहारिक पनि भयो, विवाह गर्यो, त्यसपछि अलिकति बिचमा खस्कियो, अब म जस्तै धेरै छन् मान्छे र अरू भएका मान्छेहरू म साङ्गीतिक क्षेत्रमा केही गर्छु भनेर लागेका व्यक्तिहरू होइन, कतिपय अब ठाउँै पाइएको हुँदैन होइन, एक त त्यो भयो, एक त अब बजेट आफूले अब यहाँ त सबै चिज पैसा छ नि त, नि लगानी गर्न नसकेका अब त्यतिकै आफ्नो रहर भए पनि बाध्यताले गुम्सिएर बस्नुपर्ने बाध्यता भएका धेरै व्यक्तिहरू हुनुहुन्छ।
0: अर्को गीत तपाईँको घमेश दुलाल, नारायण दङ्गाल र तपाईँको आफ्नै स्वर पनि छ, यसमा अशोक कुमार सापकोटाको शब्द रचना रहेको छ, यो गीतले चर्चा पनि पाएको छ भनौँ, निकै रुचाइएको गीत मध्ये पनि हो। यो गीत कति सालमा रेकर्ड गर्नु भएको? यो गीतको बारेमा कसरी तपाईँ कहाँ आयो?
1: यो 1 वर्ष अगाडि मात्रै गीत रेकर्ड गरेको हो, म केही समय बिचमा ग्याप थिएँ, अनि अब गीत सङ्गीत गर्दिनँ अब भने जस्तो अब बजेट हालेर गीत गर्यो, अब युट्युबबाट पनि जसको युट्युब छ त्यस त्यही मान्छे धनी हुने, जसको च्यानलबाट हाल्यो त्यही मान्छे धनी हुने, हामी लगानी गर्ने मान्छे चाहिँ सधैँभरि पर्दा पछाडि भएको कारणले चाहिँ अलिकति तनाव बढिरहेको थियो। अब गीत सङ्गीतबाट म टाढै बस्छु भनेर नै मैले अलिकति गीत सङ्गीतबाट ब्याग बसिरहेको थिएँ एक दुई वर्ष। अनि त्यस लगतै अनि अलिकति मलाई चाहिँ कस्तो भइदियो भनेदेखि, अलिकति अब घरमा बसेर गीतहरू गाउँदाखेरि पनि हुन्छ नि, म त यस्तो गीत गाउने मान्छे म कहाँ हराएँ कि छैन कि छैन, होइन, आफ्नो जीवनमा के रीति त्यस्तो हुँदो रहेछ क्या, यो गीत सङ्गीत पनि चटक्कै छोड्नको लागि हामीलाई गाह्रो हुने रहेछ। अनि त्यसपछि चाहिँ अनि एउटा गीत गर्नु पर्यो भनेर सोचिरहेको थिएँ। अनि म त्यहाँ स्टुडियोमा गएथेँ, त्यहाँ जाँदाखेरि एउटा राम्रो गीत गर, तिमी यस्तो राम्रो स्वर छ, तिमी गाउन सक्ने योग्यताको मान्छे हो, मैले एउटा गीत गरेको छ गर न त भनेर भनिसकेपछि, मैले जब यो काठे गीत हो यो, अनि अब जन्मभूमि ओखलढुङ्गा भयो नि, म त सिन्धुपाल्चोक नि त, अब मेरो भेग त अहिले त अब काठ क्षेत्रमै चिनिन्छ, अनि ल ठिकै छ नि त भनेर गर्दाखेरि यो गीत गरियो।
0: हुन्छ, एक लाइन तपाईँबाट सुन्छौँ र अनि त्यसपछि हामी श्रोतालाई सुनाउँ।
1: हुन्छ, यो गीत चाहिँ हाम्रो नारायण दङ्गालले सङ्गीत गर्नुभएको, अनि आदरणीय गमेश दाई, अनि त्यसपछि मैले गाएको छौँ, अशोक कुमार सापकोटाले चाहिँ यसमा शब्द लेख्नु भएको छ। यो गीत थोरै गुनगुनाउन चाहन्छु म।

0: भर्खरै यहाँलाई सुनायौं आजका अतिथि प्रिय सेन्चुरी, नारायण दंगाल र गमेश दुलालको स्वर, अशोक कुमार सापकोटाको रचना रहेको थियो नारायण दंगालको संगीत। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। हामीलाई हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ र अनलाइनका माध्यमबाट र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम संस्था र सिर्जनामा छौँ। आज हामीसँग अतिथि प्रिय सेन्चुरी हुनुहुन्छ, गायिका। पछिल्लो समयमा जस्तो तपाईँले गीतको लगानीका कुरा गर्नुभयो, नर्मल एउटा गीत रेकर्ड गर्दाखेरि अहिले कम्प्लिट भएर अडियो मात्रै निकाल्दाखेरि कति जति खर्च आउँछ?
1: अहिले अडियो मात्रै गर्नको लागि चाहिँ अब गायक गायिकाले गाएको पैसाहरू बेगरै चाहिँ हिसाब गर्दाखेरि त्यही 35,000-40,000 अडियो फाइनल हुन्छ। अब गायक गायिकाले कति लिनुहुन्छ त्योहरू भिडियो पछि यताउता गर्दाखेरि त झनै अहिले राम्रो काम राम्रोसँग हामीले बजार व्यवस्थापन गर्नको लागि एकदम राम्रो प्रोजेक्ट गऱ्यौँ भनेदेखि 4-5 लाख चाहिँ भ्याउँछ नि
0: अडियोको लागि मात्रै कि 4-5 लाख जस्तो। मैले यो कुरा किन गरेको भने रेडियो नेपाल सुनेर बस्नुभएका धेरै श्रोताहरू छन्, उहाँहरूसँग आफ्नै प्रतिभाहरू छन्। कतिले गीत लेखेर राख्नु भएको छ, कतिले गाउने तयारी गर्दै रियाज गर्दै हुनुहुन्छ होला, या गाउने कसरी स्टुडियोसम्म पुग्ने, आफ्नो सिर्जनालाई चाहिँ कसरी बाहिर निकाल्ने भन्ने सोचेर बस्नु भएका हुन्छन्। नर्मली त्यही भएर अडियोमा मिक्सिङहरू राख्दाखेरि 35-40 हजार र संयुक्त रूपमा
1: 35-40 हजार लाग्छ। अब स्टुडियो अनुसार पनि हुन्छ, स्टुडियोमा अब कति क्वालिटी, अब राम्रो क्वालिटीको स्टुडियोहरू छ अब भनेदेखि अब त्यतिमा भन्छ, अब सस्तै पनि भन्छ। अहिले नयाँ स्टुडियोहरू खोलेका छन् नि आफैले घरमै होइन, स्टुडियोहरू खोल्नु हुने त्यस्तो स्टुडियोहरू पनि धेरै छ काठमाडौँमा अहिले। उहाँहरूले पनि अलिक सस्तो बजेटमा गर्नुहुन्छ, तर अलिक राम्रो क्वालिटी बनाउनको लागि चाहिँ राम्रो स्टुडियोमा गर्नु पर्यो भने चाहिँ त्यति लाग्छ।
0: अहिले पछिल्लो समयमा एउटा के छ भने सामाजिक सञ्जाल मार्फत भाइरल भएका पनि केही क्षणिक चर्चा पाइरहेका छन्, केही सेलाइरहेका पनि छन्। संगीत बुझ्न कतिको जरुरी छ? तपाईँले तपाईँको जीवनमा आफ्नो संगीत क्षेत्रमा लगभग 10 वर्ष क्रस भइसक्यो भनौँ न, पुरा भइसक्यो, यो बिचमा के पाउनुभयो?
1: यो बिचमा मैले केही पनि पाइनँ भन्यो भने अब दर्शक श्रोताहरू रिसाउनुहुन्छ होइन। अलिकति म आफैमा आत्मसन्तुष्टि भएँ, अनि त्यसपछि अब धेरै टाढा टाढाको अब दर्शक श्रोताहरू हुन्छ नि, उहाँहरूको माया पाएँ।
0: सङ्गीत क्षेत्रमा आइरहेका नव कलाकारहरू छन् नि जुन सामाजिक सञ्जाल मार्फत आइरहेका छन्, जे होस् हामी 4-5 महिनामा या वर्षमा 1-2 जना 2-3 जना देखिरहेका छौँ। उहाँहरू आउँदा सामाजिक सञ्जाल मार्फत राम्रो भएको छ सङ्गीत क्षेत्रलाई, या उहाँहरू पछि गएर सेलाउँदै गएका छन्, के देख्नु भएको छ?
1: अहिले त यो ठ्याक्क भाइरल जमाना आयो, म खासै यो भाइरल योहरू भन्न पनि खासै रुचाउँदिनँ। कुनै अहिलेको सामाजिक सञ्जालमा भाइरल हुनको लागि कुनै ठुलो कुरा चाहिँदैन होइन, भाइरल हुनुभन्दा पनि लोकप्रियता हुनु नै सबैभन्दा ठुलो कुरा मान्छु म चाहिँ। अब त्यत्तिकै अब आफ्नो कलाभन्दा पनि चर्ती कला देखाएर भाइरल भएका व्यक्तिहरू पनि छन्। त्यो भन्दाखेरि पनि अब भाइरल भयो एउटा हावाहुरी आउँछ नि होइन, हर हावा आयो त्यसपछि सट्ट सुक्छ, त्यस्तो हुनु भन्दाखेरि चाहिँ एकनासले बगिरहनु चाहिँ सबैभन्दा ठुलो कुरा लाग्छ।
0: पछिल्लो समयमा एआई प्रविधि पनि एकदमै चलेको छ अहिले, कतै यो एआईले गर्दाखेरि सङ्गीत क्षेत्रमा काम गर्ने भनौँ न सङ्गीतकार, रचनाकार, गायक गायिकाहरूमा यसो खतरा जस्तो छ, या सङ्गीत क्षेत्रलाई एआईले नै सिद्ध्याउँछ कि भन्ने कस्तो महसुस गर्नुहुन्छ? यो आउँदाखेरि तपाईँलाई राम्रो छ, केही सिक्ने कुराहरू पनि दिएको छ, या होइन यो सङ्गीत क्षेत्रलाई अलिक चुनौती दिन्छ के लाग्छ?
1: यो अलिकति चुनौती दिने नै कुरा छ, किनभने अब एआईले हरेक कुरा अब व्यक्तिले स्वरै हाल्नु नपर्ने अवस्था भएको छ होइन, एआईले नै अब हरेक कुरा म्युजिकदेखि अब स्वरदेखि सबै कुरा एआईले गरिदिने भएपछि अब कलाकारहरूलाई त धेरै घाटा नै छ एक हिसाबले हेर्दाखेरि, तर अर्को हिसाबले हेर्दाखेरि चाहिँ अब हामी आफूमा प्रतिभा भएर पनि होइन, अब आफ्नो प्रतिभा बाहिर देखाउन नसकेको, अब पैसाहरू कम भएर आफ्नो प्रतिभा लुकेर बसेको त्यो अवस्थाको मान्छेहरूलाई चाहिँ फाइदा पनि छ, दुवै किसिमको छ भनौँ न। एकतिर घाटा पनि छ, धेरै सङ्घर्ष गरेर अब कलाकारिता क्षेत्रमा आएका व्यक्तिहरूलाई अलिकति घाटा पनि छ। एक त अब पैसाहरू नहुने एउटा आफूमा भएको प्रतिभाहरू चाहिँ बाध्यताले गुम्साएर राखेका व्यक्तिहरूको लागि चाहिँ फाइदाजनक पनि छ।
0: गीत सङ्गीतमा विभिन्न सङ्घ संगठनहरू छन्, जस्तो लोक दोहोरीको आफ्नै छ, लोकगीतको आफ्नै छ, अनि आधुनिक गीतको आफ्नै छ, सङ्गीतकारहरूको आफ्नै छ, रचनाकारहरूको आफ्नै सङ्घ संगठनहरू छन्। उहाँहरूको भूमिका के पाउनु भएको छ? जस्तो कलाकारहरूलाई कतिको न्याय दिइराख्नु भएको छ तपाईँको अनुभव?
1: मैले चाहिँ यसमा चाहिँ खासै मैले चाहिँ अहिलेसम्म मलाई कसैले सपोर्ट ल्याऊ भने पनि पाएको छैन, होइन। यो विषयमा म खासै बोल्न पनि चाहदिनँ। आफ्नो संस्था छ, यो संस्थाले हामीलाई गरिदिन्छ कि त्यसले गरिदिन्छ कि भन्ने कुरो होइन रहेछ। आफै नै सङ्घर्ष गरेर यो कलाकारिता क्षेत्रमा अगाडि बढ्नुपर्ने कुरा रहेछ। यो संस्थाहरू त छ, यो संस्था कस्तो भयो भनेदेखि संस्था चाहिँ छ, हामी कलाकार छौँ भित्र, हामी संस्थाभित्र छौँ, तर त्यो संस्थाहरूले चाहिँ अब कुनै दुःख बिमार परेको अवस्थामा होइन त्यही कलाकारभित्रको मान्छेहरूलाई चाहिँ अब एउटा सहयोगहरू चाहिँ त्यो एकदम राम्रो छ, तर आफू अगाडि बढ्ने कुरामा त खासै यसमा छैन।
0: यो कुरा मैले किन राखेको भने सङ्गीत क्षेत्रलाई सङ्गलो बनाउन सकिन्छ। सङ्गीत क्षेत्रलाई उहाँहरूले जस्तो कुनै गीतहरू यसो विचार गर्दाखेरि एउटाको मेलोडी मिलिरहेको हुन्छ, अर्कोको लय मिलिरहेको हुन्छ, तर बिचमा सेन्सर गर्ने निकायहरू भइदिएको भए या शब्द जस्तै घर परिवारसँग बसेर हेर्न नसकिने अवस्थाका शब्दहरू पनि निस्किरहेका हुन्छन्, उहाँहरूको भूमिका यसमा राम्रो हुनुपर्ने तपाईँले के पाउनु भएको छ?
1: यसमा राम्रो नै भूमिका छ, किनभने पहिला अब विकृतिहरू होइन धेरै फैलिएको थियो पहिला, योभन्दा अब यो संस्थाहरू सङ्गठन नहुँदाखेरि र पनि हुँदाखेरि पनि अब विकृतिहरू धेरै आइरहेको थियो, अनि अहिले पछिल्लो समयमा चाहिँ अलिकति हाम्रो संस्थाहरूबाट अलिकति के भन्छ अलिक कन्ट्रोल भनौँ न, त्यस्तो विकृति गीतहरूलाई चाहिँ रोकाएको छ, अब त्यस्ता व्यक्तिहरूलाई कारवाही पनि गरिएको छ। त्यो भइसकेपछि अब गीत सङ्गीत भनेको त एउटा सांस्कृतिक पहिचान झल्काउने कुरा होइन, अब फ्यामिलीमा बसेर पनि अब सुन्न नसकिने अपच त्यो त्यस्ता खालकोहरू चाहिँ हटेको छ। जस गीत सङ्गीत भनेको अहिले लोक संस्कृतिलाई नै जोगाउने किसिमको नै अहिले भइरहेको छ, विकृतिहरू हटाउन चाहिँ यो संस्थाहरूको ठुलो हात छ।
0: यसमा पनि नेपाल सरकारले पनि अलिकति ध्यान दियो भने ती सङ्घ संगठनहरूलाई चाहिँ आफ्नो माथतमा राखेर काम गर्यो भने पनि अझै राम्रो हुनसक्छ सङ्गीत क्षेत्र।
1: त्यो पनि हो, अलिकति यसमा फेरि अब गीतहरू निकाल्ने मान्छेहरूको मात्रै दोष नदिएर अलि हामी गीत सङ्गीत सुनिराख्ने दर्शक श्रोताहरूको पनि अलिकति ध्यान चाहिँ यसमै जागेको हो कि भन्ने कता कता प्रश्न पनि आउँछ, किनभने मान्छेले अब लोक पहिचान सांस्कृतिक झल्काउने गीतहरू निकालेको छ भने त्यसमा अब दर्शकहरूको त्यति नजर लागेको हुँदैन होइन। अन्त एउटा छाडा गीत मात्रै होस् अथवा विकृति फैलाउने गीत होस् त्यसमा चाहिँ मिलियन मिलियन भिडियो भ्युज पुगेको हुन्छ भनेपछि त यो कता कता अहिलेको अब वातावरणै त्यस्तो भयो कि होइन, अहिलेको अब जनसमुदायहरूले

0: लोक सङ्गीत गीत सङ्गीत भनेको चाहिँ अब लोक पहिचानहरू नै झल्काउने कुराहरू हुन्छ, त्यही भएर त्यो विकृतिहरू चाहिँ हटाउनु नै पर्छ, हट्नु नै पर्छ
1: भन्दाखेरि विवादित छ भनेर भन्ने, तर यसो आफ्नो मोबाइलमा चाहिँ हेरिहाल्ने, हेर्ने र सुन्नेमा पनि भर पर्ने कुरा भयो। तपाईँले 10 वर्षको दौरानमा कस्ता कस्ता खाले गीतहरू साङ्गीतिक बजारमा ल्याइरहनु भएको छ, जस्तो लोकगीत पनि छन्, लोकदोरी पनि छन्, काठे भाका पनि हामीले भर्खरै सुनायौँ, कति खालका गीतहरू ल्याउनु भएको छ?
0: मैले पूर्वेली, अब म पूर्वमै जन्म भएको कारणले पूर्वेली गीत त भइहाल्यो, अनि पूर्वेली भाका लगाएँ, अब काठे भाका, पश्चिमेली गीत, आधुनिक, म सबै किसिमको गाउन सक्छु, त्यो सबै किसिमको आइरहेको छ क्रमश।
1: तपाईँको अर्को सिर्जनाको कुरा गरौँ, तपाईँको आफ्नो स्वर पनि छ यसमा, बसन्त साई र कमल लामाको स्वर छ, बसन्त साईको यो गीतमा रचना रहेको छ, सन्तोष परियारको सङ्गीत, यो गीत कहिले साङ्गीतिक बजारमा ल्याउनु भयो, के छ यो गीतको बारेमा, साङ्गीतिक बजारमा कमेन्टहरू कस्ता आइरहेका छन्, यो गीतका बारेमा कुराकानी गरौँ।
0: यो गीत चाहिँ विगत 3-4 वर्ष अगाडि यो साङ्गीतिक बजारमा आएको गीत हो, अनि यसमा चाहिँ मैले काठ क्षेत्रमा प्रवेश गरिसकेपछि म यताको दुलहिता भएँ होइन, काठ क्षेत्रमा विवाह गरेर आइयो, त्यहाँबाट मैले काठे भाका गएको थिइनँ, कस्तो हुन्छ के हुन्छ भन्ने अब सुन्न चाहिँ सुनिरहेको होइन, तर मैले चाहिँ एउटा पनि गएको थिइनँ क्या त्यति बेला, अनि त्यसपछि काठे भाका पहिलोचोटि गएको गीत हो, हाम्रो बसन्त साई मेरो दाजु हुनुहुन्छ, उहाँले लो तेरो गीतमा सुट गर्छ, तेरो भोइसमा सुट गर्छ, गर्दैन यो एकचोटि गाऊ भनेर भनिसकेपछि यो गाएको हो, अनि एकदमै मन पराइएको गीत पनि हो यो, पहिलोचोटि मैले काठे भाका यो गीत गाएको।
1: हुन्छ, एक लाइन सुन्छौँ अनि त्यसपछि श्रोतालाई सुनाउँला।
0: हुन्छ, यो दाईहरूलाई सम्झिँदै, हाम्रो सङ्गीतकार, हाम्रो दाईहरूलाई सम्झिँदै यो गीत गाउन चाहन्छु। ढाका

0: हजुर, कार्यक्रम संस्कार सिर्जनामा छौँ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुनिरहनु भएको छ। भर्खरै सुनायौँ बसन्त साई, कमल लामा र आजका अतिथि प्रिया सेन्चुरीको सुर, बसन्त साईको रचना सन्तोष परियारको सङ्गीतमा। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुनिरहनु भएको छ कार्यक्रम संस्कार सिर्जना। अब हामी कार्यक्रमको अन्त अन्ततिर छौँ। पछिल्लो समयमा अब के गर्दै हुनुहुन्छ? अब सङ्गीत क्षेत्रमा त लगभग 50-60 आफ्ना प्रस्तुतिहरू, आफ्ना सिर्जनाहरू बजारमा ल्याइसक्नु अबको तयारी के छ?
1: अबको तयारी मेरो आधुनिक प्लस काठे भाका अनि पश्चिमेली गीतहरू सबै रेकर्ड गरिराखेको छु। अहिले गीत रेकर्ड भइसकेको छ, फाइनल भएर बजारमा आउने तयारीमा छ। अब त्यही गीत सङ्गीतहरू ल्याउने नै अब जमर्को गरिरहेको छु।
0: के छ, गाउने मात्र

0: हाम्रो मम्मी होइन मम्मी हुँदैछु।
1: यो झन्डै एक दशकको अनुभवमा तपाईँलाई सङ्गीत क्षेत्रमा यस्तो भइदिए सङ्गीत क्षेत्र सरल बग्थ्यो, सफा कञ्चन भएर बग्थ्यो जस्तो लाग्छ। तपाईँलाई खट्केको कुरा चाहिँ यसो मिडियामा गएपछि सङ्गीतका बारेमा चाहिँ केही शब्द भन्न पर्थ्यो कि यो चाहिँ भन्न मन थियो कि भन्ने छ केही?
0: त्यस्तो केही पनि छैन, अब हाम्रो दर्शक श्रोताहरूले नै बुझ्नुपर्ने हुन्छ। राम्रोलाई राम्रै भनिदिनु होला, नराम्रोलाई नराम्रै भनिदिनु होला, राम्रो गीतलाई चाहिँ अलिकति साथ सपोर्ट दिनु होला, नराम्रोलाई चाहिँ सबैजनाले ब्लक नै गरिदिनु होला, त्यही नै भन्छु म चाहिँ।
1: अर्को कुरा के छ भने अहिले लोकदोहोरी क्षेत्रले निकै चर्चा पाएको छ। जस्तो केही समय अगाडि चाहिँ आधुनिक गीतहरू निकै चर्चामा थिए, कुनै मेला महोत्सवमा चाहिँ आधुनिक गीतका गायक गायिकाहरू नजाँदा त्यो महोत्सव अपूर्व जस्तो लाग्थ्यो। जस्तो नेपाली चलचित्रका कुरा गरौँ, नेपाली चलचित्रमा आधुनिक वेशका गीतहरू मात्रै त्योमा समेटिन्थे नेपाली चलचित्रमा। पछिल्लो समयमा लोक बिटका गीतहरू पनि नेपाली चलचित्रमा समावेश भएका छन् र निकै चर्चा पनि पाइरहेका छन्। के लाग्छ यो कुरामा, एकदमै खुसी लाग्छ या यो लोकदोहोरी पनि अब केही वर्ष पछाडि फेरि घुमेर आधुनिकतिर आउने हो कि या पपतिर आउने हो कि?
0: त्यस्तो हुँदै हुँदैन, यो लोकगीतको आफ्नै प्याटर्न छ, अनि त्यसपछि आधुनिकको छुट्टै प्याटर्न छ, यो काठे बाकाको आफ्नै छुट्टै प्याटर्न छ, आफ्नो ठाउँमा आफ्नो ऊ छ होइन, भूमिका छ। त्यही भएर लोकगीतलाई आधुनिकमा कन्भर्ट गर्न सकिन्छ, आधुनिकलाई लोकगीतमा त्यो भन्न सकिँदैन, आफ्नो प्याटर्न हुन्छ। त्यो अनुसार हाम्रो लोकगीत त कसैले पनि यो हटेर जान्छ, यो अन्त्य नै हुन्छ भनेर त भन्नै सकिँदैन, किनभने लोकगीत भनेको लोकगीत नै हो, हाम्रो गाउँको पहिचान सांस्कृतिक होइन, सबै किसिमका हरेक दुःख सुखहरू समावेश गरेको एउटा लोकगीत को माध्यमबाट नै अब बजारमा आउने हो। त्यही भएर यो हट्नै सक्दैन।
1: हामी कार्यक्रम संसार सिर्जनाको अन्ततिर छौँ। रेडियो नेपालको स्टुडियोसम्म आउनुभयो, आफ्नो समय दिनुभयो, त्यसका लागि धन्यवाद दिन चाहन्छौँ। र अन्तमा रेडियो नेपाल सुनेर बस्नुभएका आम श्रोतालाई के भन्न चाहनुहुन्छ?
0: रेडियो नेपाल सुनेर बस्नुभएका आम श्रोताहरूलाई चाहिँ प्रिया सेन्चुरी, तपाईँले अब कतिले नाम सुन्नु भएको छ, कतिले नामै सुन्नु भएको छैन, नाम सुन्नु भएको छैन भने यसो प्रिया सेन्चुरी सर्च गरेर युट्युबमा गएर मेरा गीतहरू सुनिदिनु होला। अनि राम्रै राम्रो गीतहरू नयाँ ल्याउने पनि क्रम जारी छ, पुराना गीतहरू पनि छ, अनि हजुरहरूले सुनेर साथ दिनुहोला, राम्रोलाई राम्रै भनिदिनु होला, नराम्रोलाई नराम्रै भनिदिनु होला भनेर भन्न चाहन्छु।
1: अन्तमा हामी एउटा गीत राख्दैछौँ तपाईँको, बसन्त साई र तपाईँको आफ्नो सुर रहेको छ, बसन्त साईको रचना र सङ्गीत छ यो गीतमा। यो गीतको एक लाइन सुन्छौँ र अनि छुट्टिन्छौँ।
0: यो गीत मेरो नयाँ गीत आएको हो, एकदम टिकटकमा पनि अहिले चलिरहेको छ, बल्ल भेट भो छुट्नै भो गाह्रो, तिम्रै काखमा म पर्दिन्छु पसारो भन्ने गीत म यो थोरै गुनगुनाउन चाहन्छु। कुरिदा कुरिदा

0: आफ्नो महत्त्वपूर्ण समय रेडियो नेपालको स्टुडियोसम्म आएर दिनुभयो, त्यसका लागि धन्यवाद दिन चाहन्छु।
1: धन्यवाद हजुरलाई।
0: हस् त श्रोता, आजका अतिथि प्रिया सेन्चुरी र बसन्त साईको स्वर, बसन्त साईको रचना र सङ्गीतमा रहेको गीत यहाँहरूका माझमा छोड्दै आजलाई कार्यक्रम संस्थार सृजनाबाट प्राविधिक सहकर्मी फराक पोखरेल अनि म कार्यक्रम सञ्चालक रमेश भट्ट विदा माग्छु। नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: झन्डु आयुर्वेद,
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
3: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध, यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
5: नागरिक लगानी कोष।
6: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।
7: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
8: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
9: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513-45701 र 98513-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
8: वैदेशिक रोजगार बोर्डको सचिवालय।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
12: ए, त्यसो पो भनेछन् डाक्टरले, सुन स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
11: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
12: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
11: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
12: ल राम्ररी सुन छोरी, स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
11: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
13: सेतो पुतलीदेखि सावधान रहौ।
14: सापु कस्तो रोग हो?
13: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
14: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
13: सापु रोग के कारणले लाग्छ?
14: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
13: सापु रोगका लक्षणहरू के हुन्?
14: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
13: उज्यालोमा हेर्न नसक्नु,
14: आँखा दुख्नु,
13: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
14: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
13: सापुको रोकथाम कसरी गर्ने?
14: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
13: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
14: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
13: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
14: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
13: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
14: यो रोग लागेको शङ्का लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
13: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्तीका कारण परियोजनाहरूको लागत अस्वाभाविक रूपमा बढ्दै गएको बताउनु भएको छ। आज प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले समयमै काम सम्पन्न नहुने प्रवृत्तिका कारण विकास महँगो मात्र नभई लगानीको सान्दर्भिकतामाथि पनि प्रश्न उठ्ने अवस्था आएको बताउनुभयो। मन्त्री श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय कारणले हुने मुद्रास्फीतिसँगै आन्तरिक ढिलासुस्तीका कारण विकासको लागत बढिरहेको छ। जुन मूल्यमा काम सम्पन्न भइसक्नु पर्ने थियो त्यसमा ढिलाइ हुँदा अहिले लागत झन बढ्दै गएको बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायले उठाएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्री लम्सालले निर्माण क्षेत्र अहिले आर्थिक दबाव, मूल्य वृद्धि र भुक्तानी समस्याबाट प्रभावित भएको स्वीकार गर्दै व्यवसायलाई ढुक्क भएर काममा लाग्न आग्रह गर्नुभयो। बैठकमा निर्माण व्यवसायहरूले सम्पन्न कामको भुक्तानी नपाएको, अत्यधिक मूल्य वृद्धिका कारण लागत बढेको तथा म्याद थपमा जटिलता रहेको गुनासो गरेका थिए। मन्त्री लम्सालले निर्माण क्षेत्रमा ढिलासुस्ती र गुणस्तरहीन काम स्वीकार्य नहुने प्रश्न पार्दै खरिद सम्झौता अनुसार तोकिएको समयमै काम सम्पन्न गर्न व्यवसायीहरूलाई निर्देशन दिनुभयो। सरकारले बकर ईद उल अजहाका अवसरमा जेठ 14 गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारी अनुसार 2083 साल जेठ 14 गते बिहिबार बकर ईद पर्व परेको जनाउँदै सो दिन सार्वजनिक बिदा हुने जनाएको हो। सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक क्षेत्रमा सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन 15 दिने सूचना जारी गरेको छ। डिभिजन अन्तर्गत पर्ने विभिन्न सडक सीमा अतिक्रमण गरी व्यक्ति तथा संस्थाहरूले सार्वजनिक सडक ऐन 2031 बर्खिलाप हुने गरी बनाइएका घरटहरा र पर्खाल हटाउन जारी सूचनामा भनिएको छ। महालेखा परीक्षकको कार्यालयले पुरातात्विक सम्पदा र प्राचीन स्मारक सम्बन्धी नीति, कानुन, मापदण्ड र नियमन लगायतका विषयमा कानुनी सामञ्जस्य निर्माण गरी संरक्षणका कार्य गर्न निर्देशन दिएको छ। कार्यालयले सार्वजनिक गरेको 63 प्रतिवेदनमा यस्तो निर्देशन दिएको हो। नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी उत्खननलाई व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरले निर्देशन दिएको छ। समितिले गरेको स्थलगत अनुगमनका क्रममा नारायणी नदीमा अनियन्त्रित रूपमा उत्खनन गरेको पाइएको भन्दै खोला उत्खनन व्यवस्थित बनाउन निर्देशन दिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानका राष्ट्रपति लाई छिङ तेसँग प्रत्यक्ष संवाद गर्न सक्ने संकेत गर्नुभएको छ। यस्तो संवाद भएमा सन् 1979 पछि पहिलो पटक अमेरिकी र ताइवानी राष्ट्रपतिबीच प्रत्यक्ष कुराकानी हुनेछ। मेरिल्यान्ड स्थित संयुक्त सैन्य अड्डा एन्ड्रियुजमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले ताइवानलाई प्रस्तावित हतियार बिक्रीबारे निर्णय गर्नुअघि राष्ट्रपति लाईसँग कुरा गर्ने सम्भावना रहेको बताउनुभयो। पत्रकारहरूको प्रश्नमा उहाँले उहाँसँग कुरा गर्नेछु, म सबैसँग कुरा गर्छु भन्नुभयो। ट्रम्पको यो अभिव्यक्ति उहाँको हालैको चीन भ्रमणपछि आएको हो। भ्रमणका क्रममा चिनिया राष्ट्रपति सी जिङपिङले ताइवानको विषय गलत तरिकाले व्यवस्थापन भए खतरनाक स्थिति उत्पन्न हुन सक्ने चेतावनी दिनुभएको थियो। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा रहेको दावी गर्दै आएको छ। अब मौसम। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। सोही वायुको प्रभावले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाडी र तराई भूभागका केही स्थान तथा मध्य प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम स्तरको पानी पर्ने र हिउँ पर्ने सम्भावना छ। खेलकुद आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेपालले अमेरिका विरुद्ध ब्याटिङ गरिरहेको छ। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिला फिल्डिङ रोजेको हो। यसै गरी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसिया विरुद्धको दोस्रो अन्तर्राष्ट्रिय T20 खेलमा जित हासिल गरेको छ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियामाथि 7 विकेटको जित निकालेको हो। रेडियो नेपालबाट 1 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 बजे अङ्ग्रेजीमा र 3 बजे नेपालीमा हुनेछ। हस्त नमस्ते।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
5: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, SMS, सामाजिक सञ्जाल र किसानको घरखेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गरी यहाँहरू समक्ष प्रस्तुत गर्दछौँ। आजको कार्यक्रममा किसानहरूले राख्नु भएको कृषि बालीमा देखिने रोग किरासँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्दछौँ। सम्बोधन गर्नका लागि विज्ञको रूपमा हुनुहुन्छ व्यावसायिक किट विकास केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत यम कुमार श्रेष्ठ। यहाँलाई कार्यक्रम हार्दिक स्वागत छ।
6: नमस्कार।
5: सुन्तलाको चिचिलामा ढुसी रोग देखियो, उपचार के होला भनी कटारी उदयपुरबाट बासु घिमिरेले जिज्ञासा राख्नु भएको छ।
6: खराने रोग लागेको हुनुपर्छ यसमा, जुन पातमा खास गरी यो जेठ असारको बेला जुन चाहिँ हावामा पनि आर्द्रता बढी हुन्छ र तापक्रम न्यानो अवस्था भएको बेलामा चाहिँ यो खराने रोगको ढुसी, एक प्रकारको ढुसी चाहिँ बढी सक्रिय हुन्छ। खास गरी चिचिलामा पनि लाग्नु त लाग्छ, नलाग्ने होइन, तर बढी मात्रामा यो कलिलो पालुवा मुना भन्छ, हाम्रो कलिलो पातमा नयाँ आउने पात जुन पालुवा छ यसमा बढी लाग्ने गर्छ र सँगसँगै अब बढी भयो भने यो फलहरूमा पनि, अब अहिलेको प्रश्न अनुसार यति बेला चिचिले लागेको सानो अवस्थामा भएको छ सुन्तला जातका फलफुलहरूको वृद्धि हुँदाखेरि त्यसमा ढुसी रोग नै लाग्ने हो। अब यो लागिसकेपछि कसरी यसलाई रोकथाम गर्ने भन्ने कुरोमा चाहिँ सबभन्दा बढी चाहिँ अघि नै भने आर्द्रता बढी हुने भए हिसाबले गर्दाखेरि अलिकति खुल्ला ठाउँ भयो भने बोट बिरुवाहरूको चाहिँ काट छाँट गरेर अलिक खुल्ला गरियो, हावाको चाहिँ आदान प्रदान राम्रो हुने, घामको प्रकाश पनि राम्रोसँग लाग्ने बनाउनु पर्ने हुन्छ। त्यो चाहिँ अब पहिलेदेखि नै गर्नुपर्ने हुन्छ, यो किनभने सुन्तला जात फलफुलको व्यवस्थापनकोमा चाहिँ वर्षैभरि गर्ने प्रक्रियामा चाहिँ यसलाई गरिराख्यो भने यो कम हुन्छ भने, अब लागिहाल्यो भने के गर्ने भन्ने सिलसिलामा चाहिँ यो नयाँ आएको पालुवाहरूमा चाहिँ भर्खर सुरु देखिएको छ भने यो स्पष्टमा देखिन्छ, किनभने अब फलमा पनि पातमा पनि खरानी छरेको जस्तै नामै हामी खरानी धुले ढुसी भनेछौँ। यसलाई चाहिँ सुरुमा केही भर्खर लागेका मुनाहरू पालुवा छ भने यसलाई सुरुमा हटाइदिने हो भने, काटेर हटाइदिने, नष्ट गरिदिने हो भने पनि अरू नयाँ पालुवा अरू फलहरूमा सर्न पाउँदैन। अब योभन्दा बढी नै भइसक्यो भने चाहिँ अब गर्ने भनेको सबभन्दा मुख्य कुरो चाहिँ सरसफाइ हो। सरसफाइमा चाहिँ यसरी नै रोग लागेका पातहरू हटाउने, भाँगाहरू पालुवाहरू हटाउने भयो, फलै पनि त्यस्तै छ भने 2-4 सुरु चाहिँ हटाउने गर्न सकिन्छ। र अब यसलाई अलि बढी लाग्यो अलि व्यवस्था पनि गर्ने भन्ने हो भने चाहिँ एउटा त यो बोडो मिक्सर भन्ने छर्ने चलन छ, यो चाहिँ सुन्तला जात फलफुलमा चाहिँ रेगुलर र चाहिँ तालिका बनाएर छर्यो भने यसले चाहिँ अब यो बाहेक अरू थुप्रै ढुसीहरूलाई चाहिँ कन्ट्रोल गर्न सकिन्छ भने, यो सँगसँगै अब सबभन्दा बढी प्रभावकारी अहिलेसम्म चलेको विषादी यो केराथेन भन्ने विषादी पाइन्छ। यो चाहिँ 1-2 ml प्रति लिटर पानीको दरमा राखेर अब यो ढुसी रोगको प्रकोप हेरेर 10-15 दिनको फरकमा कति हुन्छ त्यसरी स्प्रे गर्ने गरियो भने चाहिँ यो रोगबाट ढुसी चाहिँ सुन्तलाको चिचिला अथवा अरू पातहरूबाट पनि हटाउन सकिन्छ। तर यो विषादीहरू स्प्रे गर्दा चाहिँ खास गरी नयाँ पालुवा आएपछि भनेछौँ, पालुवा आइसकेपछि र बिरुवामा सबै भागमा पर्ने गरेर पात होइन मुनु पालुवा अरू भागमा पनि पर्ने गरेर राम्रोसँग भिज्ने गरेर स्प्रे गर्यो भने चाहिँ ढुसीलाई फैलिन गाह्रो हुन्छ र हामी बचाउन सक्छौँ।
5: महोत्तरीबाट राम प्रसाद शाहले अम्बाको फलमा किरा लाग्छ, कसरी समाधान गर्ने भनी जिज्ञासा राख्नु भएको छ।
6: फलको भने औसा भनेर भन्छौँ हामी, र अम्बाको अर्कै किसिमको प्रजाति चाहिँ औसा किरा, फ्रुट फ्लाई भनेर बढी चिनिन्छ। यो झिङ्गा हो एक किसिमको, यो झिङ्गाले जब अम्बा पाक्ने बेला हुन्छ अथवा पाकिसकेको हुन्छ र त्यति बेला चाहिँ यसले झिङ्गाको पोथीले यसको अम्बाको बोक्राभित्र अन्डा पार्ने, यसले चाहिँ अब सेता मसिना अन्डाहरू धेरै नै 8-10 चाहिँ एकठामा पार्ने, ग्रुपमा पार्ने भएको हुन्छ। र अन्डा पारिसकेपछि यो अन्डा चाहिँ 2-3 यसको लार्वा अथवा हामी औँसा भन्छौँ, जुन औँसा डेभलप हुनेर भित्र अम्बाको चाहिँ गुदी भागमा छिरेर सुरुङ बनाएर खाइदिने गर्छ। र अब यसपछि यसले चाहिँ अब सेकेन्डरी इन्फेक्टर अर्को चाहिँ यो ब्याक्टेरियल ग्रोथहरू पनि गर्ने बढाउँदै जाँदा र अम्बा कुहिन जान्छ, अनि त्यसपछि मात्रै हामी चाहिँ यसलाई कुहिएको देख्छौँ अनि खाने बेला मात्रै थाहा पाउँछौँ हामी। यो किसिमले चाहिँ अम्बाको अहिले फलको आउने औँसाको कारणले नै अम्बा कुहिने गरिरहेको छ। अब यसलाई कसरी चाहिँ यसको चाहिँ रोकथाम गर्ने भन्ने कुरोमा सामान्य प्रक्रियाले विषादीहरूबाट भन्दा पनि यसलाई चाहिँ प्रभावकारी बनाउनलाई चाहिँ सबभन्दा राम्रो कुरो चाहिँ सरसफाइ गर्ने हो। सरसफाइ गर्ने हो भने चाहिँ अब यो जति कुहिएका किरा लागेका भेटाइएका छन् यी चाहिँ फलहरूलाई जम्मा गर्नु पर्यो र नष्ट गर्नु पर्यो। नष्ट गर्ने भन्दा त्यो फलभित्र किराहरू पनि हुनसक्ने, किराको चाहिँ औँसा हुनसक्ने, अब फुल त्यो किराको चाहिँ झिङ्गाको फुल पनि हुनसक्ने भा भएर ती कुराहरूलाई चाहिँ नष्ट गर्नलाई कि चाहिँ ती सबै जम्मा गरेर झन्डै 50-60 गहिरो खाडल खनेर पुर्नु पर्यो कि त्यसलाई नष्ट गर्नु पर्यो अथवा डढाउनु पर्यो, जसले गर्दा त्यहाँबाट फेरि पुनः चाहिँ त्यो झिङ्गा चाहिँ विकास हुनु नसकोस् भन्ने हिसाबले चाहिँ गर्नुपर्ने हुन्छ। र यो कुरा चाहिँ हाम्रो कृषक दाजुभाइ दिदीहरूमा सबैमा चाहिँ के हुन्छ भने हटाउने भनेर हामी खालि बाहिर वरिपरि मात्रै फाल्छौँ, तर त्यो सँगसँगै त्यसको चाहिँ म्यागोटहरू औँसाहरू चाहिँ झन् वृद्धि भइरहेको अवस्था हुन्छ। त्यस कारण यो कुरालाई बढी ख्याल गर्नुपर्ने हुन्छ भने अब यो किरा आयो कि आएन भन्ने कुरो पनि यसको चाहिँ अनुगमन गर्नुपर्ने, अवलोकन गर्न सकिने भएको हिसाबले गर्दाखेरिमा यो किरालाई फ्रुट फ्लाइ जुन छ झिङ्गा छ यो चाहिँ झिङ्गाको लाई आकर्षण हुने चाहिँ हामी फेरोमेन भनेछौँ, फेरोमेन ट्र्याप आकर्षक चाहिँ नि ट्र्यापमा चाहिँ पासोमा पारेर खास गरी अब यो मिथाली उजिनल भनेर चाहिँ प्रयोग गरिन्छ। यो मिथाली उजिनल चाहिँ आकर्षक फेरोमेनको ट्र्यापमा राखेर गरेपछि यसका भाले झिङ्गाहरू चाहिँ यो प्रति चाहिँ आकर्षित हुन्छ र यो आकर्षित भएपछि हामीले थाहा पाउँछौँ यो झिङ्गा चाहिँ हाम्रो अम्बाबारीमा सुरु भयो भन्ने कुरो पनि देख्न सक्छौँ। त्यसमै चाहिँ मालाथेन पनि मिसाएर जुन ट्र्याप बनाइन्छ त्यो फेरोमेन ट्र्याप बनाउँदाखेरि यसले चाहिँ भाले झिङ्गा त्यसमा पर्छ आकर्षित भएर आउँछ, त्यो मालाथेनको सम्पर्क भएपछि त्यो मर्छ, मरेपछि त्यो पोथी झिङ्गाहरूबाट बनेको जुन पारेका फुलहरू छ अन्डाहरूबाट चाहिँ औँसा बन्न नसक्ने हुँदाखेरिमा चाहिँ यसको चाहिँ लाइफ साइकल जीवन चक्रमा ब्रेक हुँदै जाँदाखेरिमा यो औँसाकोबाट चाहिँ कम क्षति पुर्याउन गराउन चाहिँ सफल भन्न सकिन्छ। त्यस कारण तर यो चाहिँ सामूहिक रूपमा गर्नुपर्ने हुन्छ, त्यसो किन एकै ठाउँ मात्रै गर्नुभन्दा अम्बा भएका बालीहरूमा जब चाहिँ यसको सुरुवात हुने अवस्था आउँछ यो बेलामा चाहिँ धेरैजनाले एकचोटि गर्न सकियो भने चाहिँ प्रभावकारी हुन्छ।
5: शिवपुरी नुवाकोटबाट प्रेम बहादुर तामाङले खुर्सानीको जरा भन्दा माथिको भाग कालो हुने कुहिने र मर्ने समस्या देखियो, समाधान के होला भनी जिज्ञासा राख्नु भएको छ।
6: यो पनि एक किसिमको ढुसीले लाग्छ, यो ढुसीको कारणले लाग्ने हो र यो चाहिँ जब चाहिँ तापक्रम बढी हुने, मोइस्चर चिस्यान बढी हुने, आर्द्रता बढी हुने हुँदाखेरि यो ढुसीको चाहिँ सक्रियता बढ्ने भएको हिसाबले गर्दाखेरिमा अब यसलाई चाहिँ हामी रोकथाम गर्ने तरिका अघि नै भने सरसफाइ गर्ने कुरा सबै ठाउँमा लागु हुन्छ। यसलाई चाहिँ हामी रोगी लागेका रोग लागेकालाई चाहिँ अब हाम्रो खेतबारीबाट टाढा रहेर नष्ट गर्ने भने अब अहिले चाहिँ अघि मैले भने जस्तै ट्राइकोडरमा यो चाहिँ माटोमा हुने ढुसीहरू छन् त्यही भएर चाहिँ बचाउनु लागि अघि नै जसरी चाहिँ यो कम्पोस्ट बनाएर प्रयोग गर्ने, त्यसपछि ट्राइकोडरमाको चाहिँ घोल बनाएर चाहिँ ड्रेन्चिङ गर्ने यो गर्दा गर्न सकिन्छ भने अब अहिले अब यो कार्बन डाइजिम भन्ने छ, यो कार्बन डाइजिम चाहिँ 2 ग्राम प्रति केजी बिउ भन्छ, उपचार गरेको बिउ पनि पाइन्छ किन्न, यसरी चाहिँ उपचार गरेर बिउ रोप्ने भने लागिसकेको ठाउँमा चाहिँ म्यानको जेप पिसादी 2-3 ग्राम 1 लिटर पानीमा मिसाएको झोल घोल हुन्छ त्यो चाहिँ नि स्प्रे गरिदियो र ड्रेन्चिङ पनि गरियो भने यसबाट चाहिँ यी ढुसीहरूलाई चाहिँ बचाउन बाट चाहिँ हामी बचाउन सक्छौँ।
5: देव बहादुर विष्टले कमला बजार अछामबाट बन्दागोभीमा पत्ता खाने र झिगो बनाइदिने किरा लाग्यो, नियन्त्रण गर्नका लागि के गर्नुपर्छ भनी जिज्ञासा राख्नु भएको छ।
6: त्यसमा यो बन्दाको पुतली भन्ने किरा हामी देख्छौँ सक्छौँ शैलीसँग अहिले उडेको पनि हुन्छ, अब सेतो सेतो रङ्गको बङ्गाको पुतलीहरू थुप्रै उडेका हुन्छन्, यसका भालेर पोथी फरक फरक हुन्छ भनेको अब सेतो त सेतै हुन्छ तर पोथीमा चाहिँ यसको पखेटाको अघिल्लो पखेटाको टुप्पाहरू अलिक कालो कालो धब्बा हुन्छ भने बिचतिर 2-2 थोप्लाहरू धब्बा नै भन्छौँ हामी, त्यस्तो किसिमले हुन्छ र भालेमा चाहिँ खासै त्यस्तो चाहिँ देखिँदैन। र यसको समस्या भनेको बन्दाको पुतली एउटा र अर्को चाहिँ हामी इटबुट्टे पुतली भन्छौँ, अब यसले पनि गर्न सक्छ, यसको खाने प्रक्रिया अलिक फरक छ। बन्दाको पुतलीले चाहिँ धेरै अन्डा एकै ठाउँमा पातको तल्लोपट्टि झन्डै अब एकै ठाउँमा पहेँला पोते जस्ता हामीले मान्छेको लगाउने पोते हुन्छ त्यो पोते जस्तै आकारका लाम्चा आकारका चाहिँ झन्डै अब धेरै 200 पनि पार्न सक्छ भन्छ एउटा पुतलीले एकै ठाउँमा त्यो अन्डा पारेको हुन्छ भने यो इटबुटे पुतली बस्दाखेरिमा यसको पखेटाहरू भएको चाहिँ बुट्टा चिन्ह छ, त्यो चाहिँ इटको आकारको बन्ने, अब डायमन्ड मथ ब्याग भनेर अङ्ग्रेजीमा भन्छ, त्यस्तो चाहिँ चित्र बन्ने भएर यसलाई चाहिँ इटबुटे पुतली भन्छ। अब यो चाहिँ यसले चाहिँ फेरि अन्डा पार्दा सिङ्गल सिङ्गल एक्लै एक्लै पार्ने र लाएर पनि बेग्लै एउटा एउटा हुने गर्छ भने अब यो बन्दाको पुतलीले यो पनि एकदमै त्यो अन्डाबाट चार पाँच दिनमै चाहिँ लार्भा निस्किन सक्छ भनेपछि यो निस्केपछि यो चाहिँ समूहमा हुन्छ, यो समूह भएर एकदम एकैचोटि अब यो लार्भाहरू चाहिँ एकदम शरीरभरि नै झुस भएको काला काला थोप्ला भएका र अब हरियो अथवा चाहिँ निलो रङ्गको गाढा चाहिँ हरियो गाढा निलो रङ्गको हुन्छ र पहेँला धर्साहरू पनि हुन्छ त्यो लार्भा चिन्ने। तर बन्दाको पुतली बन्दामा भएको लार्भा सामान्यतया एकदम स्पष्ट चिनिन्छ किनभने एकदम धेरै मासमा हुन्छ, गिजिङ गिजिङ भन्छौँ हामी, र यसले चाहिँ एकैचोटि पातहरू सबै खाइदिने भएपछि बन्दाको कहिलेकाहीँ भित्रसम्म पनि खान्छ, सुरुङ बनाएर खाइदिने हुने गर्छ, त्यसले गर्दा नोक्सान पुर्याउँछ। त्यो इटबुटे पुतली पनि यसले यो चाहिँ खास गरी छिपिएको भन्दा पनि बेर्ना अवस्थामा चाहिँ बढी लाग्ने हो, यसले गर्दाखेरिमा यो बन्दाको पातहरूमा नयाँ कलिलो छ भनेदेखि यसले चाहिँ पालै पारेर सबै खाइदिन्छ, जसले गर्दाखेरिमा पालहरू ठुलो ठुलो पालहरू पनि देखिन्छ, तर पाल एउटै किसिमको हुन्छ भन्ने हुँदैन। अब अलि छिपिएको पातहरू छ भने चाहिँ यसले कोतारेर खाने गर्दाखेरिमा जुन हामी झ्याल जस्तो भन्छौँ पारदर्शी चाहिँ एउटा देखिने त्यस्तै किसिमले चाहिँ नोक्सान पुर्याएको हुन्छ। त्यस कारण मुख्य गरेर यो बन्दाको पातमा नोक्सानी गर्ने किराहरूमा चाहिँ यो बढी मात्रामा चाहिँ यो बन्दाको पुतली नै हो भने अर्को इटबुटे पुतली पनि छ। अब यी किराहरूलाई कसरी चाहिँ यसकोबाट चाहिँ समाधान गर्ने भन्ने कुरामा पातको तल्लोपट्टि पछाडिपट्टिको भागमा अन्डा छ कि छैन भनेर हेर्ने। अब यो अन्डा हेर्दै अघि नै भने जस्तै अब क्याबेज बटरफ्लाई भन्छौँ हामी जुन बन्दाको पुतलीको धेरै हुन्छ, अब ती अन्डाहरूलाई हामीले हातले पनि नष्ट गर्न सकिन्छ, जसले गर्दाखेरिमा एकैचोटि 200-300 नै लार्भाहरू नष्ट हुन्छ र सजिलोसँग हुन्छ, र अर्को चाहिँ बुटेर पुतलीको पनि त्यसरी नै गर्न सकिन्छ भने सरसफाई गर्ने कुरा भयो एकदम। अब यसरी चाहिँ किराहरू देखेको छ भने त्यसलाई चाहिँ मारेर नष्ट गर्ने, त्यो फेरि चाहिँ त्यो चाहिँ लार्भाबाट चाहिँ प्युपा अथवा एडल्ट बन्न नसक्ने अवस्था गर्नलाई चाहिँ त्यसलाई नष्ट गर्न सक्नु गर्नु पर्यो भने अब यसलाई अब बढी नै लागेको छ, अब यसलाई चाहिँ लागिसकेको छ, यसलाई चाहिँ कन्ट्रोल गर्न चाहिँ रोकथामको लागि हामी अहिले चाहिँ विषादीको प्रयोग गर्ने कुरा छ। विषादी प्रयोग गर्दा सकेसम्म सुरक्षित विषादीको प्रयोग गर्ने, सुरक्षित भनेको अब निम जन्ने विषादी, निमबाट बनेका विषादीहरू 1 लिटर पानीमा 5 ml विषादी हालेर त्यसमा बनाएको झोल चाहिँ घोललाई स्प्रे गर्यो भने र त्यसको प्रकोप हेरेर 7-10 दिनको फरकमा पनि प्रयोग गर्न सकिन्छ भने अब यो अर्को चाहिँ इटबुटे पुतलीकोलाई चाहिँ यसकोलाई चाहिँ एउटा पासोहरू पनि फेरोमेनहरू पनि पाइन्छ, यो हाल्दाखेरिमा त्यसबाट चाहिँ यसका पुतलीहरूलाई नष्ट गर्न सकिन्छ।
5: अदुवामा ओइलाउने रोग लाग्यो, यसको लागि प्राकृतिक उपचार के हुन्छ भनी श्रीजङ्गा ताप्लेजुङबाट तोयानाथ भट्टराईले जिज्ञासा राख्नु भएको छ।
6: अदुवामा चाहिँ बढी समस्या देखेको अहिले सबैजना भनेको अदुवाको गानु कुहिने रोग हो, यो गानु नै कुहिने कारणले गर्दाखेरिमा यसको पातहरू पनि सुक्दै जाने, छेउछाउबाट सुक्दै पछि चाहिँ माथिबाट सुक्दै आएर तल पातको जोर्ने भाषामा जोडिँदाखेरिमा अब अदुवा चाहिँ सुत्त तान्दैखेरि फुत्त निस्किने गर्दाखेरि अब अदुवा कुहिएको ओइलाएको भन्छ। तर यसको मुख्य कारण चाहिँ बढी चाहिँ गानु कुहिने छ, रोग नै छ, त्यस कारणले गर्दाखेरिमा हामी यो गानु कुहिने रोगको उपचार गर्नुपर्ने अवस्था हुन्छ, गर्नु नै पर्छ। त्यस कारणले गर्दाखेरि गानु कुहिने रोग चाहिँ यो दुई किसिमको, एउटा ढुसीले पनि कुहिन्छ भने अर्को अब ब्याक्टेरियाले पनि कुहिन्छ, त्यो चाहिँ कसरी थाहा पाउन सकिन्छ भन्दाखेरि गानुलाई कुहिएको गानु चाहिँ अब गनाएको छैन, अफिसमा नराम्रो गन्ध आएको छैन भने ढुसीको कारणले हुन्छ भने अब गानु चाहिँ एकदम प्याचे प्याचो हुने, पानी जस्तो देखिने, निचार्दाखेरि पानी निस्किने अनि अलिक गनाउने छ भने त्यो चाहिँ ब्याक्टेरियाको कारणले हुन्छ। अब यी दुवै रोगहरूको लागि रोकथाम गर्नको लागि हामीले सबभन्दा पहिला चाहिँ अब रोग नलागेको बिउ गानु हुन्छ, हामी त्यो रोग रहित बिउ चाहिँ लगाउनु पर्ने हुन्छ, त्यो लगाउनुलाई चाहिँ अब रोग नलागेको ठाउँबाट यसको चाहिँ अदुवाको गानु बिउको रूप प्रयोग गर्ने गानु चाहिँ जम्मा गरेर ल्याउनु पर्ने हुन्छ, सङ्कलन गर्नुपर्ने हुन्छ, त्यो गर्न सकिन्छ। विषादी भएको कुरा गर्ने हो भने चाहिँ एउटा सरसफाई अघि नै भन्यो, लगाउने ठाउँ सफाई हुनु पर्यो, पानी जम्न हुँदैन, यसमा पानी जम्यो बढी कुहिनु सक्छ भने यसलाई चाहिँ हामी अब अहिले ट्राइकोडर्मा भन्ने चाहिँ अब एक किसिमको विषय तर जैविक हो, यसलाई हामी सुरक्षित मान्छौँ। यो ट्राइकोडर्मा भन्ने चाहिँ किन्न पाइन्छ अहिले बजारमा, अब यसलाई विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ। एउटा बिउ उपचार गर्दाखेरिमा सामान्यतया ट्राइकोडर्मा चाहिँ धुलो रूपमा पाउडरको रूपमा पाइन्छ, यो चाहिँ 10 ग्राम धुलोलाई 1 लिटर पानीमा बनाएको लेपमा चाहिँ हामीले अदुवाको गाना रोप्ने बेला गानालाई चाहिँ 20-30 मिनट चाहिँ यसलाई डुबाएर त्यसपछि घाममा उभाएर रोपियो भने यो रोगको जीवाणुहरू जुन अदुवामा सँगसँगै आउने जीवाणु हुन्छ ढुसीका जीवाणुहरू यसलाई चाहिँ हामी रोकथाम गर्न सक्छौँ भने यसलाई अब ट्राइकोडर्मको प्रयोग चाहिँ रोग लागिसकेको ठाउँमा अथवा अदुवा रोपिसकेको ठाउँमा छ भने यसलाई चाहिँ यो चाहिँ ट्राइकोडर्माको चाहिँ झोल बनाएर घोल बनाएर त्यो बिरुवाको वरिपरि ड्रेन चाहिँ गर्ने भिजाइ माटो भिजाउनु पनि सकिन्छ भने एउटा कम्पोस्टमा रूपमा प्रयोग अझ बढी प्रभावकारी हुन्छ। ट्राइकोडर्मालाई चाहिँ झन्डै अब 500 ग्राम आधी किलो जति कम ट्राइकोडर्मा भयो भने यो 1 टन जति 100 किलो जति चाहिँ कम्पोस्ट मल एकदम राम्रोसँग पाकेको गोबर मल अथवा कम्पोस्ट मलमा चाहिँ त्यसलाई राखेर मिसाएर कालो पाठले छोप्यो भने त्योभित्र चाहिँ ट्राइकोडर्माको चाहिँ वृद्धि विकास हुन्छ, जसले गर्दा त्यो मल सबैमा चाहिँ ट्राइकोडर्मा हुन्छ। त्यस्तो खालको मल चाहिँ हामीले भारीमा प्रयोग गर्यो भने चाहिँ त्यो माटोमा भएका चाहिँ चाहिँ यो ढुसीका जीवाणुहरू पनि यो अदुवामा सर्न पाउँदैन र रोक्न सकिन्छ।
5: प्रकाश कर्णले जनकपुरबाट भिन्डी रोपेको करिब 1 महिना भयो, पातमा प्वाल पर्ने र झर्ने समस्या देखियो, समाधान के होला भनी जिज्ञासा राख्नु भएको छ।
6: खास गरी भिन्डीमा चाहिँ यो प्वाल पार्नेको लागि चाहिँ किसिमको हामी लुपर भन्छौँ, बित्ते किराहरू है सिङ्गल सिङ्गल पनि हुन्छ, यो बित्ते किराहरूले चाहिँ त्यसलाई खाइदिन्छ। अर्को अब फिली बिटल भनेर चाहिँ यो पिया बिटल भन्छ हामी, यो पनि खास गरी बढी अरू बाली देखे पनि सबै पनि फाटफुट देखिन्छ, यिनीहरूले पनि त्यो प्वाल पारेर खाने भएको हिसाबले गर्दाखेरि अब हामीले यी किराहरूकै व्यवस्थापन गर्नुपर्ने हुन्छ। अब वरिपरि चाहिँ सरसफाइ हुनु पर्यो, हाम्रो खेतमा चाहिँ बारीमा सरसफाइ हुनु पर्यो भने अब अहिले यो निमजन्य विषयादीहरू मैले भने निमजन्य विषयादीहरू जति छन् त्यसै चाहिँ 1 लिटर पानीमा 5 ml दरले हाल्नुपर्ने हुन्छ भने अब अहिले एउटा यो चलेको पनि छ यो अब इमाबेक्टिन बेन्जोइड भन्ने विषयादी पाइन्छ, 5 ग्रामकै प्याकेटमा पनि पाइन्छ। यो चाहिँ अब 1 लिटरमा 0.3 ml भन्छौँ अथवा त्यो 5 ग्रामको प्याकेट चाहिँ इमाबेक्टिन बेन्जोइड चाहिँ 16 लिटरको चाहिँ यो स्प्रेयरमा प्याकेट चाहिँ खोलेर स्प्रे गर्दाखेरिमा यो किराहरूबाट चाहिँ बचाउन सकिन्छ र अब यसको प्रकोप हेरेर 5-7 दिनको फरकमा हाल्ने र तर भिडीकोमा चाहिँ के भने छिटो छिटो टिपेर यो फल्न थालेको छ भने फेरि छिटो छिटो बेच्नुपर्ने अवस्था भएको कारणले गर्दाखेरिमा यो स्प्रे गरिसकेपछि कम्तीमा 10-12 दिन चाहिँ यसलाई चाहिँ पर्खनु पर्ने भए र अलिक ख्याल गरेर चाहिँ यो विषादी प्रयोग गर्न सकिन्छ, नभए निमजन्य विषादी नै प्रयोग गर्नु चाहिँ बढी सुरक्षित रह।
5: किसानहरूले राख्नु भएको समस्याहरूको समाधान खोजिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
6: धन्यवाद।
5: हस्त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्याहरूको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम फ्यान बक्स कहिले आउँछ भन्दै पर्खेर बसिरहनु भएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी निता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी। हजुर, कार्यक्रम फ्यान बक्स तपाईँमा आज आउने गर्छ प्रत्येक शुक्रबार दिउँसो 1:20 करिब 2 बजेसम्म। अनि कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ तर तपाईँलाई इमेल गर्ने आइडी थाहा छैन भने इमेल गर्ने आइडी म बताउँछु, fanbox2077@gmail.com उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि। या फेरि fanbox2077@gmail.com। त मित्र, कार्यक्रममा तपाईँबाट प्राप्त भएको तपाईँको इमेल त म पक्कै पनि पढ्छु नै, तर अहिले पनि कार्यक्रमको पहिलो कौशली स्वरूप सुनाउँदैछु पुनम गुरुङको स्वरमा सजिएको यो गीत। गीत रचना गणेश उप्रेतीले गर्नुभएको हो भने सङ्गीत नुच्छे महर्जनको रहेको छ।

हजुर, यो मिठो गीत हामीले तपाईँलाई सुनायौँ कार्यक्रम फ्यान बक्समा। यो मिठो गीत पश्चात फेरि पनि म स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्ग मार्फत तरङ्गित भइरहेको कार्यक्रम फ्यान बक्समा। त मित्र, कार्यक्रम फ्यान बक्स सुनिरहनु भएको छ तपाईँ यो समयमा। तपाईँलाई थाहा नै छ कार्यक्रम फ्यान बक्समा हामी तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छौँ। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ यदि तपाईँ इमेल गर्न त चाहनुहुन्छ तर तपाईँलाई इमेल गर्ने आइडी थाहा छैन भने इमेल गर्ने आइडी म बताउँछु। fanbox2077@gmail.com हो हाम्रो इमेल गर्ने आइडी। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, fanbox2077@gmail.com। त मित्र, तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ। सन्देशको साथमा कार्यक्रममा बज्ने गीत यदि तपाईँ आफ्ना आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ। है त, यो जानकारी गराएँ मैले। यो जानकारी पश्चात अब अर्को जानकारी गराउँछु। त्यो के हो भने तपाईँले हाम्रो वेबसाइट www.radionepal.gov.np अनि www.radionepalonline.com रेडियो नेपालको मोबाइल एप र हाम्रो वेबसाइटमा गएर अडियो सङ्ग्रहबाट पनि हामीलाई फुर्सदको समयमा सुन्न सक्नुहुनेछ। कृपया सुन्ने कोसिस गर्नुहोला। है त, यो आग्रह गरेँ मैले। यो आग्रह पश्चात अब चाहिँ म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई हाम्रो नियमित श्रोता राजाराम राय माझीजीले गर्नुभएको हो। पालुङ शिखरकोटबाट लेख्नुहुन्छ राजारामजी। अनिताजी नमस्कार, मेरो जन्मदिनमा विभिन्न माध्यमबाट शुभकामना दिनुहुने सबैमा आभारी छु भने लेख्नु भएको छ। यो मेल उहाँले हामीलाई मे 15 गर्नुभएको हो तर अलिकति ढिलो प्राप्त गर्यौँ हामीले। है, किनभने मे 15 भनेको त जेठ 1 हो। जेठ 1 हाम्रो कार्यक्रम अन इयर भइसकेपछि मात्रै मैले पाएँ उहाँको मेल। है, राजारामजी सुनिरहनु भएको छ भने तपाईँलाई जन्मदिनको ढिलै भए पनि हामी शुभकामना दिन्छौँ। है, बिलेटेड ह्याप्पी बर्थडे फ्रम आवर साइड। अनि राजारामजी, तपाईँले सबैलाई धन्यवाद दिन चाहनु भएको रहेछ जो जस्तै तपाईँलाई जन्मदिनमा शुभकामना दिनुभयो उहाँहरू सबैलाई। मैले भनिसकेँ तपाईँले लेख्नुभएको कुरा। है, अब गएको शुक्रबार यो बेलैमा मैले पाएको भए म बेलैमा अन एयर गर्थेँ तर कार्यक्रम सिद्धिएपछि मात्रै प्राप्त भयो। त्यसैले आइएम सो सरी भन्नै पर्छ मैले। होइन, अब यस्तो जन्मदिनको यताउता पठाउँदा चाहिँ अलिकति बेलैमा टाइमै पठाउनु भयो भने ठिक्क समयमा प्रसारण हुन्छ। है त, राजारामजी मैले तपाईँलाई जानकारी गराएँ, किन होला यसले मेरो मेल पढिनँ, मैले त गरेको थिएँ भनेर तपाईँलाई लागिरहेको हुनसक्छ। मैले ढिलो पाएँ यो मेल, किन हो मलाई थाहा छैन। अब राजारामजी तपाईँले धेरै धन्यवाद भन्नुभएको छ आफ्ना शुभेच्छुकहरूलाई। मैले भनिसकेँ, अझ अगाडि लेख्नुभएको छ राजारामजीले, यो कार्यक्रम मार्फत अब बज्ने गीत मेरो जीवनसाथी किशोर राय माझीको लागि सुनाउन चाहन्छु। त्यस्तै गरी छुराराम राजा राय माझीको लागि अनि नरेन्द्र रिमाल, अरुण नदी खत्री, सुमी लिम्बू, रामबहादुर खड्का, मुना मुखिया, ओममणि सापकोटा, सुकुराम लामा, सूर्य लामा लगायत मलाई राजाराम भनेर चिन्ने नचिन्ने सबै सबैलाई सुनाउँछु अब बज्ने गीत भन्ने लेख्नु भएको छ। अवश्य पनि राजारामजी, तपाईँको लागि अनि तपाईँले भन्नुभएको सबै सबैको लागि हामी अब बज्ने गीत सुनाउँछौँ। है त, धेरै धन्यवाद राजारामजी इमेलको लागि। अब अर्को एउटा इमेल पढ्छु, त्यसपछि म गीत सुनाउँछु। अबको क्रममा रहेको छ यो इमेल। यो इमेल हामीलाई प्रियन्सा कार्कीजीले गर्नुभएको हो। उहाँको नेपालको घर कपन हो पनि, उहाँ अहिले हुनुहुन्छ अस्ट्रेलियामा। लेख्नुहुन्छ प्रियन्साजी, दिदी नमस्कार, म पढ्नको लागि अस्ट्रेलिया आएको हुँ। मान्छे अस्ट्रेलियामा छु तर मेरो मन भने नेपालमा छ। साह्रै याद आउँछ रेडियो नेपाल

भएको कुरा चाहिँ आफ्नो देशमै आएर खर्चिनु होला, यही आग्रह गर्न चाहन्छु म। अनि प्रियन्साजी, तपाईँ मात्र होइन आफ्ना आफन्तबाट टाढिनु पर्दा सबैलाई असाध्यै धेरै पीडा हुने गर्छ, यो मानवीय स्वभाव नै यस्तै छ। हामीलाई आफ्नो सदस्य ठान्नुहोला परिवारको, अनि सम्भव भएसम्म सुनेर साथ दिने कोसिस गर्नुहोला, बेला बेलामा इमेल पनि गर्दै रहनुहोला, माया गर्नुहोला, सुनेर साथ दिन नबिर्सनुहोला है त। प्रियन्साजी धेरै धन्यवाद, तपाईँले हामीलाई सुनेर फिडब्याक दिनुभएको छ। मैले अघि पनि भने तपाईँ पढ्नको लागि आफ्नो देश छोडेर जानुभएको छ, राम्रोसँग पढ्नुहोला, अनि पढेपछि आफ्नो देशमै आएर तपाईँले पढ्नुभएको कुरा खर्चिनुहोला है त। धेरै धन्यवाद प्रियन्साजी। प्रियन्साजी तपाईँको लागि अनि तपाईँलाई चिने सबै सबैको लागि हामी पक्कै पनि अब बज्ने गीत सुनाउँछौँ। त अब पनि बेला भएको छ गीत सुन्ने। यो गीत अब म सुनाउँदैछु सुरेश कुमारको स्वरमा सजिएको।

हजुर, हर रात सिरानी मेरो आँसुले भिजेको हुन्छ। यो मिठो गीत हामीले तपाईँलाई सुनायौँ कार्यक्रम फ्यान बक्समा। कार्यक्रम फ्यान बक्स सुनिरहनु भएको छ तपाईँ यो समयमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्गमा। त मित्र, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छौँ। यो कार्यक्रममा तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ यदि चाहनुहुन्छ भने। इमेल आइडी बताउँछु म, fanbox2077@gmail.com। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, fanbox2077@gmail.com। त मित्र, तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने गीत। यदि तपाईँ आफ्नो आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ है त। यो जानकारी गराएँ मैले, यो जानकारी पश्चात अब भने फेरि पनि म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँकै इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई गजेन्द्र बुढा मगरजीले गर्नुभएको हो। उहाँ अहिले हुनुहुन्छ दक्षिण कोरियामा भने उहाँको नेपालको घर सल्यानमा रहेको छ। लेख्नुहुन्छ गजेन्द्रजी, नमस्कार दिदी, म दक्षिण कोरियामा छु अहिले। हामी परदेशमा रहनेहरूका लागि घर देश जस्तै अनुभूति गराइदिने यो कार्यक्रम म नियमित सुन्छु। कहिलेकाहीँ हाम्रो प्रयासलाई केही बाध्यताहरूले तगारो लगाइदिने काम गर्छ, तर पनि यो कार्यक्रम मेरो मनमुटुमा नै छ। म यस कार्यक्रम मार्फत हजुर लगायत मेरो परिवार, इष्टमित्रहरू तथा सम्पूर्ण साथीभाइहरूलाई सम्झन चाहन्छु भने लेख्नुभएको छ गजेन्द्र बुढा मगरजीले। उहाँ अहिले हुनुहुन्छ दक्षिण कोरियामा भने उहाँको नेपालको घर सल्यान हो। धेरै धन्यवाद गजेन्द्रजी तपाईँको लागि, अनि तपाईँको आफ्ना आफन्त इष्टमित्र साथीभाइको लागि हामी अवश्य पनि अब बज्ने गीत पक्कै पनि सुनाउँछौँ, तर एकैछिनपछि है त। गजेन्द्र बुढा मगरजीको यो इमेल पश्चात अर्को इमेल हामीलाई प्राप्त भएको छ कान्छा डुम्जनजीबाट, सोलुखुम्बु सोताङबाट हो उहाँले हामीलाई इमेल गर्नुभएको। कान्छाजी लेख्नुहुन्छ, नमस्कार दिदी, यो कार्यक्रम म नियमित रूपमा सुन्छु। आज चाहिँ यो कार्यक्रम मार्फत विशेष गरी मेरो दिदीहरूलाई सम्झन चाहन्छु। त्यस्तै गरी मलाई जसले कान्छा डुम्जन भनेर चिन्नुहुन्छ उहाँहरू सबै सबैको लागि भनेर लेख्नुभएको छ सोलुखुम्बु सोताङबाट कान्छा डुम्जनजीले। धेरै धन्यवाद कान्छाजी तपाईँको लागि, अनि तपाईँलाई चिन्ने जति पनि हुनुहुन्छ उहाँहरू सबै सबैको लागि हामी अब बज्ने गीत सुनाउँछौँ, तर अर्को एउटा इमेल पढेपछि मात्रै। त अबको क्रममा रहेको छ यो इमेल अनिल गुरधामीजीको। अनिल गुरधामीजी हुनुहुन्छ यतिखेर बझाङ जिल्लामा। लेख्नुहुन्छ, दिदी नमस्कार, म यता बझाङ जिल्लाबाट इमेल गरिरहेको छु। रेडियो प्रेमी मन अनिल गुरधामी हो मेरो नाम। यो लोकप्रिय कार्यक्रम फ्यान बक्स सुनिरहेको छु। कार्यक्रम राम्रो छ, यसै गरी सधैँ निरन्तरता पाइरहोस् यो कार्यक्रमले भन्दै आज मलाई अनिल गुरधामी भनेर चिन्ने जति पनि हुनुहुन्छ उहाँहरू सबैलाई मिठो सम्झनाका साथमा अब बज्ने गीत सुनाउँछु भनेर लेख्नु भएको छ अनिल गुरधामीजीले बझाङ जिल्लाबाट। धेरै धन्यवाद अनिलजी। त मित्र, अब भने म गीतमै सुनाउँछु। यो गीतमा मिलन अमात्यको स्वर रहेको छ भने गीत रचना विष्णु विरहीले गर्नुभएको हो, अनि सङ्गीत दीपक शर्माको।

हजुर, सुन्दा पनि निकै प्यारो अनि अपनत्व झल्काउने शब्द माया। हजुर, अचम्मकै छ मित्र, यो माया भन्ने चिज है, मायामा नै संसार अडेको छ। माया बिना हामी संसारको कल्पना समेत पनि गर्न सक्दैनौँ। त्यसैले मित्र, हामी जसलाई माया गर्छौँ चोखो भावले माया गरौँ, निस्वार्थ भई माया गरौँ है, चोखो माया दिउँ अनि चोखो मायाले नै प्रयास गरौँ है। त मित्र, यही आग्रह गर्छु म कार्यक्रम फ्यानबक्स मार्फत, अनि यही आग्रहका साथमा फेरि पनि तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ म लाग्छु। तपाईँलाई थाहा नै छ कार्यक्रम फ्यानबक्स तपाईँबाट प्राप्त भएको इमेल पढ्ने कार्यक्रम हो भनेर होइन। यदि तपाईँले भर्खरै मात्रै आफ्नो रेडियो सेट ट्युन इन गरेर हामीलाई सुन्न थाल्नु भएको हो भने तपाईँ म पनि इमेल गर्न चाहन्छु तर इमेल आइडी के होला भनिरहनु भएको छ होला होइन। इमेल आइडी म बताउँछु तपाईँको लागि, fanbox2077@gmail.com उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, fanbox2077@gmail.com। त मित्र, तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने गीत। यदि तपाईँ आफ्नो आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ है। त यो जानकारी गराएँ मैले, अब चाहिँ म लाग्छु तपाईँबाट प्राप्त भएको इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई सन्दीप राईजीले गर्नुभएको हो। उहाँ अहिले दुबईमा हुनुहुन्छ भने उहाँले आफ्नो नेपालको ठेगाना चाहिँ 5 थर भने लेख्नु भएको छ। लेख्नुहुन्छ सन्दीपजी, दिदी नमस्कार, म अहिले दुबईबाट इमेल गरिरहेको छु, सन्चै हुनुहुन्छ नि भने सोध्नु भएको छ। ठिकठाकै छु म, तपाईँ कस्तो हुनुहुन्छ सन्दीपजी? तपाईँ कुशल मङ्गल रहने कोसिस गर्नुहोला है, टाढा हुनुहुन्छ। सन्दीपजीले अझ गाडी लेख्नु भएको छ, म यो कार्यक्रम मार्फत विशेष गरी हजुरलाई धेरै सम्झना भन्न चाहन्छु अनि 5 थरमा हुनुहुने मेरो परिवारलाई धेरै सम्झेको कुरा बताउन चाहन्छु अनि अब बज्ने गीत मलाई चिन्नुहुने सबै सबैको लागि भन्दै बिदा हुन्छु भने लेख्नु भएको छ दुबईबाट सन्दीप रायजीले। त सन्दीपजी धेरै धेरै धन्यवाद, तपाईँले मिठो सम्झना गर्नुभएको छ है। तपाईँको परिवारले पनि यतिखेर तपाईँको यो सन्देश सुनिरहनु भएको होस् हामी यही चाहन्छौँ। यो मिठो चाहना, यो मिठो कामनाका साथमा तपाईँको लागि पक्कै पनि हामी गीत सुनाउँछौँ, तर एकैछिनपछि है अर्को हामी इमेल पढ्छौँ। यो इमेल हामीलाई मनोज गौतमजीले गर्नुभएको हो, पोखरा थोक अर्घाखाँचीबाट भनेर मनोजजीले आफ्नो ठेगाना लेख्नु भएको छ। लेख्नुहुन्छ, यो कार्यक्रम मलाई अति नै मनपर्छ, यो कार्यक्रम मार्फत अब बज्ने गीत मलाई मनोज गौतम भनेर चिन्ने जति पनि हुनुहुन्छ उहाँहरू सबैलाई विशेष विशेष सम्झनाका साथमा सुनाउँछु भने लेख्नु भएको छ मनोज गौतमजीले पोखरा थोक अर्घाखाँचीबाट। धेरै धन्यवाद मनोजजी तपाईँको लागि अनि तपाईँलाई चिन्ने सबै सबैको लागि हामी पक्कै पनि गीत सुनाउँछौँ। अब भने अर्को इमेल पढ्छु म, यो इमेल पठाउने साथीको नाम हो रामु सुवेदी, उहाँ अहिले कुवेतमा हुनुहुन्छ, कामको सिलसिलामा लेख्नुहुन्छ। दिदी नमस्कार, म अहिले कुवेतमा कामको सिलसिलामा छु, आजकल ड्युटीमा बस्दा पनि रेडियो सुनेर बस्न पाइने हुँदा नेपालमै भए चाहिँ आवाज सुन्छ यो कार्यक्रम सुन्दा, म कार्यक्रम जहिले पनि सुन्छु। हजुरहरूलाई धेरै धेरै माया र सम्झना छ हाम्रो तर्फबाट है भने लेख्नु भएको छ रामु सुवेदीजीले, उहाँ अहिले कुवेतमा हुनुहुन्छ कामको सिलसिलामा। धेरै धन्यवाद रामुजी है, परदेशमा रहँदा पनि हामीलाई धेरै माया गर्नुहुन्छ, सम्झनुहुन्छ, सुनेर साथ दिनुहुन्छ अनि इमेल पनि गर्नुहुन्छ, त्यसको लागि धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि तपाईँहरूबाट यस्तै साथ यस्तै माया पाइरहँ यही आश गर्दै अब भने आजको लागि अन्तिम इमेल पढ्छु म। यो इमेल हामीलाई रामपुकार रायजीले गर्नुभएको हो, रौतहटबाट लेख्नुहुन्छ। बहिनी, म दिउँसो अहिले एकदम गर्मी छ, त्यही हुँदा चाहिँ रुखको छारीमा बसेर तपाईँको कार्यक्रम सुनिरहेको हुन्छु। मलाई मनपर्छ यो कार्यक्रम, अहिले पनि म रुखको बोटमुनि बसेर कार्यक्रम सुनिरहेको छु। आज यो कार्यक्रम मार्फत मलाई रामपुकार राय भनेर चिन्ने सबै सबैलाई मिठो सम्झना गरेको छु भन्न चाहन्छु अनि अब बज्ने गीत पनि रामपुकार रायको तर्फबाट सबै सबैको लागि सुनाउन चाहन्छु भने लेख्नु भएको छ रामपुकार रायजीले रौतहटबाट। रामपुकार रायजीले हामीलाई फोन पनि गर्नुहुन्छ, हाम्रो कार्यक्रमको रेगुलर श्रोता हुनुहुन्छ उहाँ, हामीलाई एकदमै धेरै माया गर्नुहुन्छ है।
बेला बेलामा उहाँले हामीलाई यसै गरी सम्झिरहनुहुन्छ। धेरै धन्यवाद, अहिले पनि सुनिरहनु भएको छ होला राम पुकारजी, तपाईँलाई धेरै धन्यवाद मिठो मायाको लागि, मिठो साथको लागि है त। त मित्र अब भने कार्यक्रमबाट आजको लागि बिदा मागेर जानुपर्छ मैले। आज जो जो मित्रले कार्यक्रममा इमेल गर्नुभयो त्यसको लागि तपाईँ सबैलाई धेरै धेरै धन्यवाद म भन्छु। अनि जो मित्रले आज कार्यक्रममा इमेल त गर्नुभएको छैन तर व्यस्तताका बावजुद हामीलाई समय दिएर सुनिदिनु भएको छ, तपाईँको अमूल्य साथ, तपाईँको अमूल्य मायाको लागि धेरै धेरै धन्यवाद म भन्छु। अनि प्रविधि संयोजन गरिदिनु भएकोमा पराग पोखरेल र देवकी भण्डारीलाई पनि धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा स्वरूप पराजुलीको स्वरमा सजिएको एउटा गीत सुनाउँछु। गीत रचना भूपेन्द्र खड्काले गर्नुभएको हो भने सङ्गीत राम सिटौलाको रहेको छ। अनि मित्र जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक 2 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुन्छ, त्यसपछि अरू थुप्रै प्रस्तुतिहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम फ्यानबक्सबाट म तपाईँकै साथी निता आचार्य बिदा भएँ। हौस् त नमस्कार।

0: सेतो पुतलीदेखि सावधान रहौ।
1: साँपु कस्तो रोग हो?
0: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
1: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
0: साँपु रोग के कारणले लाग्छ?
1: हालसम्म सेतो पुतली मोठलाई साँपुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
0: साँपु रोगका लक्षणहरू के हुन्?
1: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
0: उज्यालोमा हेर्न नसक्नु,
1: आँखा दुख्नु,
0: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
1: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
0: साँपुको रोकथाम कसरी गर्ने?
1: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
0: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
1: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
0: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
1: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
0: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
1: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
2: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
3: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
2: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
3: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
2: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
3: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेकालाई जस्तै उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवन पछि यो रोग निको हुन्छ। बुझ्यौ होइन छोरी?
2: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: झन्डु आयुर्वेद
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
5: होइन के पोको पारा त्यस्तो सुन भेट्यौ कि क्या
6: हो सुनै हो हेर त
5: ए माटो पो रहेछ त
6: ल यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन
5: बाठी पो रहेछ त अनि यो माटो चाहिँ किन पोको पार्यो नि
6: माटोलाई सुधार गर्नु परेन माटोमा के तत्त्वको कमी छ जान्न जचाउन जान्ला
5: ए अनि यो माटो जचाउन चाहिँ कहाँ जाने नि
6: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ
7: हो इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np मा लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ
8: नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेब 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.1 र 103 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्देवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98.1 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, मिडियम वेबसाइट 792 किलो हर्जका साथमा एफएम ब्यान्ड 98.100 र 103 मेगा हर्जमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत अभिवादन गर्छौँ। प्रविधि संयोजनमा पराग पोखरेल अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विमला राई र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गरिने कार्यक्रमबारे जानकारी।

रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको आरम्भ गर्नेछौँ स्वदेश गानबाट। स्वदेश गानपछि यहाँहरूले सुन्नुहुनेछ विभिन्न चलचित्रका गीतहरू। 3 बजे समाचार केन्द्रीय प्रसारणबाट सुनाउनेछौँ। 3:15 दनुवार भाषामा समाचार बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुन्नुहुनेछ। 3:25 पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 4 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ भने 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 हमै दनुवार कार्यक्रम सुन्नुहुनेछ। 5 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र 2 पुनः प्रसारण सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ भने 5:59 रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ।

अब यहाँहरूका माझमा राख्दैछौँ यो स्वदेश गान ज्ञानु राणाको स्वरमा रहेको छ, उन्नति बोहरा शिलाको रचना, सम्भुजित बास्कोटाको सङ्गीतमा।

भर्खरै सुनायौँ स्वदेश गान, अब यहाँहरूका माझमा राख्दैछौँ चलचित्रका गीतहरू। चलचित्रका गीत सुनाउने क्रमको यो पहिलो गीत लिएका छौँ चलचित्र ब्रासलेटबाट, पशुपति शर्मा र टिकापुनको स्वरमा, शान्ति परियारको रचना, दीपक शर्माको सङ्गीतमा।

0: सुन्नुहोस् है, सुन्नुहोस्, मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका सङ्घ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।

भर्खरै सुन्नुभयो चलचित्र इच्छाको गीत रहेको थियो। अविन विकको स्वरमा, लोकराज अधिकारीको रचना, किरण राज कार्कीको संगीतमा। अब सुनाउँछौँ चलचित्र दियोर बाबुको यो गीत, साधना सरगमको स्वरमा रहेको छ। प्रमोद ढुङ्गानाको रचना, सुरेश अधिकारीको संगीतमा।

0: सुन्नुहोस् है, सुन्नुहोस्। मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका सङ्घ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसाय क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।

भर्खरै यहाँहरूले सुन्नुभयो चलचित्र बज्रपातको गीत उदित नारायण झा र दिपा झाको स्वरमा, पुष्पलता आचार्यको रचना, चेतन सापकोटाको संगीतमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालबाट यहाँहरूले ठिक तीन बजेको समाचार सुन्नुहुनेछ। तीन बजेको समाचार सुनिसकेपछि 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3 बजेको समाचारभन्दा अगाडि यहाँहरूले केही सूचना र सन्देश सुन्न सक्नुहुनेछ भने चलचित्रका गीतहरू सुनाउने क्रमको अन्तिम गीत अब राख्दैछौँ। सपना सिरी र जमुना शर्माको स्वरमा रहेको छ यो गीत, शिव रेग्मीको रचना, समीर हमालको सङ्गीतमा रहेको गीतलाई लिएका छौँ चलचित्र पाहुनाबाट। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: सेतो पुतलीदेखि सावधान रहौ।
3: सापु कस्तो रोग हो?
2: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
3: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
2: सापु रोग के कारणले लाग्छ?
3: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
2: सापु रोगका लक्षणहरू के हुन्?
3: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
2: उज्यालोमा हेर्न नसक्नु,
3: आँखा दुख्नु,
2: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
3: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
2: सापुको रोकथाम कसरी गर्ने?
3: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
2: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
3: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
2: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
3: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
2: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
3: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
4: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
8: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय।
9: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नुभएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
10: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
9: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
10: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
9: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
10: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
9: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। विकास निर्माणका अवरोध हटाउन र मूल्य वृद्धिको समस्या समाधान गर्न संसदीय समितिको सरकारलाई निर्देशन। उत्पादनमुखी क्षेत्रमा आन्तरिक तथा वैदेशिक ऋणको उपयोग गर्नुपर्नेमा अर्थमन्त्रीको जोड। तरलता व्यवस्थापनको लागि 1 खर्ब बराबरको रकम उठाउँदै नेपाल राष्ट्र बैंक। ताइवानका राष्ट्रपति लाई छी तेसँग प्रत्यक्ष संवाद गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संकेत। र T20 महिला क्रिकेट प्रतियोगितामा नेपालद्वारा मलेसिया 7 विकेटले पराजित। समाचार अब विस्तारमा। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिको अभाव भएकोमा सरकारको ध्यान आकर्षण गराउनु हुँदै अत्यावश्यक औषधिको अभाव हुन नदिन प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो। बैठकमा सांसदहरूले जडीबुटी र पर्यटनको उच्च सम्भावना रहेको हुम्ला र बाजुराका सीमावर्ती क्षेत्रमा देखिएको सीमा विवाद समाधानको लागि सक्रियता देखाउन, रुग्ण गएको औषधि उद्योगको सुधारको लागि ध्यान पुर्याउन, हुम्लाको चङ्खिलेका बाढी पहिरो प्रभावित व्यक्तिलाई राहत पुर्याउन तथा उच्च जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 छलफल गरी पारित गर्ने र वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबल गर्ने सम्भावित कार्यसूची छ। अर्थमन्त्री छोडी मवाग्लीले उत्पादनमुखी क्षेत्रमा आन्तरिक तथा वैदेशिक ऋणको उपयोग गरिएमा सकारात्मक आर्थिक वृद्धि हुने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको बैठकमा आर्थिक वर्ष 2083-84 बजेट तर्जुमा सम्बन्धी छलफलमा अर्थमन्त्री वाग्लीले उद्यम मैत्री, निजी क्षेत्र मैत्री र लगानी मैत्री वातावरण निर्माण गरी अर्थतन्त्रलाई सुदृढ बनाउने प्रयास भइरहेको बताउनुभयो। बैठकमा अर्थमन्त्री वाग्लीले लैङ्गिक उत्तरदायी बजेट मार्फत सार्वजनिक खर्चमा लैङ्गिक सचेतना र संवेदनशीलता सुनिश्चित गर्दै बजेटलाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै चालु आर्थिक वर्षको हालसम्म परियोजना बैंकमा दर्ता भएका परियोजनाको संख्या 4391 पुगेको छ। अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार नयाँ आयोजनाको संख्या 390 रहेको छ। अर्थमन्त्री डाक्टर सोडी मवाग्लीले आज राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिमा पेश गर्नुभएको विवरण अनुसार मुलुकको अर्थतन्त्रको वर्तमान स्थिति र सम्भावनाको क्षेत्रमा विद्युत उत्पादन र पर्यटक संख्या बढेको उल्लेख गर्नुभएको छ। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि आज 1 खर्ब बराबरको रकम उठाउन लागेको छ। केन्द्रीय बैंकले सूचना मार्फत कुल 61 दिनको लागि निक्षेप संकलन उपकरणको बोल कबोल गर्न लागि जनाएको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जनगुनासोको तत्काल सुनवाई र समाधानलाई मन्त्रालयको प्राथमिक कार्यसूचीमा राख्नु भएको छ। उहाँको निर्देशनपछि मातहतका निकायलाई सेवा प्रवाहमा थप जिम्मेवार बनाउँदै गुनासो व्यवस्थापन प्रणालीलाई तीव्र प्रभावकारी र परिणाममुखी बनाइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले विद्युत सेवा सम्बन्धी हटलाइन नम्बर 1151 24 घण्टा सञ्चालनमा राख्दै सेवाग्राहीका समस्या तत्काल सम्बोधन गर्ने संयन्त्र सुदृढ गरिएको छ। मन्त्रालयका अनुसार जेठ महिनाको पहिलो साता मात्र उक्त हटलाइन मार्फत प्राप्त 1183 गुनासोको 100% फटचुट गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्ने गरी कानून निर्माण हुनुपर्ने बताउनु भएको छ। पूर्व सांसद मञ्चद्वारा आज सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख अर्यालले पुराना र असान्दर्भिक कानूनको संशोधन वा खारेजी गरी समयानुकूल प्रविधि मैत्री नयाँ कानून निर्माण अहिलेको मुख्य विधायकी जिम्मेवारी भएको बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेकाले ढुक्क भएर काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले आज सिंहदरबारमा गरेको मध्य पूर्वमा जारी युद्धको कारण सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्याबारेको छलफलमा मन्त्री लम्सालले निर्माण सामग्रीको मूल्य समायोजन ऐन कानून अनुसार हुने र निर्माण व्यवसायको समस्या सरकारले बुझेको बताउनुभयो। यस्तै प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र अत्याधिक मूल्य वृद्धिको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले आज सिंहदरबारमा जलस्रोत तथा सिंचाइ मन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सहित सरकारवालासँगको छलफलपछि विकास निर्माणको लागि सार्वजनिक खरिद कानून परिमार्जन गरी चालु अधिवेशनमै संशोधन विधेयक संसदमा प्रस्तुत गर्न सरकारलाई निर्देशन दिएको हो। बैठकका निर्णयहरू सार्वजनिक गर्दै पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सङ्कटमा परेका सार्वजनिक पूर्वाधारका आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिनुभयो। सरकारले सार्वजनिक जग्गाको विवरण माग गरेर सार्वजनिक जग्गा हडपेर बसेकाहरूलाई हटाउने र व्यवस्थापन गर्ने निर्देशन दिए पनि पर्वतमा सो अनुसारको कार्य अगाडि बढ्न सकेको छैन। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
1: पछिल्लो समय सरकारले सार्वजनिक जग्गामा बनेका हरेक संरचना हटाइरहेका बेला पर्वतमा भने सार्वजनिक जग्गा हडपेर बसेकाहरूलाई हटाउने र व्यवस्थापन गर्ने कार्य अगाडि बढ्न सकेको छैन। विशेष गरी कुशवा नगरपालिकाका विभिन्न स्थानमा राजमार्गको जग्गा नै मिचेर घर बनिरहँदा समेत स्थानीय सरकार मौन रहेको बताउनुहुन्छ कुशवा नगरपालिका एकका अध्यक्ष खगराज पौडेल।
2: सरकारले अब हटाई भनेर अब जुन आयो भने हामी सरकारी जग्गालाई त अब त्यसरी दोहन गर्न दिने त भएन, हामी लाग्नु नै पर्छौँ। सुकुम्बासी छन् भनेदेखि तिनको व्यवस्था गर्ने पनि सरकार लाग्नु पर्यो। अब निर्देशन गरी हामी पनि लाग्छौँ के गर्ने कसो गर्ने। नभएदेखि हाम्रो धेरै जस्तो जग्गा जस्तो सुकुम्बासी छैन, हुकुम्बासीले नै अब मालडुङ्गामा देख्नुभएको छ करोड करोड खर्च गरेर त्यस्ता बिल्डिङहरू बनाएका छन्। सरकारले
1: विशेष गरी कुस्मा नगरपालिकाका मालढुङ्गा, अरमाटी, पुरानो चौकी, शिवालय चोक, खरिया र कुस्मा आठ चुवाका विभिन्न स्थानमा मध्यपहाडी राजमार्गका जग्गा अतिक्रमण गरेर व्यक्तिले घर बनाइरहँदा समेत सरकारको चासो नपरेको हो। सरकारी जग्गा हडप्नेमा स्थानीय हुनेखानी नै धेरै रहेको सुकुम्बासीले पनि बताएका छन्। विगत 10 वर्षदेखि सदरमुकाम कुस्माको सार्वजनिक जग्गा समेत अतिक्रमणको दर बढी रहेको मालढुङ्गाका एक स्थानीयवासी विशाल थापाको बुझाइ छ। सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका सम्बन्धमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई वैशाख 16 गते नै पत्राचार गरेको थियो, तर अन्यत्र यस बारेमा काम अगाडि बढे पनि पर्वतमा भने कुनै पनि कार्य अगाडि बढ्न सकेको छैन। स्थानीय तहलाई 10 दिनभित्र विवरण बुझाउन माग गरेको तर 20 दिन कट्दा पनि कुनै पनि स्थानीय तहबाट विवरण नआएको जानकारी दिनुहुन्छ पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल।
3: पर्वत जिल्लाभित्रका 7 वटै स्थानीय तहहरूलाई पर्वत जिल्लाभित्र सार्वजनिक तथा सरकारी जग्गाहरू अतिक्रमण भागमा परेका र त्यसलाई अतिक्रमण मुक्त गराउनु पर्ने छ भने त्यो विवरण सहित र अतिक्रमण मुक्त गराउने कार्ययोजना सहित पठाउनु भनेर पत्राचार गरेकोमा 10 दिनको समय लिएर हामीले पत्राचार गरेका थियौँ। अहिलेसम्म कुनै पनि स्थानीय तहहरूबाट त्यो जवाफ हामीलाई प्राप्त भइसकेको छैन।
1: सरकारले सुकुम्बासीलाई उचित व्यवस्थापन सहित सरकारी जग्गामा बनाइएका संरचनाका विवरण लिएर हटाउन माग गरे पनि स्थानीय तहले चासो नदिँदा सरकारले खोजेको सरकारी जग्गा र खास सुकुम्बासीको विवरण लिने कार्य असफल हुने देखिन्छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
0: रिपोर्टपछि बाँकी समाचार। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जैविक विविधताको संरक्षण नेपालको सन्दर्भमा केवल वातावरणीय मुद्दा मात्र नभई दिगो विकास र मानव कल्याणसँग प्रत्यक्ष रूपमा जोडिएको विषयको रूपमा रहेको उल्लेख गर्नुभएको छ। अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मे 22 अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै मन्त्री चौधरीले आगामी दिनमा जैविक विविधता संरक्षणलाई थप प्रभावकारी बनाउन बहुक्षेत्रगत समन्वयलाई सुदृढ बनाइने बताउनुभयो। नेपाल विक्रम 2050 जैविक विविधता महासन्धिको पक्ष राष्ट्रको रूपमा रहँदै आएकोमा हरेक वर्ष जस्तै यस वर्ष पनि विश्वव्यापी प्रभावका लागि स्थानीय पहल भन्ने नाराको साथ आज देशभर यस दिवस मनाइँदैछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग विश्व बैंकका दक्षिण एसिया व्यवस्थापक टोमस रिकार्डो रोसदा बिल्मर सहित पदाधिकारीले मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटवार्ताको क्रममा कृषिको संस्थागत सुधार, भूमि तथा जलाधार व्यवस्थापन, पशुधन तथा पहाड़ी कृषि वस्तुको निर्यात प्रवर्धन, पशु रोग नियन्त्रण तथा कृषि क्षेत्रको डिजिटाइजेसन लगायतका विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ। सरकारले बकर ईदका अवसरमा जेठ 14 गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारी अनुसार विक्रम सम्वत 2083 साल जेठ 14 गते बिहिबार बकर ईद पर्व रहेको जनाउँदै उक्त दिन सार्वजनिक बिदा हुने जनाएको हो। नेपालगञ्ज विमानस्थलमा निर्माण गरिएको अत्याधुनिक नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि यात्रुहरूलाई सहज भएको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको नयाँ टर्मिनलले पश्चिम तराई र कडाली क्षेत्रको हवाई सेवा तथा पर्यटन प्रवर्धनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। बाँकेबाट संवाददाता सरला सुविदीको रिपोर्ट।
4: नेपालगञ्ज विमानस्थलमा निर्माण गरिएका नयाँ अत्याधुनिक टर्मिनल भवन वैशाख 15 गतेदेखि सञ्चालनमा आएको छ। नयाँ भवन सञ्चालनमा आएपछि यात्रुहरूले सुविधा सम्पन्न सेवा पाउन थालेका छन्। नागरिक उड्डयन कार्यालय नेपालगञ्जले विमानस्थलदेखि राजा चोकसम्म निशुल्क टर्मिनल बस सेवा समेत सञ्चालन गर्दै आएको छ। नयाँ टर्मिनल भवनबाट सेवा सुरु हुँदा सहज भएको यात्रुको अनुभव छ। बर्दियाका यात्रु धीरज पाण्डे: करिब 2.5 अरब रुपियाँ लागतमा निर्माण गरिएको टर्मिनल भवन सम्झौता अवधि सकिनु भन्दा 1.5 महिना अगावै सम्पन्न भएको हो। 55,000 वर्ग फिट क्षेत्रफलमा बनेको भवनमा प्रति घण्टा 515 यात्रु बस्न सक्ने क्षमता रहेको छ। अब उडान र यात्रु मैत्री सेवा थप्न यात्रुको माग रहेको छ। अन्डरग्राउन्ड सहित 3 तले भवनमा यात्रु कक्ष, विमान कम्पनी कार्यालय, क्वारेन्टाइन रेस्टुरेन्ट, भन्सार अध्यागमन, प्रशासनिक कक्ष, व्यापारिक सटर, शौचालय र स्तनपान कक्ष निर्माण गरिएको छ। रातिको समयमा भवन परिसरको आकर्षक बगैँचाले यात्रु तथा स्थानीयलाई थप लोभ्याउने गरेको छ। नागरिक उड्डयन कार्यालय नेपालगञ्जले आगामी दिनमा अन्तर्राष्ट्रिय उडान सञ्चालनको सम्भावना समेत रहेको जनाएको छ। नागरिक उड्डयन कार्यालय नेपालगञ्जका निमित्त उपप्रबन्धक धीरेन्द्र रिजाल:
5: 515 जना पेसेन्जर बस्ने चाहिँ क्यापासिटी छ डिपार्चर, होइन, ग्राउन्ड फ्लोरमा एउटा डिपार्चर छ, फर्स्ट फ्लोरमा एउटा डिपार्चर छ, अनि लगभग 54-55 सटरहरू छन्, होइन, इन्टरनेसनल फ्लाइटको लागि कस्टमको सुविधा छ, इमिग्रेसनको सुविधा छ, अनि अशक्त र असहायहरूको लागि, विशेष क्षमता भएकाहरूको लागि त्यो अशक्तको टोयलेट चाहिँ तिनीहरूको टोयलेटको सुविधा छुट्टै छ, अनि एउटा रेस्टुरेन्ट छ ठुलो, 3-4 क्याफे छ त्यहाँ, अनि कन्फरेन्स हलहरू पनि छन्।
4: नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि पश्चिम तराई र कर्णाली क्षेत्रका यात्रुहरूलाई सहजता पुगेको छ भने पर्यटन र रोजगारीका सम्भावनामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
0: रिपोर्टपछि बाँकी समाचार। नेपाल मेडिकल काउन्सिलले आफ्नो नामको अगाडि कानून विपरीत रूपमा प्रयोग गरिएको डाक्टर शब्द हटाउन निर्देशन दिएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि नियम विपरीत डाक्टर शब्द प्रयोग गर्ने गरेको पाइएकाले उक्त डाक्टर शब्द 15 दिनभित्र हटाउन आग्रह गर्नुभएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
6: एसई सक्यो, अब रमाइलो सुरु भयो।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानका राष्ट्रपति लाई छी तेसँग प्रत्यक्ष सम्वाद गर्न सक्ने संकेत गर्नुभएको छ। यस्तो सम्वाद भएमा सन् 1979 पहिलो पटक अमेरिकी र ताइवानी राष्ट्रपति बीच प्रत्यक्ष कुराकानी हुनेछ। मेरिल्याण्ड स्थित संयुक्त सैन्य अड्डा एडजुर्समा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले ताइवानलाई प्रस्तावित हतियार बिक्रीबारे निर्णय गर्नु अघि राष्ट्रपति लाईसँग कुरा गर्ने सम्भावना रहेको बताउनुभयो। अब खेल। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसिया विरूद्धको दोस्रो अन्तर्राष्ट्रिय T20 खेलमा जित हासिल गरेको छ। मलेसियाको बायुमास ओभल क्रिकेटमा आज भएको खेलमा नेपालले मलेसियामाथि 7 विकेटको जित निकालेको हो। अब मौसम। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। सोही वायुको प्रभावले आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाडी र तराई भूभागका केही स्थान तथा मधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा थोरै स्थानमा मेघगर्जन र चट्यान सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। विकास निर्माणका अवरोध हटाउन र मूल्य वृद्धिको समस्या समाधान गर्न संसदीय समितिको सरकारलाई निर्देशन। उत्पादनमुखी क्षेत्रमा आन्तरिक तथा वैदेशिक ऋणको उपयोग गर्नुपर्नेमा अर्थमन्त्रीको जोड। तरलता व्यवस्थापनको लागि 1 अर्ब बराबरको रकम उठाउँदै नेपाल राष्ट्र बैंक। ताइवानका राष्ट्रपति लाई छितेसँग प्रत्यक्ष संवाद गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संकेत। र T20 महिला क्रिकेट प्रतियोगितामा नेपालद्वारा मलेसिया 7 विकेटले पराजित। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। पूर्वाधार विकास मन्त्री सुनिल लम्साले बानालार व्यवसायी उठाल समस्या हट्यालाई सरकार तयार रहल बाजिरेलक। प्रतिनिधि सभाभित्र पूर्वाधार विकास समिति आज बस्ल बैठकमा मन्त्री लम्साले बानालार ठाउँ अख्नि आर्थिक दबाव भाव बढ्लार तसु भुक्तानी समस्याबाट प्रभावित अख्ल मान्ती व्यवसायीलाई ढुक्क अखेको काममा लागेले अनुरोध गरिरहेलक। बैठकमा बानालार व्यवसायी लखे सिद्धल काम भुक्तानी नै पाइल धेरै नै भाव बढ्ल कारण तसु म्याथ थपेले गाह्रो रहल गुनासो कर्ल अनुसार उत्तरमा मन्त्री लम्साले सरकारले कानुनी अंश नीतिगत सुधारकबाट समस्या हट्यालाई पहल गरिधरल जानकारी दिल र छाट। छलफलमा ऊर्जा जलस्रोत तसु सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ विकास कार्यलाई अबेर कर्ल कारण परियोजना लखक लागत नैसोचल रूपमा बढ्दे जैल बाजिरेलक। मन्त्री श्रेष्ठ सार्वजनिक किन्लार सिस्टम तसु ठेक्का व्यवस्थापनमा रहल अप्ठ्यारो कारण बिचैमा ठेक्का रद्द अख्लार तसु कामलक रोक्लार अवस्था सिद्ध्यालय चैलार कानून हखै पर्लार बाजिरेलक। यसनिके छलफलमा नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष निकोलस पाण्डे मध्यपूर्वक वारक कारण बानालार सामग्रिक भाव बढ्ल कारणे काम गरे नेपालार अवस्था आइल बाजिरेलक। पूर्वाधार विकास मन्त्रालय सचिव गोपाल प्रसाद सिग्देले नेपाल सडक सुरक्षा अवस्थामा विकास शक्ति कर्ल देशभन्दा पनि पाछु रहल मान्ती बाटक सुरक्षालाई व्यवस्थित गरेले सडक सुरक्षा विधेयक संसदक चालु अधिवेशनमै टेबुल कर्लार तयारी अख्ल जानकारी दिल र छाट। छलफलमा सांसद लखे बानालार व्यावसायिक लापरवाही गर्दे पुल तसो बाटलक अलपत्र पर्ल अंशो ओख्रक असर जन्तै भोगै पर्ल बास्ती व्यवसायले आफ्नै पेसामा इमान्दार रखेले अनुरोध गर्ल र छत। अर्थमन्त्री सोनिम वागले उत्पादन हखला ठाउँमा भित्रक तसुविदेश अग्रिन चालानेमा सोलारी आर्थिक बढ्लार बाजिरहेलक। राष्ट्रिय सभा भित्रक विकास आर्थिक मामिला तसु सुशासन समिति आज सिंहदरबारमा बस्ल बैठकमा आर्थिक वर्ष 2083-84 बजेट ठिक गर्लारबारे छलफलमा अर्थमन्त्री वागले उद्यम निजी तसु लगानी अनुसारक वातावरण बनाएको अर्थतन्त्रलाई बलियो बनालार प्रयास पैधरल बाज्ल रहेस। बैठकमा सांसद लखे शिक्षा छानबिन कर्लार तसु नयाँ नयाँ निकाल्ला ठाउँमा लगानी बढा सरकारी सेवा गुणस्तर सुधार तसो स्वास्थ्य सेवा अंश बिमा सिस्टम बलियो बान्या पर्लार बाजिरे लग। सरकारी बकर ईद ईद उल अझा अवसरमा यी जेठ 14 गते सार्वजनिक बिदा दिलार निर्णय गरिरहेलिक। गृह मन्त्रालय आज विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगबाट पाइला जानकारी अनुसार 2083 साल जेठ 14 गते बिहिबार बकर ईद पर्व पर्ल जनाती उसै दिन सार्वजनिक बिदा हखलार जनाल हो। मन्त्रालय 2082 साल फागुन 18 गते निकाल नेपाल राजपत्र अनुसार बकर ईदक दिन सार्वजनिक बिदा दिलार व्यवस्था रहल पनि उल्लेख गर्ल र छेक। स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्री निशा मेहता तसु विश्व स्वास्थ्य संगठन डब्लुएचओ महानिर्देशक डाक्टर टेड्रोस अधानोम घेब्रेसस बीच भेटवार्ता भइरहेलिक। स्विजरल्याण्डक जेनेभामा विश्व स्वास्थ्य संगठनले आयोजना गर्ल 79 विश्व स्वास्थ्य सभामा ओलखक बीच भेटवार्ता अख्ल मन्त्रालय सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी जानकारी दिल र छाट। भेटमा महानिर्देशक डाक्टर टेड्रोसे विश्व स्वास्थ्य संगठन सधैँ नेपालक सँगै मिलिको काम गरेले तसु सहयोगक लागि कट्टर रहल मन्त्रालय सहप्रवक्ता डाक्टर अधिकारी जानकारी दिल र छाट। यसै आगो भारतक तसु चिनक स्वास्थ्य मन्त्री सँगै उही भेटवार्ता गरिरहेले। मन्त्री मेहता 3 सदस्यीय टोलिक नेतृत्व गर्दै सभामा भाग लिएर जेनेभा जैल हो। काठमाडौँ चन्द्रगिरी नगरपालिकामा सिसी क्यामेरा जोडेले नगरपालिका तसु नेपाल पुलिसमा समझदारी पत्रमा सही भइरहेले। काठमाडौँ उपत्यका मुख्य छिर्लार डेर मानलार चन्द्रगिरी नागढुङ्गा सो कलङ्की सम्मक मुख्य बाट तसु ओडा कार्यालय जैलार बाटमा सिसी क्यामेरा जोडेले जैल कानून नगरपालिका तसु नेपाल पुलिसमा समझदारी पत्रमा सय अख्ल हो। नगरपालिकाभित्र सुरक्षा व्यवस्थालाई थप बलियो बनाएले सिसी क्यामेरा जोडे लाग्ल हो। उसै समझदारी पत्रमा नगरपालिका मुख्य घनश्याम गिरी तसु काठमाडौँ उपत्यका पुलिस कार्यालय मुख्य एआइजिपी ईश्वर कार्की सही गरिरहेल। 100 गैडाछाप सिमन्ती कारण देशैभरि चिन्ल चल्ल उदयपुर सिमन्ती उद्योग एकका बेला गहिरो आर्थिक सङ्कटमा फँसिरहेलिक। उद्योग बन्द ठिकै अवस्थामा पुग्लसँगै 14 महिना सो तलब ज्याला नेपाल कर्मचारी तसु मजदुर लखक आन्दोलनमा उत्रिरहेला। उल्लेखे आफ्नै कामक सही भाउ कट्टा कर्ल पैसा भुक्तानी तसु रिटायर हक्ल कर्मचारी सेवा सुविधा चाँडो मिला देले सरकारक सँगै मा कर्ल छ। आज उद्योगक मूल गेटमा आयोजना कर्ल पत्रकार भेलाक बाटे सिब्बे मजदुर सङ्घर्ष समिति नेपाल
सरकारक पूरा स्वामित्वमा चालाल उदयपुर सिमन्ती उद्योग लिमिटेडमा काम गरिधरल कर्मचारी तसु मजदुरक अवस्था दिनदिनै अप्ठ्यारो बन्ते जैल जनाल रिक। टिकापुरमा बेहोसक्ल सशस्त्र पुलिसले नेपाली सेना हेलिकप्टरे उद्धार गरिरहेक लगातार दौडते बेहोसक्ल सशस्त्र पुलिसले सेना हेलिकप्टरे उद्धार गर्ल हो। सशस्त्र पुलिस बल नेपाल राजस्व भन्सार तसु औद्योगिक तालिम शिक्षालय टिकापुरमा तालिम लिधरल सातजना बटनियालग लगातार दौडते बेहोस भइरहेला। आज बिहानी ओलखले टिकापुर अस्पतालमा भर्ना गर्ल रलिक छ भने धेरै नै गर्मी कारण बेसको गल्ल सातैजना थप स्वास्थ्य जाँच गरेर बार पाठ्या पर्नेछु। नेपाली सेना हेलिकप्टर उद्धारक लागि टिकापुर पुग्ल हो। सल्यानमा आधारभूत तह 577 छोराटे अझै स्कुलक पहुँच भन्दा बाह्र हल पाइल रिक। अनिवार्य तसु पैसा नै पर्ला शिक्षा व्यवहारमा गरेले आयोजना गर्ला सिकलार कार्यक्रममा एनक तथ्याङ्क सार्वजनिक गर्ल हो। शिक्षा विकास तसु समन्वय इकाइ कार्यालय सल्यानक अनुसार जिल्लाभरि कक्षा 100 कक्षा 8 पढ्ला उमेर समूह 577 छोराटे अझै स्कुलक पहुँच भन्दा बाह्र छ। आग्लो वर्षक दाँजोमा स्कुल छाड्ला छोराटेक संख्या घट्टे जैनु पनि अख्निक तथ्याङ्क अझै चुनौती सरह रहल जनाल रिक। कैलाली टिकापुर नगरपालिकै एक हप्तामा 193 फार्म तसु व्यवसाय दिथारेलिक। बजार व्यवस्थापन तसु उपभोक्ता हितक लागि दिथाल बजारमा मापदण्ड उल्टो 65 किलो प्लास्टिकक झोला समात्ल हो। पालिकै जैल वर्षक साउन्सो टिकापुरमा प्लास्टिकक झोला चाल्यालाई रोक दिल रिक। नोकाकु मापदण्ड उल्टो एनक झोला चालालमा दिथाकु रोकेले समात्ल नगर कार्यालय जनाल रिक। दिथाते म्याट नाङ्ल 18,939 बराबर दिनदिनै चालालार सामान समात्ल सँगै 117 किराना तसो अर्को व्यवसाय 52 प्लास्टिकक व्यापारी 24 मेडिकल तसो फार्मेसीमा सुरा दिथाल अनुगमन टोलिक सदस्य सचिव वा आर्थिक विकास शाखा मुख्य रन्जु आचार्य बाजिरेली। 7 आगु पाराल दोषीले जिल्ला पुलिस कार्यालय चितवने बाराकफेटा गाउँपालिका एकक बाटे समातिरहेलिक। समातलमा बाराकफेटा गाउँपालिका 34 पञ्चदेव महरा हो। उक्रग अनुसार 2076 साल चैत 23 खैरहनी नगरपालिका 9 रहल नेपाल ग्यास उद्योग गण्डकी कम्पाउण्ड भित्र रहल मजदुर बस्लार कच्ची घर कोठाभित्र फेटा गाउँपालिका 3 46 सखिचन महरा मर्ल भेटालमा मिल्ल दोषमा इलाका पुलिस कार्यालय रत्ननगर तसु इलाका पुलिस कार्यालय खैरहनिक बाटे खट्ल टोली समात्ल रिक। महरालाई अख्नि जिल्ला अदालतमा म्याद थप गरेको छानबिन सुरु गर्ल रिक। चितवनक राप्ती नगरपालिका 13 भिरक बाटे लरिकु एकजना चेपाङ महिला ज्यान जैरेलिक। जैलका अनु सामान किनेको घर फर्कते कोराग ढुङ्गा बाङ बाटमा चिप्लिकु भिरक बाटे खसेको उछिको कान्दा बस्लार 23 कान्छीमाया प्रजा ज्यान जैल कान्देश्वरी स्कुलक प्रिन्सिपल बालकृष्ण थपलिए जानकारी दिल रचात। यसनिके 5 याङबरक गाउँपालिकामा दुर्घटना हक्ते एकजना ज्यान जैरेलिक। जिल्ला याङबरक 6 बाल्ला ठाउँमा च्याङथापुसो फलैचा बुल्ला ओह्रालो बाटमा चालालार सहित 2 रहल उसे गाडी 81 गुडीको भिरक बाटे खस्लो हो। दुर्घटनामा परेको झापाक 12 गाउँपालिका ओडा नम्बर 5 35 गाडी चालालार गोपाल भट्टराई ज्यान जैल जिल्ला पुलिस कार्यालय 5 जनाल रिक। अख्नि नेपालमा पश्चिमी हावा तसो स्थानीय हावा प्रभाव रिक। एक्र प्रभाव रहल कारण देशक पहाडी तसो हिमाली भागमा धेरै जसो बादल लागिरहेलिक भने बाँकी तराई भागमा मौसम मुख्य रूपमा सफा रहल। पानी तसो मौसम विज्ञान विभागक मौसम पहिला गर्लार अनुमान महाशाखै जनाल रिक। महाशाखा अनुसार आज दिनखनी कोशी मधेस बागमती तसो गण्डकी प्रदेश सहित बाँकी प्रदेशक हिमाली तसो पहाडी भागमा धेरै जसो बादल लागेको लुम्बिनी प्रदेशक तराई भागमा कठु कठु बादल अंशो बाँकी तराई भागमा मुख्य रूपमा मौसम सफा रहेछ। यसनिके कोशी मधेस बागमती तसु गण्डकी प्रदेशक चुटेक ठाउँमा गड्याङ गुरुङ चट्याङ सहित मनमनिक पानी तसु हिमपात परे पार्लार महाशाखै जनाल रिक। आजुलाई दनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोक गरिनु।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगा हर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ। कार्यक्रम पौरखीको कथामा आज मैले ललितपुर स्थित हस्तकलाका सामग्रीहरू तयारी तथा बजारीकरण गर्दै आएको नयाँ गुठीका सञ्चालक एवं उद्यमी ममता महर्जनसँग कुराकानी गरेको छु। करिब 25 वर्ष हस्तकलाका सामग्री उत्पादनमा लाग्नुभएकी ममताले सञ्चालन गरेको नयाँ गुठीमा हस्तकलाका विभिन्न सामग्रीहरू पाउन सकिन्छ। स्थानीय स्तरमा खेर गइरहेका सामग्रीमा कला भरेर आकर्षक सामग्री उत्पादन गरेर बजारीकरण गर्दै आउनुभएकी ममताले केराको रेसा, मकैको खोस्टा, पतेरो, अलैची र अम्लिसो जस्ता खेर गइरहेका वस्तुबाट आकर्षक सामग्रीहरू तयार गर्दै आउनुभएको छ। यसका साथै उहाँले विभिन्न ठाउँमा उत्पादित हस्तकलाका सामग्रीहरू समेत संकलन गरेर बजारीकरण गरिरहनु भएको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति नयाँ गुठीका सञ्चालक एवं उद्यमी ममता महर्जनसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: धन्यवाद, नमस्कार।
0: तपाईँ निकै लामो समय ह्यान्डिक्राफ्टको क्षेत्रमा काम गरेर आउनु भएको छ। ह्यान्डिक्राफ्टलाई कसरी बुझ्न सकिन्छ, कुराकानीको सुरुवात चाहिँ यसैबाट गरौँ कि।
1: हजुर, धन्यवाद। यो ह्यान्डिक्राफ्ट भन्न साथै हाम्रो वडपर फलिराखेको घाँसपात भनौँ, यिनीहरूको उपयोग गरेर पनि धेरै राम्रो हस्तकलाका सामानहरू बनाउन सकिने कुरामा चाहिँ अब हेर्नुहोस् त, हाम्रो वडपर पतेरो भयो, अम्रिसो भयो, अलैँची भयो, मकै भयो, सिस्नो भयो, मुज भयो, केरा भयो, विभिन्न यस्ता खालको चिजहरू जुन चाहिँ कतिले त कुहिरहेछ भने चाहिँ कति चाहिँ खेरो गइरहेछ।
0: कस्ता कस्ता वस्तुहरूलाई हामीले प्रयोगमा ल्याएर हस्तकलासँग जोड्न सक्छौँ, जानकारी गराइदिनुहोस् न।
1: यस्तो हुन्छ, यो ह्यान्डिक्राफ्ट भन्नाले जेमा पनि मेटलमा भयो, टेक्सटाइलमा भयो, होइन, अब सबै विषयमा छन्, होइन। आज चाहिँ मलाई चाहिँ विशेष चाहिँ कस्तो भयो भने, अब कतिले भन्छ मलाई इन्भेस्ट गर्न गाह्रो छ, अहिले इन्भेस्ट गर्न नपर्ने चिजको पनि हामीले बनाउन सकिन्छ भन्ने विषयमा चाहिँ भन्न मन लागिरहेछ।
0: हजुर हजुर,
1: मैले बच्चादेखि देखेको पतेर छ मेरो वरपर, होइन, तर त्यो त कुहिएर जान्छ त, यसको पनि यस्तो बनाउन मिल्छ भन्नुभयो, होइन। अब उहाँलाई पनि हेल्प गरिदिएँ, अब तालिम दिनको लागि मिलाइदिएँ, त्यो गर्न सकिन्छ भनेपछि चितवनबाट। अनि मैले त्यो भाइलाई के भने, तिम्रो अहिले तिमीले अलि बढी मेहनत गर्यो भने त्यो वरपरको ठाउँमा बनाउन सक्यो भने सोच्नुहोस् न, सबैले सस्तोमा पाउँछ, होइन, चितवनबाट अर्डर पनि छ, हामीहरूको माग त्यति भइरहेछ, यातायातले गर्दा ट्रान्सपोर्टेसनले गर्दा सस्तो पर्छ, तपाईँको माग बढी हुन्छ, गर्नु न यस्तो यस्तो भनेर भने, अनि तपाईँलाई स्थानीय सरकारले पनि सहयोग गर्छ, एकचोटि बुझेर हेर्नु भन्ने बेला हो रहेछ भन्ने यस्तो कुरा गरी गरी त्यस्तोमा खुसी क्या।
0: चितवनमा पतेरोको कुरा गर्नुभयो, पतेरो जो चाहिँ हामीले खासै प्रयोगमा ल्याउँदैनौँ तर त्यसबाट राम्रो वस्तुहरू चाहिँ बनाउन सकिन्छ, आकर्षक वस्तु बनाउन सकिन्छ, यहाँलाई त्यस्तो कुनै अनुभव छ? हामीले यस्ता यस्ता कुराहरू चाहिँ हाम्रा ठाउँमा पाइन्छन्, त्यसलाई यसरी कलासँग जोड्न सकिन्छ भन्ने खालको त्यस्तो केही?
1: हजुर, खासमा चाहिँ अब अहिले मेरो नयाँ गुठीको पोस्टहरूमा पनि मेन नै यही घाँसहरूको भनौँ न, यो आयुर्वेदिकको चिजबाट बनेको सामानहरू भएको भएर धेरै मान्छेको सुझाव सल्लाह र कतिले सोधिराख्नु भएको छ म कसरी गरौँ भनेर, होइन, उहाँहरूलाई जानेको मान्छेसँग तालिम लिनलाई पनि हेल्प गरिरहेको छु, होइन। अनि तर कोही कोही त यति राम्रो प्रोडक्ट बनाइराख्नु भएको छ तर उहाँहरूलाई कसरी मार्केटिङ गर्ने, कसरी बाहिर ल्याउने भन्ने थाहा रहन्छ, होइन। अहिले चितवनको एउटा भाइ हुनुहुन्छ, उहाँको टिम नै हुनुहुँदो रहेछ, तर घाँस कहिले काट्ने के थाहा रहन्छ कि। अनि नवलपरासीको हामीहरूको टिम हुनुहुन्छ, उहाँहरूले चाहिँ उहाँहरूलाई सहयोग गरेर अब उहाँहरूले पनि यो अबदेखि उत्पादन गर्दै हुनुहुन्छ, जेठमा काट्छ, होइन, अनि उहाँहरूको उत्पादन गर्ने विलोप भयो नि, सोच्नुहोस् न, जब उत्पादन बढी हुन्छ त्यसको प्राइस पनि सबैले नेपालीहरूले पनि सजिलो, सुविधाजनक, सजिलोले लिनु पाउने हुन्छ। चितवनमा त यति धेरै होटेलहरू छ, रेस्टुरेन्ट छ, त्यहाँ यति राम्रो नेपालको एउटा पर्यटन क्षेत्र हो नि त, त्यहाँ नेपाली सामान युज गर्न पाउने भएको भएर उहाँहरूलाई पनि सहयोग गरेछु।
0: यहाँले चितवनको कुरा गर्दै गर्दाखेरि चितवनमा त पत्रको कुरा गर्यौँ, हाम्रा विभिन्न भूगोलमा चाहिँ फरक फरक वस्तुहरू उत्पादन हुन्छन्, यो फरक फरक भूगोलमा उत्पादन भएका वस्तुहरूलाई कलाहरूलाई हामीले कतै ह्यान्डिक्राफ्टसँग अथवा हस्तकलासँग जोड्न सकिन्छ कि? त्यो के अनुभव छ यहाँसँग?
1: अवश्य यस्तो यस्तो हुन्छ, यो अहिले पतेरकै कुरा गरौँ होइन, पतेरबाट जे जे भन्छ मकैकोबाट पनि त्यही भन्छ। मकैकोमा पनि एउटा दिदीले फोन गर्नुभयो सिन्धुपाल्चोकबाट, सिन्धुपाल्चोकबाट उहाँको सामान छ अहिले आइ नै सक्यो। सोच्नुहोस् न कति राम्रो सामान होला उहाँको होइन, सिन्धुपाल्चोकमा मकैको सबै सामान भन्छ, मुढा बस्नको लागि टेबल म्याट होइन, तपाईँलाई जत्रो चाहिन्छ सुकुलहरू अझ तपाईँ ती म्याट टी कोस्टर बनाउन सकिन्छ होइन। त्यो अब सिन्धुपाल्चोकको दिदीले फोन गर्नुभयो, बहिनी हामीहरूकोमा त मकै यो मकैको बोक्राहरू त गाईहरूलाई खुवाउँछ, यस्तो बनाउन सक्ने रहेछ, म बनाऊ भनेर सोध्नु भयो। अनि उहाँलाई चाहिँ अलिकति ज्ञान के रहन्छ नि मुढा कसरी बनाउने, फेरि उहाँलाई पाटनको दिदीहरूको सहयोगमा उहाँलाई मुढा कसरी बनाउने सिकाइदिए। अनि अलैँचीको अलैँचीको दिदी हुनुहुन्छ मायाजी, एकदम राम्रो अलैँचीको सामान यति राम्रो बनाउनुहुन्छ। अनि उहाँले चाहिँ मुढा बनाउनु फेरि यो सिन्धुपाल्चोकको दिदीलाई सिकाइदिनु भयो। त्यसरी एकले अर्कालाई ज्वाइन गर्दै बनाउन सिकाइरहेछौँ, समूह समूह मिलेर। अहिले मान्छेहरूले एकले अर्कालाई हेल्प गर्ने पनि धेरै राम्रो रहेछ कि। अनि जस्तै अहिले भनौँ न पतेरको अमृषो, अमृषोको दिदी पनि एकदम एकदम राम्रो दिदी हुनुहुन्छ, उहाँको पनि मैले बेचिदिन्छु। उहाँको त्यो बिचको लट्ठी छ नि त्यो चाहिँ बिग्रिँदैन नि, तर अमृषो बिग्रिन्छ नि, त्यो अमृषो उहाँले चेन्ज गरिदिनुहुन्छ कि। त्यतिसम्म सुविधा दिनुहुन्छ कुचोमा। नेपालमा यति धेरै अमृषो छ है, अब मान्छेहरूले अमृषो रोपेछ भने त्यसबाट आर्थिक आर्जन पनि गर्न पाइरहेछ होइन। सिप नभएको तर सामान देखिरहेछ भने मिलेर जाउँ होइन, कसैलाई ट्रेनिङ छ भने। अहिले त स्थानीय सरकारहरूको पनि सहयोग त छ, तर एकजनालाई एकजनालाई त पक्का पनि दिन सक्दैन नि, समूह मिलाएर गयो भने चाहिँ दिने रहेछ कि। धेरै ठाउँमा बुझेछु, अनि चितवनको भाइले पनि भन्नुभयो होइन, अहिले

0: हलैँ चीको फर्स्ट टाइम देखेँ है, फेरि मैले 25 वर्षको कार्यकाल
1: टाइपको होइन,
0: हजुर हजुर, उहाँहरूको सञ्चालन 12 वर्ष भएन, धेरै भयो छैन कि त्यो देखेको नै, 12 वर्ष त्यो 10 वर्ष यस्तो यति राम्रो कि अब पहिलाभन्दा अहिले झन्झन राम्रो हुँदै आइरहेछ कि।
1: त्यो फेरि अलैँचीको त फल्ने त्यो फल चाहिँ कालो सुन भन्छ क्या हाम्रो पूर्वतिर, अनि त्यसलाई चाहिँ बनाएर बिक्री गर्ने हुन्छ, सुकाउने पकाउने गरेर त्यसलाई प्रशोधन गरेर बिक्री गर्ने हुन्छ, हामी कालो सुन भन्छौँ पूर्वतिर होइन। अब त्यसको बोट चाहिँ खास गरेर कहाँ फाल्ने भन्ने हुन्थ्यो क्या त्यति बेला, अनि फाल्थे त्यो समातेर तान्दाखेरि यति बलियो हुन्छ नि, त्यसलाई कति प्रयोग गर्ने त हामीसँग आइडिया थिएन। हजुरले पक्कै पनि अहिले यति राम्रो सामान बन्छ भन्नुभयो, भनेपछि त्यो त खेर गइरहेकै बस्दै हामीले प्रयोग गर्यौँ। यो हामीसँग ज्ञान भयो भने त पक्कै पनि यसलाई चाहिँ पैसासँग रूपान्तरण गर्न सकिँदो रहेछ खेर गएकै बस्दै पनि। हजुर अहिले अलैँचीको कुरा गर्नुभयो, अरू पनि त हुन सक्छन् होला होइन,
0: धेरै जस्तै मकैको बोक्राहरू छ नि गाईलाई खानदिने कुहाउने रे क्या, अहिले मकैको यति राम्रो होइन, मकैको
1: खोस्टा
0: खोस्टाको कि यति राम्रो सामानहरू बनाएर ल्याउनु भएको छ, पुतलीदेखि लिएर बस्ने मेचहरू मुढाहरू होइन, अब एकदम चित्त बुझ्दो क्या।
2: कार्यक्रम पौरखीको कथामा आज मैले हस्तकलाको सामग्रीहरू तयारी र बजारीकरण गरिरहेको नयाँ गुठीका सञ्चालक एवं उद्यमी ममता महर्जनसँग कुराकानी गरिरहेको छु।
1: पुलचोकमा हजुरकोमा त मैले भिजिट गरेँ होइन, 4-5 तलामा चाहिँ तलदेखि माथिसम्म हजुरको त्यो सामान हेर्दा बडो आनन्द, हस्तकलाको सामग्री हेर्दै जाँदा भर्याङमा सजाउनु भएको छ त्यस्तै तरिकाले, कोठामा त्यसरी राख्नु भएको छ, जुन सामग्रीहरू कलेक्सन गर्नुहुन्छ, आफैले पनि निर्माण गर्नुहुन्छ हस्तकलाका सामग्रीहरू, र केराको कुन भागबाट चाहिँ हामीले त्यस्तो हस्तकलाका सामग्रीहरू बनाउन सकिँदो रहेछ?
0: यस्तो यो बिचको छ नि, बिचको थाम भन्छ नि, त्यो थामको युज हुन्छ होइन, तर सोच्नुहोस् न सारी समेत पनि छ, तर मेरोमा छैन होइन, युज गर्न सक्नुहुन्छ भने कि सारी सोच्नुहोस् न, केराको फाइबरबाट बनेको सारी, हेल्थ राम्रो हुने भइहाल्यो होइन। अहिले मसँग चाहिँ योगा म्याट छ कि, योगा म्याट बनाउँदा कस्तो धागोभित्र त्यो त्यसको त्यो फाइबर झारेर बनाइराखेको छ कि, त्यो चाहिँ यति राम्रो छ। अहिले चाहिँ यो केराबाट बनेको म्याट एकदम के फ्लेक्सिबल के, अब सबैलाई एउटै मनपर्छ भन्ने छैन नि, केराको भयो यो फरक फरकको छ होइन। पहिला मुज थियो, मुज कैलालीबाट आउँथ्यो कि, मुजको पनि धेरै राम्रो गोल्डन कलर साइनिङ आउने टाइपको थियो। अहिले मुजको कैलालीको दाजुभाइहरूले चाहिँ अलिकति कन्ट्याक्ट गर्ने कम भयो होइन, उहाँहरूको कस्तो के
1: त्यसको चाहिँ के वस्तु बनाउने, मुज भन्नाले खास कैलालीको कुरा गर्नुभयो,
0: मुज पनि घाँसै हो अहिले, यो अहिले जाने जति भने नि त्यसको सबै चिज बन्छ, जस्तै प्लेसम्याट, टी कोस्टर, अनि तपाईँलाई अझै बेट्रो, बेट्रो पनि बन्छ, तर बेट्रो चाहिँ बनानाको राम्रो हुन्छ किनभने त्यो चाहिँ फ्लेक्सिबल हुन्छ होइन। जे पनि कि होटेलहरूमा तपाईँले बिचमा एउटा यस्तो राख्ने देख्नु भएको छ नि, त्यो बेट्रो
1: भयो,
0: हजुर हजुर, लामो बेडमा बिचमा राखिरहेको छ कि अहिले होटेलहरूतिर,
1: त्यो चाहिँ
0: सजावटकै भयो, तर केराको सोच्नुहोस् न कस्तो एउटा भ्यालु एड हुन्छ नि त है, त्यो एकदम राम्रो लाग्यो। अब तर तपाईँले त्यही भुइँमा ओछ्याउनलाई केराको महँगो पर्न आउँछ, केराको किनभने त्यसको थामको चिकेर फाइबर, तर त्यसको छ त मकैको, अरू अमृतसुको पनि त्यो त कुचो मात्र भयो, त्यसलाई पनि अब एउटा सामान अनुसार फरक फरकलाई फरक फरक थाममा युज गर्न सकिन्छ है। पतेरको भयो होइन, पतेरको त अब केराको भन्दा पतेर सस्तो हुन्छ, मकैको सस्तो हुन्छ भने चाहिँ, अब जस्तो धुरम्याट, धुरम्याट हामीले पतेरको युज गर्न सकिन्छ, मकैको युज गर्न सकिन्छ, तर केराको चाहिँ बेडमा कि, बेड थ्रो भयो, बेडहरूकोमा भयो, आफ्नो शरीरमा टच गर्नलाई, त्यस्तो सिस्नो छ
1: क्या नि,
0: हजुर, यस्तो यति राम्रो सामान बन्छ सिस्नोको पनि, बडी टच हुनलाई लुगाहरू लगाइछ नि, तिनीहरूको लागि पनि एकदम राम्रो के, अनि प्लेस म्याटहरू भयो, सिस्नोको गाजाको बन्छ होइन, अब हामीहरूको पातन त तामा मेटलहरूबाट बन्ने त हामी पपुलर नै छँदैछौँ होइन, त्यसमा जोडिराख्न आवश्यक नै छैन, यति राम्रो मूर्तिहरू पाइन्छ पातनमा, थाहै छ हजुर, आइराख्नु भएको छ हामीहरूको ती पातन दरबार स्क्वायरतिर, त्यो त्यसैले आज मेटललाई नजोडिकन यस्तो, यिनीहरू पनि ह्यान्डिक्राफ्टमै पर्छ, मेटलको पनि थुप्रै सामानहरू छ, मेरो पसन्दमा छ मूर्तिहरू,
1: हजुरको पसन्दमा मैले चाहिँ मेटलका पनि देखेँ होइन, अरू काष्ठकला काठका वस्तुहरू पनि देखेँ, आज चाहिँ मैले जहाँ पनि पाइने खेर गइरहेका वस्तुहरूलाई कसरी पैसामा रूपान्तरण गर्न सकिन्छ, भूगोल फरक फरक छ, फरक फरक भूगोलमा फरक फरक वनस्पति पाइन्छन्, काहीँ चाहिँ केरा, काहीँ अम्लिसो पाइन्छ, काहीँ चाहिँ अलैँची पाइन्छ, धेरैतिर मकै पाइन्छ, मकैका खोस्टा प्रयोग गर्न सकिन्छ, यस्ता धेरै कुराहरू छन् होइन। यस्ता खेर गइरहेका वस्तुहरूलाई प्रयोगमा ल्याउने सँगै सजावटका सामग्री बनाउने यो हस्तकला कला भर्ने काम गरेर हामीले त्यो कलालाई पैसामा रूपान्तरण गरिराखेका छौँ होइन। यसरी खेर गइरहेका वस्तुलाई पैसामा रूपान्तरण गर्दै गर्दाखेरि आय आर्जनको हिसाबले चाहिँ कस्तो हुन्छ नि?
0: मेरो अहिले गइराखेको केराको र मेन चाहिँ पतेर नै हो होइन। पतेरको अर्डर कस्तो छ भने, एउटा सबभन्दा पहिला त धन्यवाद दिन चाहन्छु कि विदेशमा बस्नेहरूलाई नेपाली सामान कति मनपर्ने रहेछ, मेन चाहिँ अहिलेसम्म भनौँ भने त विदेशमा बस्ने नेपालीहरूले नै अर्डर दिइरहेछ। त्यस्तै आफ्नो परिवार सिन्धुपाल्चोकै जोडी मैले, उहाँलाई पनि कतारमा बस्ने भाइले मलाई कन्ट्याक्ट गराएर मैले सक्छु भनेर हेर्नु तपाईँको सामान कस्तो हुन्छ भने, सुन्नुहोस् न त्यति थोरै समयमा उहाँको सामान एकदम राम्रो मुभ क्या किनभने मैले

0: मात्र बेच्ने होइन, मेरो होलसेलमा जान्छ, यस्तो जान्छ होइन। अब उहाँले भन्नुभयो, उहाँको एक वर्षमा उहाँले घरमा बनाएर त्यतिकै राख्दा वरपरको छिमेकीहरूलाई दिँदा उहाँहरूको 5,000-10,000 पनि वर्षमा छैन भने चाहिँ उहाँले जम्मा ल्याउनु भएको एक महिना पनि बचेन, उहाँको 50,000 भन्दा बढीको त सामान गइसक्यो।
1: हजुर, त्यो पनि भाइले विदेशबाट सम्पर्क गराइदिएर यो वस्तु त हाम्रो सहजै तयार हुन सक्छ, तर कहाँ बेच्ने, कसरी बेच्ने, यसलाई पैसामा रूपान्तरण कसरी गर्ने भन्ने ज्ञान थिएन। पछि यहाँसँग जोडिसकेपछि भाइ मार्फत जोडेर उहाँको दिदीले सिन्धुपाल्चोकबाट तयार गरेका वस्तु अहिले पैसा बनाएर पठाइदिनु।
0: एकदम एकदम, उहाँ त यति खुसी हुनुभयो, उहाँको परिवारै आउनुभयो, पसलमा पनि परिवारै आउनुभयो, उहाँहरू त यति खुसी हुनुभयो। अनि लग्ने को भयो भने चाइनामा एउटा भाइ हुनुहुन्छ, उहाँले ल्याएको सामान राम्रो हुँदा साथै उहाँले लानुभयो, अन्त उहाँले पैसा पाउनु भयो नि होइन। अनि उहाँले अब चाहिँ के गर्नुहुन्छ?

0: त्यो चेन्ज गरेर विनिमय गरेर लिनुहुन्थ्यो भने अब वरपरहरूले पनि के गर्ने भयो त मकैको बोक्राहरू? अलिकति पैसा त दिइहाल्छ नि, उहाँले पैसा लिएर नै दिइराख्नु भएछ भने उहाँले वरपर छिमेकीलाई पनि अलिअलि पैसा दिएर अब एक आय आर्जन त त्यहाँबाट भयो नि होइन। पतेरको कुरा गरौँ होइन, पतेरमा पनि कस्तो भने सिन्धुपाल्चोकबाट जति आउँछ नि नवलपरासी सरी ऊ चाहिँ नवलपरासीबाट आउँछ पतेर चाहिँ प्रतीक्षा गर्नुपर्ने भइरहेछ कि।
1: यहाँसँग चाहिँ 25 वर्ष भन्दा बढी लामो अनुभव छ। हस्तकलाका धेरै खेर गएका वस्तुहरू मार्फत हस्तकलाका सामग्रीहरू यहाँले उत्पादन गर्नुहुन्छ। यदि युवाहरूमा कुनै सोच आयो भने तालिमका कुरा होला, सिपका कुरा होला होइन, त्यो सिपका लागि र लगानीको हिसाबले कसरी अघि बढ्न सक्छन् होला, केही छ यहाँको सुझाव?
0: यसमा चाहिँ त्यही भने नि खेरो गइरहेको सामान नै भनौँ न होइन, त्यो तपाईँले भनिहाल्ने कतिले भन्छ है हाम्रो बच्चादेखि देखेको त्यो भइरहेको सामानलाई युज गर्नु भयो होइन। तर तपाईँको सिप छैन भने तपाईँको समूह मिलेर स्थानीय सरकारमा गयो भने उहाँहरूले तालिम दिन्छ होइन, आफ्नै ग्रुप छ भने मलाई भन्नुभयो भने त्यो व्हाट्सएपहरू यसबाट हाम्रो ग्रुपले पनि सिकाइदिनुहुन्छ र जानिराखेको मान्छेलाई सिकाउनु गाह्रो छैन। एउटा चिज बनाएको अर्को बनाउनलाई गाह्रो हुँदैन उहाँलाई, तर सुरुदेखि सिक्नै छ भने तालिम छ, तालिम दिनेहरूको समूह पनि छ। हामीहरूको यहाँ पातनबाट पनि धेरै ग्रुप हुनुहुन्छ, उहाँहरू पनि गइराख्नुहुन्छ विभिन्न ठाउँमा तालिम दिएर। अहिले यति ठाउँमा नगरपालिकाबाट पनि धेरै तालिमको भइरहेको हुन्छ हामीहरूको यहाँ। अहिले त धेरै ठाउँबाट जस्तो वाणिज्य सङ्घमा पनि धेरै राम्रा राम्रा व्यक्ति हुनुहुन्छ, उहाँहरूले पनि धेरै सहयोग गर्नुहुन्छ।
1: यहाँले जोड्न खोज्नु भएको कुरा चाहिँ कसैलाई इच्छा शक्ति रह्यो भने अहिले सिप सिक्नको लागि समस्या छैन
0: छैन छैन एकदम।
1: अहिले स्थानीय सरकारले पनि लघु उद्यम उद्यमशीलता तालिमहरू प्रदान गरिरहेको छ, अथवा चाहिँ वेबसाइटतिर सर्च गरेर पनि होइन कहाँ कुन संस्थाले तालिम प्रदान गरिरहेको छ उनीहरूसँग सम्पर्क गरेर पनि तालिम सहजै लिन सकिन्छ भन्ने कुरा। अन्त यहाँसँग यति कुराकानी गरिसकेपछि हामीले यसरी उत्पादन गर्दै गर्दाखेरि हस्तकलाका सामग्रीहरू चाहिँ बिक्री गर्नु पर्यो भने बजारको चाहिँ कस्तो छ?
0: पहिला चाहिँ सुरु सुरुमा चाहिँ धेरैलाई गाह्रो थियो, नेचरलमा काम गर्ने अरू साथीहरू पनि हुनुहुन्छ होइन, उहाँहरू त्यो यो अनुभवको यो आधारमा भन्दैछु, उहाँहरूले जब सुरु गर्नुभयो नेचुरल काममा एकदम गाह्रो भयो थियो उहाँहरूलाई, उहाँहरूलाई नि वर्षौँ लाग्यो। अहिले मान्छेहरूले बुझिसकेपछि अहिले चाहिँ धेरै सजिलै छ। मेरो अहिले 90% त नेपाली नै हो, नेपाली पनि हाम्रो यहाँ नेपालको पनि भयो र विदेशमा जसले पसल खोलिराख्नु भएको छ नि उहाँहरूलाई पनि एकदम धेरै मनपर्ने यो सामानहरू है। अघि बिचमा नि भनेको थिएँ मैले प्रतीक्षा गर्नुपर्ने भयो कि उहाँहरूले, किनभने अब कुनै कुनै माग क्वान्टिटीमा चाहिने हुन्छ होइन, बाहिर पठाउनु बेला त क्वान्टिटीमा छ भने चाहिँ हामीले त्यो कुनै कुनै सामान कहिले उपलब्ध हुने, घाँस उपलब्ध नहुने, त्यो सञ्चय गर्ने कमीले भनौँ यसले भनौँ उपलब्ध गराउनु पुरा चाहिँ सकिरहेको छैन। अहिले मेरो चाइनाको भाइको नामले उहाँको सिस्नोको सामान मैले पुरा गर्नै सकिनँ कि होइन।
1: भनेपछि हामीले हस्तकलाका सामग्रीहरू उत्पादन गर्यौँ भने बजारको लागि खासै समस्या छैन
0: छैन
1: हजुर, भनेपछि मान्छेले सामान मगाएर पर्खिनु पर्छ भनेपछि त पक्कै समस्या त छैन
0: होइन।
1: यहाँले चाहिँ जुन पुल्चोकमा नयाँ गुठीमा धेरै सामग्रीहरू यहाँसँग छ होइन, विभिन्न प्रकारका सामग्रीहरू होइन, यहाँकै मुखबाट सुनौ न, यहाँसँग चाहिँ कस्ता कस्ता सामग्रीहरू पाउन सकिन्छ अनि यस्ता सामग्रीहरूको सङ्कलन कसरी गरिराख्नु भएको छ?
0: पुल्चोको ठ्याक्कै मच्छीनाथ बनाउनेको साइडमै हो मेरो पसल चाहिँ। काठको सामान भक्तपुरबाट आउँछ होइन, भक्तपुरको दाई हुनुहुन्छ, अनि भक्तपुरको दाई चाहिँ टिबिटियन आर्ट पनि गर्ने अब, अनि उहाँको सामान काठको भइहाले। अब पतेरहरू त सबैलाई ट्रेनिङ दिँदै समूह छ, एकजना दिदीहरू हुनुहुन्छ पातनको दिदीहरू नै, उहाँहरूले चाहिँ ट्रेनिङ दिँदै अनि उहाँहरूले बनाउनु सकिसकेको चाहिँ लिएर बेचिरहेको छौँ। अनि मेटलको विकास साकी हुनुहुन्छ पाटनतिरकै, उहाँ चाहिँ हामी सँगै कलेजमा सँगै पढेको, मिलेर नै गरिरहेको छौँ। सुरु गरिसकेपछि चाहिँ यति हेल्पिङ ह्यान्ड के जस्तो अमृतसुको दिदीहरू, अब यो अलैँचीको दिदीहरू, मकैको सबैले एकदम धेरै सपोर्ट छ। सिन्धुपाल्चोको दिदीको भाइले कतारबाट मेरो भिडियोहरू उहाँलाई पठाएर, अब सोच्नुहोस् न उहाँले वर्षमा 5,000 गर्छ भने उहाँले जम्मा कन्ट्याक्ट भएको 25 दिनमा उहाँलाई 50,000 त चेक नै दिइसके।
1: हाम्रो कुराकानी सुन्दै गर्दाखेरि के युवालाई चाहिँ वास्तवमै हामीसँग खेर गएका वस्तुहरूलाई पैसासँग रूपान्तरण गर्न सकिन्छ, कसरी गर्ने होला भनेर त्यो आयो भने यहाँको सल्लाह के रहन्छ?
0: हजुर अवश्य, यसमा चाहिँ कस्तो छ भने म त्यो पतेर खेर गइराखेकोहरूलाई उहाँहरूले बनाउनै जानेन भने पनि अब ट्रेनिङ लिने बेर नभएसम्म त्यो घाँसै बेच्न सक्नुहुन्छ भन्छु कि म। अब जस्तो मकैको पनि अघि कुरा गरेँ, मकैको पनि त्यस्तो, केराको पनि हामी नवलपरासी नै हो मकैको, उसको पनि केराको पनि, अब सिस्नोको त डिमान्ड धेरै छँदैछ, उहाँहरूले उत्पादन गर्दै दिँदै दिँदै राम्रै छ, सिस्नोको त केही छैन। अझै मलाई त अझै मुज एउटा चाहिँ अति मनपर्ने हो, मुजमा चाहिँ कैलालीबाट आउँथ्यो, उहाँहरू चाहिँ अलिकति कम नै आइरहेछ कि, जुन एउटा क्वालिटी थियो पहिलाको मुजको क्वालिटी यति राम्रो थियो कि बेच्दा नै रमाइलो के, पुरा गोल्डन कलर नै हुन्छ मुज सुकाइसकेपछि। त्यो गरेको त्यो उहाँहरू चाहिँ कैलालीको दाजुभाइहरूलाई पनि एकदम रिक्वेस्ट गर्न चाहन्छु, आफूले गरिरहेको कामहरू चाहिँ नछोड्नुहोस्, आर्थिक भइ नै रहेछ होइन, अब त्यसैले गर्दा

0: स्वागत, सबैलाई स्वागत। मैले पनि सक्दो गर्छु भने तपाईँहरूको सहयोगले मैले पनि केही गर्ने हो होइन?
1: हजुर हजुर, हामी करिब करिब कुराकानीको अन्तिमतिर छौँ। अन्त्यमा चाहिँ तपाईँको यो करिब 2.5 दशक भन्दा लामो अनुभव छ, यो अनुभवका आधारमा युवाहरूलाई सल्लाह दिनु पर्यो भने कस्तो सल्लाह दिनुहुन्छ?
0: हजुर, अब अहिले त हामीले वडपड फल्ने पतेर अम्रिसको कुरा गऱ्यौँ भने चाहिँ होइन, ल त्यसबाट त सकिहाल्ने कुरा भइहाल्यो। अब जस्तै मिथिला पहिला पनि मिथिला पनि धेरै राम्रो थियो होइन, छ पनि अहिले पनि, तर त्यो पनि ग्याप भयो क्या होइन। त्यसैले सबैलाई आफूले सक्दो आफूले गर्न सक्ने कामहरू गर्नु सकिन्छ। ह्यान्डी क्राफ्ट पनि धेरै राम्रो छ, पहिला भन्दा अहिले झन् माग बढी छ। हामीले बहाना गरेर हुन्छ नि कहिले, अहिले चाहिँ ल यस्तो कोरोनाले गर्दा अहिले कम भयो होइन, आर्थिक मन्दी त सबैतिर लागेको छँदैछ होइन, विश्वमा नै त्यो त प्रब्लम छ, तर पनि त्यस्तो डराउनु पर्ने अवस्था चाहिँ छैन। हामीले युज गर्ने अब प्लास्टिकको मेज भन्दा त मुढा युज गरिरहेछ भनेपछि त्यसमा युज चाहिँ भइ नै रहेछ। अहिले यति होटेलहरू खोलिरहेछ, त्यो त कम भएको छैन होइन, तालमा पनि बिक्री गरेर पनि भइरहेछ। जस्तो 90% त मेरो नेपाली नै हो होइन, जस्तो विदेशमा पसल खोलेकोहरू
1: पछि चाहिँ यहाँको सुझाव चाहिँ हाम्रो भूगोलमा विविधता छ, सँगै हामीसँग धेरै वस्तुहरू खेर गइरहेका छन्, त्यसलाई हामीले कला भरेर हस्तकलाका सामग्रीहरू उत्पादन गर्न सक्छौँ, आफ्नो ठाउँमा जे पाइन्छ त्यसलाई उपयोग गरेर पैसामा रूपान्तरण गर्न सोचौँ, आर्थिक सबलता प्राप्त गर्न सकिन्छ भन्ने चाहिँ यहाँको सुझाव हो नि त।
0: हामीले सोच्नुहोस् न, जुत्तादेखि लिएर टोपीसम्म पनि बन्छ हाम्रै नेपाली सामानबाट, हामीहरूको खेर गइरहेको सामान नै भनौँ होइन कतिले, तर त्यसलाई युज गरेर त्यसलाई प्रयोग गरेर खुट्टादेखि लिएर टाउकोसम्म तन्नादेखि लिएर सबै गर्न सक्छ भने हामी सक्दो स्वदेशी उत्पादनमा पनि निर्भर बन्न चाहिँ धेरै कुरामा सकिन्छ ह्यान्डिक्राफ्टमा चाहिँ। त्यसरी मिलेर गयो भने धेरै धेरै धेरै बाटो छन्।
1: समय दिनुभयो, यहाँको समय र संवाद दुवैको लागि धन्यवाद व्यक्त गर्दछु।
0: धन्यवाद तपाईँलाई।
2: उहाँ हुनुहुन्थ्यो हस्तकलाका सामग्रीहरू उत्पादन तथा बजारीकरण गर्दै आएको नयाँ गुठीका सञ्चालक एवं उद्यमी ममता महर्जन। आफ्नो व्यावसायिक अनुभवका बारेमा हामीसँग कुराकानी गर्नुहुँदै कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा@gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि प्रविधिमा सुलोचना वज्राचार्यसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।

0: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
1: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
0: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
1: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
0: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
1: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभाको आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पारित भएको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विधेयकले समुदाय स्तरमा प्रचलनमा रहेका परम्परागत ज्ञान र सांस्कृतिक सम्पदाको संरक्षण तथा पुस्तान्तरण गर्ने अधिकार सुनिश्चित गर्ने बताउनुभयो। विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले नेपाल सरकार सन् 2010 नै अभौतिक सांस्कृतिक महासन्धिको पक्ष राष्ट्र भएकोले त्यस महासन्धिका प्रावधानहरू कार्यान्वयनमा ल्याउन विधेयक आवश्यक रहेको बताउनुभयो। यस्तै बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबुल भएको हो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा बोल्ने सांसदहरूले बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिको अभाव भएकोमा सरकारको ध्यान आकर्षण गराउनुहुँदै अत्यावश्यक औषधिको अभाव हुन नदिन प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो। यस्तै सांसदहरूले राष्ट्रिय सभामा रिक्त 2 सदस्यको तुरन्त पदपूर्ति गर्न होल्डिङ सेन्टरमा रहेका विस्थापित सुकुम्बासीको समस्या छिटो समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही जेठ 13 बुधबार दिउँसो 1:15 बस्नेछ। सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्ने गरी कानून निर्माण हुनुपर्ने बताउनु भएको छ। पूर्व सांसद मञ्चद्वारा आज सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख अर्यालले पुराना र असान्दर्भिक कानूनको संशोधन वा खारेजी गरी समयानुकूल प्रविधि मैत्री नयाँ कानून निर्माण अहिलेको मुख्य विधायक जिम्मेवारी भएको बताउनुभयो। कानून बनाउँदाको विरोधाभास र व्यवहारिक कमजोरी हटाउन अघिल्लो अनुभव पुस्ता, काम गर्ने हुटुटी भएको वर्तमान पुस्ता र प्रविधिमा पोख्त नयाँ पुस्ता मिलेर अघि बढ्न जनताले खोजे जस्तो देश बनाउन सकिने बताउनुभयो। सभामुख अर्यालले मुलुकको समृद्धिका लागि राज्यका तिनै अङ्ग कार्यपालिका, व्यवस्थापिक र न्यायपालिकाको स्प्रिट र स्पिड मिल्नुपर्ने धारणा समेत राख्नुभयो। अर्थमन्त्री सोनी मुवागलीले उत्पादनमुखी क्षेत्रमा आन्तरिक तथा वैदेशिक ऋणको उपयोग गरिएकामा सकारात्मक आर्थिक वृद्धि हुने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको बैठकमा आर्थिक वर्ष 2083-84 बजेट तर्जुमा सम्बन्धी छलफलमा अर्थमन्त्री वाग्लेले उद्यम मन्त्री, निजी क्षेत्र मैत्री र लगानी मैत्री वातावरण निर्माण गरी अर्थतन्त्रलाई सुदृढ बनाउने प्रयास भइरहेको बताउनुभयो। बैठकमा अर्थमन्त्री वाग्लेले लैङ्गिक उत्तरदायी बजेट मार्फत सार्वजनिक खर्चमा लैङ्गिक सचेतना र संवेदनशीलता सुनिश्चित गर्दै बजेटलाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैठकमा सांसदहरूले शिक्षा, अनुसन्धान तथा नवप्रवर्धन क्षेत्रमा लगानी वृद्धि गर्दै सरकारी सेवाको गुणस्तर सुधार र स्वास्थ्य सेवा तथा बिमा प्रणाली सुदृढ गर्नुपर्ने बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेकोले ढुक्क भएर काम गर्न निर्माण व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले आज सिंहदरबारमा आयोजना गरेको मध्य पूर्वमा जारी युद्धका कारण सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्याबारेको छलफलमा मन्त्री लम्सालले निर्माण सामग्रीको मूल्य समायोजन ऐन कानून अनुसार हुने र निर्माण व्यवसायीहरूको समस्या सरकारले बुझेको बताउनुभयो। मन्त्री लम्सालले निर्माण व्यवसायीहरूलाई निर्माणको काममा ढिलासुस्ती नगर्न र गुणस्तरमा सम्झौता नगर्न आग्रह गर्दै खरिद सम्झौताको मापदण्ड अनुसार समयमै काम सम्पन्न गर्नुपर्ने बताउनुभयो। छलफलमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्तीका कारण परियोजनाहरूको लागत अस्वाभाविक रूपमा बढ्दै गएको र समयमै काम नसकिने प्रवृत्तिले विकास ढिलो मात्र नभई महँगो हुँदै गएको बताउनुभयो। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जैविक विविधताको संरक्षण नेपालको सन्दर्भमा केवल वातावरणीय मुद्दा मात्र नभई दिगो विकास र मानव कल्याणसँग प्रत्यक्ष रूपमा जोडिएको विषयका रूपमा रहेको उल्लेख गर्नुभएको छ। अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मे 22 अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै मन्त्री चौधरीले आगामी दिनमा जैविक विविधता संरक्षणलाई थप प्रभावकारी बनाउन बहुक्षेत्रगत समन्वयलाई सुदृढ बनाइने बताउनुभयो। सरकारले बकर ईद उल अजहाका अवसरमा जेठ 14 सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारी अनुसार 2083 जेठ 14 बिहिबार बकर ईद पर्व परेको जनाउँदै उक्त दिन सार्वजनिक बिदा हुने जनाएको हो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G बाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले एलटिई ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। नवलपुर र चितौन हुँदै बग्ने नारायणी नदी उत्खननलाई व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरले निर्देशन दिएको छ। समितिले गरेको स्थलगत अनुगमनका क्रममा नारायणी नदीमा अनियन्त्रित रूपमा उत्खनन गरेको पाइएको भन्दै खोला उत्खनन व्यवस्थित बनाउने निर्देशन दिएको हो। सरकारले संगीत रोयल्टी प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्ति सम्बन्धी विवाद गुनासा र प्रणालीगत समस्याको अध्ययन गर्न जाँचबुझ समिति गठन गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको ध्यानकर्षणपछि लक्ष्मण बेडाली शेषको अध्यक्षतामा 5 सदस्यीय समिति गठन गरेको हो। हिजो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री स्तरीय निर्णय मार्फत उक्त समिति गठन गरेको मन्त्री खड्गराज पौडेलले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा अत्यधिक गर्मी बढेका कारण एयर कन्डिसनर, कुलर तथा अन्य शीतलन उपकरणको प्रयोग तीव्र रूपमा वृद्धि भएको छ। शीतलन उपकरणको प्रयोग वृद्धिसँगै हिजो चौथो दिन बिजुलीको माग अस्वाभाविक रूपमा चुलिएर नयाँ सर्वकालीन उच्च रेकर्ड कायम गरेको भारतको ऊर्जा मन्त्रालयले जनाएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हिजो अपरान्ह 4:15 राजधानी नयाँ दिल्लीको तापक्रम 45.3 डिग्री सेल्सियस पुगेको र बिजुलीको माग 270.82 GW पुगेकोमा सफलतापूर्वक आपूर्ति गरिएको उल्लेख गरेको छ। बिजुलीको मागको यो स्तर भारतको इतिहासमै सबैभन्दा उच्च भएको अधिकारीहरूले बताएका छन्। र हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। सोही वायुको प्रभावले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाडी र तराई भूभागका केही स्थान तथा मध्य प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभाग तातो लहर हुने सम्भावना छ। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपालीन आङ सिरिङ लामा शेर्पाने शेरिकेकी साङ्ग्युर सेन्रोनाङ राष्ट्रिय सभाकी आरिङ छगदुल अभौतिक सांस्कृतिक टङ्बा सुङ्क्यो विधेयक नितोङ गेचुग्याचिक थाक्चुचुङ तुग्रङ क्याने छगदुल वैकल्पिक यार्ग्या वित्त लक्लेन विधेयक नितोङ गेचुग्या निकी कोर्ला प्रतिनिधि सभा नेवाउ सन्देश टेबुल क्यान वय राष्ट्रिय सभाकी आरिङ छगदुल छगमितुई कोर नासोकला सुङला सुनाङ वय छगदुल छगमितुई ग्याल्योङ सेतोङकी आयोजना तिवला बजेट मेसीमा टडिग्ल्या मुमा चुङगुताङ कार्की आयोगकी प्रतिवेदन सार्वजनिक क्याने दोषी तेवला ठिम तोङगोला सुङला सुनाङ वय सोगदुला सोगमितुई तन्दा क्यान्सर नजाकी म्यान युङमो ओतुप टसम सखुल हुम्ला ताङ बाजुराकी सन्सम सखुल्ला थोगुप काले मेत जोगौ ताङ म्यान जब जुटुन तुई न्याताङ यार्गे जोगौला सुङला सुनाङ सुङ तुग्राङ क्याने हुम्ला जोङकी सङ्खेलीला शतक ताङ टोकपितेमा कालेला सुरूप मितेवाला राहतकी टडिक्की गोला राष्ट्रिय सभाला तङ्ब ओतुप सोगमिकी कोसाला सोगमी कोसेकी गो ताङ सुकुम्बासी तुई कल्याङ मुमेता जोगौला सुङला सुनाङ वय तुग्राङ क्याने सोगमी तुई जम्बुलिङ सोगमी तेमा वाउ छावती व गौ दासाला तिरङ डोसुङ तोङगौ ताङ दैलेक जोङखी पेट्रोलियम पदार्थ थेन्दुप लाकाङ मु गोजुगौला सुङला सुनाङ सुङ सोक्सो डोलप्रसाद अर्यालकी गेलखपकी तोन्दोकला खक्सनपु ओतुप जुक्थाङबी कले मेता जब क्याने टिम जब लाका किगो सुङय पूर्व सांसद मन्सकी आरिङ सिंह दरबारला कोडिक्याउ ल्यारिमला सोक्सो अर्यालकी टिम यिङबाती मेता जोइ तन्दी तुसो सम्भ नङसिन टिम जोगो लाका तन्दी ल्यागेन सो हिन्दुप सुङसुङ सोक्सो अर्यालकी गेलखपकी यर्घेकी तोन्दोकला गेलखपकी कार्यपालिका न्यायपालिका ताङ व्यवस्थापिका सुङकर डिक्ने लाका किगो सुङलप नाङसुङ नोरलोनपो डाक्टर स्वर्णिम वाग्लेकी उत्पादनमुखी सखुल्ला आन्तरिक तेजिन छिगेलकी छावा थसिङ पल्जोर सखुल यार्गे डप सुङसुङ राष्ट्रिय सभा नङ्गी यार्गे पल्जोर कोर तेजिन सुशासन सोक्पी यारिङ सिंहदरबारला देउ सखदोला पल्जोर लुङ्गी टोङ गेचुग्या सुमताङ गेचुग्या जिकी बजेट टडिक कोरकी टोङगुला लोनपो वाग्लेकी गेर्की सखुलताङ डोसुङ तोङगुप्तिवाला डोसुङ तोङथपु खोरुक जोने गेलखपकी पल्जोर यार्गे तोङथपु सुङसुङ सोगदुला सोगमितुई लोबजुङ ताङ न्याम्सिप सखुल्ला डोसुङ पोरिन सुङकी सेवा गेसा जोगौ टोटेन सेवा ताङ बिमा प्रणाली गेसा जोगौ सुङसुङ सोगदुला उल्लोनपो वाक्लेकी नोरलोनखाङकी टुङ्गी घनश्याम उपाध्यायकी पुँजीगत डोसुङ तोङ्गौ तपकी लोनखाङ नासोक्ला बजेट पेउ ताङ स्रोत ताङ साधन सुनिश्चित क्याने गेलखप नङ्गी ताङ छिगेलकी डोसुङला उङदाङ उङ दासाला लक्लेन कितुब्ला लोनखाङकी खेलेन ओतुप खेन्थोक नाङसुङ पूर्वाधार यर्गे लोनपो सुनिल लम्सालकी ठेकेदार तुई कले मेता जोपला सुङकी लाकाकी ओतुप सुङय प्रतिनिधि सभाकी पूर्वाधार यर्गे छोकपी आरिङ देउ सक्दुला लोनपो लम्सालकी ठेकेदार तुई कले मेता जोपला सुङकी ठिम ताङ सिचु यर्गे जोइ ओतुप ख्यान्थोक नाङसुङ सक्दुला ठेकेदार तुई लाका डुपा क्यासी नाङ ट्याङ्गा माङ्यौ चालक तुई गोङ फर्ने डोसुङ लाक्पा गलुप ठेकाकी लाकाला तुसो परुप्ला कले ओतुप गुनासो क्याउ सेन वय लोनपो लम्सालकी ठेकाकी लाका त्यो तुसोला डुपा मिग्युतिवला ताङ थुनलाम नाङसिन लाका मिक्युतिवला टिम तङ्गुप लाका गोजु सुङसुङ गेलखप ताङ ठेकेदार तुई साधेदार हिन्दुप सुङिन लोनपो लम्सालकी सिग्रिल त्यामातिरङ यर्गेकी आयोजना त्यो तुसोला रङ डुपाकीको काङ थेप्चे लाका कितुप त्यो ताङ तुसोला लाका डुपा मिक्युतेला गेलखपकी ठिम तङ्गुप सुङसुङ टोङ्गुला लोकछुलोक तेजिन सिँचाइ लोनपो विराज भक्त श्रेष्ठकी यर्गेकी लाका त्यो तुसोला डुपा कि माथुप्सीमा डोसुङ लाक्पा गोलुप सुङिन तुसोला रङ लाका डुपा मिक्यु लुक्सो फरिन गल्सीमा चालक तुई गोङसाङ फरिन गलुप सुङसुङ लोनपो श्रेष्ठकी ठेक्का टडिक्ला ओतुप्का ल्याकी जोसालेन्सी पर्ला रङ ठेका त्यो र द डप ताङ लाका त्यो डुपा के माथुपु नेताङ मेता जोप्ला ठिम गिरो जोगौ सुङसुङ तुग्राङ क्याने टोङ्गुकी रिम्बाला नेपाल निर्माण व्यवसायी महासङ्घकी चिकेप निकोलस पाण्डेकी मक्की जोसालेन्सी चालक तुई गोङ फरुप तपकी लाका किथोपु नेताङ मेतुप सुङसुङ टोङ्गुकी रिम्बाला पूर्वाधार यागेकी लोनखाङकी टुङ्गी गोपाल प्रसाद सिग्देलकी लामला सुङक्योप टडिक कितुप्ला लाम सुङक्योप विधेयक टोसक्की तन्दी अधिवेशनला टेबुल कितुप टडिकी ओतुप खेन्थोक नाङसुङ टोङ्गुला सोगमी तुई ठेकेदार तुई साम्बा ताङ लाम्तियो तुसोला माझोसीमा मिमाङतियो कल्याला स्वरूप सुङ्गिन ठेकेदार ताङ सङमेन तुई ट्याङबुक्याने लाका किचुप सुङसुङ ल्यारिम्ला पूर्वाधार यर्गे छोकपी छोक्सो आशिष गजुरेलकी गेलखप कि सङ ल्यागेन लङ्गु ताङ ठेकेदार तुई सङ गमु ताङ फेन्चेन पोक्याने लाका कि होला सुगेप नाङ वय ठोटेन लोनपो निसा मेहता ताङ जम्बुलिङ ठोटेन छोकपी महानिर्देशक डाक्टर ट्रेडोस पर्ला ठुक्थे चुङवाय स्विजरल्यान्डकी जेनेबाला जम्बुलिङ ठोटेन छोकपी कोडिक्याउ थेङ दिन्छु थोनगुकी जम्बुलिङ
ठोतेन लेन्जोम किरिम्बाला खोङती पर्ला ठुक्थे चोङ्गु लोनखाङकी छ्याग्रोक सुङ्छेपा डाक्टर समीर कुमार अधिकारी कि खेल्थोङ नाङसुङ लोनपो मेहताकी जम्बुलिङ ठोतेन छोक्पी महानिर्देशक डाक्टर टेड्रोस ताङक्यान चुङ्गु थुक्थेत फेन्सेन बो चुङ्गु सुङसुङ थुक्थेतलाई महानिर्देशक डाक्टर टेड्रोसकी जम्बुलिङ ठोतेन छोक्पा ताङ यम्बु पर्की सिगडिल ताङ रोक्रामकी तन्दोकलाई खेलेन होतुप सुङ्गुप लोनखाङकी छ्याक्रोक सुङ्चेपा डाक्टर अधिकारी कि खेन्थोङ नाङसुङ लोनपो मेहताकी दिसिनाङ गोमालासङ ग्याकर ताङ ग्यानाकी लोनपो तियो ताङ ज्ञान थुक्थेत क्या नङ्गुप सिएन वाय लोबजुङ तेदिन सिमु लोनखाङकी ताङगुप असार गते ताङबोने जुन जिन्टा चिङकी लोबजुङ गोजुतुप गनवाए माध्यमिक शिक्षा परीक्षा एसइई कि रिजल्ट लाचिकी नाङलारङ तेन्सीमा लोनखाङकी जिन्टा चुचिकी लोबजुङ असार लाकी गते ताङबोने जुन गोजुतुप थाक्चोत क्याउइन् दि थाक्चोत नङसिन लेन ख्यापेल गितुपला लोप्टा तियो तेरी ताङ साने देशन तहतिहोला लेन तोङगुप्लासङ लोबजुङ तेजिन मानव स्रोत विकास केन्द्रला लोनखाङकी निर्देशन बिन्दु सेनवाए एमबी मक्मिकी गोमी लोला जिनक्योङ क्याउ सुङक्योप ताङ राहत ल्यारिम त्यामा न्येउङ यमयुङ ताङ लोबजुङकी शिला दि लोला एर्बी तुसोला उङथोपुक रङजुङ कल्या त्यामा सुङक्योप कितुपला छर्सी जोने लाग्लेन कितुप गनवाए दि ल्यारिमला साङ प्रदेश ताङ साने देशन सुङकी छोक्पा याम्बा सुङक्योप छोक्पा सुङ ताङ क्यान डेलोमेतुप छोक्पा ताङ साने देशन छोक्पा तिओ ताङ क्यान सिगडिल क्याने लाका कितुप सुङवाए मक्मिकी सेतुप नाङसिन रङजुङ कल्या कि तुसोला सियाक्याक लाग्लेन कितोपु क्याने जोङखाला मक्मी ल्याखुङ तिओला ओतुप छोकपात्यो टडिक्यान होतु सेनवाए टिकापुरला टेनबातुरूप सशस्त्र कोर्सुङ मक्मीला एमबी मक्मीकी हेलिकप्टर कि सुङक्योप कि होतुप सेनवाए कोर्सुङ मक्मी बल नेपाल राजस्व भण्डार तेजिन टिकापुरला होतुप जङदर केन्द्रला जङदर लङ्गिन होतुप रिम्बाला छङबाल गेकु रिम्बाला सशस्त्र कोर्सुङ मक्मी जन्दा मिरादिन टेनबातुरूप सेनवाए हारिङटोपला छुजो टुक्ला खोङतिओ छङबाल गेकु रिम्बाला टेनबातुर सीमा टिकापुर म्यानखाङला बर्ना क्याउ सेनवाए छजुबङ्गी फर्सीमा हिट स्ट्रोककी जोसलेन्सी खोङतिवी नेताङ नन्दे ओतुप्तपकी मेन्जु कितुपला खोङतिओला हेलिकप्टर तेमा सुङक्योप क्याने टिकापुर खुर्ने गलु सेनवाए काठमाडौँकी चन्द्रगिरी टोङ्केरला सिसी क्यामेरा थितुप्ला टोङ्केर ताङ एमबी कोर्सुङ मक्मी पर्ला थुल्ला मिगीला छाकिक चुङवाए काठमाडौँ उपत्यकाला चुङ्गुप लाम्सोला खेलुप चन्द्रगिरी टोङ्केरकी नागढुङ्गाने कलङ्की स्याक्की लाम्सो ताङ ओडा ल्याखुङ डप लाम्ला सिसी क्यामेरा थितुप्ला दाङ टोङ्केर ताङ एमबी कोर्सुङ मक्मी पर्ला थुल्ला मिगीला छाकिक चुङ्गुप सेनवाए टोङ्केर सखुल नाङला सुङक्योप टडिक्ला माङ रम्बु जोप्ला सिसी क्यामेरा थिउलाका गोजु सेनवाए टोङ्केर सो घनश्याम गिरीकी काठमाडौँ उपत्यका उङ्गुप्तेरी सिनाङ नाका गेर्पु नागडुङ्गा चन्द्रगिरी सखुल्ला खेलुप्तकी दि सखुल्ला सिधे सुङक्योप टडिकी तुप्ला कोर्सुङ मक्मिताङ क्यान चिग्रिल क्याउ खेन्थोक नाङसुङ तन्दा उदयपुर सिमेन्ट लुक्टुन कलेला स्वरूप सेनवाए लुक्टुन ल्यामु क्यान जिन्क्योङ किमा थुक्सीमा ताङ ला चुप्जिने जुन लामाङ्यौ ल्याचेतपातुई मोकुल क्यानवाए ल्याचेतपातुई लामाङ्यौ ताङ रिटायर्ड गरूप ल्याचेतपातुई सेवा सुविधा माग्यौ सिं सुङताङ क्यान सुहजकु सेनवाए सुङकी बकर इदकी कप्ला जेठ लाकी गते चुब्जी सेर्मु सार्वजनिक कुङसाङ तेरूप थाक्चोत क्यानवाए नङसित लोनखाङकी आरिङ ख्यापेल क्याउ विज्ञप्ति नङसिन मुस्लिम सोक्पा त्यामा वाउ ख्यान्थोक नङसिन विक्रमलु नितोङ गेचु ग्यास सुम जेठ लाकी गते चुब्जी जफुरी सेर्मु इद तुसेन खेलुप तपकी ती सेर्मु सार्वजनिक कुङसाङ तेरूप थाक्चोत क्याउ सेनवाए पाँच थर्की याङबरक हिल सोक्पालाई पिकअप दपियोकलाई स्वर्ने ड्राइभर नासक गनवाए याङबरक हिल सोक्पा वडा आङटुक अर्चले स्रूप दासला च्याङ थापुने फलैसा डोइ ओतु पिकअप दपियोकलाई स्वर्ने जापाकी बारादशी हिल सोक्पा वडा आङ्गकी लोसुङचु सङ्गकी गोपाल भट्टराई नासा गलुक जोङकी कोर्सुङ मक्मी ल्याखुङ पाँच थर्की सेतुपिन रेडियो नेपाल ने सेरी केकी साङ्गिर डुप्सुङ थुजिछे

0: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपु रिम्बाला लोग्यादम्बा गुन्मा छै लाका ख्याउ थाङ ग्याङसिङ गियार ग्याला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा गी लोग्यु कि लेगेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सब्जी कि थुचो सम्बा कि लाक्ष ओतो ग्याङसिङ सब्जी निरी खेलेन चिक्रा हिन थाङ ग्याङसिङ सब्जी कि तेमा लुङबा यार्के तुङ्गु निरी थम्चा निरी खेलेनिन
1: नेपाल टेलिकम

0: हजुर सिपिक एकता सुर तनवार सुर कार्यक्रम हामी तनवार सेवा तसु ढोकरिनु मै कार्यक्रम सञ्चालिका सरस्वती राई दनुवार तसु
1: मै भेष बहादुर दनुवार सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारकबाट प्रसारण गर्दै आइल दनुवार भाषा कार्यक्रम हामी दनुवारमा तोलक सबैलाई हार्दिक स्वागत छ।
0: साथी लग आज तोलक छक्क परेले अखे कि आज शुक्रबार पनि यी कार्यक्रम आइली ऊ पनि दुई जना आइरेला बाइकु। हजुर हरेक शनिबार सट्टामा हरेक शुक्रबार ठिक 4:15 बजे सुकुने 5 बजेसम्म नै तोलखे सुनै पार्छे है। अब भने नै झुक्कीको नै बिर्साको शुक्रबार ठिक यही समयमा सुनलार गर।
1: रेडियो प्रेमी साथीलाई तोलखलाई थाहा नै रहेछ यो कार्यक्रम रेडियो नेपालक मिडियम एप सँगै देशभर गर्न एफएम ब्यान्ड 98.103 MHz एकैचोटि सुनै पारे भने www.radionepal.gov.np दसु psp.nepal.gov.np सहित online.com रेडियो नेपाल एप सँगै रेडियो नेपालक फेसबुक पेजमा सुरा संसारभरि सुनै पारे।
0: साथी लग आज भने हामी कुनै पनि पाउनालीको आइले किन आज कार्यक्रममा हामी छुट्या तरिकै छुट्या शैलीमा चालालार सोचेको आइरहेन। छुट्या बोल्ल किन हो टु
1: छुट्टै तरिका बोल्ला आज कार्यक्रममा हामी त अख्निसम्म हाम्रो आफ्नै माइकक भाषामा रेकर्ड गर्ल गीत तसु गायक गायिका संगीतक बारेमा कुरो गर्छौ।
0: हजुर अब कुन कुन हाम्रो भाषामा हाम्रो जातिमा गीत संगीत बाजीको नयाँ ताराक रूपमा चम्के लागिरहेला टु बाइकको थाहा पाएले भने यी कार्यक्रम लास्टसम्म सुनेको साथी हो है। अब भने सुरु कोसेली धर्छुक यी सोलारी गीत जुन गीत अझै मात्र रेडियो नेपालमै रेकर्ड गर्ल गीत हो आबी कान्छी नाचुक छम छमी बालार गीत तोलहक माझमा।

0: यी सोलर गीत आफैकान्छी पाछु कार्यक्रममा स्वागत रहेछ साथी लाग यी गीत अक्षय मात्र रेडियो नेपालमा रेकर्ड गर्ला गीत हो यी गीत जैला हप्ता सो यी कार्यक्रममा बस्दै आइरहे यी गीतक शब्द रचनाकार बोल्ने अख्नि हाम्रो कार्यक्रममा समाचारमा सुन्ने दला स्वर मोरो सहकर्मी साथी सरस्वती राई दनवार नै हो
1: हजुर हजुर यी गीतमा त मुई आफ्नै शब्द रचना गरेको आफ्नै लेख्ने गीत हो यी गीत हो त हाम्रो काभ्रे पलाञ्चोक जिल्ला एकदम चल्ल पलाञ्चोक भगवती मन्दिर नाम लिएको भगवानलाई सम्झेको रमाइलो पारै दुईजना बथन्याग माया प्रेमक बारेमा बाना रहेछ यी मन्दिरमा वैशाखी पूर्ण वा बुद्ध जयन्तीको जात्रा जुन चाहिँ हामी मनाछौ पनि ऊ बेलामा त हाम्रो जातिक मानुस लक्षुरा उछिजेको नाचगान गरेको रामाको कुनु एक अर्कोलाई मन परानेमा उही दिन भगाको लेख्ला चल रलिगन भने अख्नि पनि यी जात्रामा रमाइलो करेलाई भने सिप्पे जना जैलार कसटुनु
0: हो नि ओत्केलाई यी गीतमा भगवानको आस्था सँगै माया प्रेममा रमालार बटन्याक ब्या करलार कुरो तसु सँगै बाँचलार जीवन बितलार कुरो स्पष्ट गीतक बाटे नै बुझै पार है
1: हजुर तोलखलाई यी गीत कनका लागि हामीलाई यी कार्यक्रम वा हाम्रो इमेल ठेगाना बाटे पनि प्रतिक्रिया भने दे पार्छे यी गीतमा स्वर दिलार शिलास राई सूर्य राई दनवार इन्दु दनवार शर्मिला राई रछत भने संगीत पनि सूर्य राई दनवार त सुशीलास राई दिरैला यी गीत रेकर्ड गर्दै पनि धेरै रमाइलो अखलरली साथी लग सबैलाई समय दिनमा धन्यवाद पनि दिए चाहन्छु है अझ विशेष त रेडियो नेपाललाई धन्यवाद दिन्छु मै किनले भने हाम्रो गीत नयखल कारण हाम्रो मर्म बुझेको हाम्रो जातीयता हाम्रो भाषा जोग्याले भएको रेडियो नेपालले चाहिँ हामीलाई चाहिँ गीत रेकर्ड गरेर एकता अवसर दिलर चाहिँ एकता मौका दिलर चाहिँ उख्री सदुपयोग अग्नि हामी गरिधरैनौ
0: अब भने हामी अर्को गीत तर्छु तसु यी गीतक बारेमा पनि हामी फेरि कुराकानी गर्छौँ

0: फेरि गुरु कानी कर्छुक मेहा डलाउने यी सोलार गीत मेहा डलाउने बोलक गीत पाछु स्वागत रहेछ साथीलाग यी गीतक शब्द रचना स्वर संगीत सूर्य राई दनवार रसिक भने महिला चोरमा सिन्धुली जिल्लाकने गायन कलामा उनराटी कर्ल तारा सरिता राई रसिक यी गीतमा त मङ्सिर महिना पाछु बाली भित्राने छु हर्ष खुसी सँगै रामाको सेब्बे जना मिलेको स्वार स्वार चिज खाएको माना कचड उही बारेमा यी गीते बोलाइ खोज्न रहेछ
1: हजुर यी गीत सुन्ते पनि आनन्द आइचिक जुन तोलखे भर्खरै सुनिले साथी ल कार्यक्रममा अब भने एकता सचेतनामूलक सन्देश सुनु तसो हामी फेरि उपस्थित हौ है त
2: सत्र
3: वर्ष पुगिली अर्का घरमा जेलार जात फेरि एना त राम्रो कुल घराना कुटुम्ब लग मागे आइरिलात हामी त बेटेक लाग्ने त कति सिधै
2: बुढाबुढीलाई 20 वर्ष नै कुहीको करार बिहा छाटे बिहा हो छाटे बिहा करै नै होक्से बाजलार थाहा भएको तोलखलाई
3: बेटेक पनि राजी रहिस हामी कर्ल सेबे ओखरी खुसी लागि त हो नि
2: कहाँ अक्षिक उनीको एक्का कम उमेरमा बिहा गर्थे पढाइ लेखाइ भविष्य सेबे बर्बाद अक्षिक पहिला त पढाइ लेखाइ सिद्ध्या पर्थे कम उमेरमा बिहा होख्नमा छाटे जन्मलार म्याक र छाटे दुइटालाई खतरा अक्षिक मरै समेत पार्छ बुझिले
0: ओहो हो र बोल्ला
2: पटके मात्र हो र छाटे बिहा एउटा कानुनी अपराध हो छाटे बिहा कर

0: केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण भई धरला हाम्रो आफ्नै जातीय दनुवार जातिका भाषामा चाहिँ कार्यक्रम सुनि धरैले हामी दनुवार कार्यक्रममा तोलहले फेरि पनि स्वागत गर्छु। नै झुकै यी बेला बोला तोलखे एकदमै पनि मनी खाएको बस्ला बेला हो। यी बेलामा मनी खाएको आराम गरेको सुनेको बस्रेले तोलखले सूचना दिसिँदैले शुक्रबार यी समयमा आइला गर्छ नै वीर साकु सुनलार गर यी विज्ञापनक सन्देश बोल्ने छोराटे उमेरमा बिहा गरै गर्दे नै अक्षिक बाजलार हो। हाम्रो समाजमा वातावरण एनक अवस्था नयाँ उपायको हामी रेडियो बाटे नै सन्देश छाड्दै आइरहनु। बुझलार परिवार बुझलार छोरा दे त एनक काम नै गर्छ भने आज कानको समयमा भने बाजे नै पारे उत्केले पारेसम्म एनक चुट्ने उमेरमा व्याकरलार काम चाहिँ हटाउ है।
1: अब भने कार्यक्रममा अर्को एकटा गीतहरू तसु हामी फेरि उपस्थित हक्छौ।

यी सोलारी जामना प्रदेश मुइ बोलक गीत पाछु फेरि पनि कार्यक्रममा स्वागत छ। यी गीत ता सिन्धुली जिल्ला मरिन हरियरपुर गढी गाउँपालिका वडा नम्बर 4 महेन्द्र झाडी एकदम सुमधुर स्वरक धनी बटना गायक शिलास राई आफ्ने शब्द रचना स्वर संगीत पर्ल रचे। यी गीते ता आफ्ने गरासी बाध्यतालाई कटे विदेश चैटी घर तानीको बसेलाई आफ्ने मायालाई बोल्ल भावमा मार्मिक रचे। यसै आगु ओ अर्के दुई तिनटा गीतक सुरा बजारमा

0: गीतकाली सिद्धा राई लाग्दछु। अख्निसम्म जत्का पनि गीत रेडियो नेपालमा रेकर्ड गर्न रहेछु। उसै गीतमा पनि हामीलाई वही सो दिकु साथ दिते आइरहेल।
1: गायक शिलास राई आफ्नै भाषा मात्र भई सान्नानी थिके नेपाली भाषामा सुराग गीत लग निकालिसी धारेलग बजारमा वै एकदमै ख्याति पनि कामाते जय धारेलग उखलाई शुभकामना पनि दिछौ हामी। यी चर्चा पछि अब कार्यक्रममा अर्को कोसेली तुलहग माझमा

0: यी सबै उठुक बोल गीत पछि स्वागत रहेछ कार्यक्रममा। साथीलाई दोलखलाई थाहा रहेछ यी गीतक शब्द रचना हाम्रो कार्यक्रममै सुनि धर्ल स्वर यानि कि मेरो सहकर्मी साथी भेष बहादुर दनुवार अग्ने हो जुन अग्नि पनि कार्यक्रममा सुनि धरेले। तसो यी गीतमा संगीत सूर्य राई दनुवारे भरिरहेलक भने स्वरमा सूर्य राई दनुवार अग्ने तसुको शिलास राई सिन्धुलिक्ने सुमधुर स्वरक ध्वनी राम्री गायिका सरिता राई तसु मुई आफ्नै सरस्वती राई दनुवार पनि रचु है। यी गीतहोटा हिमाल पहाड तराई सेब्बे दनवार डोनेलग एकै अखिको उठुक विकासक काममा आगु बढुक बाइकु बाजे खोजिरहेले बैटु
1: हो नि। यी कुरो पाछु अब हामी अर्को एकटा सचेतनामूलक सन्देश

0: आस नै गरै इसे बे नयोखला नैचैदो कुरो लोभ देखाकु ठगी करलार समूह नया रूप हो सेबे जनहित मा जारी सन्देश
1: यी ठगिक बाटे बचलार उपाय सँगै ठगी करै नयाक्चेक बाजला सन्देशक सँगै फेरि कार्यक्रममा स्वागत छ। अब भने कार्यक्रममा यी रेडियो नेपालमै रेकर्ड गर्न सूर्य राई दनुवारा नै शब्द स्वर संगीतमा वनकाली गीत लेखक माझमा

0: बनकाली गीत पाछे फेरि पनि स्वागत र से तोलखे अफ्नी रेडियो नेपालमा दनवारी भाषा कार्यक्रम हामै दनवार सुनी धरले भने कार्यक्रम सञ्चालकको ग्रुपमा मै सरस्वती राई दनवार तसु
1: मै भेश बहादुर दनवार
0: हजुर हाई दुईजना आइरहनु बनकाली गीतमा पनि सूर्यजीता आफ्नै मायालुलाई धेरै माया गर्छु भाइको माया जट्या खोज्ल भाव र यी गीत सहित अर्को गीत तसु हाम्रो आफ्नै जातीय पहिचान बजियाले लागि पर्लामा सूर्यजीले नि धेरै धेरै धन्यवाद दिए चाहन्छु म साँच्ची हामी धेरै जिल्लामा फिजन जैरेनौ हाम्रो भाषा कला संस्कृति जोग्यालाई सेप्पी पट्टिकबाट आगो बढे पनि एकदम आवश्यक रहेछ कुटकेले आफ्नै समुदाय अनुसार भाषा शैलीमा भिन्नेपन हख्नु पनि हाई सेप्पी एक के हो बाल्लार कुरो त बिर्सिया नयक्षी

0: अब भने कार्यक्रममा अर्को सन्देश सुनौ।
1: 14 15 14 15 14 15 14 15
0: बजारमा नयाँ गीत
2: बोई नेपाल टेलिकम भिन्नै भिन्नै सेवा अफर लग सस्तो नि धेरै सस्तोमा किनै पर्नेमा स्टार 14 15 ह्यास डायल गरे पर्ला खैको उयो अघिको कण्ठ पारी धर्ल
0: हो र दाया
2: ओत्का मात्रै हो र

0: ह गायक शिलास राई यी गीत पाछे कार्यक्रममा स्वागत रहेछ। यी गीत सुन्ते पनि आनन्द लाग्ला रहेछ के। जछिमा लरी तरीको डाँडा काटेको माया जैली बाईको एकता मायामा पीडा भोक्लो भाव यी गीतमा पाए। अह यी पाछे कार्यक्रम लास्ट पल्टा स्वागत गर्छु म कार्यक्रममा तोलखलाई। अब भने हाम्रो कार्यक्रमक समय लगभग सिद्धी सिधैली। आजको कार्यक्रमक ढाँचा शैली तोलखलाई कनका लागिले हामीले प्रतिक्रिया दिएलै भने नै बिर्स्या। तसु अबैसो शुक्रबार यी समयमा हामीलाई सुने पनि नै बिर्स्या। प्रतिक्रियाका लागि हाम्रो मोबाइल नम्बर पनि रचिक 97 64 49।
1: सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित

0: ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
2: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: नमस्कार, हार्दिक स्वागत गर्दछौँ। प्रविधि संयोजनका साथी पुष्परत्न वज्राचार्य, सहकर्मी साथी विष्णुदेवी पौडेल र म बलराम कोइराला। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। गुल्मीमा हुलाक कार्यालय मार्फत 4 स्थानीय तहका 210 जनालाई घरमै राहदानी वितरण गरिएको छ। जिल्लामा हालसम्म रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, गुल्मी दरबार गाउँपालिका र कालीगण्डकी गाउँपालिकामा सो संख्यामा राहदानी वितरण गरिएको जिल्ला हुलाक कार्यालय गुल्मीले जनाएको छ। जिल्ला हुलाक कार्यालयका प्रमुख खेतबहादुर खत्रीका अनुसार हालसम्म रेसुङ्गा नगरपालिकामा 51 जना, मुसिकोट नगरपालिकामा 132 जना, गुल्मी दरबार गाउँपालिकामा 6 जना र कालीगण्डकी गाउँपालिकामा 21 जनालाई घरमै पुगेर राहदानी वितरण गरिएको हो। राहदानी घरमै पुर्याउनका लागि जिल्लामा गत वैशाख 10 गते जिल्ला प्रशासन कार्यालय र हुलाक बीच सम्झौता गरिएको थियो। सङ्घीय सरकारको 100 दिने कार्यसूची अनुसार समावेश गरिएको घरमै सेवा पुर्याउने कार्यक्रम अनुरूप यो सम्झौता गरिएको बताएको छ। राहदानी वितरणका लागि स्थानीय तह र सम्बन्धित ओडाको समन्वयमा वितरण गरिएको हो। परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको जनाएको छ। मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी गराइएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको बताउनुभयो। नयाँ दिल्ली स्थित नेपाली दूतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी सहज भएको उहाँले उल्लेख गर्नुभयो। मनसुनजन्य विपदका कारण हुन सक्ने सडक र सवारी क्षतिलाई न्यूनीकरण गर्न सडक र सवारी लक्षित मनसुनजन्य विपद न्यूनीकरण अभियान 2083 सुरु गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घ र विभिन्न मजदुर सङ्घ संगठनको सहकार्यमा उक्त अभियानको आज गङ्गबो स्थित नयाँ बस पार्कबाट शुभारम्भ गरिएको हो। अभियानको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले शुभारम्भ गर्नुभयो। कार्यक्रममा उहाँले मनसुनजन्य विपदका कारण हुन सक्ने सडक र सवारी क्षतिलाई न्यूनीकरण गर्न अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले पछिल्ला समय मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिएको मौसम पूर्वानुमानको जानकारी मिल्न थालेको भन्दै उक्त मौसमलाई पछ्याएर यात्रा गर्दा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो। मौसमको पूर्वानुमानको कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी चालक, सहचालक र यात्रुको भएको उहाँले बताउनुभयो। सभामुख टोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्ने गरी कानुन निर्माण हुनुपर्ने बताउनु भएको छ। पूर्व सांसद मञ्चद्वारा आज सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख अर्यालले पुराना र असान्दर्भिक कानुनको संशोधन र खारेजी गरी समयानुकूल प्रविधि मैत्री नयाँ कानुन निर्माण अहिलेको मुख्य विधायकी जिम्मेवारी भएको बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटबाट स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना हुने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले वर्तमान मोडालिटीमा स्वास्थ्य बिमा कार्यक्रम दिगो बन्न नसकेको बताउँदै यसलाई पुनर्संरचना गरेर अघि बढाउने गरी तयारी भइरहेको बताउनु भएको हो। उहाँका अनुसार गत वर्ष स्वास्थ्य बिमाका लागि 10 अर्ब रुपियाँ विनियोजन गरिएको भए पनि 25-30 अर्ब रुपियाँसम्मको खर्च दाबी आएको र भुक्तानी दिन कठिन भएको बताउनुभयो। निजी अस्पतालमा अनावश्यक परीक्षण र दुरुपयोग बढेको भन्दै उहाँले कार्यक्रमलाई राइट साइज गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। पाकिस्तानी सुरक्षा बलले उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको विभिन्न क्षेत्रमा गुप्तचर आधारमा गरेको सुरक्षा कारवाहीमा 23 आतंककारी मारिएको सेनाले जनाएको छ। पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर सर्भिस पब्लिक रिलेसन्सले आतंकवाद विरोधी अभियानको रूपमा प्रान्तको उत्तरी वजिरिस्तान र बन्नु जिल्लामा अपरेसन गरिरहेको बताएको छ। प्रान्तमा विभिन्न आतंकवादी गतिविधिहरूमा सक्रिय रूपमा संलग्न रहेका कारण मारिएका आतंकवादीहरूबाट हतियार, गोला बारुद र ठूलो मात्रामा विस्फोटक उपकरणहरू पनि बरामद गरिएको जनाएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस्त, नमस्कार।
2: अहिले हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब यहाँहरूले सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
1: श्रोता विद्यार्थीहरू, आज तपाईँहरू माध्यमिक तह कक्षा 10 अनिवार्य नेपाली विषयको बद्रीनाथ भट्टराईद्वारा लिखित घर झगडा कथामा आधारित भएर विभिन्न क्रियाकलापहरू सुन्दै हुनुहुन्छ। हामी आजको कक्षामा विशेष गरी शब्द भण्डार, बोध र अभिव्यक्ति, घटनाक्रम मिलान, त्यसै गरी तार्किक उत्तर लेखन सम्बन्धी क्रियाकलापमा केन्द्रित हुनेछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
2: अब त नेपाली घन्टी सुरु भयो। आज पनि गुरुबाले घर झगडा पाठबाट विभिन्न क्रियाकलाप गराउनुहुन्छ।
3: हो त निरिता, हिजो अस्ति पनि गुरुबाले यही कथा पढाइरहनु भएको छ। मलाई त यो कथा कस्तो राम्रो लाग्यो।
2: मलाई पनि कथा औधी मन पर्यो। कथाले एकातिर इतिहासको महत्त्वपूर्ण घटनालाई चित्रण गरेको छ, अर्कातिर घर झगडाले निम्त्याउने समस्यालाई पनि सङ्केत गरेको छ।
3: ठिक भन्यौ तिमीले, कथाले सत्य तथ्य नबुझी अघि बढ्दा समस्या झन्झन बल्झन्छ। घरमा हुने कलहले पतनतिर लैजान्छ भन्ने सन्देश दिएको छ।
2: ऊ हेर त, गुरुबा आउनुभयो।
4: शुभ प्रभात गुरुबा, हजुरलाई हाम्रो कक्षामा स्वागत छ।
5: धन्यवाद विद्यार्थी भाइ बहिनीहरू, सबैजना आफ्नो स्थानमा बस्नुहोस् है त।
4: धन्यवाद गुरुबा।
3: गुरुबा, गाउँ खाने कथा सोध्नुहोस् न। हजुरबाट गाउँ खाने कथा नसुनेको पनि धेरै भयो।
5: हुन्छ हुन्छ, अँ साँच्ची, उत्तर दिन सक्नु भएन भने त गाउँ दिनुपर्छ नि।
2: हुन्छ गुरुबा, सके उत्तर दिन्छौँ, नसके गाउँ दिन्छौँ।
5: ल, गाउँ खाने कथा सुन्नुहोस् है त। धार्नी न बिसौली दुई हातले उचाली क्या हो?
3: धार्नी न बिसौली दुई हातले उचाली क्या हो? टोपी।
5: सही उत्तर दिनुभयो, एकै पटक उत्तर भन्नुभयो त। तपाईँहरूलाई धन्यवाद छ। अब आजको पाठ्यवस्तुतर्फ लागौँ।
2: आज शब्द भण्डार खण्डका अभ्यास गर्ने त होला नि, होइन र गुरुबा?
5: हो हो, आज हामी शब्द भण्डार तथा बोध र अभिव्यक्ति सम्बन्धी विभिन्न क्रियाकलाप गर्नेछौँ। नेपाली पुस्तकको पृष्ठ 17 पल्टाउनुहोस् त।
3: अभ्यास एकमा शब्दकोश प्रयोग गरी शब्दको अर्थ लेख्न दिएको रहेछ।
5: अब म तपाईँहरूलाई शब्दकोश प्रयोग गर्ने तरिका बताउँछु, ध्यानपूर्वक सुन्नुहोस् अनि अभ्यास गर्न सजिलो हुन्छ। शब्दकोश प्रयोग गर्दा सबैभन्दा पहिला कुन वर्ण आउँछ भन्ने कुरालाई ख्याल गर्नुपर्छ। तपाईँहरूलाई थाहा नै छ, शब्दकोशमा पहिला स्वर वर्ण आउँछ अनि त्यसपछि व्यञ्जन वर्ण आउँछ। यो कुरालाई पनि ध्यान दिनुहोस् है, व्यञ्जन वर्णमा पनि चन्द्रबिन्दु लागेको वर्ण पहिला आउँछ अनि त्यसपछि शिरबिन्दुको पालो हुन्छ। मोबाइल एपमा आफूले खोजेका शब्द टाइप गरेर पनि शब्द र तिनका अर्थ भेट्टाउन सकिन्छ। ल, यही तरिका अपनाएर तपाईँहरू शब्द भण्डार खण्डको अभ्यास एक कक्षा कार्य गर्नुहोस् त।
2: गुरुबा, हामीले अभ्यास एक पुरा गर्यौं।
5: ठिक छ ठिक छ, अब पालै पालो शब्द र तिनका अर्थ सुनाउनुहोस्।
3: म सोध्छु है त, पाताल।
2: पाताल शब्दको अर्थ पृथ्वी भन्दा तलको कुनै लोक। अब म सोध्छु टीका।
3: टीका शब्दको अर्थ शब्दकोशले धेरैवटा दिएको छ। पाठको सन्दर्भमा टीका शब्दको अर्थ चाहिँ निधारमा लगाइने चन्दन, अबिर, सिन्दुर, तिलक हो। तिमी अतीतको अर्थ भन त।
2: अतीत, विगत, पहिलेको समय। अब उत्तर भन्ने तिम्रो पालो। किल्ला।
3: किल्ला शब्दको अर्थ प्रतिरक्षाका लागि चारैतिरबाट घेरी सुरक्षित बनाइएको ठाउँ। अब तिम्रो पालो घनघोर।
2: घनघोरको अर्थ ज्यादै ठुलो, उत्पातको, भयंकर।
3: गुरुबा, हाम्रो उत्तर मिले त।
5: स्याबास तपाईँहरूलाई, तपाईँहरूले राम्रोसँग कक्षा कार्य गर्नुभयो। अभ्यास एकको बाँकी गृह कार्यका रूपमा गर्नुहोला। अब अभ्यास दुईमा दिइएको निर्देशन पढ्नुहोस् त।
2: प्रश्न दुई, घर झगडा कथामा प्रयोग भएका निम्नलिखित टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्।
3: यो अभ्यास पनि सजिलै छ नि, पाठमा प्रयोग भएका टुक्कालाई वाक्यमा प्रयोग गर्ने त हो नि।
5: हो त, कुरा बुझिहाल्नुभयो। केही बेर यो सामग्री हेरेर टुक्काका बारेमा छलफल गर्नुहोस् न।
2: म पढ्छु है त। डाँडाको जुन बनिसकेका रामदासले संसार छोडे, बाँचुन्जेल उनले कम्मर कसेर पसिना बगाए, परिवारको हातमुख जोड्ने व्यवस्था गरे। उनले कहिल्यै अरूसँग हात थापेनन्, जीवनभर कसैको मन दुखाएनन्।
3: अब म टुक्का र तिनका अर्थ भन्छु है त। टुक्का डाँडाको जुन, अर्थ वृद्ध अवस्था। टुक्का संसार छोड्नु, अर्थ मृत्यु हुनु। टुक्का कम्मर कस्नु, अर्थ आँट गर्नु।
2: अब टुक्का र तिनका अर्थ म भन्छु। टुक्का पसिना बगाउनु, अर्थ मिहिनेत गर्नु। टुक्का हातमुख जोड्नु, अर्थ खाना खानु। टुक्का हात थाप्नु, अर्थ माग्नु। टुक्का मन दुखाउनु, अर्थ नरमाइलो मान्नु।
5: स्याबास, अब कुरा बुझिहाल्नुभयो। घर झगडा कथाको अभ्यास दुईमा दिइएको टुक्कालाई गृह कार्य गरेर ल्याउनुहोस्। अहिलेलाई अभ्यास तिनबाट उखान र तिनका अर्थ पहिचान गरी पाँचवटा उखानलाई वाक्यमा प्रयोग गर्नुपर्छ।
2: कक्षा कार्य पुरा भयो गुरुबा। हामीले उखान र तिनको अर्थ पहिचान गरी पाँचवटा उखानलाई वाक्यमा प्रयोग गर्यौँ।
3: रिता त्यसै हतार गर्छिन्, काग कराउँदैछ, पिना सुक्दैछ, यो उखानको अर्थ हामीलाई आएन।
5: ठिक छ नि त नानी बाबुहरू, नआएका कुरा म बताइहाल्छु। काग कराउँदैछ, पिना सुक्दैछ, यो उखानको अर्थ अरूले जे भने पनि आफ्नो काममा निरन्तर लाग्नु हो। अब पालै पालो उखान र तिनका अर्थ सुनाउनुहोस् अनि वाक्य पनि सँगसँगै भन्दै जानुहोस्।
2: पहिला म पढ्छु। अकबरी सुनलाई कसी लगाउनु पर्दैन, यसको अर्थ असल कुराको परीक्षण आवश्यक नपर्नु हो। वाक्य पनि भन्छ है त। अकबरी सुनलाई कसी लगाउनु पर्दैन भने चाहिँ पेम्बाले सिलाएको कपडा लगाएर जाँच्नै पर्दैन।
3: अब मेरो पालो। इन्द्रका अगाडि स्वर्गको बयान, जान्ने मान्छेका अगाडि कम बुझेकाले भनेका कुरा अप्रभावकारी हुनु। अब वाक्य सुन्नुहोस् है त। इन्द्रका अगाडि स्वर्गको बयान भने झैँ सौरभ गुरुलाई हिसाब सिकाउला जस्तो गर्छ।
5: ठिक छ ठिक छ, किन अल्मलिनु भएको, भन्नुहोस् न, पालै पालो भन्नुहोस्।
2: जसले मह काट्छ उसले हात चाट्छ, यसको अर्थ परिश्रम गर्नेले लाभ लिनु। पल्ला घरकी काकीले तरकारी खेतीबाट प्रशस्त कमाइ गर्नुभएपछि छिमेकीहरूले भन्न थाले, जसले मह काट्छ उसले हात चाट्छ।
3: नाच्न नजान्ने आगान्टेरो को अर्थ आफू कमजोर भएर पनि अरूलाई दोष दिनु। विनोद आफू पढ्न अल्छी गर्छ तर नाच्न नजान्ने आगान्टेरो भने चाहिँ शिक्षकले पढाएको बुझिएन भन्छ।
2: मेरो गोरुको बाह्रै टक्काको अर्थ आफ्नो कुरामा जिद्दी गर्नु। मेरो गोरुको बाह्रै टक्का भने चाहिँ कुलमान काकाले आफ्नो खेतको मूल्य एक पैसा पनि घटाएनन् रे।
3: हामीले त यति मात्रै गर्यौँ गुरुबा।
5: विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले छलफल गरेर उखानका अर्थ भन्नुभयो, सँगसँगै वाक्य रचना पनि सुनाउनु भयो। बाँकी अभ्यास घरमा पुरा गर्नुहोस्। अभ्यास चारका आधारमा अनुकरणात्मक शब्द पहिचान गरेर पनि ल्याउनुहोस्। अनुकरणात्मक शब्दका सन्दर्भमा पाठ पढ्दा पनि हामीले छलफल गरेकै छौँ। यो अभ्यास पनि तपाईँहरूका लागि गृह कार्य भयो। अब हामी बोध र अभिव्यक्ति खण्डका क्रियाकलाप गर्छौँ।
2: बोध र अभिव्यक्ति खण्डका उच्चारण र सस्वर वाचन गर्ने अभ्यास त पुरा भइसकेका छन्।
5: हो त, आज हामी बाँकी रहेका केही अभ्यासमा छलफल गरौँ। अभ्यास चारलाई मौन पठन गर्नुहोस् अनि म पालै पालो प्रश्न सोध्छु, तपाईँहरूले उत्तर भन्नुपर्छ।
3: हस् गुरुबा, हामी उत्तर भन्न तयार छौँ।
5: पहिलो प्रश्न कसलाई सोधौँ त? ल, रितालाई सोध्छु। माथिको कथांश कुन सन्दर्भमा आएको हो?
2: माथिको कथांश राजेन्द्र लक्ष्मीले बहादुर शाहलाई मेलमिलापको प्रस्ताव राखेपछि पनि राजेन्द्र लक्ष्मीलाई उनको व्यवहार अनुकूल नलागेको सन्दर्भमा आएको हो।
5: आहा, तपाईँले साह्रै स्पष्टसँग उत्तर दिनुभयो। अब अर्को प्रश्न सुनिताका लागि, म पात्र उनका आँखामा बिझाउनुको कारण के हो?
3: म पात्रलाई केही पनि घात प्रतिघात होला कि भन्ने शङ्का नै उनका आँखामा बिझाउनुको कारण हो।
5: तपाईँले पनि सही उत्तर दिनुभयो। अब उत्तर भन्ने पालो रिताको। अमृतको कणमा विष देख्नुको तात्पर्य के हो?
2: मैले पढेको थिएँ। ए, आयो आयो, अमृतको कणमा विष देख्नुको तात्पर्य राम्रो कुराको महत्व नबुझ्नु हो।
5: ठिक छ, ठिक छ, तपाईँले मिलाएर उत्तर दिनुभयो। अब सुनिताको पालो, कथांशमा घात प्रतिघात किन चल्दै गयो?
3: किन होला त? एकजनाले अर्को व्यक्तिलाई विश्वास नगरेकाले कथांशमा घात प्रतिघात चल्दै गयो। मिल्यो त गुरुबा?
5: गजबसँग मिल्यो, किन नमिल्नु? तपाईँहरूले कथाको अनुच्छेदलाई मौन पठन गरी राम्रोसँग उत्तर दिनुभयो। हामीले कक्षा नौमा पनि यस्तै अभ्यास गरेका थियौँ अनि अभ्यास गरेकै कारणले तपाईँहरूलाई उत्तर दिन सहज भयो।
2: हो नि,
5: तपाईँहरू सबैजनालाई हार्दिक धन्यवाद। तपाईँहरूले सबै प्रश्नको उत्तर मिलाउनु भयो। विद्यार्थी भाइ बहिनीहरू, अब हामी अभ्यास छमा आधारित भएर प्रश्नका संक्षिप्त उत्तर लेख्ने अभ्यास गरौँ है त।
3: हवस् गुरुबा, हामी तयार छौँ।
5: एउटा नमुना उत्तर यहीँ लेख्नुहोस्, बाँकी प्रश्नका उत्तर घरमा लेखेर ल्याउनुहोला।
2: प्रश्न ख, कथामा वर्णन गरिएको सन्दर्भका आधारमा उक्त समयको राजनीतिक परिवेश वर्णन गर्नुहोस्। यसको उत्तर हुन्छ, घर झगडा कथामा वर्णन गरिएको सन्दर्भ अनुसार शाहकालीन समयको राजनीतिक परिवेश चित्रण भएको छ।
3: ओहो, रिताले त संक्षिप्त उत्तर एकै वाक्यमा पुरा गरिन्। गुरुबाले पहिलो पाठमा नमुना देखाइ देखाइ बुझाउनु भएको होइन?
2: म त्यो दिन बिरामी भएकाले विद्यालयमा गयल भएको थिएँ।
5: सुनिताको कुरा ठिक छ रिता, हामीले 6-7 वाक्यमा संक्षिप्त उत्तर लेख्नुपर्छ। पाठ राम्रोसँग बुझेर सफा र शुद्धसँग प्रश्नले मागेको कुरा स्पष्टसँग लेख्नुपर्छ।
3: संक्षिप्त उत्तरको अन्तिम वाक्यलाई हजुरले कुन्नी के भन्नुभएको थियो?
5: तपाईँले राम्रो ठाउँमा जिज्ञासा राख्नुभयो। सामान्यतया संक्षिप्त उत्तरको अन्तिम वाक्य प्रश्नमा आधारित निष्कर्षात्मक हुनुपर्छ। लौ त, अब सुनिताबाट उत्तर सुनौ न त।
3: सुन्नुहोस् है त, प्रश्न नम्बर ख, कथामा वर्णन गरिएको सन्दर्भका आधारमा उक्त समयको राजनीतिक परिवेश वर्णन गर्नुहोस्। उत्तर, घर झगडा कथामा शाहवंशीय राजघाट सम्बन्धी ऐतिहासिक विषयवस्तुलाई प्रस्तुत गरिएको छ। प्रताप सिंह शाहको अल्पायुमै निधन हुन पुग्छ। त्यसपछि रणबहादुर शाह राजा हुनुपर्ने भए पनि उनी नाबालक भएकाले बहादुर शाहले नायबी चलाउँछन्। राजेन्द्र लक्ष्मीले बहादुर शाहबीच शङ्का उपशङ्का गर्छिन्। कन्सुत्लो जस्ता कुरौटेका कारण उनीहरूको सम्बन्ध राम्रो हुन सक्दैन। राजेन्द्र लक्ष्मीले बहादुर शाहलाई नजरबन्द गर्छिन्। अन्त्यमा बहादुर शाह भारतको बेतिया पुग्छन्। यसरी कथामा शाहवंशीय पारिवारिक कलहले भरिएको राजनीतिक परिवेश चित्रण भएको छ। मेरो उत्तर कस्तो छ गुरुबा?
5: ठिक छ, तपाईँले प्रश्नले मागेको सबै कुरा समेटेर राम्रोसँग उत्तर भन्नुभयो।
3: गुरुबा, हजुरले हिजो हामीलाई तार्किक उत्तर ल्याउन लगाउनु भएको थियो नि।
5: हो त नि है, अब पालै पालो तपाईँहरूले तयार पार्नुभएको तार्किक उत्तरको नमुना सुनाउनुहोस् न।
2: पहिला म सुनाउँछु है त। प्रश्न क, बहादुर शाह भारतको बेतिया जानु उपयुक्त थियो वा थिएन? तर्क दिनुहोस्। बहादुर शाह नेपाल राज्यको एकीकरणका महानायक पृथ्वीनारायण शाहका कान्छा सुपुत्र हुन्। बहादुर शाहले आफ्ना पिताबाट नेपाल एकीकरणको आवश्यकता बुझेका थिए। पृथ्वीनारायण शाहको निधन पश्चात शासन सत्ता उनका दाजु प्रताप सिंह शाहको हातमा पुग्यो। उनको अल्प आयुमा निधन भएका कारण केही समय बहादुर शाहले भतिजो रणबहादुरको नायबी बनेर शासन चलाए। त्यसै गरी नेपालको एकीकरण अभियानलाई निरन्तरता पनि दिइरहे।
3: अब म सुनाउँछु है त। बहादुर शाहको राष्ट्र र राष्ट्रियताप्रतिको समर्पणको भावनालाई उनकी भाउजू राजेन्द्र लक्ष्मीले बुझ्न सकिनन्। उनले बहादुर शाहलाई शङ्का उपशङ्काको दृष्टिले हेरिन्। शासन सत्ता बहादुर शाहले हत्याउन लागेको ठानिन्। फलस्वरूप बहादुर शाहलाई नजरबन्द गरिदिइन्। राजेन्द्र लक्ष्मीले आफ्नो परिस्थिति प्रतिकूल हुँदा बहादुर शाहलाई नजरबन्द मुक्त गरिदिने र अनुकूल हुँदा पुनः नजरबन्द गरिदिने हुनाले बहादुर शाह आजित भएका थिए।
5: विद्यार्थी भाइ बहिनीहरू, हिजोको छलफलका आधारमा तपाईँहरूले राम्रोसँग तार्किक उत्तर लेखेर ल्याउनु भएछ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। लौ त विद्यार्थी भाइ बहिनीहरू, आजको कक्षा यहीँ सकिन्छ। आज छलफल भएका विषयवस्तुलाई घरमा पुनः हेरेर र गृह कार्य गरेर आउनुहोला। बाँकी छलफल भोलि नै गरौँला।
2: हस् गुरुबा, हजुरलाई धेरै धेरै धन्यवाद।
0: हस्त श्रोताबिन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

ये रेडियो नेपाल है, हफीज़ खान से उर्दू में ख़बरें सुनिए। हुकूमत ने बकरीद यानी ईद उल अज़हा के मौके पर इसी जेठ 14 गते आम तातील करने का फैसला किया है। वज़ारत दाखला ने आज एक बयानिया जारी करके जानकारी दी है कि मुस्लिम कमीशन से मौसूल इत्तला की बुनियाद पर बिक्रमी संवत 2083 साल जेठ 14 गते जुमेरात को बकरीद पड़ने की वजह से उस दिन आम तातील रहेगी। साथ ही वजारत ने इस बात का भी तस्करा किया है कि 2082 साल फागुन 18 गते शाय करदा नेपाल के सरकारी गेजट के मुताबिक बकरीद के दिन आम तातील करने का बंदोबस्त है। स्पीकर डोल प्रसाद रियाल ने कहा है कि मुल्क की ज़रूरत और मुस्तकबिल के चैलेंजेस को मुखातब करने वाला कानून बनना चाहिए। साबिक अरकान पार्लियामान फोरम के जरिए सिंह दरबार में अहतमाम करदा प्रोग्राम में स्पीकर रियाल ने कहा कि कदीम और नामवाफिक कानून में तरमीम या उन्हें खारिज करके बरवक्त और टेक्नोलॉजी दोस्त नए कानून बनाना मौजूदा जिम्मेदारी है। कानून साजी के वक्त मुखालफत आमेज और अमली कमजोरियों को हटाने के लिए पिछली तजर्बाकार नस्ल, काम करने की जस्तजू वाली मौजूदा नस्ल और टेक्नोलॉजी में पुख्ता नई नस्ल मिलकर आगे बढ़ने की सूरत में आवाम की तमन्ना के मुताबिक मुल्क की तामीर की जा सकती है। कौमी असम्बली के आज के इजलास में गैर मादी सकाफती वर्षों के तहफ़ से मुतालिक बिल 2081 मंजूर हुआ है। आज के इजलास में बिल पर बहस के दौरान उठे सवालों का जवाब देते हुए वज़ीर सकाफत व सियाहत और शहरी आवाबाजी खड़कराज पौडेल ने बताया कि यह बिल कम्युनिटी सतह पर मरवजा रवायती इल्म और सकाफती वर्षों के तहफ़ और नस्लों में इसकी मुंतकली के हकूक़ को यकीनी बनाएगा। बिल पर बहस के दौरान अरकान पार्लियामान ने कहा कि नेपाल सन 2010 से ही गैर मादी सकाफती अहदनामा क्या हामी मुल्क होने की वजह से उस अहदनामा की शिकों को निफाज मिलाने के लिए यह बिल ज़रूरी है। उसी तरह इजलास में मुतबादल तरक्याती मालियात को मुतहर्रक करने से मुतालिक बिल 2082 से मुतालिक ऐवान नुमाइंदगान से मौसूला पैगाम टेबल हुआ है। इजलास में अरकान पार्लियामान ने कौमी वक़ार के मनसूबों में बजट की किल्लत नहीं होने के भरोसेमंद इंतजाम करने और कारकी कमीशन और कौमी हकूक इंसान कमीशन की मुतालाती रिपोर्ट मंजर आम करके मुजरमों पर कार्रवाई करने की जानिब हुकूमत की तवज्जो मबजूल कराई है। कौमी असम्बली का अगला इजलास इसी जेठ 13 गते बुध को होगा। वजीर मादी बुनियादी तरक्यात सुनील लम्साल ने तामीराती शोबे में रोनुमा मसाइल को हल करने के लिए हुकूमत तैयार रहने के बायस इत्मीनान कल्ब के साथ काम करने के लिए तामीराती पेशावरान से अपील की है। अरकान पार्लियामान की मादी बुनियादी तरक्याती कमेटी के जरिए आज सिंह दरबार में अहतमाम करदा मशरक़ वस्ता में जारी कशीदगी की वजह से अवामी मादी बुनियादी तामीरात पर मुरतब मसाइल से मुतालिक बहस में वज़ीर लम्साल ने कहा कि तामीराती अशिया की कीमतों में मवाफ़क़त से मुतालिक ज़वाबित कानून के मुताबिक होंगे और तामीराती पेशावरान के मसाइल को हुकूमत ने समझा भी है। मशावरत में वज़ीर तवानाई आबी वसाल और आपाशी बिराज भक्त श्रेष्ठ ने कहा कि तरक्याती तामीरात में होने वाली ताखीर और सुस्ती की वजह से मनसूबों के अखराजात गैर हकीकी तौर पर बढ़ते जा रहे हैं और वक्त पर काम मुकम्मल नहीं होने के रुझानात की वजह से तरक्की में ताखीर ही नहीं बल्कि काम महंगा भी होता जा रहा है। वज़ीर सरेश ने कहा कि अवामी ख़रीदारी के अमल और माहदों के बंदोबस्त में रही दुश्वारी की वजह से मनसूबों के दरमियान में ही माहदे रद्द होने और काम रुक जाने के हालात का ख़ात्मा करने के लिए कानून में ज़रूरी तरमीम की जानी चाहिए। बहस के दौरान अरकान पार्लियामान ने तामीराती पेशावरान की लापरवाही की वजह से पुल और सड़कें लावारिस बनने और उसकी वजह से मुरतब होने वाले असरात का खमियाजा अवाम को बर्दाश्त करने की मजबूरी होने की बात बताते हुए तामीराती पेशावरान से अपील की है कि वह अपने पेशे के साथ ईमानदार रहें। वज़ीर मालियात स्वर्णिम वागले ने कहा है कि पैदावारी सलाहियत के शोबे में अंदरूनी और बैरूनी कर्ज का इस्तेमाल कर सकने की सूरत में मुस्बत तौर पर माशी तरक्की हो सकती है। कौमी असम्बली के तहत तरक्यात माशी उमूर और खुश इंतज़ामिया कमेटी के आसिंग दरबार में मुनद अजलास में माली साल 2083-84 के बजट का मसवदा तैयार करने से मुतलिक मशावरत में वज़ीर मालियात वागले ने कहा कि कारोबार दोस्त, निजी शोबा दोस्त और सरमायादाराना माहौल बनाकर मीशत को मजबूत बनाने की कोशिश की जा रही है। इजलास में अरकान पार्लियामान ने कहा कि तालीम, तहकीकात और अख्तरा के शोबे में सरमायाकारी को बढ़ाते हुए सरकारी खिदमात के मेयारात में इसलाह और तिब्बी खिदमात और इंश्योरेंस निज़ाम को मजबूत बनाने की ज़रूरत है। इजलास में नाज़िम मालियात डॉक्टर घनश्याम उपाध्याय ने बताया कि सरमायादाराना अखराजात की ज़रूरत को बुनियाद मानकर मुख्तलिफ वज़ारतों के लिए बजट तय किया गया है और वसाइल को यकीनी बनाकर अंदरूनी और बैरूनी क़र्ज़ को
پیداواری صلاحیت والے شعبے میں لگانے کے لیے وزارت برازم ہے۔ نیپالی کمیونسٹ پارٹی کے کوآرڈینیٹر پشپ کمل لال پرچنڈے نے کہا ہے کہ بائیں بازو کی طاقتوں کے درمیان اتحاد میں جلدی نہیں برتی جائے گی۔ آج دھنگڑی میں پارٹی کے صوبہ سطحی تربیتی پروگرام سے خطاب کرتے ہوئے پارٹی کے کوآرڈینیٹر دہل نے کہا کہ ملک اور عوام کی ضرورت کے مطابق بائیں بازو کی طاقتوں کے درمیان اتحاد قائم کر کے آگے بڑھا جائے گا۔ کوآرڈینیٹر دہل نے کہا کہ بھروسے مند اور ذمہ داری پوری کرنے والی ٹیم آنے کی صورت میں وہ پارٹی کی قیادت ایسی ٹیم کے حوالے کرنے کے لیے تیار ہیں، تاہم پارٹی کو لاوارث نہیں بنایا جا سکتا ہے۔ انہوں نے کہا کہ آئندہ منگسر میں ہونے والی پارٹی کی جنرل کنونشن میں نوجوانوں کو ترجیح دی جائے گی۔ اس موقع پر پارٹی کے معاون کوآرڈینیٹر مادھو کمار نیپال نے کہا کہ پارٹی کو متحد اور مضبوط بنا کر آگے لے جانے کی ضرورت ہے۔ ساتھ ہی انہوں نے انتخابات میں ہار اور جیت حقیقی بات ہونے کی وجہ سے مایوس ہوئے بغیر چیلنجز کا سامنا کرتے ہوئے آگے بڑھنے پر زور دیا ہے۔ تربیتی پروگرام میں نارائن قاجی سریشٹھا، بھیم راول، بھانو بھکت جوشی، رنجیتا سریشٹھا اور گھگرام بھٹ جیسے رہنماؤں اور کارکنان کی شراکت تھی۔ وزیر صحت و غذائی شفافیت نشا مہتا اور صحت کا عالمی ادارہ ڈبلیو ایچ او کے ڈائریکٹر جنرل ڈاکٹر ٹیڈروس ادھانوم گیبریسیس کے درمیان ملاقات ہوئی ہے۔ وزارت کے معاون ترجمان ڈاکٹر سمیر ادھیکاری نے بتایا کہ سوئٹزرلینڈ کے جنیوا میں صحت کے عالمی ادارے کے ذریعے اہتمام کردہ صحت کے 80ویں عالمی اجلاس کے دوران ان کے مابین ملاقات ہوئی۔ ملاقات کے بعد وزیر مہتا نے بتایا کہ ڈبلیو ایچ او کے ڈائریکٹر جنرل گیبریسیس کے ساتھ ہوئی ملاقات انتہائی سود مند رہی۔ وزارت صحت کے معاون ترجمان ڈاکٹر ادھیکاری نے بتایا کہ ملاقات میں ڈائریکٹر جنرل گیبریسیس نے کہا کہ ڈبلیو ایچ او نیپال کے ساتھ عملی شراکت اور تعاون کے لیے ہمیشہ پرعزم ہے۔ اس سے قبل 3 رکنی وفد کی قیادت کرتے ہوئے اجلاس میں شرکت کے لیے جنیوا پہنچیں وزیر مہتا نے بھارتی اور چینی ہم منصبوں کے ساتھ ملاقاتیں کی تھیں۔ نیپال میڈیکل کونسل نے اس کے نام کے ساتھ قانون کے برخلاف استعمال کیے گئے ڈاکٹر لفظ کو ہٹانے کی ہدایت کی ہے۔ کونسل کے قائم مقام رجسٹرار ڈاکٹر دیپیندر پانڈے نے ہر زمرے کے طبی کارندوں یا شخص نے اپنے نام کے ساتھ قانون کے برخلاف ڈاکٹر لفظ کا استعمال کرتے پائے جانے کی بات بتاتے ہوئے اس طرح سے اپنے ناموں کے ساتھ استعمال کیے گئے ڈاکٹر لفظ کو 15 دن کے اندر ہٹانے کی اپیل کی ہے۔ کاٹھمنڈو کے چندرا گیری نگر پالیکا میں سی سی ٹی وی کیمرہ نصب کرنے کی غرض سے چندرا گیری نگر پالیکا اور نیپال پولیس کے درمیان ہوئے معاہدے پر دستخط ہوا ہے۔ کاٹھمنڈو وادی میں داخل ہونے والے اصل باب کے طور پر مانی جانے والی چندرا گیری سے کلنکی تک کی اصل سڑک اور وارڈ دفتر جانے والی سڑک پر سی سی ٹی وی کیمرہ نصب کرنے کے لیے گزشتہ روز نگر پالیکا اور نیپال پولیس کے درمیان ہوئے معاہدے پر دستخط کیا گیا۔ نگر پالیکا علاقے کے حفاظتی انتظامات کو مزید مضبوط بنانے کے لیے سی سی ٹی وی کیمرے نصب کرنے کی تیاری کی گئی ہے۔ ماضی میں گینڈا چھاپ سیمنٹ کی وجہ سے ملک بھر میں مشہور ادے پور سیمنٹ کارخانہ اس وقت شدید مالیاتی بحران میں پھنس گیا ہے۔ تقریباً بند ہونے کی حالت کو پہنچے اس کارخانہ کے ملازمین 14 مہینوں سے تنخواہ اور مزدوری نہیں پانے کے بعد احتجاج پر اتر آئے ہیں۔ محنت کی جائز قیمت، کاٹی گئی رقم کی ادائیگی اور ریٹائرمنٹ کے بعد حاصل ہونے والے ملازمین کی سہولیات فوری طور پر فراہم کرنے کا مطالبہ ان ملازمین نے حکومت سے کیا ہے۔ آج کارخانہ کے مین گیٹ پر اہتمام کردہ اخباری کانفرنس کے ذریعے تمام مزدور جدوجہد کمیٹی نے جانکاری دی ہے کہ حکومت نیپال کی مکمل ملکیت پر چلائے جا رہے ادے پور سیمنٹ کارخانہ لمیٹڈ میں کار فرما ملازمین اور مزدوروں کی حالت روزانہ بدتر بنتی جا رہی ہے۔ جدوجہد کمیٹی کے مطابق کارخانہ نے 14 مہینوں کی تنخواہ اور مزدوری کی ادائیگی نہیں کر سکنے کی وجہ سے مزدور گھر کے اخراجات، بچوں کی تعلیم، علاج و معالجہ اور قرض کی قسط تک ادا نہیں کر سکنے کی حالت کو پہنچ گئے ہیں۔ ٹیکا پور میں بے ہوش ہوئے مسلح پولیس جوانوں کی نیپالی فوج کے ہیلی کاپٹر کے ذریعے مدد کی جا رہی ہے۔ مسلح پولیس فورس نیپال مال گزاری محصولات اور صنعتی تربیتی ادارہ ٹیکا پور میں تربیت میں رہے 7 پولیس جوان عام طور پر کی جانے والی دوڑ کے دوران بے ہوش ہو گئے تھے۔ آج صبح 6 بجے کے وقت ٹیکا پور میں دوڑ کے دوران بے ہوش ہوئے ان 7 جوانوں کو ٹیکا پور اسپتال میں بھرتی کیا گیا تھا۔ لو کی وجہ سے نازک حالت کو پہنچے ان 7 جوانوں کو مزید علاج کے لیے دوسری جگہ بھیجنے کی ضرورت آن پڑنے کے باعث نیپالی فوج کے ہیلی کاپٹر کو ٹیکا پور لے جایا گیا۔ ریڈیو نیپال سے اردو میں خبریں ختم ہوئیں۔

0: हस् त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो केन्द्रीय प्रसारण हो। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार, त्यसपछि प्रसारण हुनेछ प्रदेश समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म रमिता यादव। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मध्य प्रदेश सभाबाट आज विश्वासको मत लिनुभएको छ। मध्य प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवको पक्षमा 62 जना प्रदेश सभाका सदस्यहरूले विश्वासको मत दिनुभएको हो। मुख्यमन्त्रीले राख्नु भएको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा 36 जना प्रदेश सभाका सदस्यहरूको मत परेको मध्य प्रदेश सभाका सभामुख राम आशिष यादवले प्रदेश सभाको बैठकमा घोषणा गर्नुभयो। प्रदेश सभाको आजको बैठकमा 100 जना प्रदेश सभाका सदस्यहरूको उपस्थिति थियो। नेपाली कंग्रेसका प्रदेश सभापति समेत रहनुभएका मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई नेपाली कंग्रेसका 22, नेकपा एमालेका 24, नेपाली कम्युनिष्ट पार्टी 15 र नेपाल संघीय समाजवादी पार्टी नेपालका 1 प्रदेश सभाका सदस्यहरूले विश्वासको मत दिनुभयो। बागमती प्रदेश सभाको अधिवेशन आह्वान भएको छ। बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको वर्षीय अधिवेशन यही जेठ 11 गते दिउँसो 1 बजेका लागि आह्वान गर्नुभएको छ। प्रदेश प्रमुखले नेपालको संविधान बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ। नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हात हतियार सम्बन्धी मुद्दामा संलग्न 40 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ परेका मध्ये काठमाडौँ उपत्यकाबाट 3 जना, कोशी प्रदेशबाट 1 जना, मध्य प्रदेशबाट 1 जना, बागमती प्रदेशबाट 1 जना, गण्डकी प्रदेशबाट 14 जना, लुम्बिनी प्रदेशबाट 9 जना, कर्णाली प्रदेशबाट 8 जना र सुदूरपश्चिम प्रदेशबाट 3 जना पक्राउ परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्रीले जानकारी दिनुभयो। यसै गरी पक्राउ परेकाबाट प्रहरीले चाइनिज पिस्तोलको गोली 1 राउन्ड, SLR को गोली 263 राउन्ड, विभिन्न बन्दुकमा लाग्ने गोली 70 राउन्ड समेत बरामद भएको जनाएको छ। अवैध हतियार कतै लुकाई राखेको थाहा भएमा नेपाल प्रहरीलाई सूचना दिन र अवैध हतियार बुझाउन नेपाल प्रहरी सबैमा आग्रह गरेको छ। गुल्मीमा हुलाक कार्यालय मार्फत 4 स्थानीय तहका 210 जनालाई घरमै राहदानी वितरण गरिएको छ। जिल्लामा हालसम्म रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, गुल्मी दरबार गाउँपालिका र कालीगण्डकी गाउँपालिकामा सो संख्यामा राहदानी वितरण गरिएको जिल्ला हुलाक कार्यालय गुल्मीले जनाएको छ। नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी उत्खननलाई व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरले निर्देशन दिएको छ। समितिले गरेको स्थलगत अनुगमनका क्रममा नारायणी नदीमा अनियन्त्रित रूपमा उत्खनन गरेको पाइएको भन्दै खोला उत्खनन व्यवस्थित बनाउन निर्देशन दिएको हो। सिरहा जिल्लाको लाहान नगरपालिका 13 घलेटोल मुसहर बस्तीका अति विपन्न 20 परिवारलाई नयाँ सुरक्षित घर हस्तान्तरण गरिएको छ। लाहान नगरपालिका, ह्याबिटेट फर ह्युम्यानिटिज नेपाल र भवानी एकीकृत विकास केन्द्रको त्रिपक्षीय साझेदारीमा निर्माण भएका ती घर आज आयोजित कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो। नवनिर्मित प्रत्येक घरमा 2 कोठा, 1 भान्सा कोठा, बरन्डा र शौचालयको व्यवस्था गरिएको छ। नयाँ घरको चाबी हस्तान्तरण गर्दै लाहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले नगरभित्रका कोही पनि विपन्न नागरिक घरविहीन हुन नपरोस् भन्ने उद्देश्यले स्थानीय सरकारले काम गरिरहेको बताउनुभयो। हवस् त, रेडियो नेपालबाट प्रदेश समाचार सकियो। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।

यो समयमा तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अहिले केही छिनपछि निहारले सुन्नुहुनेछ कार्यक्रम बालबाटिका। 6:40 कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्नुहुनेछ। 7:00 समाचार सुन्न सक्नुहुनेछ। 7:00 समाचारपछि समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार सुन्न सक्नुहुनेछ। 7:45 काठमाडौँ उपत्यकामा खानेपानी कार्यक्रम प्रस्तुत हुनेछ। बेलुकी 8:00 अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। अङ्ग्रेजीमा समाचार सुनिसकेपछि 8:10 आदर्श जीवन कार्यक्रम प्रस्तुत हुनेछ। 8:25 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र पाठ 2 कार्यक्रम सुन्न सक्नुहुनेछ। 9:00 समाचार सुन्न सक्नुहुनेछ। 9:00 समाचारपछि हाम्रो स्वास्थ्य कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। 10:00 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि 10:10 प्रस्तुतिमा विभिन्न लोकगीतहरूलाई समेटिएको कार्यक्रम रोधी सुन्न सक्नुहुनेछ। त्यसपछि 11:00 समाचार। 11:00 समाचार सँगसँगै आजका हाम्रा प्रस्तुतिहरू पुरा हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने यहाँले निरन्तर सुन्नुहुनेछ। सुमधुर गीत सङ्गीत र विविध कार्यक्रमहरूको पुनः प्रसारण रात्रिकालीन प्रसारणमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: लागू औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानूनत दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
3: जनहितका लागि रेडियो नेपाल।
4: विभिन्न सचेतनामूलक सन्देशहरू सँगसँगै सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रसारण तपाईँ सुनिरहनु भएको छ। अब हामी कार्यक्रमहरू प्रसारण गर्दैछौँ। पहिले बालबाटीका कार्यक्रम सुन्न सक्नुहुनेछ, त्यसपछि 46 बजे कृषि कार्यक्रम प्रस्तुत हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

नमस्कार मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम बालबाटिका लिएर सधैँको शुक्रबार जस्तै आजको शुक्रबार पनि प्रविधि संयोजन तर्फकी दिदी देवकी भण्डारी सँगै म तपाईँहरूकै सञ्चालिका दिदी विश्वदेवी पौडेल पनि उपस्थित भइसकेकी छु। भाइ बहिनी, आजको कार्यक्रममा हामीसँग कुराकानी गर्नका लागि रेडियो नेपालको स्टुडियोसम्म आउनु भएको छ दुईजना दिदीहरू। उहाँहरूले भर्खरै जावला खेलमा अवस्थित सेन्ट जेभियर्स स्कुलबाट सिई पास गर्नु भएको छ। उहाँहरूको नाम हो त्रिशिका अधिकारी र अग्रता पोखरेल। आउनुहोस् भाइ बहिनी, कार्यक्रमको सुरुवातमा एउटा बाल गीत सुनौ। अनि श्रेष्ठ रमा श्रेष्ठ र साथीहरूको स्वरमा रचना रहेको छ, रमेश दाहालको संगीत रहेको छ, डेनी निरौलाको। यो गीत पछि आउनेछु त्रिशिका अधिकारी र अग्रता पोखरेलसँग गरिएको कुराकानी लिएर।

0: स्वागत छ तपाईँहरूलाई कार्यक्रम बाल वाटिकामा।
1: धन्यवाद।
2: म चाहिँ बाहिरबाट आएको, दाङबाट।
0: तपाईँ चाहिँ?
1: मेरो पनि घर चाहिँ मङ्गलटार हो, तर अहिले चाहिँ हजुरबा हजुरआमा सबैजना यतै बस्छौँ।
0: अग्रताजीको घर चाहिँ दाङ भन्नुभयो है? कतिमा तपाईँ काठमाडौँ आउनु भएको?
2: म चाहिँ यतै जन्मेको, मामु बाबाको भयो होला 20 वर्ष जति मामु बाबा।
0: भनेपछि तपाईँको घरमा चाहिँ को को हुनुहुन्छ?
2: घरमा म, भाइ, सानो भाइ छ, मामु बाबा, अनि उता दाङमा चाहिँ हजुरबुवा हजुरआमा, अनि पुरै धेरै हुनुहुन्छ ठुलो बुवा ठुलोमा।
0: अनि त्रिशिकाको घरमा चाहिँ को को हुनुहुन्छ नि?
1: मेरो घरमा नि म, आमा, बाबा अनि दादा नि होइसिन्छ, तर अहिले दादा अस्ट्रेलियामा होइसिन्छ, अनि हजुरबा हजुरआमा पनि होइसिन्छ।
0: आज तपाईँहरू रेडियो नेपालको स्टुडियो घुम्न आउनु भएको रहेछ, कोसँग आउनु भएको?
1: म चाहिँ बाबासँग आएको थिएँ, बाबाको मन्त्रालयमा काम थियो, अनि यहाँ चाहिँ आमासँग आएको।
2: म पनि त्यही नै हो, साथीसँग आएको।
0: अनि कस्तो लाग्यो त रेडियो नेपाल
1: तपाईँहरू? एकदम राम्रो लाग्यो, बच्चामा धेरै आउने गर्थ्यो, अनि कस्तो राम्रो लाग्यो धेरै पछि आएर।
2: मेरो लागि पनि नयाँ एक्सपिरियन्स भयो, मजा लाग्यो।
0: तपाईँ चाहिँ पहिलोचोटि आउनु भएको?
2: भित्र चाहिँ पहिलोचोटि, यसो बाहिर घुमेको चाहिँ पहिला पनि थिएँ, तर भित्र चाहिँ पहिलो पटक नै आएको।
0: भित्र नआउनु भएको भए पनि रेडियो नेपाल भनेर त सुनिराख्नु भएको थियो नि?
2: सुनेको।
0: अनि नाम सुन्दाखेरि र भित्र आउँदाखेरि चाहिँ कतिको फरक लाग्यो त?
2: एकदमै धेरै लाग्यो। अब नाम सुन्दा त हुन्छ नि, एउटा अर्गनाइजेसन जस्तो लाग्छ, अहिले भित्र चाहिँ एकदम डिफ्रेन्ट एक्सपिरियन्स हुँदो रहेछ, मजा लाग्यो।
0: सुनाइदिनुहोस् न तपाईँको अनुभव।
2: मलाई त एकदमै रमाइलो लाग्यो, यहाँ भित्र आउँदाखेरि एकदम ठुलो ठुलो स्टुडियो रेकर्डिङ स्टुडियोहरू रहेछ, गार्डन पनि एकदम मजाको, कलरफुल फ्लावर्सहरू देख्दा, अनि मान्छेहरू पनि सबैजना एकदम हँसिलो हुनुहुन्छ, अनि सबैजना एकदम मायाले बोल्ने, त्यो पनि मजा लाग्यो।
0: अनि तपाईँहरू कति कक्षामा पढ्नुहुन्छ?
1: हामीले भर्खर एसई सकायौँ, अनि अहिले अब 11 एन्ट्रान्स एक्जामहरू दिँदैछौँ एडमिसनको लागि।
0: अनि एसई दिँदाखेरिको अनुभव कस्तो रह्यो?
2: एसई दिँदाको अनुभव एकदम नयाँ, कहिले पनि अब पहिला त त्यस्तो थिएन, अनि एक्जाम अगाडि चाहिँ धेरै डर लाग्ने, अब बोर्ड्स एक्जाम भन्यो नि त, तर एकचोटि लेख्न थालेपछि चाहिँ एकदम स्कुलकै एक्जाम जस्तै लाग्यो, फ्लो फ्लोमा गयो।
0: त्रिशिकाको पनि अनुभव सुनाउ न त।
1: मलाई चाहिँ हरेक त्यो एकचोटि प्रवेश पत्र पाउँदाखेरि अनि एक्जाम हलभित्र छिर्नु अगाडि त्यो कस्तो पेटमा गुडगुडी गुडगुडी हुन्थ्यो, अनि कस्तो वाक्क आउँदा आउँदा जस्तो लाग्थ्यो, अनि त्यही पनि बाबा आमाले दादाले एभ्री हरेक टाइम टाइममा सपोर्ट दिइरहेको छु, अनि त्यही हो, राम्रो भयो जे होस्, नौलो थियो।
0: अनि कस्तो आयो त नतिजा?
1: सोचेको जस्तै आयो, अलिकति नराम्रो लाग्यो, तर एकदम राम्रो भयो, मेहनत गरेको जत्तिकै आयो।
2: हजुर, त्यही अलिकति चाहिँ राम्रो गर्न सकिन्थ्यो कि जस्तो लाग्यो।
0: कसरी तयारी गर्नु भएको थियो त्रिशिकाबाट सुनाऊ न त?
1: हाम्रो चाहिँ ट्युसन सर होइसिन्थ्यो, अनि स्कुलमा पनि एकदम राम्रो पढाइ भइरहेको थियो, ट्युसनमा पनि भइरहेको थियो, अनि त्यही हो, स्कुलले 1 महिना अगाडिदेखि बिदाई गरेको थियो, अनि त्यो 1 महिना चाहिँ सेल्फ स्टडी नै थियो, अनि त्यहाँ गाइड बुकहरू हुन्थ्यो, अनि त्यहीबाट सल्भ गर्दै, पुरानो पेपर हेर्दै, त्यस्तै गरी तयारी भयो।
0: घरमा कति समय दिनु भएको थियो पढाइको लागि?
2: घरमा चाहिँ बिहान 5 बजीतिर उठ्थे, धेरै छिटोमा भए, अनि 7 बजे त बस स्टप पुग्नु पर्ने थियो, सो एकछिन यसो रिभाइज, अनि दिनभरि स्कुलमा भयो, फर्केर चाहिँ पहिला ट्युसन जान्थे, ट्युसनमा रिभाइज गर्यो आयो, अनि त्यसपछिबाट आफैबाट सेल्फ स्टडी गर्थे।
0: अहिले त रिजल्ट पनि आइसक्यो, सोचे जस्तो राम्रो आएन भन्नु भएको छ, आफूलाई चाहिँ मैले यतिको चाहिँ पढ्या भए राम्रो आउँथ्यो होला जस्तो लाग्छ कि लाग्दैन? अहिले
2: सोच्दा त अलिकति गर्न सकिन्थ्यो कि जस्तो लाग्छ, तर अब सके जति त गरेकै हो।
1: अलिकति मलाई चाहिँ क्वेसन नि गाह्रो आयो जस्तो लागेको थियो अरू वर्ष हेरिकन, तर मैले आफ्नो बेस्ट दिया हो, अनि अब जे भयो नि राम्रै भयो, अब तर सायद अलिकति बढी मेहनत गरे भए राम्रै आउँथ्यो कि।
0: भविष्यमा चाहिँ के बन्ने सोचमा हुनुहुन्छ?
1: म चाहिँ भविष्यमा डक्टर बन्छु भनेर बसेको छु, अनि त्यसको लागि नि मेहनत गर्दैछु, अनि अब होपफुली बन्छु होला भनेर।
0: अग्रता?
2: म नि मेडिकल त मेडिकल फिल्डमै जाने भनेको, अब मेहनत गर्नु नै पर्नेछ, सकेसम्म डक्टर नै भन्नेमा पनि
0: है। एसीमा सफल हुनुभएको साथीहरू त खुसी हुनुहुन्छ, कति साथीहरू तपाईँ जस्ता भाइ बहिनीहरू असफल पनि हुनुभएको छ, उहाँहरूलाई के भनेर सल्लाह दिनुहुन्छ?
1: म चाहिँ के अरे, दुखी नहुनु, अझ पनि रि एक्जाम गर्न मिल्छ एकचोटि, सकेसम्म त्यसमा राम्रो ल्याउन खोज्नु, के गरी नआए पनि अझ 1 वर्ष छ, मेहनत गर्न सकिनेछ, अझ नयाँ नयाँ कुरा थाहा भयो, एकचोटि अनुभव नि भयो, सो त्यसैलाई राम्रो राम्रो तरिकाले चलाएर अझ राम्रो गर्न सक्छ। हार नमान्नु भन्छु
2: म नि त्यही नै भन्छु अब एकपटक बिग्रियो भन्दैमा अर्को पटक त्यस्तो हुन्छ भन्ने छैन यसलाई एउटा एक्सपिरियन्स जसरी दिने अनि अब यसैबाट सिकेर राम्रो गर्न खोज्ने अब रि एक्जाममा
0: हामीले असफल भएका साथीहरूलाई चाहिँ यो सल्लाह त दिउँछु अब अब आउने वर्ष एससी दिँदै हुनुहुन्छ उहाँहरूलाई चाहिँ के सल्लाह दिनुहुन्छ त त्यसलाई
2: उहाँहरूलाई त्यही हो राम्ररी पढ दिनदिनै घर फर्केर रिभाइज गर भन्छु अनि पहिल्यैबाट सुरुबाट नै प्रयास गर्दै जाने अनि एक दुईपटक अब स्कुलको एक्जाममा नराम्रो हुन्छ भनेर दुखी नहुने एसी हो हाम्रो एन्ड गोल त्यसमै राम्रो गर्नुपर्छ
1: मलाई चाहिँ मेरो राम्रो मार्क्स आयो त्यही पनि अलिकति पछुतो भइरहेको छ सो अब एसी दिने विद्यार्थीहरूलाई म अस्ति पछुतो नहुने गरी पढ अलिक बढी पढाइमा ध्यान देऊ अरू कुरा भन्दा पनि किनभने यसले अब आफू भविष्यमा के बनिन्छ भन्ने तय गर्छ सो अरूभन्दा पढाइमा बढी ध्यान देऊ यो एक वर्ष भनेर सल्लाह दिन्छु
0: राम्रो नम्बर ल्याउनको लागि महत्त्वपूर्ण कुरा चाहिँ के रहेछ त
2: टाइम म्यानेजमेन्ट नै हो
1: अनि डिसिप्लिन पनि हो आफ्नै भित्रैबाट आउनुपर्छ कि म यो गर्छु भनेर जति समय भए पनि एन्डमा आफूले गर्न चाहेन भने त केही पनि हुँदैन सो त्यो भित्रैबाट आउनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ त्यही महत्त्वपूर्ण हो भनेर
0: हजुर परीक्षा सकिसकेपछि चाहिँ कहाँ कहाँ घुम्न जानुभयो त ल अग्रताकै कुरा सुनौ न त पहिला
2: पहिला त अब तिन महिना बिदा हुन्छ जस्तो लागेको थियो एक महिना काठमाडौँ एक महिना मामा घर एक महिना घर जान्छु भने हुन चाहिँ एक महिना मात्र बिदा भयो यहीँ काठमाडौँमै साथीहरूसँग घुमेँ अनि परिवारसँग घुमेँ बाहिर चाहिँ कतै गइनँ
1: म चाहिँ बसन्त पुर गए अनि भक्तपुर गए यस्तै म पनि यतै सहरमै बसिराखेँ अनि त्यही बाबा आमा दिदीहरू साथीहरूसँगै घुम्न गएँ घरि मुभी हेर्ने घरि के भनेर बाहिर गए
0: तपाईँहरूले चाहिँ मोबाइल कतिको चलाउनुहुन्छ त्रिचिकाबाटै सुनौँ न त अहिले त मोबाइलको जमाना छ नि है
1: हजुर एसीको बेला चाहिँ कम चला थिए तर अब त खासै काम पनि केही छैन गर्न मिल्ने त्यसैले अलि तिन चार घन्टा दिनको प्रायः जस्तो लाग्छ
0: अनि मोबाइल त चलाउनु राम्रै कुरा पनि हो त्यसलाई राम्रोसँग सदुपयोग गर्न जाने भने चाहिँ तपाईँ बढी मात्रामा के
1: पढाइको बेला त त्यही नोट्सहरू पढ्ने कुरा नै गरिन्छ तर पढाइ नभएको बेला यस्तो फ्री टाइममा चाहिँ इन्स्टाग्राम नै हेरिन्छ सोसियल मिडिया नै बढी चलाइन्छ जस्तो लाग्छ मलाई
2: हजुर त्यस्तै हो एक्जामको बेला त अब युट्युबमा भिडियोहरू हेऱ्यो साथीहरूसँग नोट्स माग्यो त्यस्तै हुन्थ्यो अहिले फ्री टाइमको बेला चाहिँ त्यही इन्स्टाग्रामतिर फेसबुकतिर अनि मुभीहरू हेर्छु म चाहिँ अलि
0: त्रिशिकालाई घुम्न जान मन लागेको ठाउँ चाहिँ कहाँ हो
1: अब देशभित्रै पनि मलाई चाहिँ पहिला देश घुम्न मन छ विदेश भन्दा अनि म एकचोटि मुस्ताङ गएर आएँ दसैँको बेला यसपालि मलाई रारा जान मन छ रारा मनाङहरू जान मन छ बढीमा
0: अनि काठमाडौँ भन्दा बाहिर मुक्तिनाथ बाहेक अन्त कहाँ कहाँ जानुभएको छ
1: म पोखरा गएको छु अनि चितवन गएको छु त्यस्तै ठाउँहरूमै गएको छु यस्तै स्कुलबाट गएको आमा साथीहरूसँग गएको त्यही हो
0: नेपालभन्दा बाहिर कहीँ जानु भएको छ कि छैन
1: हजुर म चाहिँ स्कुलमा प्रोग्राम हुन्छ ग्लोबल एक्सप्लोरेसन नेपाल भन्ने अनि त्यहाँबाट म युरोप गएको छु त्यहाँबाट चाहिँ हामीले नेदरल्यान्ड्स लग्नु भएको थियो नेदरल्यान्डसँगै टर्की हाम्रो फ्लाइटको ट्रान्जिट थियो अनि जर्मनी बेल्जियम र फ्रान्स लगाएको थियो मलाई म चाहिँ त्यहाँ त्यहाँ गएको छु
0: अग्रता चाहिँ
2: म चाहिँ लखनऊतिर इन्डियाको कुन कुन ठाउँहरू चाहिँ घुम्न गएको छु त्योभन्दा बाहिर चाहिँ अझै गएको छैन
0: है विदेशमा त घुम्न जानु भएको रहेछ त्रिशिका अब नेपालभित्रै चाहिँ सबैभन्दा जानु चाहिँ कहाँ मन लागिरहेछ त
1: अहिलेकै लागि चाहिँ रारा जान मन लागिरहेको छ अति
0: हो भनेपछि अब त कलेजहरू पनि जोइन हुने बेला भइसक्यो पछि बिदाको बेलामा
1: हजुर त्यस्तै दसैँ तिहारको बिचतिर अथवा अरू बिदा भए बेला सबैको मिल्ने गरी भनेर
0: प्रायः जसो महिलाहरूलाई बाहिर हिँड्दाखेरि त्यति सुरक्षित छ भनिँदैन तपाईँहरूले आफूलाई बाहिर हिँड्दाखेरि कतिको सुरक्षित महसुस गरिराख्नु भएको छ त
1: पहिला पहिलामा चाहिँ हरेक केटाको नराम्रो हुन्छ भन्ने हामीलाई लाग्थ्यो तर अहिले अलिअलि परिवर्तन आइरहेको छ जस्तो लाग्छ तर फेरि न्युजमा हेरेपछि त्यस्तै लाग्छ अनि अहिले चाहिँ त्यही हो म चाहिँ ताइक्वान्डो जान्छु त्यहाँ अलिअलि सिकिरहेको छु तर खासै धेरैजना पब्लिक ठाउँमा गइन्छ नि जस्तो खासै त्यस्तो महसुस चाहिँ हुँदैन मलाई चाहिँ
2: त्यही हो आफू सेफ पनि हुनुपर्छ अनि त्यस्तो अब अवस्था भयो भने आफूलाई जोगाउनतिर लाग्नुपर्छ नि त त्यही नै हो
0: हजुर आफ्नो सुरक्षाको लागि कुन कुन विषयमा ध्यान दिनुपर्छ जस्तो लाग्छ
1: मलाई चाहिँ अहिलेको जमानामा साथीहरू बढी गइन्छ सो आफ्नो दौतरी समूहमा बढी ध्यान दिनुपर्छ कस्तो मान्छेसँग सङ्गत गरिरहेछ भनेर हेर्नुपर्छ अनि मलाई चाहिँ आफ्नो सबै साथीहरूलाई बाबा आमासँग चिनाएको छु सबैको नम्बर पनि छ सो सबै त्यही गऱ्यो भने चाहिँ अलिक सेफ नै भइन्छ कोसँग गएको भन्ने जस्तो लाग्छ
2: आफ्नो वरिपरि कस्तो मान्छेसँग सङ्गत गर्छौ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ नि त अनि राम्रो सङ्गत विपदमा छौँ भने हामीलाई सहयोग पनि हुन्छ जीवनमा अघि बढ्न। त्यसले अनि त्यही नै भन्छु, दौतरी समूह राम्रो राख्नुपर्छ। अरू भन्दा पनि आफ्नो आमा बुवासँग चाहिँ सबै कुरा सेयर गर्न सक्नुपर्छ। केही नराम्रो होस् राम्रो होस् सेयर गरेकै त्यसले गर्दा चाहिँ राम्रो हुन्छ।
0: बुवा आमाले के भन्नुहुन्छ?
1: मैले चाहिँ बच्चैदेखि आफ्नो बाबा आमा अथवा दादासँग कुरा सेयर गर्दै आइरहेको हो। अनि बाहिर जाँदाखेरि चाहिँ यसरी हिँड अनि यो यो ठाउँबाट यसरी ट्राभल गर भनेर गाइड गरिन्छ अनि सहयोग गरिन्छ, सल्लाह दिइन्छ।
0: अग्रताको पनि सुनौ न त।
2: मेरो चाहिँ भाइ छ र

0: भन्दा पहिला पुलिस कि त आफ्नो आमा बुवा के अरे नातेदारहरूलाई कल गरेर भनिन्छ, अनि त्यसपछि सकेसम्म आफूलाई सुरक्षित पारेर त्यो मान्छेबाट पर जाऊ भन्ने हुन्छ। त्यही सल्लाह दिन्छु
1: म नि, त्यही नै भन्छु। सबभन्दा पहिला आफ्नो ज्यान जोगाउनु पर्यो, अनि सक्दो छिटो कोही भरोसा गर्न मिल्ने मान्छेलाई भनिहाल्नु पर्यो। त्यही नै हो।
2: अब लगभग हामी छुट्टिने बेला पनि भइसकेको छ, कार्यक्रमको समय सकिसकेको छ। हामीलाई सुनेर बसिराख्नु भएको भाइ बहिनीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त?
0: म चाहिँ हामीले सुनिराख्नु भएको भाइ बहिनीहरूलाई राम्ररी पढ अनि सबैभन्दा अगाडि आफ्नो भविष्यलाई राख भनेर सल्लाह दिन्छु, किनभने अहिलेको उमेरले नै हाम्रो भविष्यलाई तय गर्छ। सो मोबाइल कम हेर्ने, पढाइमा बढी ध्यान दिने, आफ्नो बुवा आमाले भनेको मान्नेलाई आफ्नो पहिलो प्रायोरिटी बनाउनु पर्छ, अनि त्यही भन्ने सल्लाह दिन्छु।
1: पढाइमा फोकस गर, आमा बुवाले भनेको मान त हो, तर आफ्नो खुसी पनि अगाडि राख, आफूलाई रुचि भएको कुराहरूमा पनि अगाडि बढ।
2: कार्यक्रममा आइदिनु भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद।
0: हामीलाई लिइदिनुको भएकोमा पनि धेरै धेरै धन्यवाद। हससँग बोलेर पनि राम्रो लाग्यो।
1: धन्यवाद
2: भाइ बहिनी। भर्खरै सुन्नुभयो त्रिशिका अधिकारी र अग्रता पोखरेलसँग गरिएको कुराकानी। मसँग यस्तै मिठा मिठा कुराकानी गर्न मन लागेको छ भने www.batikbalbatika.radionepal@gmail.com पनि आफ्नो सम्पर्क नम्बर र मिठा मिठा रचनाहरू पनि पठाउन सक्नुहुनेछ। हस्त भाइ बहिनी, आजको कार्यक्रमबाट प्रविधि संयोजन तर्फकी दिदी देवकी भण्डारी सँगै म तपाईँहरूकी दिदी विष्णु देवी पौडेल पनि बिदा भएँ।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा
1: कृषक दाजुभाइ तथा दिदीबहिनी आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौं।
2: नमस्कार आमा।
3: को आयो फेरि बाहिर?
2: मै त हो नि आमा।
3: ढकाल बाबु?
2: हजुर हजुर आमा।
3: सन्चै छ बाबा?
2: एकदमै सन्चै छु आमा। हजुरलाई नि?
3: मलाई त खोकी लाग्छ बोले कि के गर्नु, बुढो रोग।
2: त्यस्तै हो आमा, जाडो भयो नि सुख छैन, गर्मी भयो नि सुख छैन। अब कहिले गर्मी हुन्छ कहिले जाडो हुन्छ, के गर्नु, ठिक्कको हावापानी मात्रै रहँदैन आमा।
3: बाह्रै महिना रोगले सताउने।
2: हजुर,
3: खेतीपाती गरे चाहिँ
2: यसो अब त्यस्तै हो आमा। यसो अब धुलो छारोबाट चाहिँ बच्नु पर्छ भनेर
3: किसानको
2: काम त्यस्तै त हो।
3: हुन्छ
2: आमा, हुन्छ,
3: हस्
2: आमा, हस्, यसो गरौँ न आमा, यहाँ अलिक सजिलो गरी बसौँ पनि, अनि त्यहाँबाट कुराकानी पनि गरौँ आमा।
3: खाजा खाइयो?
2: खाजा खाएर आएको आमा मैले।
3: राम्रै भयो, ठिकै भयो। अब त्यही त कहिले खाजा बनाएर राखिदिउँ कि जस्तो लागेको थियो बाबुलाई। अनि बाबु अब आज मलाई के भन्ने त?
2: होइन आमा, यस्तो छ, अब यो तरकारीको सिजन छ आमा, यो अब बर्खे बालीहरू तरकारीको यो खेती गर्ने बेला भयो, अनि त्यसमा चाहिँ अहिले सजिलो पनि हुनु पर्यो, मूल्य पनि राम्रोसँग आउने, बजारमा बिक्ने, अनि त्यहाँबाट उत्पादन पनि धेरै दिने, बजारमा भाउ पनि भएको त्यस्तो तरकारीहरू लगाउनु पर्छ आमा। त्यसो भएर यसपालि चाहिँ यसो लौका लगाउने हो कि भनेर।
3: लगाउने बाबु लगाउने,
2: यो
3: लौकाको त त्यो झोल पनि खाँदो रहेछ नि।
2: हो आमा, म भन्दैछु आमा हजुरलाई, यो यो लौका चाहिँ के हो भन्दै नि आमा, यो तरकारी बाली हामी भनेर उ गर्छौँ, तर तरकारी मात्रै नभएको नि यसमा

0: औषधीय गुण हुन्छ क्या आमा,
1: हो र बाबु,
0: औषधि गुण भएको कारणले गर्दाखेरि यसमा चाहिँ पेटको रोगहरू छ नि, पेटको रोगहरू चाहिँ यसको यो जुसहरू बनाएर खाँदाखेरि एकदम राम्रो बनाउँदो रहेछ आमा, पाचन शक्तिहरू एकदम राम्रो बनाउने, पेटको रोग त निमिट्यान्नै पार्दो रहेछ। अनि त्यहाँबाट फेरि यो बिपी हाई भयो भन्छ नि उच्च रक्तचाप भनेर, हो त्यो उच्च रक्तचापकोलाई चाहिँ एकदमसँग कन्ट्रोल गर्दो रहेछ आमा। त्यसो भएर यो त वरदानै साबित रहेछ नि आमा, यो तरकारी मात्रै नभए होला, यो त औषधीय गुण पनि रहेछ आमा।
1: ए ल, थाहा थिएन बाबु यो सबै कुरो, त हामी त लौका तरकारी खाने त्यति हो।
0: अहिले त हरेक कुरामा प्रयोग गर्दो रहेछन् आमा, त्यस कारणले गर्दाखेरि त लौका त बजारमा असाध्यै माग भएको छ आमा। अहिले त त्यो हुँदा हुँदै यहाँ हाम्रो देशमा मात्रै कहाँ हो र आमा, विदेशमा पनि खपत हुन्छ क्या आमा, कहाँ लौका त यो जुसदेखि लिएर तरकारीसम्म खाने भएको कारणले गर्दाखेरि, लौकाका विभिन्न परिकारहरू बनाएर खाने भएको कारणले यसको त माग बजारमा थिइ नसकिन्छ नि आमा।
1: भनेपछि लौका बेचे नि पैसा त आउँदो रहेछ त,
0: मजासँग आउँछ आमा। अरू तरकारी भन्दा यो चाहिँ असाध्यै यो बजारमा बिक्ने, अनि धेरै फल्ने, लगाउनु पनि सजिलो हुने, अनि बर्खाभरि फेरि धेरै लामो समयसम्म पनि फल दिन्छ आमा। त्यस कारणले गर्दाखेरि अब हामीलाई सजिलो पनि चाहिएको छ, धेरै पैसा पनि चाहिन्छ, अनि बजारमा पनि धेरै लाने बित्तिकै बिक्ने माग हुने तरकारी लगाउनु परेको छ, त्यस कारणले लौका खेती गर्ने हो कि भनेर आमा।
1: हो कि होइन बाबु, लगाउने लगाउने ल भनिदिनु तरिका सबै।
0: यसको लागि नै आमा, यो लौकाले चाहिँ अलिक गर्मी हावापानी मन पराउँछ, चिसो तुसारो पऱ्यो भने सहन सक्दैन, यो बोट मरिहाल्छ। त्यस कारणले गर्दाखेरि यो चाहिँ 20 देखि 27 डिग्री तापक्रमसम्म चाहिँ यो असाध्यै राम्रोसँग फुल्ने फल्ने होइन, त्यो भएर यसको खेती चाहिँ असाध्यै राम्रोसँग गर्न सकिन्छ। त्योभन्दा अलिक घटीबढी भए पनि हुन त अलिअलि हुन्छ, तर उपयुक्तको लागि चाहिँ त्यति तापक्रममा, त्यतिकै तापक्रम जहिले हुन्छ त्यहीले लगाउने हो आमा।
1: गर्मी नै चाहिने रहेछ,
0: हजुर
1: ठिकै छ बेला। हजुर,
0: यसको लागि फेरि के हुन्छ भने आमा, यसले चाहिँ प्राङ्गारिक पदार्थ बढी भएको माटो मन पराउँछ, त्यस कारणले चाहिँ दोमट माटोहरू, प्राङ्गारिक पदार्थ बढी भएको माटो भयो भनेदेखि एकदम राम्रो हो। अनि माटो चाहिँ यसो जाँच गर्नु भयो भनेदेखि धेरै राम्रो हुन्छ। त्यसको लागि जाँच गर्दाखेरि चाहिँ के हुन्छ भनेदेखि पिएच चाहिँ 5.5 देखि 7 भएको माटो चाहिँ असाध्यै राम्रो हुन्छ आमा, यसको खेती गर्न सकिन्छ। अनि त्यति भइसकेपछि नि आमा, यसलाई यसलाई चाहिँ यो लगाउने समयहरू चाहिँ यो चाहिँ के गर्छ भने, यो हाम्रो देशको हावापानीहरू छ नि, तराई पहाड उच्च पहाडहरू भन्ने छ नि आमा, हेरी हेरी छ नि, त्यो अनुसारको अब यसलाई चाहिँ अलिक गर्मी चाहिने भएको कारणले खेरि तातो कुन बेला हुन्छ त्यो बेला लगाउने भन्नाले, अब के हुन्छ भनेदेखि उच्च पहाडमा चाहिँ हामी वैशाख जेठमा लगाउन सक्छौँ, हाम्रो वैशाख जेठमा चाहिँ त्यहाँ अलिक तातो हुन्छ होइन, वैशाख जेठमा लगाउने। अनि त्यसपछि मध्य पहाडमा चाहिँ फागुन चैतदेखि भनौँ न वैशाख जेठसम्म पनि लगाउन सकिन्छ, अनि तराईमा चाहिँ माघदेखि जेठसम्म लगाउन सकिन्छ,
1: भनेपछि बेला त ठिकै भएछ।
0: हजुर, अनि यसलाई चाहिँ यो के हुन्छ भनेदेखि, यो लगाएको यो 2 महिनादेखि यसले उत्पादन दिन थाल्छ, उत्पादन दिन थालेपछि यसले लामो समयसम्म कार्तिक महिनासम्म जबसम्म चिसो आउँदैन नि कार्तिक मङ्सिरसम्म त्यो बेलासम्म यसले उत्पादन दिइरहन्छ आमा, भनेपछि लामो समयसम्म टिपेर खान पाइयो आमा, लगाउनु पनि सजिलो छ होइन। त्यस कारणले गर्दाखेरि
1: मैले यो लौका कता भुड्का पनि देखाएको छ, डल्ला डल्ला अनि लामा लामा ठुला ठुला साना साना नि देखाएको छ बाबा।
0: हो आमा, हो हजुरले ठिक भन्नुभएको है, अहिले लौकाको विभिन्न किसिमकाहरू विभिन्न आकारका फलहरू लाग्छन्, विभिन्न आकारका फलहरू लाग्छन् भन्नाले कसरी लाग्छ भनेदेखि, कोही लामा हुन्छ, कोही सानो हुन्छ, कोही छोटो मोटो, कोही चाहिँ भेरी त्यो भुड्का भुड्का जस्तो होइन, भाँडाको आकारहरू जस्तो हुने हुन्छ नि, त्यसमा चाहिँ जातमा भर पर्छ आमा, जस्तो जात भयो त्यस्तै फल्ने त हो नि आमा,
1: रोप्न त जुन जात रोपे नै हुन्छ।
0: हामीले यसो गर्नुपर्छ आमा, हामीले रोप्दाखेरि के गर्नुपर्छ भने, एउटा बजारको मागलाई हेरेर गर्नुपर्छ, बजारमा कुन जात चाहिँ मन पराउँछन्, अनि कुन जातले चाहिँ बढी उत्पादन दिन्छ, कुन जात चाहिँ हाम्रो स्वादिष्ट हुन्छ खाँदाखेरि होइन, यी कुराहरू र कुन जातको चाहिँ उचित मूल्य आउँछ, अनि कुन जात चाहिँ कुन हावापानीमा राम्रो हुन्छ, यी कुराहरूलाई हेरेर हामीले लगाउनु पर्छ। अब त्यस्तै गरी अब एउटा त हाम्रो पहिलेदेखि परम्परालाई आइराख्या तपाईँहरूले देखा भुड्का भुड्का जस्तो देखिएको स्थानीय जातको स्थानीय जातहरू पनि धेरै फल्ने जातहरू हामीले त्यसलाई संरक्षण गरेर लगाउन सकिन्छ आमा होइन। त्यस्तै गरी के छ भनेदेखि विभिन्न जातहरू छन् अहिले त फेरि धेरै फल्नको लागि स्थानीय जात छ, उन्नत जात छ, त्यहाँबाट हाइब्रिड वर्ण सकरहरू भन्छ नि ती जातहरू छन् होइन। अब त्यसमा स्थानीय बिउहरू राम्रो छ भनेदेखि त्यसैलाई संरक्षण गरेर त्यसलाई पनि लगाउन सकिन्छ। अनि अर्को त हाम्रो उन्नत जातहरू जुन अनुसन्धानबाट चाहिँ अलि राम्रो भएको जातहरूलाई चाहिँ निकालेको हुन्छ ती जातहरू लगाउन सकिन्छ। अर्को अहिले चाहिँ अझ बढी उत्पादन दिनको लागि हाइब्रिड वर्णशंकरको जातहरू विकास गरेको छ तिनीहरू लगाउन सकिन्छ। त्यसमा चाहिँ जातहरूमा के छ भनेदेखि धेरै जसो अब हाइब्रिडहरू छन् है, कावेरी भन्ने जात छ एकदमै प्रख्यात जात हो, कावेरी भन्ने जात छ, अनि एनएस 421 भन्ने जात छ, त्यस्तै गरी एनएस 443 भन्ने जात छ, त्यस्तै गरी अनमोल भन्ने जात छ।
1: जात त निकै पो रहेछ नि त
0: होइन छ आमा। त्यस कारणले गर्दाखेरि हाम्रो अब कुन कुन मनपर्छ, कुन चाहिँ बढी फल्छ होइन, अनि त्यही अनुसारको हामीले छानेर लगाउन सक्छौँ। हामीलाई कुन मनपर्छ होइन, हाम्रो खेतबारीको माटोहरू के कस्तो छ, मलहरू कति दिन सकिन्छ, अब हामीले अलिकति मल कम छ मल कम दिन सकिन्छ भनेदेखि हामीले उन्नत जातहरू अथवा स्थानीय जातहरू लगाउन सक्छौँ। र त्यस्तै गरी हाम्रो मलिलो पनि छ, मलहरू प्रशस्त दिन सकिन्छ भने धेरै फल्ने जातहरू हाइब्रिड जातहरू पनि लगाउन सकिन्छ हामी। र कुनै राम्रोसँग गर्नुभयो भनेदेखि उन्नत जातहरूले पनि हाइब्रिड जातहरूको जति नै उत्पादन दिन्छ।
1: भनेपछि यसको बेर्न रोप्ने हो त बाबु?
0: यसको लागि चाहिँ के छ भनेदेखि आमा खास भन्यो भनेदेखि बिउ नै रोप्ने हो। अब चलन चाहिँ पहिलेदेखि नै यसको लागि चाहिँ के भने बिउ नै रोप्ने भनेर गरेको छ। हामीले के छ भने जमिनको तयार गर्ने, जमिनको तयार गरिसकेपछि कति जग्गामा लगाउने हो त्यो अनुसारको हामीले जमिनको तयार गरिसकेपछि हामीले बिउ चाहिँ बजारबाट अथवा कहाँबाट हुन्छ होइन, हामीले अथवा यो फर्महरूबाट हुन्छ कि हामीले बिउ चाहिँ एकदम गुणस्तरीय र भरपर्दो ठाउँबाट चाहिँ हामीले लिएर आउनुपर्छ। एक रोप्नेको लागि 100 ग्राम बिउ चाहिन्छ। र अहिले के हुन्छ भने मानिसहरूले यो खेती गर्नलाई पनि विभिन्न तरिकाहरू अप्नाउनु पर्ने हुन्छ कि आमा। यो बिउ नै रोप्ने हो पहिला पहिला, अब अहिले चाहिँ के गर्छ भनेदेखि यो विभिन्न तरिकाहरू विभिन्न यो हावापानीलाई नियन्त्रण गरेर जस्तो के छ भने हामीले फागुनदेखि लगाउनु छ भनेदेखि हाम्रो बेर्ना उत्पादन हुनको लागि यो 2-3 पाते भएपछि लगाउनु पर्ने हुन्छ। 2-3 पाते हुनलाई करिब करिब झन्डै चिसो महिनामा 1 महिना जति लाग्छ। 1 महिना जति लाग्ने भएपछि हाम्रो फागुनमा खेतमा लगाउन सकिन्छ भने माघमा नै 1 महिना अगाडि हामीले प्लास्टिक टनेलहरूमा बेर्ना बनाएर प्लास्टिक थैलहरूमा अथवा ब्याडहरूमा राखेर हामीले उमार्न सक्छौँ। उमारिसकेपछि 1 महिना अगाडि नै प्लास्टिक टनेलहरूमा बेर्ना उत्पादन गर्न सक्यो भने सिधै बेर्ना पनि खेतमा लर सार्न सकिन्छ फागुन लाग्ने बित्तिकै। भनेपछि हामीले के गर्छौँ भनेदेखि 1 महिना अगाडि नै बेर्ना राखेर बेर्ना हुर्कायौँ भनेदेखि हामीले 1 महिना अगाडि नै यसको उत्पादन लिन सक्छौँ खेतमा सिधै रोप्ने भन्दा। त्यस कारणले गर्दाखेरि अरूको नभएको बेलामा हामीले उत्पादन गर्न सकिन्छ र लौका नभएको बेला हामी बजारमा लौकाहरू पठाउन सकिन्छ। त्यसले गर्दाखेरि बजारमा अरू बेलामा पाउने भन्दा मूल्य धेरै लिन सकिन्छ र बजारको माग पनि परिपूर्ति गर्न सकिन्छ।
1: भनेपछि यो त धेरै टाढा रोप्नुपर्छ क्या है बाबु?
0: यसको चाहिँ के छ भनेदेखि उचित दूरी कायम गर्नै पर्छ आमा। यसको चाहिँ के हुन्छ भनेदेखि लहरा बेसकन जाने अब झालिने बाली हो होइन, टाढासम्म जाने भएको कारणले गर्दाखेरि यसको हामीले जहिले पनि के गर्नुहोस् भने लाइन बनाएर रोप्नुपर्ने हुन्छ। रोप्दाखेरि 2 मिटर बोर्डदेखि बोर्डको फरक 2 मिटर र लाइनदेखि लाइनको फरक पनि 2 मिटर बनाएर हामीले रोप्न सक्छौँ। त्यति गरिसकेपछि अब हामीले के गर्नुपर्छ भनेदेखि रोप्दाखेरि जमिन तयार गर्यो, जमिन तयार गरिसकेपछि हामीले लाइनको दूरीहरू कायम गर्दाखेरि हामीले मल चाहिँ हामी 2 किसिमले दिन सक्छौँ यसलाई। एक त हामीले के गर्ने छ भनेदेखि जहाँ जहाँ रोप्ने हो त्यहीँ त्यहीँ खाडल खनेर खाडलमा मल दिन सक्छौँ, अथवा हामीले चाहिँ के छ भने पुरै खेतहरूमा मल दिएर जहाँ जहाँ रोप्ने हो त्यो त्यो ठाउँमा चाहिँ हामीले त्यो दूरी कायम गरेर रोप्न सक्छौँ हामी। अब 2-2 मिटरको यो चाहिँ लहरा टाढा टाढा जान्छ,
1: एक झाङबाट अर्को झाङ 2 मिटर टाढा,
0: हजुर। अनि त्यसो भएपछि यो त लहराहरू दुईतिरबाट गएर एक ठाउँमा चाहिँ हामीले के छ भने घटीमा पनि 2 बोट रोप्नुपर्छ, अनि यो एउटा बोटको चाहिँ अर्को बोटतिरको अर्को बोटको चाहिँ अर्को बोटतिरलाई यो लाइनको फरक हुन्छ नि हो त्यता लगाइदिने हो क्या आमा। अनि त्यो ग्याप चाहिँ एउटा बोटको 1 मिटरसम्म आउँछ, अर्को बोटको 1 मिटरसम्म जान्छ कि, अनि बिचमा भेट्न हुने गरेर होइन त्यसरी चाहिँ लामो लामो उसमा गर्न सकिन्छ। यसको लागि चाहिँ मलहरू के गर्न सकिन्छ भने आमा, हामीले प्रशस्त रूपमा चाहिँ कम्पोस्ट मल हाल्नुपर्ने हुन्छ।
1: खाडाले मल?
0: हजुर, खाडाले मल। अब यसलाई चाहिँ एक रोपनीमा 1500 देखि 2000 किलोसम्म।
1: भनेपछि डोका चाहियो 15-20 डोका?
0: 15-20 डोका होइन, यो त के भने यसको लागि त 25-30 डोका चाहिँ चाहिन्छ आमा।
1: भनेपछि त
0: एक रोपनीमा हजुर 25-30 डोका हाल्नुपर्छ। एउटा बोटमा चाहिँ घटिया पनि 10 किलो हाल्नुपर्छ आमा। यो खाडालमा हाल्ने हो भनेदेखि 10 किलो जति चाहिँ कम्पोस्ट राख्ने होइन, अनि त्यसपछि एक रोपनीमा 2 किलो चाहिँ नाइट्रोजन, अनि 1 किलो पोटास, अनि त्यहाँबाट 1 किलो चाहिँ फस्फोरस। यति भयो भनेदेखि हामीले एक रोपनीमा त्यति हामीले चाहिँ नाइट्रोजन फस्फोरस पोटासको मात्रा चाहिँ यसरी राख्न सक्छौँ। अथवा हामीले खाडालमा राख्ने हो भनेदेखि अब 5-10 ग्राम गर्न सक्छौँ। र नाइट्रोजन चाहिँ के गर्नुपर्छ भने 2 किलो छ नि, पहिला जमिन तयार गर्दाखेरि 1 किलो मात्रै राख्ने, र 1 किलोमा पनि त्यो 500 ग्राम चाहिँ 1 महिना जति पछाडि पछि गोडमेल गर्ने बेलामा, र अर्को चाहिँ फुल फुल्न थालेपछि चाहिँ अर्को मात्रा चाहिँ दिने।
1: भनेपछि अब रोपेर नउरुन्जेल त माल जल पनि दिनु पर्यो, मलजल गर्नु पर्यो।
0: यसको लागि चाहिँ के गर्नुपर्छ भने आमा, हामीले जहिले पनि बाली लगाइसकेपछि हामीले गोडमेल त नगरिकन र झारपात नहटाइकन त त्यति राम्रो हुँदैन, र यसरी उम्रिसकेपछि यो जब लहरा जान थाल्छ नि, 1 मिटर जति लहरा गएपछि यसको चाहिँ त्यो मुन्टोलाई काट्नुपर्छ। मुन्टो काटेपछि फेरि अर्को त्यहाँबाट आउँछ नि हाँगाहरू हो, त्यसलाई पनि फेरि अलि त्यो एक हात जति टाढा गएपछि फेरि मुन्टो काटिदिनुपर्छ। यसलाई चाहिँ के भन्छ भने अहिले यो 3G कटिङ भन्छ के होइन, जब कि त्यो के भने आकै हाँगालाई छोडिदियो भनेदेखि त्यसमा फल उत्पादन कम हुन्छ, र त्यसलाई चाहिँ त्यो हाँगाबाट हाँगा निकाल्ने, हाँगाबाट हाँगा निकाल्यो भनेदेखि यो फल्ने पोथी फुलहरू चाहिँ बढी लाग्छ, त्यस कारणले उत्पादन बढी हुन्छ। त्यसलाई चाहिँ यो टुप्पो काट्नुपर्छ यो 2-3 चोटि
1: काट्नु।
0: हजुर, हाँगा निक्लेपछि चाहिँ हामीले यसरी 3G कटिङ गर्नुपर्छ। 3G कटिङ गरेपछि हामीले लगाएको चाहिँ 45 दिनदेखि अब जात अनुसार 2 महिनादेखि चाहिँ हाम्रो उत्पादन सुरु हुन थाल्छ। उत्पादन सुरु भएपछि हामीले लामो समयसम्म 4-5 महिनासम्म हामी टिप्न सक्छौँ, बाली लिन सक्छौँ।
1: राम्रो रहेछ, आज भने धेरै राम्रो कुरा सुने।
0: अनि यसको उत्पादन चाहिँ के हुन्छ भने आमा, 2500 देखि 3000 किलो चाहिँ एक रोपनीमा फल्छ।
1: एक रोपनीमा? निकै फल्दो रहेछ,
0: धेरै फल्छ आमा। त्यस कारणले गर्दाखेरि अब यो त अझ कम हो आमा, तपाईँले त राम्रोसँग स्याहार गर्नु भने योभन्दा धेरै फलाउन सक्नुहुन्छ। त्यस कारणले गर्दाखेरि आमा, यसको चाहिँ उत्पादन पनि राम्रो हुन्छ, खेती गर्न पनि एकदम सजिलो छ। बेला बेलामा चाहिँ यसो रोग किराहरू केही लाग्यो कि भनेर यसो हेर्ने, राम्रोसँग मलहरू पानीहरू चिस्यानको मात्राहरू चाहिँ अब कुन समयमा, बर्खाको समयमा भयो भने पानी धेरै दिनु पर्दैन, बर्खाको समय छ भने चाहिँ हामीले अलिकति यसलाई ड्याङ उठाएर लगाउने आमा, होइन, निकास राखेर पानी जम्न हुँदैन। अनि हिउँदको समयमा छ भने चाहिँ ड्याङ उठाउनु पर्दैन आमा, कुलेसोमै लगाए पनि हुन्छ।
1: ल बाबु, ल आज भने धेरै राम्रो कुरा सुन्ने, अब लौका खेती लाउने म यसपालि गर्छु।
0: यसको बजार पनि एकदम राम्रो छ आमा, उत्पादनहरू पनि धेरै राम्रो गर्न सकिन्छ, र यसबाट चाहिँ अरू तरकारीहरू भन्दा यसबाट चाहिँ पैसा राम्रो कमाउन सकिन्छ आमा।
1: जे गरेर नि मलाई पैसा कमाउनु छ बाबु, पैसाको संसार रहेछ यो दुनियाँमा।
0: हजुर हजुर आमा, चाहियो नि आमा, निर्वाह गर्नलाई पनि, जीवन निर्वाह गर्न पनि
1: पैसा, बुढो पनि पैसा, बुढी पनि पैसा, पैसै पैसा चाहिने संसार आयो त अनि के गर्नु,
0: अब के गर्नु आमा।
1: त्यस्तै लागि युवाहरू विदेश लागिरहेछन्, पढ्नु मिलेन।
0: होइन, युवाहरूलाई यसरी हामीले तपाईँले उदाहरण बनाएर यसरी लगाउनु भयो र तपाईँको खेती देख्यो भने त्यो विदेश जाने युवाहरू पनि फर्केर आउँछन् आमा।
1: आउँछन्, अलिअलि आउनु थाले छन्।
0: हजुर आमा,
1: अब रहरले जाने मात्रै भयो, करले जाने चाहिँ अब
0: हामीले व्यवसायी तरकारी खेतीबाट पनि यसरी उत्पादन धेरै लिएर हामीले यहीँ कमाउन सकिन्छ भन्यो भनेदेखि उहाँहरूलाई चाहिँ हामीले रोक्न सकिन्छ आमा। हस् त आमा, हस् अब
1: जानु खोजेछ,
0: पारी गाउँ पनि जान्छु आमा, अहिलेलाई बिदा जान्छु आमा।
1: साँच्ची ढकाल बाबु?
0: हजुर आमा,
1: अहिले बिस्तारै जानु है, सहरा जस्तो बाटो छैन, गान्डम गन्डम छ, चिप्लिनु होला।
0: मलाई बानी परिसक्यो आमा। हस् आमा, हस्।
2: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्ते।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
4: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौँ।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग। वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
6: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
8: नागरिक लगानी कोष।
9: सेतो पुतलीदेखि सावधान रहौ।
10: सापु कस्तो रोग हो?
9: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
10: यो रोगको लक्षणहरू देखा परेको 48-72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
9: सापु रोग के कारणले लाग्छ?
10: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
9: सापु रोगका लक्षणहरू के हुन्?
10: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
9: उज्यालोमा हेर्न नसक्नु,
10: आँखा दुख्नु,
9: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
10: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
9: सापुको रोकथाम कसरी गर्ने?
10: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
9: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
10: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
9: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
10: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
9: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
10: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौं।
9: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु।
11: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
12: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
11: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
12: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
11: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
12: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शंका लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यो होइन छोरी?
11: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
13: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 30 दिन बाँकी।
14: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय सभाद्वारा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पारित। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित तीनजनाको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिने कास्की जिल्ला अदालतको आदेश। महोत्तरीको मनरा सिसुवा नगरपालिकामा तीन बालिकाको डुबेर मृत्यु। हर्मुजबारे अमेरिका इरान सम्झौता अझै अनिश्चित रहेको। संयुक्त अरब इमिरेट्स युएईको दावी। र आइसिसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा अमेरिका विरुद्ध नेपालद्वारा 122 रनको शानदार जित।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: समाचार अब विस्तारमा। राष्ट्रिय सभाको आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पारित भएको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विधेयकले समुदाय स्तरमा प्रचलनमा रहेका परम्परागत ज्ञान र सांस्कृतिक सम्पदाको संरक्षण तथा पुस्तान्तरण गर्ने अधिकार सुनिश्चित गर्ने बताउनुभयो। विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले नेपाल सरकार सन् 2010 नै अभौतिक सांस्कृतिक महासन्धिको पक्ष राष्ट्र भएकाले त्यस महासन्धिका प्रावधानहरू कार्यान्वयनमा ल्याउन विधेयक आवश्यक रहेको बताउनुभयो। यस्तै बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबल भएको छ। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा बोल्ने सांसदहरूले बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिको अभाव भएकोमा सरकारको ध्यानाकर्षण गराउँदै अत्यावश्यक औषधिको अभाव हुन नदिन प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो। यस्तै सांसदहरूले राष्ट्रिय सभामा रिक्त दुईजना सदस्यको तुरुन्त पदपूर्ति गर्न होल्डिङ सेन्टरमा रहेका विस्थापित सुकुम्बासीको समस्या छिटो समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 13 गते बुधबार दिउँसो 1:15 बस्नेछ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मध्य प्रदेश सभाबाट आज विश्वासको मत लिनुभएको छ। मध्य प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवको पक्षमा 62 प्रदेश सभाका सदस्यहरूले विश्वासको मत दिनुभएको हो। मुख्यमन्त्रीले राख्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा 36 प्रदेशसभाका सदस्यहरूको मत परेको मध्य प्रदेश सभाका सभामुख राम आशिष यादवले प्रदेशसभा बैठकमा घोषणा गर्नुभयो। प्रदेशसभाको आजको बैठकमा 100 प्रदेशसभाका सदस्यहरूको उपस्थिति थियो। नेपाली काङ्ग्रेसका प्रदेश सभापति समेत रहनुभएका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाली काङ्ग्रेसका 22, नेकपा एमालेका 24, नेपाली कम्युनिस्ट पार्टीका 15 र नेपाल सङ्घीय समाजवादी पार्टी नेपालका 1 प्रदेश सभाका सदस्यहरूले विश्वासको मत दिनुभयो। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने सहित गितेन्द्र बाबु राई जीवी र छविलाल जोशीको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिने आदेश गरेको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले सहकारी ठगीतर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहने गरी संशोधन गरिएको कास्की जिल्ला अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले दिएको निवेदनमा लामिछाने सहित अन्य प्रतिवादीमाथि लगाइएको संगठित अपराध सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर तथा राष्ट्र ब्याङ्क सम्बन्धी कसुर अन्तर्गत अभियोग अब नलाग्ने गरी संशोधन हुने अदालतको आदेश छ। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2083 को सचिवालयले आम नागरिकसँग राय सुझाव माग गरेको छ। संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यदलले 7 दिनभित्र लिखित सुझाव माग गरेको हो। कार्यदलले विभिन्न राजनैतिक दलबाट लिखित सुझाव लिएर छलफल गरिसकेको छ। कार्यदलले विभिन्न समयमा संविधानविद, कानूनविद, वरिष्ठ अधिवक्ता, पूर्व प्रशासक, पूर्व कूटनीतिज्ञ, संचारकर्मी र राजनैतिक व्यक्तित्वहरूसँग पनि छलफल गरी सुझाव सङ्कलन गरिसकेको जनाएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले संविधान संशोधनको विषय गम्भीर भएकाले परिपक्व निर्णय लिन आग्रह गर्नुभएको छ। आज सुनसरीको लौकहीमा आयोजित भेलालाई सम्बोधन गर्दै सभापति थापाले संविधान संशोधन जस्तो संवेदनशील विषयमा परिपक्व ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सुकुम्बासी व्यवस्थापनका सम्बन्धमा पनि सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो। सभापति थापाले गत भदौ 24 गते भएको जेन्जी आन्दोलन सम्बन्धी घटनाबारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो। नेपाल मेडिकल काउन्सिलले कानून विपरीत आफ्नो नामका अगाडि प्रयोग गरिएको डाक्टर डा शब्द हटाउन निर्देशन दिएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि नियम विपरीत डाक्टर शब्द प्रयोग गर्ने गरेको पाइएकोले सो डाक्टर शब्द 15 दिनभित्र हटाउन निर्देशन दिएको हो। काउन्सिलमा दर्ता भएका चिकित्सक तथा आफ्नो विधागत परिषद ऐनद्वारा चिकित्सक उपाधि प्राप्त गरेका बाहेक अन्यले नियम विपरीत डाक्टर शब्द प्रयोग गर्न नपाउने उहाँले बताउनुभयो। काउन्सिलले नेपालमा आधुनिक चिकित्सा प्रणाली अन्तर्गत बिरामीको उपचार गर्ने परामर्श दिन र नामको अगाडि डाक्टर चिकित्सक पद प्रयोग गर्ने कानुनी अधिकार नेपाल मेडिकल काउन्सिल ऐन 2020 बमोजिम काउन्सिलमा दर्ता भएका चिकित्सकमा मात्र रहेको जनाएको छ। काउन्सिलले स्वदेश वा विदेशका विभिन्न विश्वविद्यालयबाट प्रमाणपत्रमा डाक्टर शब्द उल्लेख भई शैक्षिक उपाधि प्राप्त गर्नुको अर्थ स्वतन्त्र रूपमा चिकित्सकीय अभ्यास गर्ने नभएको बताएको छ। सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्ने गरी कानून निर्माण हुनुपर्ने बताउनु भएको छ। पूर्व सांसद वंशद्वारा आज सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख अर्यालले पुराना र असान्दर्भिक कानून संशोधन वा खारेजी गरी समयानुकूल प्रविधि मैत्री नयाँ कानून निर्माण अहिलेको मुख्य जिम्मेवारी भएको बताउनुभयो। कानून बनाउँदाको विरोधाभास र व्यवहारिक कमजोरी हटाउन अघिल्लो अनुभवी पुस्ता, काम गर्ने हुटुटी भएको वर्तमान पुस्ता र प्रविधिमा पोख्त नयाँ पुस्ता मिलेर अघि बढे जनताले खोजे जस्तो देश बनाउन सकिने उहाँले बताउनुभयो। महोत्तरीको मनरा सिसुवा नगरपालिका वडा नम्बर 7 सरपल्लोमा 2 दिदीबहिनीसहित 3 बालिकाको आज डुबेर मृत्यु भएको छ। सरपल्लो निवासी वीरेन्द्र भण्डारीको छोरी 13 वर्षीय स्नेहा भण्डारी र 6 वर्षीय शिवानी भण्डारी तथा सोही ठाउँ बस्ने अजिज नदाफकी छोरी अफसाना खातुनको डुबेर मृत्यु भएको हो। सरपल्लो स्थित मुनिलाल माध्यमिक विद्यालयमा पठन पाठन सकेर अङ्कुशी र जङ्घा खोलाको दोभानमा नुहाउने क्रममा चिप्लिएर खाल्डोमा डुबेको हाम्रा संवाददाता मञ्जित कुमारले जनाएका छन्। सरकारले बकर ईद, ईद उल अजहाका अवसरमा जेठ 14 गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारी अनुसार 2083 जेठ 14 गते बिहिबार बकर ईद पर्व परेको जनाउँदै सो दिन सार्वजनिक बिदा हुने जनाएको हो। मन्त्रालयले 2082 फागुन 18 गते प्रकाशित नेपाल राजपत्र अनुसार बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको पनि उल्लेख गरेको छ। सरकारले सञ्चार माध्यमलाई पारदर्शी बनाउन केही महत्त्वपूर्ण प्याकेज ल्याउने तयारी गरेको जनाएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकारलाई समेत जवाफदेही बनाउने, सञ्चार माध्यम आफै पनि जवाफदेही हुनुपर्ने बताउनुभयो।
4: हामीलाई एउटा अकाउन्टेबल र फुल्ली रेस्पोन्सिबल मिडिया चाहिएको छ। त्यस्तो अकाउन्टेबल र फुल्ली रेस्पोन्सिबल मिडियाले चाहिँ लोकतन्त्रलाई के गर्न सक्छ, बलियो बनाउन सक्छ, र सरकारलाई पनि के गर्न सक्छ, अकाउन्टेबल मलाई जवाफदेही बनाउनको लागि पहिला मिडिया जवाफदेही हुनुपर्छ। सरकार त जवाफदेही हुनै पर्छ, तर जसले जवाफदेही बनाउनु पर्ने हो उनै जवाफदेही भएन भनेदेखि संचारकर्मी मित्रहरूकै लागि यो मिडियामा केही न केही काम गर्न जरुरी छ। म एउटा प्रतिबद्धता तपाईँहरूलाई गर्न चाहन्छु आज। अकाउन्टेबल जर्नलिजमको लागि सरकारले केही प्याकेज ल्याउँदैछ। यो देशमा राम्रा मिडिया कर्मीहरू नै नभएको हो र हुनुहुन्छ, धेरै हुनुहुन्छ, तर यो क्षेत्रलाई नै एकदमै सफेद र राम्रो बनाऊ भन्ने चाहना मात्रै हो।
0: डिजिटल नेपालको अभियानलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको जनाउँदै मन्त्री डाक्टर तिमिल सिन्हाले मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूको पुनर्संरचनाका लागि विस्तृत अध्ययन भइरहेको र सरकारले नेपालको आफ्नै सेटेलाइटका लागि पनि प्रयास गरिरहेको बैठकलाई जानकारी गराउनुभयो। बैठकमा सांसदहरूले सरकारले कागजी प्रक्रियालाई विस्थापित हुने गरी काम गर्नुपर्ने, डिजिटल कक्षा कोठाहरूको अवधारणा अघि बढाउनुपर्ने, विश्वविद्यालयबाट डिजिटल प्रमाणपत्रहरू दिन सक्ने गरी कार्य आरम्भ गर्नुपर्नेमा जोड दिनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेकाले ढुक्क भएर काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले आज सिंहदरबारमा आयोजना गरेको मध्य पूर्वमा जारी युद्धका कारण सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्याबारेको छलफलमा मन्त्री लम्सालले निर्माण सामग्रीको मूल्य समायोजन ऐन कानुन अनुसार हुने र निर्माण व्यवसायको समस्या सरकारले बुझेको बताउनुभयो। मन्त्री लम्सालले निर्माण व्यवसायीलाई निर्माणको काममा ढिलासुस्ती नगर्न र गुणस्तरमा सम्झौता नगर्न आग्रह गर्दै खरिद सम्झौताको मापदण्ड अनुसार समयमै काम सम्पन्न गर्नुपर्ने बताउनुभयो। छलफलमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्तीका कारण परियोजनाहरूको लागत अस्वाभाविक रूपमा बढ्दै गएको र समयमै काम नसकिने प्रवृत्तिले विकास ढिलो मात्र नभई महँगो हुँदै गएको बताउनुभयो। सांसदहरूले कारागार तथा प्रहरी हिरासतको अवस्थामा सुधार, कैदीबन्दीमाथिको विभेद, हिरासतभित्र हुने मृत्यु तथा मानवाधिकार उल्लङ्घनका घटनाका विषयमा गम्भीर बन्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत कानुन न्याय तथा मानवाधिकार समितिको आजको बैठकमा सांसदहरूले देशका अधिकांश कारागारमा क्षमताभन्दा 5 गुणा बढीसम्म कैदीबन्दी राखेर सञ्चालन भइरहेको बताउनुभयो। सांसदहरूले कारागारलाई केवल सजाय दिने स्थान नभई सुधार र पुनस्थापनाको केन्द्र बनाउनु पर्नेमा जोड दिनुभयो। बैठकमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अनुसन्धान प्रणालीलाई आधुनिक शैलीमा लैजानु आवश्यक रहेको बताउनुभयो। हिरासतको अवस्था दयनीय रहेको स्वीकार गर्दै महानिरीक्षक कार्कीले भेन्टिलेसन हटाउने तथा उजुरी प्रणालीलाई प्रविधि मैत्री बनाउने प्रयास भइरहेको जानकारी गराउनुभयो। बैठकमा कारागार व्यवस्थापन विभागले गत भदौ 23 र 24 गतेको जेएनजी विद्रोहको बेला फरार भएका 14,500 कैदीबन्दीमध्ये अझै 4,000 कैदीबन्दी फरार रहेको जानकारी गराएको छ। समिति सभापति समीक्षा बास्कोटाले प्रहरी हिरासतमा कुनै पनि कारणले एकजनाको पनि मृत्यु हुन नहुने बताउँदै राज्य कारागार सुधारको विषयमा गम्भीर बन्नुपर्ने बताउनुभयो। सरकारले सार्वजनिक जग्गा हडपेर बसेकाहरूलाई हटाउन र व्यवस्थापन गर्ने निर्देशन दिए पनि पर्वतमा सो अनुसारको कार्य अगाडि बढ्न सकेको छैन। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
5: पछिल्लो समय सरकारले सार्वजनिक जग्गामा बनेका हरेक संरचना हटाइरहेका बेला पर्वतमा भने सार्वजनिक जग्गा हडपेर बसेकाहरूलाई हटाउने र व्यवस्थापन गर्ने कार्य अगाडि बढ्न सकेको छैन। विशेष गरी कुशवा नगरपालिकाका विभिन्न स्थानमा राजमार्गको जग्गा नै मिचेर घर बनिरहँदा समेत स्थानीय सरकार मौन रहेको बताउनुहुन्छ कुशवा नगरपालिका एकका अध्यक्ष खगराज पौडेल।
6: सरकारले अब हटाई भनेर अब जुन आयो भने हामी सरकारी जग्गालाई त अब त्यसरी दोहन गर्न दिनु त भएन, हामी लाग्नु नै पर्छौँ। सुकुम्बासी छन् भनेदेखि तिनको व्यवस्था गर्ने पनि सरकार लाग्नु पर्यो। अब निर्देशन गरी हामी पनि लाग्छौँ के गर्नुपर्छ गर्ने, नभएदेखि हाम्रो धेरै जस्तो जग्गा जस्तो सुकुम्बासी छैन, हुकुम्बासीले नै अब मालडुङ्गामा देख्नुभएको छ करोड करोड खर्च गरेर त्यस्ता बिल्डिङहरू बनाएको छ, सरकारले त्यसको निराकार गरेर फाल्नुपर्ने अवस्था छ। हामीले
5: विशेष गरी कुस्मा नगरपालिकाका मालढुङ्गा, अर्माटी, पुरानो चौकी, शिवालय चोक, खरिया र कुस्मा आठ चुवाका विभिन्न स्थानमा मध्यपहाडी राजमार्गका जग्गा अतिक्रमण गरेर व्यक्तिले घर बनाइरहँदा समेत सरकारको चासो नपारेको हो। सरकारी जग्गा हडप्नेमा स्थानीय हुने खानी नै धेरै रहेको सुकुम्बासीले पनि बताएका छन्। विगत 10 वर्षदेखि सदरमुकाम कुस्माको सार्वजनिक जग्गा समेत अतिक्रमणको दर बढिरहेको मालढुङ्गाका एक स्थानीय वासी विशाल थापाको बुझाइ छ। सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका सम्बन्धमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई वैशाख 16 गते नै पत्राचार गरेको थियो, तर अन्यत्र यस बारेमा काम अगाडि बढे पनि पर्वतमा भने कुनै पनि कार्य अगाडि बढ्न सकेको छैन। स्थानीय तहलाई 10 दिन भित्र विवरण बुझाउन माग गरेको तर 20 दिन कट्दा पनि कुनै पनि स्थानीय तहबाट विवरण नआएको जानकारी दिनुहुन्छ पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल।
7: पर्वत जिल्ला भित्रका 7 वटै स्थानीय तहहरूलाई पर्वत जिल्ला भित्र सार्वजनिक तथा सरकारी जग्गाहरू अतिक्रमण भागमा परेका र त्यसलाई अतिक्रमण मुक्त गराउनु पर्ने छ भने त्यो विवरण सहित र अतिक्रमण मुक्त गराउने कार्ययोजना सहित पठाउनु भनेर पत्राचार गरेकोमा 10 दिनको समय दिएर हामीले पत्राचार गरेका थियौँ। अहिलेसम्म कुनै पनि स्थानीय तहहरूबाट त्यो जवाफ हामीलाई प्राप्त भइसकेको छैन।
5: सरकारले सुकुम्बासीलाई उचित व्यवस्थापन सहित सरकारी जग्गामा बनाइएका संरचनाका विवरण लिएर हटाउन माग गरे पनि स्थानीय तहले चासो नदिँदा सरकारले खोजेको सरकारी जग्गा र खास सुकुम्बासीको विवरण लिने कार्य असफल हुने देखिन्छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
0: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहनुभएकी बेलायती मन्त्री सीमा मल्होत्रा बीच भेटवार्ता भएको छ। सिंहदरबार स्थित शिक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायत बीचको लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै शिक्षा तथा खेलकुद क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। समानता एवं इन्डो पेसिफिक हेर्ने बेलायती मन्त्री मल्होत्रा 3 दिने भ्रमणका लागि आज नेपाल आउनुभएको हो। भेटका क्रममा दुई देशबीच शिक्षा क्षेत्रको विकासका लागि भइरहेका साझेदारी कार्यक्रम तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा विचार आदान प्रदान भएको थियो। भेटमा बेलायती मन्त्री मल्होत्राले नेपाल बेलायत बीचको ऐतिहासिक सम्बन्ध, विकास साझेदारी तथा पारस्परिक हितका विषयमा चर्चा गर्दै आगामी दिनमा सम्बन्धलाई अझ प्रगाढ बनाउनु पर्नेमा जोड दिनुभयो। सरकारले संगीत रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्ति सम्बन्धी विवाद, गुनासा र प्रणालीगत समस्याको अध्ययन गर्न जाँचबुझ समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको ध्यान आकर्षणपछि लक्ष्मण मिडारी शेषको अध्यक्षतामा 5 सदस्यीय समिति गठन गरेको हो। समितिमा सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागका प्रमुख, नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयका रजिस्ट्रार सविता कार्की र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका पुरातत्व तथा सम्पदा शाखाका प्रमुख सुभद्रा भट्टराई सदस्य हुनुहुन्छ। मन्त्रालयले समितिलाई गठन भएको मितिले 10 दिनभित्र आवश्यक सिफारिससहित प्रतिवेदन पेश गर्न कार्यादेश दिएको छ। नेपालगञ्ज विमानस्थलमा निर्माण गरिएको अत्याधुनिक नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
8: नेपालगञ्ज विमानस्थलमा निर्माण गरिएका नयाँ अत्याधुनिक टर्मिनल भवन वैशाख 15 गतेदेखि सञ्चालनमा आएको छ। नयाँ भवन सञ्चालनमा आएपछि यात्रुहरूले सुविधा सम्पन्न सेवा पाउन थालेका छन्। नागरिक उड्डयन कार्यालय नेपालगञ्जले विमानस्थलदेखि राजा चोकसम्म निशुल्क टर्मिनल बस सेवा समेत सञ्चालन गर्दै आएको छ। नयाँ टर्मिनल भवनबाट सेवा सुरु हुँदा सहज भएको यात्रुको अनुभव छ। बर्दियाका यात्रु पाण्डे:
9: म 3 वर्षपछि आएको, पहिला पुरानो एयरपोर्ट नै राम्रो नै थियो, त्यस्तो नराम्रो नै भन्न मिलेन, अहिलेको अझै राम्रो भएको रहेछ।
8: करिब 2.5 अरब रुपियाँ लागतमा निर्माण गरिएको टर्मिनल भवन सम्झौता अवधि सकिनु भन्दा 1.5 महिना अगावै सम्पन्न भएको हो। 55,000 वर्ग फिट क्षेत्रफलमा बनेको भवनमा प्रति घण्टा 515 यात्रु बस्न सक्ने क्षमता रहेको छ। अब उडान र यात्रु मैत्री सेवा थप्न यात्रुको माग रहेको छ। अन्डरग्राउन्ड सहित तीन तले भवनमा यात्रु कक्ष, विमान कम्पनी कार्यालय, क्वारेन्टाइन रेस्टुरेन्ट, भन्सार अध्यागमन, प्रशासनिक कक्ष, व्यापारिक सटर, शौचालय र स्तनपान कक्ष निर्माण गरिएको छ। रातिको समयमा भवन परिसरको आकर्षक बगैंचाले यात्रु तथा स्थानीयलाई थप लभ्याउने गरेको छ। नागरिक उड्डयन कार्यालय नेपालगंजले आगामी दिनमा अन्तर्राष्ट्रिय उडान सञ्चालनको सम्भावना समेत रहेको जनाएको छ। नागरिक उड्डयन कार्यालय नेपालगंजका निमित्त उपप्रबन्धक धीरेन्द्र रिजाल:
10: एकैचोटिमा 515 जना पेसेन्जर बस्ने चाहिँ क्यापासिटी छ डिपार्चर, होइन, ग्राउन्ड फ्लोरमा एउटा डिपार्चर छ, फर्स्ट फ्लोरमा एउटा डिपार्चर छ, अनि लगभग 54-55 सटरहरू छन्, होइन, इन्टरनेसनल फ्लाइटको लागि कस्टमको सुविधा छ, इमिग्रेसनको सुविधा छ, अनि अशक्त र असहायहरूको लागि, विशेष क्षमता भएकाहरूको लागि त्यो अशक्तहरूको टोयलेट चाहिँ तिनीहरूको टोयलेटको सुविधा छुट्टै छ, अनि एउटा रेस्टुरेन्ट छ ठुलो, 3-4 क्याफे छ त्यहाँ, अनि कन्फरेन्स हलहरू पनि छन्।
8: नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि पश्चिम तराई र कर्णाली क्षेत्रका यात्रुहरूलाई सहजता पुगेको छ भने पर्यटन र रोजगारीका सम्भावनामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
0: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच स्ट्रेट अफ हर्मुजलाई स्वतन्त्र गर्ने सम्झौतामा पुग्ने सम्भावना अझै अनिश्चित रहेको संयुक्त अरब इमिरेट्स UAE एक वरिष्ठ अधिकारीले बताएका छन्। हर्मुज घाटी खुला गर्ने सम्झौतामा पुग्न 50-50 मात्र सम्भावना रहेको UAE राष्ट्रपतिका सल्लाहकार अनवर गार्गासले बताउनुभयो। अमेरिकी सैन्य सुविधाहरू रहेको तेलको धनी UAE फेब्रुअरी 28 सुरु भएको 40 युद्धको क्रममा करिब 3,300 ड्रोन र क्षेपास्त्रहरूले निशाना बनाएको गार्गासले बताउनुभयो। उत्तर एटलान्टिक सन्धि संगठन नाटोभित्र युरोपको सुरक्षा रणनीति र अमेरिकी सैन्य उपस्थितिबारे बहस तीव्र भइरहेका बेला नेटो प्रमुखले पोल्यान्डमा 5,000 अमेरिकी सैन्य तैनात गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणालाई स्वागत गर्नुभएको छ। नेटोका महासचिव मार्क रुटले स्वीडेनमा गठबन्धनका विदेश मन्त्रीहरूको बैठक सुरु हुन अघि पत्रकारहरूसँग कुरा गर्दै सो निर्णयलाई सकारात्मक रूपमा लिएको बताउनुभयो। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वृद्धिका लागि उत्पादनमूलक क्षेत्रमा आन्तरिक तथा वैदेशिक ऋणको उपयोग गरिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले उद्यम मैत्री, निजी क्षेत्र मैत्री र लगानी मैत्री वातावरण निर्माण गरी अर्थतन्त्रलाई सुदृढ बनाउने प्रयास भइरहेको बताउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 बजेट तर्जुमा बारे छलफल गर्न बसेको समितिको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले बजेटलाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सिंचाई, ट्रान्समिसन लाइन, खानेपानी जस्ता निरन्तर सञ्चालनमा रहेका आयोजनाहरूलाई प्राथमिकतामा राखी 60% भन्दा बढी काम सम्पन्न भइसकेका आयोजनाहरूमा पर्याप्त रकम विनियोजन गरी यसै वर्षभित्र सम्पन्न गर्ने व्यवस्था गरिने बताउनुभयो। सोही अवसरमा अर्थमन्त्री डाक्टर वाग्लेले स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन आगामी आर्थिक वर्षको बजेटमा यसको पुनर्संरचना गरिने बताउनुभयो। बैठकमा सांसदहरूले शिक्षा, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा लगानी वृद्धि गर्दै सरकारी सेवाको गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो। यस्तै बैठकमा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले आन्तरिक तथा वैदेशिक ऋणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। परियोजना बैंकमा हालसम्म दर्ता भएका परियोजनाको संख्या 4,391 पुगेको छ। बैंकमा 390 नयाँ परियोजना थपिएका छन्। आर्थिक वर्ष 2081-82 6 चैत्र 22 126 वैशाख 10 130 वैशाख 15 31 र जेठ 4 मात्रै 103 आयोजनाहरू बैंकमा दर्ता भएका छन्।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
13: आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले 122 रनको शानदार जित निकालेको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिका 41 ओभर 2 बलमा 195 रनमा समेटियो। अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक 56 रन बनाए पनि जितका लागि प्राप्त हुन सकेन। बलिङमा नेपालका सन्दीप लामिछानेले 3, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी र गुलशन झाले समान 2 विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनाएको थियो। नेपालका लागि ईशान पाण्डे र उपकप्तान दिपेन्द्र सिंह हरिले अर्धशतक बनाए। ईशानले 84 रनको उत्कृष्ट ब्याटिङ गरे। ईशानले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग 110 रनको शतकीय साझेदारी गरे। कप्तान रोहित 46 रन बनाएर आउट भए। त्यसअघि आरिफ शेख र कुशल फुर्तेलले 69 रनको ओपनिङ साझेदारी गरेका थिए।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभाद्वारा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पारित। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित 3 जनाको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिने कास्की जिल्ला अदालतको आदेश। महोत्तरीको मनरा सिसुवा नगरपालिकामा 3 बालिकाको डुबेर मृत्यु। हर्मुजबारे अमेरिका इरान सम्झौता अझै अनिश्चित रहेको संयुक्त अरब इमिरेट्स युएईको दावी। र आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा अमेरिका विरुद्ध नेपालद्वारा 122 रनको शानदार जित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: संचार मन्त्रीद्वारा डिजिटल विभाजन अन्त्यका लागि 16.5 अर्बको कोष सदुपयोग गरिने उद्घोष। आगामी वर्षभित्र 4G सेवा थप विस्तार गरिने।
2: रासोपा भित्र सरकार र दल बीचको समन्वय बारे छलफल। सांसदका गुनासो सम्बोधन गर्ने सभापति लामी छानेको प्रतिबद्धता।
1: आर्थिक सूचकका आधारमा सरकारी कर्मचारीको तलब पुनरावलोकनको तयारी। के यस पटक बढ्ला त सरकारी कर्मचारीको तलब।
2: भारतका बेरोजगार युवाको अनौठो डिजिटल विद्रोह। बीजेपी भन्दा कक्रोच पार्टीलाई फलोअर्स धेरै।
1: क्रिकेट लिग 2 को अन्तिम खेलमा नेपालको उत्साहजनक जित। कीर्तिपुर मैदानमा अहिलेसम्मकै उच्च 317 रन बनाउँदै अमेरिकालाई हरायो।
2: र आज शुक्रबारको कला साहित्यमा कवि शेखर ढुङ्गेलसँग विमर्श।
0: कार्यक्रम सुरु गरौँ। डिजिटल विभाजन अन्त्यका लागि 16.5 अर्बको कोष सदुपयोग गरिने सञ्चार मन्त्री विक्रम तिमल सिन्हाको भनाइ सम्बन्धी प्रसङ्गबाट। सरकारले देशका दुर्गम तथा उच्च ग्रामीण भेगमा फोन र इन्टरनेट सेवाको पहुँच तथा गुणस्तर सुधार गर्दै डिजिटल विभाजन अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा बोल्दै सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले ग्रामीण दूरसञ्चार कोषमा रहेको करिब 16.78 अर्ब रुपियाँ सोही उद्देश्यका लागि सदुपयोग गरिने स्पष्ट पार्नुभयो। आगामी 1 वर्षभित्र थप 4G सेवा विस्तार र पूर्वाधार सुदृढीकरण गरी दुर्गम क्षेत्रका सम्भावित बस्तीमा सेवा पुर्याउने मन्त्रालयको कार्ययोजना छ। मन्त्री तिमल सिन्हाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सूचना प्रविधिलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी नेपाललाई टेक हब बनाउने अवधारणा अघि सारिएको जानकारी दिनुभयो। बैठकमा सांसदहरू महावीर पुन, पुकार बम, डाक्टर अच्युतम छाने लगायतले साइबर सुरक्षा, हुलाक सेवाको आधुनिकीकरण र प्रविधि क्षेत्रमा बजेट बढाउनु पर्नेमा जोड दिनुभएको थियो। जवाफमा मन्त्री तिमल सिन्हाले मिडिया काउन्सिल विधेयक मार्फत पत्रकारिता क्षेत्रका समस्या हल गरिने र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइने समेत प्रष्ट पार्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको काम कारवाही र पार्टीको आन्तरिक समन्वयबारे सांसदहरूले उठाएका गुनासाहरूलाई प्रधानमन्त्रीसँग संवाद गरी समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। कोशी र मध्य प्रदेशका रासोपा सांसदहरूसँग भएको छलफलमा सरकार र दल बीचको तालमेल र महाधिवेशनको तयारीबारे कुराकानी भएको रासोपाले जनाएको छ। थप सामग्री सहकर्मी सुनिता पोखरेलबाट।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाभित्र सरकार सञ्चालन, दल र सरकार बीचको समन्वय एवं आसन्न महाधिवेशनको तयारीका विषयमा छलफल सुरु भएको छ। सभापति रवि लामिछानेले आज कोशी र मध्य प्रदेशका पार्टी सम्बद्ध सांसदहरूसँग गर्नुभएको छलफलमा सांसदहरूले सरकारका काम कारवाही र पार्टीभित्रको आन्तरिक व्यवस्थापन बारे आफ्ना धारणा राख्नु भएको छ। 2/3 नजिकको बहुमतको सरकार हुँदा पनि काम कारवाही अपेक्षाकृत प्रभावकारी हुन नसकेको भन्दै पार्टीको नीति र निर्देशन अनुसार सरकार सञ्चालन हुनुपर्ने सुझाव सांसदहरूले दिएका थिए। सरकार र पार्टी बीच उचित तालमेल हुनुपर्नेमा सांसदहरूले जोड दिनुभयो। यसै गरी रासोपाको आसन्न महाधिवेशनको तयारीका क्रममा तल्लो तहसम्म नयाँ र पुराना फन्दै हुन सक्ने सम्भावित गुटबन्दी प्रति सजग रहन र क्षमता अनुसारको जिम्मेवारी बाँडफाँड गर्न सांसदहरूले सभापतिको ध्यानकर्षण गराएका छन्। सांसदहरूको गुनासो र सुझाव सुनेपछि सभापति रवि लामिछानेले ती विषयहरूलाई गम्भीरतापूर्वक लिँदै प्रधानमन्त्रीसँग संवाद गरी समस्याको निकास निकाल्ने आश्वासन दिनुभएको छ। उहाँले सरकारका विषयमा पार्टीको आन्तरिक मञ्च र उच्च स्तरीय संयन्त्र मार्फत हल गरिने स्पष्ट पार्नुभयो। रासोपाका संसदीय दलका सचेतक प्रकाशन र परियारले यस छलफललाई दलभित्रको नियमित प्रक्रिया भएको बताउनु भएको छ।
3: सभापति रवि लामिछानेले पहिलो पटक प्रादेशिक हिसाबले 7 प्रदेशका सांसदहरूसँग दोहोरो अन्तर्क्रियात्मक कुनै औपचारिक भन्दा पनि आफूलाई लागेका कुरा सबै बताउन सक्ने खालको अन्तर्क्रियात्मक बैठक राख्नुभयो। यसले चाहिँ पार्टी, सदन र संसदमा त्रिकोणात्मक प्रभावकारिताको लागि सभापतिको यो कदम हो।
1: राष्ट्रपतिले छिट्टै सरकार र पार्टीको उच्च स्तरीय संयन्त्रको बैठक बोलाउने तयारी गरेको र संसदहरूले उठाएका जायज मागहरूलाई सोही बैठक मार्फत सम्बोधन गरिने जनाएको छ।
0: यसैबीच हामीले आज सभापति रवि लामिछानेसँगको छलफलमा रहनुभएका झापा क्षेत्र नम्बर 4 सांसद शम्भु प्रसाद ढकाल सुस्केरालाई केही बेर अघि सम्पर्क गरेर आज सभापतिसँग के विषयमा कुराकानी भयो भनेर सोधेका छौँ।
4: यो नियमित र निरन्तर छलफल हो। अधिक प्रतिनिधि सभा सदस्यहरू राजनीति अनुभवभन्दा बाहिरका छौँ र केही कम राजनीति अनुभव भएकाहरू, केही राजनीति अनुभव गरिसकेकाहरू, हामी अभिभावक पनि हौँ यो राज्यको र दुई तिहाई करिबको एउटा सङ्ख्या भएको हिसाबले, सरकार सञ्चालन गरेको हिसाबले सत्तापक्षीय सांसदहरू पनि हौँ। हाम्रो भूमिका, जिम्मेवारी, सम्बन्ध र व्यवहार सबैसँग अभिभावकीय हुनुपर्छ। संसदीय गरिमालाई अझ चाहिँ प्रखर बनाउने गरी हामीले भूमिका निर्वाह गर्नुपर्छ। संसदका प्रस्तुतिहरूमा जनताका सवालहरू उठाउने कुराहरूमा हामी अझ खारिएर र जनता समक्ष, समस्या समक्ष गहिराईमा पुगेर हामीले भूमिका र जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सन्दर्भको भेटघाट र त्यसमा अन्तर्क्रियात्मक भए हामीले हाम्रा कुराहरू, अनुभवहरू र केही हामीले गर्न सकेका, यसो गर्दा हुन्छ भन्ने कुराहरू, यसो गर्न नसकेका कुराहरू गऱ्यौँ र सभापतिले पनि अझ यसरी जानुपर्छ भन्ने एक खालको सुझाव र निर्देशनात्मक अन्तर्क्रियाहरू आए।
2: सभापतिले खास गरी सांसदहरूलाई सुरुवाती 100 दिनसम्म काम र भूमिका पहिचान गर्न स्वतन्त्र छोड्ने, त्यस पछाडि थप टिप्पणी गर्ने भन्नुभएको तपाईँहरूलाई हो
4: के पनि हो भने सभापतिले पनि सबैको कस्तो छ क्षमतामा, विचारमा होइन भन्ने कुरा थाहा नपाएको पनि हुनसक्छ नि। हामी चाहिँ एउटा छिट्टो 4 र त्यसपछि अझ केही 4 लगभगको उपस्थितिका मानिसहरू छौँ। त्यसले गर्दा प्रत्यक्ष अन्तर्क्रियाले चाहिँ एउटा व्यक्तिले आफ्नो विचार राखेपछि उसँग कस्तो क्षमता छ, के सोचिरहेछ, ऊ के गर्न चाहन्छ भन्ने कुरा पनि बुझिन्छ। त्यसले गर्दा सभापतिले त्यो आफ्ना प्रतिनिधि सभा सदस्यहरूको चाहिँ मनोविज्ञान र क्षमता बुझ्न खोजेको पनि हुनसक्छ र खासमा यस्ता अन्तर्क्रियाहरू गरिरहँदाखेरि खालको उत्प्रेरणा पनि हुने कुराहरू र सदस्यहरूलाई पनि एक खालको चाहिँ हामीलाई चासो गरिरहेछन् है, हामी चाहिँ अझ बढी काम गर्नुपर्छ भन्ने पनि त्यो चाहिँ सम्बन्ध अझ प्रखर आत्मीयता, भाइचारा र विशेषत तपाईँले भने जस्तो पनि र कमसेकम हामीबाट कमसेकम त्रुटि नहोस् भन्ने दृष्टिकोणबाट नै छलफल भएको।
2: निर्देशनात्मक केही त्यस्तो आदेश पार्टी सभापतिले आगामी अधिवेशनको लागि या पार्टी महाधिवेशनको लागि भनेर तपाईँहरूलाई केही निर्देशन पनि दिनुभयो?
4: ती विषयमा कुरै नभएका चाहिँ होइनन्, कम कुरा भयो, तथापि जिज्ञासामा मात्रै कुरा भयो, खास त्यस्तो कुराकानी भएन। हामीले अब नयाँ नेतृत्व जन्माउनुपर्छ, गर्न सक्ने, गर्न खोज्ने मान्छेहरू जन्माउनुपर्छ, इमान्दारपूर्वक काम गर्ने र काम गर्न चाहने मान्छेहरू जन्माउनुपर्छ र हामी चाहिँ हाम्रै पार्टी सदस्य बनेका मान्छेहरूको मात्रै भोटले यहाँ आएका होइनौँ, सबै मान्छेले केही आश गरेर आएका हुन् र ती मान्छेहरू मर्म, भावना, अपेक्षामा कुठाराघात नहुने गरी सम्बन्ध, व्यवहार र काम गर्नुपर्छ भन्ने दृष्टिकोणबाट उहाँको चाहिँ एउटा निर्देशन पनि थियो। आज खासै निर्देशनात्मक भन्दा पनि खालको अन्तर्क्रियात्मक सुझाव बुझ्ने र यसो गरौँ है भन्ने खालको दोहोरो एउटा चाहिँ भाइचाराको जस्तो, समकक्षीको जस्तो नै कुराकानीहरू।
0: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शम्भु प्रसाद ढकाल सहकर्मी दिनेश लुटेलसँग कुराकानी गर्दै। सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारीमा जुटिरहेको छ। भित्ते पात्रो फेरिए झैँ हरेक वर्ष बजेट त आउँछ, तर देशको प्रशासनिक संयन्त्र धान्ने राष्ट्र सेवा कर्मचारीहरूका लागि भने यसपटकको बजेट बेग्र प्रतीक्षाको विषय बनेको छ। कारण हो आकाशिएको महँगी र विगत 3 नबढेको तलब। थप सामग्री छै सहकर्मी दिनेश लुइटेल।
2: निजामती सेवाको सर्वोच्च पद मुख्य सचिव जसको सुरुवाती तलब 77,211 रुपियाँ छ भने ग्रेड सहित न्यूनतम मासिक कमाई 82,359 रुपियाँ पुग्छ। निजामती सेवाकै सबैभन्दा कनिष्ठ पद कार्यालय सहयोगीको तलब भने निकै न्यून छ। कार्यालय सहयोगीको तलब सुरुवाती तलब जम्मा 24,702 रुपियाँ छ र ग्रेड थपिँदा 26,348 रुपियाँ पुग्छ। माथिल्लो तह र तल्लो तह बिचको यो अन्तर मात्र होइन, यही 25,000-26,000 रुपियाँले महिनै पछि घर खर्च चलाउनु, बाल बच्चा पढाउनु र औषधोपचार गर्नु आज

0: 7.4%, 2080-81 5.44% र गत आर्थिक वर्ष 81-82 4.06% गरी समग्रमा 3 वर्षभित्र करिब 17.5%ले महँगी बढेको छ। आर्थिक वर्ष 79-80 9.57 खर्ब उठेको राजस्व गत आर्थिक वर्षमा 11.78 खर्ब पुग्यो, अर्थात् राजस्वमा 23% वृद्धि भएको छ। ऐनले तोकेको यही सूचकलाई आधार मान्दै कर्मचारीहरूले अब न्यूनतम तलब 40,000 कायम गरिनुपर्ने र कम्तीमा 20% तलब वृद्धि गर्नुपर्ने माग अघि सारेका छन्। तर शिथिल अर्थतन्त्रका बीच सरकारका लागि यो बाटो त्यति सहज भने छैन। चालु आर्थिक वर्षमा मात्रै सरकारले कर्मचारीको तलब भत्ताका लागि 1.77 खर्ब र पेन्सनका लागि 1.13 खर्ब रुपियाँ विनियोजन गरेको छ। अर्थविदहरूका अनुसार यदि बजारको माग र न्यायोचित सिद्धान्तका आधारमा 25% तलब बढाउने हो भने राज्यलाई वार्षिक थप 45 अर्ब रुपियाँ भन्दा बढीको वित्तीय भार पर्नेछ। यो भार कसरी थेग्ने त? के साँच्चै कर्मचारीहरूको तलब बढाउन अहिले आवश्यक छ? नेपाल राष्ट्र ब्याङ्कका पूर्व गभर्नर डाक्टर चिरञ्जीवी नेपाल।
1: तलब बढ्यो भने काम गरौँ जस्तो लाग्छ, तलब बढेन भने दिक्क लाग्छ। त्यसले गर्दाखेरि तलब काम गरौँ गर्ने हो भने त्यो पनि राम्रो हो। संसारमा सबभन्दा धेरै बराबर 147 हो कि कति लक्जमबर्गको छ। यसले प्रोडक्टिभिटीलाई असर गर्ने भाव हुनाले सरकारले चाहिँ नि केही उपाय गरेर स्रोतलाई चाहिँ नि ब्यालेन्स गरेर कुन सेक्टरमा चाहिँ नगर्दा के हुन्छ, कुन सेक्टरमा गर्दाखेरि मुलुकमा चाहिँ नि एक किसिमले उत्साह पनि आउँछ र आर्थिक क्रियाकलाप बढाउन सकिन्छ भन्ने हेरेर चाहिँ नि तलब वृद्धिलाई चाहिँ नि महत्त्वपूर्ण एउटा औजारको रूपमा लिएर जाँदाखेरि त्यसले फरक पार्दैन।
0: सुशासन कायम गर्न र कर्मचारीको कार्य सम्पादन सुधार्न तलब बढाउन आवश्यक छ, तर राज्यमाथि पर्ने 45 अर्बको अतिरिक्त भार कम गर्न सरकारले मन्त्रालय र बुथहरूमा भइरहेको फजुल र अनावश्यक प्रशासनिक चालु खर्चलाई निर्ममतापूर्वक कटौती गर्नै पर्छ। साथै यो पटक कर्मचारीहरूको मत प्रतिशतमा मात्र तलब बढाउने भन्दा पनि मुख्य सचिव र कार्यालय सहयोगी बीच रहेको 57,657 रुपियाँको ठुलो खाडललाई कम गर्नेतर्फ हुनुपर्ने देखिन्छ। विगतको अनुभव हेर्दा सरकारी कर्मचारीको तलब बढ्न पाउँदैन। बजारमा उपभोग्य वस्तुको मूल्य एकाएक आकाशिने गर्छ, यसले गर्दा निश्चित तलब आउने कर्मचारी र सर्वसाधारण नागरिक दुवै मारमा पर्ने गरेका छन्। त्यसैले आसन्न बजेटमा तलब वृद्धिको निर्णय गरिरहँदा सरकारले बजार नियमन, सहज आपूर्ति व्यवस्था र आन्तरिक उत्पादन बढाउने ठोस योजना पनि सँगै ल्याउन जरुरी छ। तब मात्र सरकारी ढुकुटीबाट खर्च हुने अरबौं रुपियाँले सार्थकता पाउनेछ र कर्मचारीको भान्साले पनि राहत महसुस गर्नेछ।
2: कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय सम्बन्धी प्रसङ्ग। छिमेकी मुलुक भारतका प्रधान न्यायाधीशको एउटा विवादास्पद टिप्पणीले यति बेला त्यहाँको राजनीति र सामाजिक सञ्जालमा ठुलै हलचल पैदा गरिदिएको छ। प्रधान न्यायाधीशले देशका बेरोजगार युवाहरूलाई कक्रोच अर्थात् साङ्लो भनेर सम्बोधन गरेको रूपमा बुझिएपछि सुरु भएको विवाद अहिले एउटा अनौठो र सङ्गठित डिजिटल आन्दोलनमा बदलिएको छ।
3: विवादको सुरुवात भारतका प्रधान न्यायाधीशको एउटा सार्वजनिक मन्तव्यबाट भयो। धेरैले यसलाई भारतका बेरोजगार युवाहरू माथिको अपमानजनक टिप्पणीका रूपमा लिए। यद्यपि प्रधान न्यायाधीशले पछि आफूले नक्कली डिग्री प्रयोग गरेर केही पेसामा प्रवेश गर्ने मानिसहरूको बारेमा मात्रै बोलेको भन्दै स्पष्टीकरण त दिए, तर त्यतिन्जेलसम्ममा यो टिप्पणीले सामाजिक सञ्जालमा व्यापक विरोध आन्दोलनको रूप लिइसकेको थियो। भारतीय जेन जेड पुस्ताका युवाहरूले यो अपमानजनक शब्दलाई नै आफ्नो प्रतिरोधको प्रतीक बनाइथिए। उनीहरूले भारतको सत्तारूढ दल भारतीय जनता पार्टी बीजेपी माथि तीखो व्यङ्ग्य गर्दै कक्रोच जनता पार्टी नामक डिजिटल अभियान सुरु गरे। यो अनौठो अभियानको लोकप्रियता इन्टरनेटमा कति तीव्र रूपमा फैलियो भने कक्रो जनता पार्टीको इन्स्टाग्राम पेजमा अहिले 2.2 करोड भन्दा बढी फलोवर्स पुगेका छन्, जुन भारतको शक्तिशाली सत्तारूढ दल बीजेपीको आधिकारिक पेजको 87 लाख फलोवर्स भन्दा कैयौं गुणा बढी हो। यो दलको वेबसाइटका अनुसार यसको सदस्य बन्नका लागि अल्छी र बेरोजगार हुनुपर्ने अनौठो शर्त राखिएको छ। तर यो हाँसो र व्यङ्ग्यको पछाडि भारतीय युवाहरूको एउटा गहिरो निराशा र पीडा लुकेको छ। वास्तवमा भारतमा 15-29 वर्ष उमेर समूहका युवाहरूको संख्या विश्वमै सबैभन्दा धेरै छ। यो पुस्ता दिन प्रतिदिन बढी शिक्षित र महत्वाकांक्षी बन्दै गइरहेको छ। तर हालै सार्वजनिक भएको एक प्रतिवेदन अनुसार 25 वर्ष वा सोभन्दा कम उमेरका झण्डै 40% स्नातक युवाहरू बेरोजगार छन्। देशमा बढ्दो महँगीले जनजीवन झन कठिन बनाइरहेको छ र कतिपय युवाहरूले आफूहरूलाई सरकारले पूर्ण रूपमा व्यवस्था गरेको महसुस गरिरहेका भएका छन्। यसैबीच हिजो बिहान

0: मात्रै कक्रो जनता पार्टीका संस्थापकले सामाजिक सञ्जालमा बीजेपी सरकारको तीव्र आलोचना गर्दै एउटा सन्देश पोस्ट गरेका छन्। यो व्यङ्ग्यात्मक आन्दोलनले अहिले सामाजिक सञ्जालमा मेम्स, गम्भीर बहस र व्यापक राजनीतिक चर्चा जन्माएको छ, जसले बेरोजगार युवाहरूको मुद्दालाई केन्द्रमा ल्याइदिएको छ। यस अभियानको बीजेपीले भने कुनै प्रतिक्रिया दिएको छैन।
1: आज शुक्रबार, शुक्रबारको कला साहित्यमा कवि शेखर ढुङ्गेलको कविता कृति मृत्यु उत्सवमाथिको विशेष चर्चा गर्दैछौँ। जीवनको अकाट्य सत्य हो मृत्यु, तर यही मृत्युलाई शोक र आँसुभन्दा पर राखेर एउटा उत्सवको रूपमा हेरियो भने के होला? हो, हालसालै राजधानीमा कवि शेखर ढुङ्गेलको एउटा नयाँ कविता कृति लोकार्पण गरिएको छ, जसको नाम नै राखिएको छ मृत्यु उत्सव। थप सामग्रीसहित सहकर्मी हरिराम पौडेल।
2: साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न त्यो समारोहमा जब मृत्यु उत्सवको आवरण उघारियो, तब हलमा उपस्थित साहित्य अनुरागीहरूमा एउटा फरक विमर्श सुरु भयो। आखिर मृत्यु कसरी उत्सव बन्न सक्छ? कृतिका भूमिका लेखक एवं वरिष्ठ समालोचक प्रमोद प्रधानले कार्यक्रममा पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै यही प्रश्नको उत्तर यसरी फुकाउनु भयो। यो कृतिमा मृत्युलाई उत्सवका रूपमा हेर्ने जुन दृष्टि छ, त्यो सिधै हाम्रो आध्यात्मिक पक्षसँग जोडिएको छ। मृत्युको भय हटेपछि मात्रै जीवनप्रति सकारात्मक ऊर्जा पैदा हुन्छ भन्ने यसको मूल मर्म हो। कुल 83 कविताहरू समेटिएको यस संग्रहमा केवल अध्यात्म मात्र छैन, बरु यसले देशभित्र र बाहिरको नेपाली जीवनलाई गहिरोसँग स्पर्श गरेको छ। पुस्तकभित्र देशप्रेम, सामाजिक विकृति, विसङ्गति, भ्रष्टाचार र समकालीन जीवन दर्शनसँग सम्बन्धित विषयहरूलाई निकै चोटिलो र व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ। हामीले यसै सन्दर्भमा घटना र विचारको आजको यस विशेष श्रृङ्खलामा स्वयं कवि शेखर ढुङ्गासँग संवाद गरेका छौँ। कविज्यू, स्वागत छ यहाँलाई। कविता सङ्ग्रहका लागि मृत्यु उत्सव जस्तो निकै फरक, गहिरो र गहकिलो शीर्षक चयन गर्नुको पछाडि मुख्य कारण के होला?
3: मृत्यु भने शरीरको मृत्यु होइन, यसको चाहिँ नि मृत्यु पछिको जीवन हामीलाई थाहा हुँदैन, मृत्युभन्दा अगाडि नै हामीले जीवनलाई चाहिँ उत्सवको रूपमा मनाउनु पर्छ भन्ने मुख्य भाव चाहिँ नि हो यसको।
2: सामान्यतया समाजमा मृत्युलाई शोक, रोदन र बिछोडको रूपमा हेरिन्छ, रोही कराई गरिन्छ। तपाईँ यसलाई उत्सवका रूपमा कसरी व्याख्या गर्नुहुन्छ?
3: हजुर, एकदम स्वाभाविक कुरा हो। यो मानवीय स्वभाव पनि हो, प्राकृतिक स्वभाव पनि हो। कुनै भौतिक शरीर बिछोडिँदाखेरि जीव जन्तुदेखि मानव सबैजना दुखी हुन्छन्, त्यो पीडाको अनुभूति हुन्छ, त्यो स्वाभाविक कुरा हो। तर मेरो मृत्यु उत्सवको भाव चाहिँ नि शरीरको अन्तको होइन कि भोलि शरीरको अन्त हुन्छ, त्यस कारण आज चाहिँ जीवन बाँच है, जीवनको चाहिँ उत्सव मना है भन्ने चाहिँ खास त्यो भाव हो। अहिले चाहिँ मृत्यु भयो पछाडि अगाडि चाहिँ जीवन हो, त्यो जीवनलाई चाहिँ उत्सव मनाऊ भन्ने भाव छ त्यसमा।
2: तर यो कृतिमा अध्यात्म मात्र छैन, स्वदेश प्रेम, सामाजिक विसङ्गति र भ्रष्टाचार जस्ता नितान्त सांसारिक विषय पनि समेटिएका छन्। यी विषयहरूलाई मृत्यु उत्सवमा बुन्नुको उद्देश्य चाहिँ के हो?
3: यो चाहिँ नि अब यो विविध शीर्षकका कविताहरू अब यो सङ्ग्रहमा परि नै हाले। म अलिकति विद्रोही स्वभावको पनि हो र समाज विकृति र विसङ्गतिको अन्त्य गर्नको लागि समाजमा चाहिँ सिभिक सेन्सको चाहिँ ज्ञान अथवा चाहिँ पाठ्यपुस्तक हुनुपर्छ, त्यो शिक्षा चाहिन्छ भनेर अभियान चलाइरहेको पनि हो।
2: आजको नयाँ पुस्ता जो प्रविधि र भौतिकतातर्फ बढी केन्द्रित छ, उसले मृत्यु, जीवन र अध्यात्मलाई हेर्ने दृष्टिकोणमा के कस्तो परिवर्तन ल्याउन आवश्यक छ जस्तो यहाँले लाग्छ?
3: यङ जेनेरेसनलाई चाहिँ नि अब यो प्रविधिसँग उनीहरूसँग लड्दा लड्दै त्योसँग परिचित हुँदा हुँदै आफ्नो जीवनको एउटा पाठ चाहिँ नि राष्ट्र समाजप्रति म र मेरो कर्तव्य के हो भन्ने कुरा चाहिँ नि एउटा विवेकशील र जिम्मेवार नागरिकको ज्ञान चाहिँ उनीहरूमा हुनुपर्छ।
2: उहाँ हुनुहुन्थ्यो कवि शेखर ढुङ्गेल। संक्षेपमा भन्नुपर्दा मृत्यु उत्सव केवल मृत्युको भय फैलाउने पुस्तक होइन, बरु यसले जीवनको असली सार र चेतनालाई उजागर गरेको छ। अभाव, पीडा, प्रेममा भोग्नुपर्ने विचलन, शासकीय उदासीनता र प्रवासी जीवनका कष्टहरूलाई कविले आफ्नो शब्द चित्र मार्फत सजीव रूपमा उतार्नु भएको छ। विकृति र विसङ्गतिको कडा विरोध गर्दै नेपाल र नेपालीहरू सधैँ स्वतन्त्र, सुखी र समृद्ध बनन् भन्ने कविको जुन पवित्र चाहना छ, त्यो यो कविता सङ्ग्रहभरि प्रष्ट रूपमा झल्किएको देखिन्छ।
1: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
4: आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।

0: नमस्कार, रेडियो कार्यक्रम काठमाडौँ उपत्यकामा खाने पानीबाट काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डद्वारा तयार पारिएको काठमाडौँ उपत्यकामा खानेपानी रेडियो कार्यक्रम यहाँहरूले प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबार साँझ 7:45 देखि 7:55 बजेसम्म रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। कार्यक्रम काठमाडौँ उपत्यकामा खानेपानी रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 MHz र हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.np मा संसारभर प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। सरकारले काठमाडौँ उपत्यकाको नगरपालिका क्षेत्रमा खानेपानी तथा सरसफाईका लागि उचित व्यवस्थापन गर्न गहन जिम्मेवारी प्रदान गर्ने नियमनकारी निकायका रूपमा बोर्डको स्थापना गरेको हो। यस कार्यक्रम मार्फत बोर्डले खानेपानी तथा सरसफाईको क्षेत्रमा गरेका कार्यहरू र आगामी रणनीतिलाई आम उपभोक्तासम्म पुर्याउने हाम्रो लक्ष्य रहनेछ। आजको कार्यक्रमलाई हामीले ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा खानेपानी तथा सरसफाईको अवस्थाका सम्बन्धमा केन्द्रित रहेर नगरपालिकाका प्रवक्ता मिलन सिलवालसँग गरिएको कुराकानीमा केन्द्रित गरेका छौँ। गोदावरी नगरपालिकामा खानेपानीका मुहानहरू प्रशस्त भएका कारण पनि खानेपानीको त्यति ठूलो समस्या नरहेको नगरपालिकाले जनाएको छ। कतिपय वडाहरूमा खानेपानीका धाराहरू नपुगेको ठाउँमा पनि नगरपालिकाले धाराहरू पुर्याएर पानी वितरण गर्नका लागि काम गरिरहेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिनुभयो। खानेपानी र फोहोर मैलाको त्यति ठूलो समस्या नरहेको पनि उहाँले जानकारी दिनुभयो। कार्यक्रममा अब हामी प्रस्तुत गर्दैछौ ललितपुर जिल्ला गोदावरी नगरपालिकाको खानेपानी तथा सरसफाईको अवस्थाका सम्बन्धमा केन्द्रित रहेर नगरपालिकाका प्रवक्ता मिलन सिलवालसँग गरिएको कुराकानी। यहाँले यति बेला गोदावरी नगरपालिकामा प्रवक्ताको जिम्मेवारी सम्हालिरहनु भएको छ। गोदावरी नगरपालिकाको पछिल्लो खानेपानीको अवस्था कस्तो रहेको छ?
1: गोदावरी नगरपालिका विशेष गरी हामी हाम्रो दोस्रो कार्यकाल हो, मेयर साहब, मेयर साहब लगायत हामी केही वडा अध्यक्ष सहित अन्य नयाँ वडा अध्यक्षहरू पनि हुनुहुन्छ। यो दोस्रो कार्यकाल हो। हामीले पहिलो कार्यकालबाट नै खानेपानीको क्षेत्रमा एकदमै संवेदनशील भएर काम गर्दै अगाडि बढ्यो। काम गर्ने सिलसिलामा हामीले धेरै खड्गो मारेका छौँ। अहिले गोदावरी नगरपालिकामा वास्तवमा भन्नुपर्दा खानेपानीको अत्यन्तै राम्रो सहज भएको अवस्था,
0: खानेपानीको त्यस्तो धेरै समस्या छैन गोदावरी नगरपालिकामा।
1: यसको विपदको कारणले केही समस्या पछिल्लो समयमा भएको थियो, त्यो पनि समाधान हुने चरणमा छ। केही आंशिक रूपमा काम गरिसकेका छौँ भने केही कामहरू चाहिँ अहिले बाँकी छन्। समग्र रूपमा भन्नुपर्दाखेरि विपदलाई छोडेर हिजोको दिनमा समीक्षा गर्ने भने हिजो पनि राम्रै थियो र आजको दिनमा पनि त्यो सुधार भएर त्यो विपदले बनाएको त्यो क्षतिलाई परिपूर्ति गरिकन केही कामहरू सुरु गरिसकेका छ। त्यस कारणले समग्र रूपमा भन्नुपर्दा खानेपानीको क्षेत्रमा राम्रो काम भइरहेछ, त्यस्तो असरता छैन।
0: खानेपानीको लागि कुन कुन स्रोतहरू प्रयोग भइरहेका छन् त्यहाँ अहिले? हुन त स्थानीय स्रोतहरू नै प्रशस्त छन् गोदावरी नगरपालिकामा, होइन?
1: गोदावरी नगरपालिका विशेष गरी आफ्नो पानीको चाहिँ जलस्रोतको धनी छ। नखु खोलाको उद्गम स्थलै भन्दा पनि हुन्छ केही भागहरू। यहाँ गोदावरी नगरपालिका वडा नम्बर 5 र 6 मुहानबाट समेत पनि नखु खोला बग्ने गर्दछ। त्यस कारणले पानीको त्यस्तो ठुलो अभाव छैन। यतापट्टि हेर्ने हो भने गोदावरी सेक्टरमा पनि कर्मनाशा खोलाको मुहान नै गोदावरी, त्यो भएको कारणले पानीकोलाई म्यानेजमेन्ट गर्ने कुरामा यहाँ आउनुभन्दा अगाडि केही समस्याहरू थियो। अहिले म्यानेज गर्दै जाँदाखेरि लगभग राम्रो अवस्था चाहिँ अहिले सिर्जना भएको छ, सहज पनि भएको छ, राम्रो अवस्था छ। हामी कहाँ नेलम्चीको डिस्ट्रिब्युसन छैन, आर्थिक पनि छैन। आर्थिक स्रोतमा व्यवस्थापन गर्न सक्यो भने धेरै राम्रो पानीको स्रोतहरू चाहिँ हामी सक्छौँ। त्यस कारणले नेलम्चीको छैन र भोलिको दिनमा पनि मलाई लाग्छ त्यो आवश्यकता छैन।
0: अब यो सरकारको नै लक्ष्य र स्थानीय सरकारको पनि लक्ष्य रहेको छ, एक घर एक धाराको जुन अवधारणा छ नि, यो अनुसार चाहिँ गोदावरी नगरपालिकाका सबै घरहरूमा खानेपानीको धाराहरू पुगेको अवस्था छ?
1: गोदावरी नगरपालिकामा सबै वडामा एक घर एक धारा मलाई लाग्छ सबै वडामा कम्प्लिट भएको अवस्था छ। तथापि हामीलाई दुकु छाप 8 वडामा चाहिँ अलिकति समस्या थियो केही समय अगाडि। त्यसमा पनि हामीले अहिले गोदावरी नगरपालिकाले तदारुकताका साथ काम गर्दैछ र छिट्टै नै त्यो वडामा पनि एक घर एक धारा चाहिँ हुने अवस्था छ। अब यसरी समग्र रूपमा हेर्ने हो भने अब लगभग देवीचौरमा पनि त्यही त हो, काम भइरहेछ। जहाँ अलिकति कठिन थियो वाटर लिफ्टिङको कुराहरू छ, हाइल्यान्ड भएको कारणले अलिकति समस्या थियो, त्यो वडामा पनि टेन्डर भएर बजेटको कामहरू सुरु भइसकेका छ। भनिसकेपछि अब आउने सालसम्ममा टोटल्ली प्रत्येक चाहिँ तपाईँको घरमा चाहिँ एक घर एक धारा चाहिँ हुने निश्चित छ।
0: अब यहाँले भने जस्तै जुन एक घर एक धारा पुग्न लागेको अवस्था छ र कतिपय ठाउँमा यदि नपुगेको ठाउँहरूबाट चाहिँ उपभोक्ताहरूको गुनासो कतिको आउने गरेको छ खानेपानीलाई लिएर?
1: गुनासो आइ नै रहेको छ, गुनासो कहिले पनि अन्त्य हुँदैन। सरकारसँग धेरै ठुलो अपेक्षा हुन्छ, विशेष गरी अब स्थानीय सरकारसँग जनता नजिकबाट जोडिएको कारणले धेरै समस्याहरू गुनासोहरू आउने गर्छ। त्यो मध्येमा खानेपानीको गुनासो पनि आउँछ, गुनासो नआउने चाहिँ होइन। तर कस्तो खालको भने बाढी पहिरो भयो, तत्कालै पाइप लाइनहरू छेद विच्छेद भयो, तत्काल बनाउन सकिएन, धारो नआउँदाखेरि पब्लिकको एक किसिमको गुनासो सधैँ नै छ। अब मैले अहिले तपाईँलाई छैन भन्दाखेरि काहीँ गुनासो देखेको छ
0: होइन,
1: त्यस्तो किसिमको समस्याहरू छ। वडा नम्बर 7, वडा नम्बर 8 जुन चाहिँ देवीचौर र ढुकुछाप भन्ने गरिन्छ, त्यो वडामा अलिकति समस्या थियो, तर त्यो समाधान हुने चरणमा छ। बजेटको कामहरू भइसकेका छ, टेन्डरहरू भइसकेका छ, त्यो कारणले गुनासोहरू अहिले कम भएको छ, पहिलाको तुलनामा गुनासोहरू धेरै कम भयो।
0: अब पछिल्लो समय चाहिँ यो खाने पानीकै पाइपलाइनहरू विस्तारको क्रममा पुराना पानीका चाहिँ पाइपलाइनहरू मर्मत सम्भारको कुराहरू, त्यसपछि यो एनटिए एनइए लगायतका चाहिँ तारहरू अन्डरग्राउन्ड गर्ने लगायतका कामहरू गर्दाखेरि चिल्लो पारिएका सडकहरू भत्काउने अनि यत्तिकै छाड्ने खालको समस्याहरू यता देखिरहेको छ कि गोदावरी नगरपालिकामा चाहिँ त्यसको अवस्था कस्तो छ?
1: एउटा दीर्घकालीन स्रोत बनाएर काम गर्नुपर्ने अवस्था हो। कति ठाउँमा काम गर्दाखेरि चाहिँ विभिन्न निकायको जस्तै खाने पानी विद्युत लगायत निकायहरूको समन्वय नहुँदाखेरि काठमाडौँ लगायत उपत्यका छेउछाउमा त्यो समस्याहरू देखिया छ। गोदावरी नगरपालिकामा त्यति ठुलो त्यस्तो खालको चाहिँ संरचनाहरू निर्माण नभएको कारणले अहिलेसम्म सडक भत्काएर बनाउनु पर्ने स्थिति छैन। मेरो आफ्नै वडा पनि रहेको गोदावरी नगरपालिका वडा नम्बर 5 पनि हामीले भर्खरै केही स्तरको मेलम्चीकै स्तरको अथवा चाहिँ उच्च स्तरीय पाइपहरू व्यवस्थापन गर्ने सन्दर्भमा बाटोहरूको साइडबाट खन्ने कामहरू चाहिँ गऱ्यौँ, तर हामीले बाटोको बिचमा चाहिँ राखेनौँ। त्यसलाई अलिकति सल्लाह गरेर हामीले रोड साइडमै राख्यौँ। रोड साइडमा राख्दाखेरि चाहिँ पछि समस्याहरू नआउने भएको कारणले चाहिँ त्यो कामहरू चाहिँ भइरहेका छन्। अर्को कुरा गोदावरी नगरपालिकामा भोलिको दिनमा गर्नुपर्ने कुराहरू चाहिँ यस्तै समन्वयात्मक भूमिका चाहिँ निर्वाह गर्नुपर्ने छ। भोलिको दिनमा खानेपानीलाई थप व्यवस्थापन गर्ने सन्दर्भमा चाहिँ हामीले चाहिँ अहिले नै अरू पालिकाको र काठमाडौँको हेरेर पनि त्यो इक्जाम्पल चाहिँ हामीले लिनुपर्छ र एकैचोटि समन्वयात्मक ढङ्गमा काम गर्यो भने चाहिँ त्यो काठमाडौँको जस्तो अन्डोल आउँदैन। कहिले सडकले बाटो भत्काउने, कहिले तपाईँको बिजुलीले बाटो भत्काउने, त्यो गर्दाखेरि चाहिँ ठुलो प्रब्लम छ। तर गोदावरी नगरपालिकामा त्यस्तो समस्या अहिले छैन भन्नुभयो।
0: अब पछिल्लो समय चाहिँ यो खानेपानी र सरसफाइलाई पनि एकदमै सँगसँगै लिएर हेर्ने गरिएको छ। सरसफाइको अवस्था चाहिँ कस्तो रहेको छ गोदावरी नगरपालिकामा?
1: खानेपानी र सरसफाइको क्षेत्रमा हामी त पहिलो कुरा त हाम्रो यो नगरपालिका अलिक विशाल छ, ठुलो छ। ठुलो नगरपालिका भएको कारणले सरसफाइमा अलिकति समस्या पनि छ। र अर्को कुरा एउटा फाइदा के छ भने भर्खर स्थापना भएको नगरपालिका अनि त्यति धेरै घना बस्ती नभएको, विशेष गरी वडा नम्बर 11 र वडा नम्बर 14 र 12 बाहेक अरू वडाहरूमा त्यस्तो साह्रो घना बस्ती नभएको कारणले त्यति साह्रो फोहोर उत्पादन पनि नहुने भएको कारणले सरसफाइमा सहज पनि छ। र विशेष गरी त्यो हुँदाहुँदै पनि हामीले स्थापना कालदेखि नै हामीले एउटा प्र्याक्टिस के गरेका छौँ भने यहाँको फोहोरहरूलाई व्यवस्थापन गर्ने सन्दर्भमा नगरपालिकाले आफ्नै ढङ्गले अभिमुखीकरणहरू गर्ने, जस्तै जनतालाई सचेत बनाउने, जस्तै फोहोरहरूको पनि वर्गीकरण गराउने विषयहरू यावत चिजहरू चाहिँ हाम्रो वातावरण शाखा मार्फत जनतालाई सुसूचित गर्ने कामहरू त भएको नै छ। र अन्य फोहोरहरूलाई व्यवस्थापन गर्ने सन्दर्भमा पनि विभिन्न संस्थाहरूसँग चाहिँ समन्वय गरेर सिर्जित फोहोरहरूलाई घरबाट आएको फोहोरहरूलाई चाहिँ डम्पिङ साइटसम्म पुर्याउनको लागि यहाँको प्रत्येक वडाका चाहिँ पब्लिकहरूलाई चाहिँ कार्डहरू बनाउने, जस्तै कार्डहरू बनाउनु चाहिँ प्रेरणा जगाउने कामहरू चाहिँ भइरहेको छ। र त्यो व्यवस्थापनको काम पनि सँगसँगै गोदावरी नगरपालिकाले गरिरहेको छ। अर्को एउटा चुनौती पनि छ, जस्तै लेदो जन्ने व्यवस्थापन गर्ने कुराहरू पनि छ, दिशा जन्ने व्यवस्थापन, त्यो लेदो व्यवस्थापन गर्ने, जस्तै सेफ्टी ट्याङ्कीबाट निक्लेको चाहिँ जुन फोहोरहरूलाई चाहिँ एक ठाउँमा राखेर ट्रिटमेन्ट प्लान बनाएर त्यो गर्ने प्लान पनि गोदावरी नगरपालिकाले छ। त्यस कारणले गोदावरी नगरपालिका अहिले नै एउटा चाहिँ सिस्टमेटिक ढङ्गमा चाहिँ यो सरसफाइको क्षेत्रमा चाहिँ अगाडि बढ्दैछ भनेर चाहिँ हामी भन्न सक्छौँ।
0: भनेपछि गोदावरी नगरपालिकामा खानेपानी र सरसफाइ सम्बन्धी कुनै पनि खास त्यस्तो ठुलो समस्या छैन भनेर बुझ्न सकिन्छ होइन?
1: स्थापना भएको धेरै भएको छैन, हाम्रो आफ्नै दोस्रो कार्यकाल हो।
0: हजुर,
1: हामी 50 वर्षको दौरानमा नगरपालिका जाँदैछ, धेरै ठुलो अभ्यासहरू गर्न पनि बाँकी छ। जस्तै काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकासँग हामीले डाँधेर पनि हुँदैन, तर जति हामीले काम सुरु गर्दैछौँ एकदमै जनतालाई चाहिँ चित्त बुझ्ने गरी, जनताको राय लिएर, जनतालाई राम्रो हुने गरी खानेपानी तथा सरसफाइको क्षेत्रमा चाहिँ हामीले काम गर्दैछौँ। र नयाँ नयाँ च्यालेन्जेसहरू थपिन्छ काम गर्दै जाने सन्दर्भमा, कहिले पनि पुरा हुँदैन। जस्तै काठमाडौँ महानगरपालिकालाई पनि अहिले 4 महिनाकै च्यालेन्ज, आजभन्दा धेरै वर्ष अगाडि स्थापना भएको नगरपालिकामा त्यो हुन नहुने थियो, तर भइरहेको छ। भनिसकेपछि हामी पनि पूर्ण रूपमा छौँ भनेर भन्न मिल्दैन, तर आएका समस्याहरूलाई हामीले चाहिँ गुनासो नहुने गरी चाहिँ समाधान चाहिँ गर्न सफल भएका छौँ। र धेरै ठुलो समस्या छ पनि छैन पनि भन्न सक्छौँ।
0: आजको कार्यक्रम काठमाडौँ उपत्यकामा खानेपानीमा यहाँहरूले सुन्नुभयो। ललितपुर जिल्ला गोदावरी नगरपालिकाको खानेपानी तथा सरसफाइको अवस्थाका सम्बन्धमा केन्द्रित रहेर नगरपालिकाका प्रवक्ता मिलन सिलवालसँग गरिएको कुराकानी। यो सँगै आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको जानकारी गराउँदै काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डद्वारा तयार पारिएको काठमाडौँ उपत्यकामा खानेपानी रेडियो कार्यक्रमबाट हामी सबै बिदा हुन्छौँ। नमस्कार।
2: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ, तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
5: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि समृद्ध जीवन।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 8:10 आदर्श जीवन कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:25 यहाँहरूले सुन्न सक्नुहुनेछ शैक्षिक कार्यक्रम विषयगत पाठ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला बेलुकीको 8 बज्न लागेको छ। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

महान सफलता प्राय कठिन सङ्घर्षहरूबाट जन्मिन्छ। यसै आदर्श भनाइसँगै आज पनि प्रस्तुति आदर्श जीवन मार्फत नवीन दाहाल आएको छु। प्रस्तुतिमा यहाँहरूलाई स्वागत गर्छु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक शुक्रबार यसै समयको सदुपयोग गर्दै उत्प्रेरणात्मक प्रस्तुति आदर्श जीवन सँगै हामी हुन्छौँ। यहाँहरू सबैलाई आदर्श जीवनको अब करिब 15 मिनट समय अवधिभर सँगै रहिदिनु हुन पनि अनुरोध गर्छु। आज म तपाईँहरूसँग सङ्घर्षबाट कसरी सफलता प्राप्त हुन्छ भन्ने सन्दर्भमा प्रेरणादायी कुराहरू गर्न लाग्दैछु। आज यो सन्दर्भमा कुरा गर्नु अघि एउटा गीत सुनौ। यो गीत हामी आनी छोइङ डोल्माको स्वरमा सुन्दैछौँ, डाक्टर दामोदर रेग्मीको गीत रचना अनि कृति न्युपानेको सङ्गीतमा।

0: गीतपछि अब कुरा गरौँ सङ्घर्षबाट सफलता कसरी प्राप्त हुन सक्छ भन्ने बारेमा। मानिसको जीवन सधैँ सहज र सरल हुँदैन। कसैको जन्म सम्पन्न परिवारमा हुन्छ भने कसैको अभाव, दुःख र सङ्घर्षहरूका बीच जीवन सुरु गर्नुपर्ने हुन्छ। तर इतिहासले बारम्बार प्रमाणित गरेको छ, गरिबी र कठिनाई सफलताको बाधक होइनन्, बरु महान यात्राको सुरुवात हुन सक्छ। धेरै मानिसहरूले परिस्थितिलाई दोष दिएर सुन्दर सपनाहरूलाई त्यागिरहेका हुन्छन्। तर केही यस्ता साहसी व्यक्तिहरू पनि हुन्छन् जसले अभावलाई कमजोरी होइन प्रेरणा बनाइरहेका हुन्छन्। उनीहरू सङ्घर्षलाई बोझ होइन शक्ति ठान्छन्। यही कारणले संसारका धेरै महान व्यक्तिहरू गरिबी र कठिन परिस्थितिबाट माथि उठेर असाधारण रूपमा सफल बनेका छन्। यसर्थ आज हामी गरिबी कमजोरी होइन सिकाइको विद्यालय हो भन्ने मूल सन्दर्भमा कुरा गर्छौँ। गरिबीले मानिसलाई धेरै कुरा सिकाउँछ। धैर्यता, सहनशीलता, सङ्घर्ष गर्ने शक्ति र जीवनको वास्तविक मूल्य सिकाउँछ। धनी परिवारमा हुर्केका मानिसले सायद अभावको पीडा नबुझ्लान्, तर गरिबीले हुर्काएको व्यक्तिले सानो अवसरको मूल्य पनि गहिरोसँग बुझेका हुन्छन्। गरिबीले मानिसलाई दुईवटा बाटो दिएको हुन्छ, हार मानेर पछि हट्ने वा लडेर माथि उठ्ने, अघि बढ्ने। यस सन्दर्भमा सफल मानिसहरूले चाहिँ दोस्रो बाटो रोजेका हुन्छन्। उनीहरू लड्छन्, हार्छन्, फेरि उठ्छन्, अघि बढ्छन् अनि फेरि लड्छन्। यसै सन्दर्भमा अमेरिकाका राष्ट्रपति अब्राहम लिंकनको सङ्घर्षको कुरा गरौँ। अब्राहम लिंकन गरिब परिवारमा जन्मेका थिए। उनले सडक बत्तीको उज्यालोमा बसेर पढेका थिए। व्यापारमा असफल भए, चुनावमा पटक पटक हारिरहे, तर उनले कहिले हार मानेनन्। अन्तत उनी अमेरिकाका राष्ट्रपति बने। यसर्थ हामी भन्न सक्छौ, असफलता अन्त्य होइन सफलताको तयारी हो। यसै गरी विश्व प्रसिद्ध व्यवसायी ज्याकमाको जीवन सङ्घर्षको पनि हामी कुरा गर्न सक्छौँ। जीवनका सुरुवाती कालमा ज्याकमाले धेरै ठाउँमा जागिरको लागि आवेदन दिएका थिए। उनी 30 पटक भन्दा बढी जब इन्टरभ्यूमा फेल भएका थिए, अर्थात् रिजेक्ट भएका थिए। KFCमा पनि ज्याकमा सेलेक्ट भएका थिएनन्, तर उनले प्रयास भने छोडेनन्। पछि उनले अलिबाबा संस्था स्थापना गरे र विश्वका धनी व्यक्तिहरूमध्ये एक बने। यसै गरी थोमस एल्वा एडिसनको कुरा गर्न सक्छौँ हामी। थोमस एल्वा एडिसनले बिजुलीको बल्ब बनाउने क्रममा हजारौँ पटक असफल भए। जब उनलाई सोधियो, तपाईँ यति धेरै पटक असफल हुनुभयो, कस्तो लागिरहेको छ तपाईँलाई? त्यतिखेर उनले भनेका थिए, म असफल भएको होइन, मैले काम गर्दा गल्ती गर्ने हजार तरिकाहरू चाहिँ पत्ता लगाएँ। यसै गरी जेके रोलिङको सङ्घर्षको पनि कुरा गरौँ। विश्व प्रसिद्ध पुस्तक ह्यारी पोटर लेख्नु अघि लेखिका जेके रोलिङ आर्थिक रूपमा निकै कमजोर थिइन्। धेरै प्रकाशकहरूले उनको पुस्तक प्रकाशन गर्न अस्वीकार गरेका थिए, तर उनले भने लेख्न छोडिनन्। आज उनी विश्वकै विश्व प्रसिद्ध सफल लेखिका मध्ये एक हुन्। यसै गरी विश्व प्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डोको बाल्यकालको सङ्घर्षको कुरा गर्न सक्छौँ। उनको बाल्यकाल अत्यन्त साधारण र सङ्घर्षपूर्ण थियो। उनको परिवार आर्थिक रूपमा कमजोर थियो। सानो घर, सीमित स्रोत र धेरै अभावका बीच रोनाल्डोले सपना देखेका थिए एक महान फुटबलर बन्ने। उनले बाल्यकालदेखि नै कठोर मेहनत गरे। अरू बालबालिकाहरूले खेलिरहेका बेला उनी मैदानमा पसिना बगाइरहेका हुन्थे। उनको जीवनमा धेरै आलोचना, असफलता र शारीरिक समस्याहरू आए, तर उनले कहिले हार मानेनन्। यसै गरी दुवै हात र दुवै खुट्टा नभएर पनि विश्व प्रसिद्ध उत्प्रेरक वक्ता भएका निक भुजिसिकको जीवन पनि धेरै प्रेरणादायी छ। निक भुजिसिक दुवै हात र दुवै खुट्टा बिना जन्मिएका थिए। बाल्यकालमा उनले धेरै अपमान र निराशाहरू भोग्नु पर्यो। कहिलेकाहीँ त उनलाई जीवन निरर्थक लाग्थ्यो, तर पछि उनले आफ्नो कमजोरीलाई नै प्रेरणाको शक्ति बनाए। आज उनी विश्व प्रसिद्ध मोटिभेसनल स्पिकर भएका छन्। उनले लाखौँ मानिसहरूलाई जीवनप्रति आशा दिएका छन्। यो सन्दर्भमा भन्न सक्छौँ, सफलता शरीरको पूर्णतामा होइन मनको शक्तिमा निर्भर हुने रहेछ। यी विश्व प्रसिद्ध व्यक्तित्वहरूका सफलताका कुरा गरेपछि भन्न सक्छौँ, सजिलो जीवनले मानिसलाई कमजोर बनाउन सक्छ, तर सङ्घर्षले मानिसलाई बलियो बनाउँछ। जब मानिसले दुःख देख्छ, उसले जीवनको मूल्य बुझ्छ। दुःखले सिकाउँछ धैर्य, अनुशासन, मेहनत र सहनशीलता। यही गुणहरूले भविष्य निर्माण गर्छन्। नेपालमा पनि हजारौँ उदाहरणीय र चर्चा गर्नुपर्ने व्यक्तित्वहरू छन् जसले थुप्रै प्रकारका अभावका बीच सङ्घर्ष गरिरहेका छन्। कोही गाउँबाट सहर आएर पढिरहेका छन्, कोही विदेशको दुःख सहेर परिवार धानिरहेका छन्, कोही सानो व्यवसायबाट ठूलो सपना देखिरहेका छन्। तर यी सङ्घर्षहरू भने व्यर्थ हुँदैनन्, भएका छैनन्। यही मेहनतले भोलिको सफलता निर्माण गर्छ। सपना देख्न पैसा चाहिँदैन, तर सपना पूरा गर्न भने सङ्घर्ष चाहिन्छ। यदि आत्मविश्वास बलियो छ भने गरिबीले सपना रोक्न सक्दैन। सङ्घर्षले मानिसलाई विनम्र बनाउँछ। उचाइमा पुगेपछि पनि जमिनसँग जोडिन सिकाउँछ। दुःख देखेको मानिस प्राय अरूको पीडा बुझ्न सक्षम हुन्छ। यसै गरी सफलता तुरुन्त प्राप्त हुँदैन, त्यसको लागि धैर्यता चाहिन्छ। जसरी बिउ रोपेको भोलिपल्ट फल लाग्दैन, त्यसै गरी मेहनतको परिणाम पनि समयपछि मात्र देखिन्छ। धेरै सफल मानिसहरू गरिब थिए, तर उनीहरूको सोच कहिल्यै गरिब थिएन। समय, मेहनत र अवसर सबैको जीवनमा आउँछ, तर त्यसलाई समात्न तयार मानिसले मात्र सफलता पाउँछ। मेहनत बिना अवसर पनि व्यर्थ हुन्छ। जीवनमा दुःख र कठिनाई आउँदा धेरै मानिसहरू भाँचिन्छन्, तर केही मानिस यिनै कठिनाइहरूबाट अझ बलियो बन्छन्। जब जीवन सहज हुन्छ, तब धैर्यता सिकिँदैन। जब सबै कुरा सजिलै पाइन्छ, तब मेहनतको मूल्य बुझिँदैन। तर अभावले सिकाउँछ सानो कुरामा खुसी हुन, अवसरको मूल्य बुझ्न र आफूभित्रको शक्ति पहिचान गर्न। यसैले सङ्घर्ष कहिलेकाहीँ भगवान्ले दिएको सबैभन्दा ठूलो प्रशिक्षण पनि हुन सक्छ। सङ्घर्षले बाहिरी परिस्थितिसँग मात्र होइन, आफ्नै डर, कमजोरी र असुरक्षासँग पनि लड्न सिकाउँछ। जब मानिस बारम्बार असफल हुन्छ र फेरि उठ्छ, त्यसपछि उसभित्र अडिग आत्मविश्वास जन्मिन्छ। यही आत्मविश्वासले मानिसलाई भिडभन्दा फरक बनाउँछ। संसारले तपाईँलाई कमजोर भन्न सक्छ, तर यदि तपाईँ आफैमाथि विश्वास गर्नुहुन्छ भने एक दिन संसारले तपाईँको सफलताको कथा सुन्न बाध्य हुन्छ। सजिलै प्राप्त भएको सफलता क्षणिक हुन सक्छ, तर सङ्घर्ष गरेर पाएको सफलता, सङ्घर्षको अन्त्यमा आउने आत्मसन्तुष्टिले जीवनभरकै प्रेरणा दिन्छ। किनकि त्यसमा पसिना, आँसु, धैर्यता र विश्वास मिसिएको हुन्छ। सङ्घर्षबाट प्राप्त भएको सफलताले मानिसलाई केवल धनी होइन, परिपक्व र संवेदनशील पनि बनाउँछ। सङ्घर्षबाट सफलताका सन्दर्भमा यी प्रेरणादायी कुराकानी आजलाई यति नै गरौँ। अब भने आगामी शुक्रबार बेलुका 8:15 बजेसम्मलाई बिदा लिने बेला भएको छ। जाँदै गर्दा आज पनि अनुरोध गर्छु, यो जीवन आफ्नो लागि त छँदैछ, आफ्ना आफन्तका लागि पनि छँदैछ। त्योभन्दा अलि पर अरू कसैका लागि पनि काम लागोस्, सहयोगी बन्न सकोस्, उपयोगी बन्न सकोस्। यही शुभ भावना, शुभकामनाका साथ नवीन दाहाल बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
4: नमस्कार श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 विज्ञान तथा प्रविधि विषयको एकाइ 2 जीवहरूको वर्गीकरण अन्तर्गत जन्तु जगतको वर्गीकरण अन्तर्गत आर्थ्रोपोडा, मोलस्का र इकाइनोडर्माटाका सम्बन्धमा विज्ञान शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुदाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
5: मिथिलेश, जाऊ हिँड, कक्षामा घन्टी लागिसक्यो।
6: ल ल जाऊ। आज पनि हामी प्रयोगशालामा गएर जनावरहरूको स्पेसिमेन हेर्ने होइन?
5: हो, त्यसैले त कक्षामा गएर सबैलाई तयार भएर बस भनौँ भनेको।
6: मिसले कापी, विज्ञान किताब, कलम र पेन्सिल लिएर जाने भन्नुभएको छ।
5: भन न त सबै साथीहरूलाई।
6: सबैजना आफ्नो आफ्नो कापी, विज्ञान किताब, कलम र पेन्सिल निकालेर राख। मिसले आज पनि प्रयोगशालामा लाने भन्नुभएको छ।
5: मिथिलेश, मिसले आज हामीलाई प्रयोगशालामा के को बारे छलफल गराउनुहुन्छ?
7: जन्तु जगतको वर्गीकरण, जसमध्ये आर्थ्रोपोडा, मोलस्का र इकाइनोडर्माटाका बारेमा छलफल गर्ने भन्नुभएको छ।
5: मिस आउनुभयो।
8: मिस नमस्कार।
9: नमस्कार
6: मिस, आज पनि हामी प्रयोगशाला जाने भनेर तयार भएर बसेका छौँ नि।
9: स्याबास, मैले त बिर्सेको थिएँ तपाईँहरूले सम्झेर तयारी अवस्थामा बस्नुभएको रहेछ। ल जाउँ, हिँड्नुहोस्। सबैजना एउटा एउटा टुलमा सजिलो गरी बस्नुहोस् है। आज पनि हामी जन्तु जगतमा पर्ने 3 फाइलम आर्थ्रोपोडा, मोलस्का र इकाइनोडर्माटाका विशेषताहरू छलफल गर्छौँ।
7: यी फाइलममा पर्ने जनावरको पनि स्पेसिमेनहरू हेर्ने हो मिस?
9: हो मिथिलेश, आज म तपाईँहरूलाई तपाईँहरूले दैनिक देखिरहेका जनावरहरूको स्पेसिमेनहरू देखाउँछु है।
5: के हेर्ने मिस?
9: गङ्गटो, माकुरो, मिलिपेड, पुतली, बिच्छी आदि।
5: यिनीहरू त हामीले देखिरहेका जनावरहरू नै हुन्।
7: हामीले देखे पनि यिनीहरूको राम्रोसँग अवलोकन त गरेका छैनौ नि।
9: हो मिथिलेशले सही भन्नुभयो। म आज तपाईँहरूलाई केही स्पेसिमेनहरू देखाउँछु, ध्यान दिएर अवलोकन गर्नुहोस् अनि छलफल गरौँला।
5: हामीले अवलोकन गरेर तिनीहरूको चित्र पनि कोर्नुपर्छ है मिस?
7: कोर्नु परिहाल्यो नि, नकोरे त पछि कस्तो थियो भनेर कसरी थाहा पाउनु?
5: त्यसैले त भन्दैछु, आज पनि चित्र कोर्नुपर्छ भनेर।
9: अहिले सबैजनाले पालो पालो गरेर यी स्पेसिमेनहरू हेर्नुहोस्।
5: हुन्छ मिस।
7: म त पुतली हेर्छु।
9: पालो पालो गरेर सबै हेर्नुपर्छ मिथिलेश। अब यसका विशेषताहरू राम्रोसँग अवलोकन गर्नुहोस् है।
7: यसको शरीरमा त सानो टाउको, छाती र पेट छ।
5: गगटो र माकुराको त टाउको र छाती नै छुट्टिएको छैन।
9: अरू स्पेसिमेन पनि हेर्नुहोस् है। अरूको शारीरिक बनावट पनि अवलोकन गर्नुहोस् है।
5: यिनीहरूको शरीरमा त साना साना खण्डहरू छन्।
7: हो डोलमा, यसको शरीर पनि साना साना खण्ड खण्ड परेको छ।
9: आर्थ्रोपोडा फाइलममा पर्ने सबै जनावरहरूको शरीर खण्ड खण्ड परेको हुन्छ।
7: यसको सानो टाउको पनि छ।
9: टाउकोमा के छ त अवलोकन गर्नुहोस् है।
7: यसको टाउकोमा आँखा छ, मुखका भागहरू छन्, एक जोडी एन्टिना पनि छन्।
9: आँखा कस्ता छन् नि, अलि निहालेर हेर्नुहोस् त।
7: आँखाहरू त अरू जनावरका भन्दा फरक छन् मिस।
9: हो, तपाईँले सही भन्नुभयो। आर्थ्रोपोडामा पर्ने सबै जनावरहरूमा संयुक्त आँखा हुन्छन्, त्यसैले यिनीहरूले टाउको नघुमाई चारैतिर हेर्न सक्छन्।
5: यिनीहरूको छातीको भागबाट खुट्टाहरू निस्केका छन्। यिनीहरूका खुट्टा पनि खण्ड खण्ड जोडिएर बनेका छन्।
9: हो डोलमा, आर्थ्रोपोडामा पर्ने सबै जनावरहरूमा खण्ड खण्ड जोडिएका खुट्टाहरू हुन्छन्। यही विशेषताका आधारमा यस फाइलमको नाम राखिएको हो। आर्थ्रोको अर्थ जोडिएको, पोडाको अर्थ खुट्टा हुन्छ, त्यसैले यसको नाम आर्थ्रोपोडा राखिएको हो।
7: टाउकोमा रहेको एन्टिनाको काम के हो मिस?
9: एन्टिनाले यिनीहरूको वरिपरिको गतिविधिको जानकारी गराउँछ।
5: त्यसैले होला है हामीले यिनीहरूलाई समाउन खोज्यो भने छिट्टै भाग्ने
9: हो। यसले यिनीहरूलाई सबैको सिग्नल दिन्छ।
7: बिच्छिका त टाउको र छाती त छुटिएका छैन त?
9: हो मिथिलेश, आर्थ्रोपोडामा पर्ने केही जनावरहरूमा टाउको र छाती एकै ठाउँमा जोडिएको हुन्छ। यस्तो बनावटलाई सिफालोथोराक्स भनिन्छ।
7: यिनीहरूको शरीर त कस्तो कडा छ त मिस?
9: यस फाइलममा पर्ने जनावरहरूको शरीर कडा आवरणले ढाकेको हुन्छ। उक्त आवरण काइटिनले बनेको हुन्छ, त्यसैले यो कडा हुन्छ।
7: यो कडा हुन्छ हो मिस?
9: हो, यो कडा हुन्छ नि
7: मिस। यिनीहरूलाई एउटा दिशाबाट मात्रै दुई बराबर भागमा विभाजन गर्न सकिँदो रहेछ है?
9: हो नि, यिनीहरूमा पनि बाइलेट्रल सिमेट्री हुन्छ। यिनीहरू पनि ट्रिप्लोब्लास्टिक हुन्छन्।
7: यस फाइलममा पर्ने जनावरहरूमा प्रजनन कसरी हुन्छ मिस?
9: यिनीहरूमा मैथुनिक प्रजनन हुन्छ।
7: यिनीहरूको भालेपोथी अलग अलग हुन्छ हो मिस?
9: हो, यिनीहरूमा भालेपोथी अलग अलग हुन्छन्। यिनीहरू युनिसेक्सुअल हुन्छन्।
7: कस्तो किसिमको गर्भाधान हुन्छ नि मिस?
9: यिनीहरूमा भित्री गर्भाधान हुन्छ।
5: श्वास प्रश्वास कसरी गर्छन् मिस?
9: यिनीहरूमा श्वास प्रश्वासका लागि फरक फरक अङ्गहरू हुन्छन्। यिनीहरूले छाला वा गिल्स वा ट्राकियाबाट सास फेर्छन्।
5: कस्तो फरक फरक अङ्गहरूले श्वास प्रश्वास गर्दा रहेछन् त?
7: यस फाइलममा पर्ने जनावरहरू कोही पानीभित्र बस्छन्, कोही हावामा उड्छन् र कोही जमिनमा बस्छन्। त्यसैले होला यिनीहरूको श्वास प्रश्वास गर्ने अङ्गहरू पनि फरक फरक भएको।
9: मिथिलेशले सही भन्नुभयो। प्राय पानीमा बस्ने जनावरहरूले गिल्सबाट श्वास फेर्छन्, जमिनमा बस्ने र हावामा उड्नेले छाला र ट्राकियाबाट सास फेर्छन्।
5: यिनीहरूमा सेतो रगत हुन्छ है मिस?
7: होइन, यिनीहरूको रगत नै हुँदैन होला।
9: यस फाइलममा पर्ने जनावरहरूमा हिमोग्लोबिन हुँदैन, त्यसैले सेतो देखिएको हो।
7: यस फाइलममा स्नायु प्रणाली विकास भएको हुन्छ कि हुँदैन मिस?
9: यिनीहरूमा विकसित स्नायु प्रणाली हुन्छ, त्यसैले त यिनीहरू धेरै जनाखा हुन्छन् नि।
5: यस फाइलममा अरू कुन कुन जनावरहरू पर्छन् मिस?
9: यसमा हाम्रो वरपर पाइने सबै किराहरू, जस्तै कमिला, फट्याङ्ग्रा, साङ्ला, सेन्टिपेड, सिल्भर फिस, झिङ्गे माछा आदि सबै पर्छन्।
7: यसमा त कति धेरै जनावरहरू पर्दा रहेछन्।
9: त्यसैले त यो जन्तु जगतको सबैभन्दा ठुलो फाइलम हो नि।
7: किराहरूको त पखेटा पनि हुन्छ है मिस?
9: हो, किराहरूमा छातीको भागबाट दुई जोडी पखेटाहरू पनि निस्केका हुन्छन्।
5: निष्कासन प्रणाली पनि विकास भएको हुन्छ होला है मिस?
9: हो, यिनीहरूमा विकसित पाचन प्रणाली, निष्कासन प्रणालीको विकास भएको हुन्छ।
5: आर्थ्रोपोडाका विशेषताहरू त अब छर्लङ्ग भयो। अब कुन फाइलमको बारेमा छलफल गर्ने मिस?
9: एकछिन सबैजना शान्त रहनुहोस् त। म यिनीहरू भित्र राखेर मोलस्कामा पर्ने जनावरहरूको स्पेसिमेन निकाल्छु अनि तिनीहरूको अवलोकन गरेर छलफल गरौँला।
5: हुन्छ मिस, यी स्पेसिमेन राख्न हजुरलाई सहयोग गर्छु।
9: अब यी स्पेसिमेनहरू अवलोकन गर्नुहोस् है।
7: हुन्छ मिस।
9: सबैले शान्त भएर यी स्पेसिमेनहरू अवलोकन गर्नुहोस् र अगाडिको जस्तै अवलोकनका आधारमा यिनीहरूको विशेषताहरूको बारेमा छलफल गरौँला।
7: मिस, यसको शरीर त कस्तो कडा सेलले छोपेको रहेछ।
9: हो, यस फाइलममा पर्ने जनावरहरूको शरीर कडा सेलले छोपेको हुन्छ। यो सेल क्याल्सियम कार्बोनेटले बनेको हुन्छ।
5: यिनीहरूको शरीर त कति नरम छ त मिस?
9: हो, यस फाइलममा पर्ने जनावरहरूको शरीर कमलो हुन्छ।
7: यिनीहरूको शरीरलाई कसरी विभाजन गरिएको हुन्छ मिस?
9: यिनीहरूको शरीर टाउको, भिसेरल मास, मांसपेशीयुक्त खुट्टा र म्यान्टलमा विभाजित हुन्छ।
5: टाउकोबाट निस्केका यी मसिना सिङ जस्ता के हुन् मिस?
9: यिनीहरू टेन्टाकल्स हुन्। यिनीहरूले यी जनावरहरूलाई वरिपरिको वातावरणको बारेमा जानकारी गराउँछन्।
7: त्यसैले होला है मिस, यिनीहरूले कोही आएको चाल पाउने बित्तिकै आफ्नो शरीरलाई सेलभित्र लुकाइहाल्छन्।
9: हो, यिनीहरूले आफूलाई शत्रुबाट बचाउन शरीरलाई सेलभित्र लुकाउँछन्।
5: यिनीहरू कसरी हिँड्छन् नि?
9: यिनीहरू मांसपेशीय खुट्टाको मद्दतले एक ठाउँबाट अर्को ठाउँमा हिँड्छन्।
7: यिनीहरूको टाउकोमा त आँखा पनि हुँदो रहेछ।
9: टाउकोमा आँखा, टेन्टाकल्स, मुख हुन्छ।
7: यिनीहरूमा स्नायु प्रणालीको विकास भएको हुन्छ कि हुँदैन?
9: यिनीहरूमा स्नायु प्रणालीको विकास भएको हुन्छ नि।
5: यिनीहरूको शरीर त कतैबाट पनि दुई बराबर भागमा विभाजन गर्न सकिँदैन त मिस?
9: यिनीहरूको शरीरलाई बराबर दुई भागमा विभाजन गर्न सकिँदैन, त्यसैले यिनीहरूको शरीर असिमेट्रिकल हुन्छ।
7: यिनीहरू ओसिलो ठाउँमा मात्र पाइन्छ है मिस?
9: यिनीहरू प्राय ओसिलो ठाउँ र पानीमा पनि पाइन्छन्।
5: यिनीहरूले कसरी श्वास प्रश्वास गर्छन् मिस?
9: यिनीहरूले शरीरको सतह वा गिल्स वा पल्मोनरी स्याकको मद्दतले श्वास प्रश्वास गर्छन्।
5: यिनीहरूमा पनि विकसित पाचन प्रणाली हुन्छ होला है मिस?
9: हो, यस फाइलममा पर्ने जनावरहरूमा विकसित पाचन प्रणाली हुन्छ।
5: यिनीहरूमा परिवहन कसरी हुन्छ नि?
9: यिनीहरूमा विकसित रक्त सञ्चार प्रणाली हुन्छ, त्यसैले परिवहन गर्न सहयोग गर्छ।
7: यिनीहरूमा त निष्कासन प्रणाली र स्नायु प्रणाली पनि विकास भएको हुन्छ होला है मिस?
9: हुन्छ, यिनीहरूमा निष्कासन प्रणाली र स्नायु प्रणाली पनि विकास भएको हुन्छ।
5: मिथिलेश, यस्तो सेल भएका कुन कुन जनावरहरू देखेका छौ?
7: शङ्खे किरा, जाते किरा देखेको छु।
9: अरू के विशेषताहरू थाहा पाउनुभयो त
7: मिस? हामीले बाहिरबाट हेर्दा त यिनै विशेषताहरू पायौँ। यिनीहरूमा कस्तो किसिमले प्रजनन हुन्छ होला?
9: यिनीहरूमा मैथुनिक प्रजनन हुन्छ।
5: यिनीहरूमा भाले र पोथी छुट्टा छुट्टै हुन्छ कि कस्तो हुन्छ मिस?
9: यिनीहरूमा धेरै जसोमा भाले र पोथी छुट्टा छुट्टै हुन्छन्। तिनीहरू युनिसेक्सुअल जनावरहरू हुन्। केही हर्मोफ्रोडाइट पनि हुन्छन्।
7: यिनीहरूमा कस्तो किसिमको गर्भाधान हुन्छ?
9: यिनीहरूमा पनि भित्री गर्भाधान नै हुन्छ।
5: यस फाइलममा अन्य कुन कुन जनावरहरू पर्छन् नि?
9: चिप्ले किरा, शङ्खे किरा, अक्टोपस, कटल फिस, सिपी आदि यस फाइलममा पर्छन्। अब यी स्पेसिमेनहरू भित्र राखेर अरू निकाल्छु है, एकछिन शान्त भएर बस्नुहोस् है।
7: हस् मिस।
9: अब यी स्पेसिमेनहरू राम्रोसँग

0: जस्तो आवरणले छोपेको छ।
1: यस फाइलममा पर्ने सबै जनावरहरूको शरीर काँडायुक्त कडा आवरणले ढाकेको हुन्छ। उक्त आवरण क्याल्सियम कार्बोनेटले बनेको हुन्छ।
2: सी अर्चिन त गोलो लाम्चो छ।
1: हो, यस फाइलममा पर्ने जनावरहरूको आकार पनि फरक फरक हुन्छ। कुनै तारा आकारको, कुनै लाम्चो, कुनै गोलो, फरक फरक आकारको हुन्छ।
0: यिनीहरूको शरीरमा स्पष्ट टाउको देखिँदैन।
1: यस फाइलममा पर्ने जनावरहरूमा टाउको हुँदैन। मुख शरीरको भेन्ट्रल सतहमा हुन्छ।
0: यिनीहरूमा प्रजनन कसरी हुन्छ मिस?
1: यिनीहरूमा मैथुनिक प्रजनन हुन्छ।
2: यिनीहरूमा भाले पोथी अलग अलग हुन्छन् कि एउटैमा हुन्छन्?
1: यस फाइलममा पर्ने केही जीवहरूमा भाले पोथी अलग अलग हुन्छन्।
0: गर्भाधान कस्तो हुन्छ मिस?
1: प्राय भित्री गर्भाधान हुन्छ।
2: यिनीहरूमा रिजेनेरेसन क्षमता हुन्छ कि हुँदैन?
1: यिनीहरूमा रिजेनेरेसन क्षमता हुन्छ, त्यसैले सजिलै पुनः उत्पादन गर्न सक्छन्।
0: हेर त मिथिलेश, स्टारफिसको शरीरको तल्लो सतहमा मसिना ट्युब जस्ता के हुन् नि?
2: सी अर्चिनको पनि त्यस्तै छन्।
1: यिनीहरूको खुट्टा हुन्। यस्ता खुट्टालाई ट्युब फिट भनिन्छ।
0: हाम्रो वरिपरि त यस्ता जनावरहरू देखिँदैनन् त मिस, यिनीहरू कहाँ पाइन्छन्?
1: यिनीहरू प्राय समुद्रमा पाइन्छन्, त्यसैले हाम्रो वरपर देखिँदैन।
2: त्यसो भए त यिनीहरूले गिल्सको मद्दतले श्वास प्रश्वास गर्छन् होला है?
1: हो, यिनीहरूमा सबै प्रणालीहरू विकास भएका हुन्छन्।
2: आज त पिरियड सकिएको पनि थाहै भएन, कति छिटो घन्टी बज्यो।
0: आज त हामीले धेरै कुरा सिक्यौं।
1: ल, घन्टी पनि लागिसक्यो, तपाईँहरू कक्षामा जानुहोस् है। अहिले अब घरमा गएर आज हामीले छलफल गरेका विषयवस्तुको कापीमा राम्रोसँग लेखेर रा, भोलि मलाई देखाउनुहोस् है।
3: हुन्छ मिस, बाई बाई मिस।
1: बाई बाई।
4: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
6: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 3 हाम्रा सामाजिक मूल्य र मान्यता अन्तर्गत पाठ 6 रहेको अन्तर्राष्ट्रिय व्यक्तित्वहरू पाठ शीर्षकमा केन्द्रित भई गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
7: ल ल, सबैजना शान्त हौ, सर आउँदै हुनुहुन्छ।
8: नमस्कार विद्यार्थी भाइ बहिनीहरू।
9: नमस्कार सर।
8: सबैजना सन्चै हुनुहुन्छ?
7: हामी सबै ठिक छौँ सर। अनि सर पनि ठिक हुनुहुन्छ?
8: म पनि ठिकै छु
9: सर। तपाईँले हिजो हामीलाई अन्तर्राष्ट्रिय व्यक्तित्वहरू भन्ने पाठ पढेर आउनु भन्नुभएको थियो, मैले पढेर आएँ।
8: स्याबास, यसरी नै सधैँ स्कुलबाट दिएको गृह कार्य गर्नुपर्छ है।
9: हुन्छ सर।
7: मैले पनि यो पाठ पढेर आएकी छु सर।
8: धेरै राम्रो भयो।
9: आज यसै विषयवस्तुमा रहेर छलफल गरौँ, हुन्न सर?
8: हुन्छ हुन्छ, ल अब सुरु गरौँ न त।
9: हुन्छ सर।
8: ल, सबैभन्दा पहिला अन्तर्राष्ट्रिय व्यक्तित्व भनेका को हुन् भन्ने विषयमा चर्चा गरौँ है। हुन्छ
9: हुन्छ सर।
8: तपाईँहरूले पाठ पढेर आउनुभएको छ,

0: ल भन्नुहोस् त, कस्ता व्यक्तिलाई अन्तर्राष्ट्रिय व्यक्तित्व भनिन्छ?
1: म भनौँ सर?
0: हुन्छ, भन्नुहोस्।
1: अन्तर्राष्ट्रिय व्यक्तित्व भनेका असल चरित्र, ज्ञान, सिप र योगदानबाट अन्तर्राष्ट्रिय स्तरमा चर्चित व्यक्ति हुन् सर।
0: हो प्रशान्त, तपाईँले सही भन्नुभयो। जो व्यक्ति आफ्नो विशिष्ट योगदानबाट अन्तर्राष्ट्रिय स्तरमा चर्चित भएको हुन्छ, उसैलाई हामीले अन्तर्राष्ट्रिय व्यक्तित्व भन्छौँ।
2: उनीहरू त सबैका लागि प्रेरणाका स्रोत पनि हुन् है सर?
0: हो डोल्मा, उनीहरूले सबैको हित हुने कामका लागि महत्त्वपूर्ण योगदान दिएका हुन्छन्। उनीहरूको योगदान सबैका लागि उपयोगी हुन्छ, त्यसैले उनीहरू सबैका लागि प्रेरणाका स्रोत पनि बनेका छन्।
2: उनीहरूको योगदानबाट अरू मानिसलाई के फाइदा हुन्छ त सर?
0: उनीहरूले विभिन्न क्षेत्रमा दिएको योगदानबाट मानिसहरूको जीवनस्तर उकास्न र मानिसको जीवनलाई सुखमय बनाउन समेत मद्दत मिल्छ।
1: भनेपछि हामी सबैले यस्ता व्यक्तित्वको सम्मान गर्नुपर्ने रहेछ है?
2: हो, उनीहरूलाई सबैले सम्मान गर्नुपर्छ, उनीहरूको कार्यको अनुसरण पनि गर्नुपर्छ।
0: तपाईँहरू दुवैजनाले ठिक भन्नुभयो। उनीहरूको महत्त्वपूर्ण योगदानको कदर गर्दै हामी सबैले उनीहरूलाई सम्मान गर्नुपर्छ, होइन त?
3: हो सर।
0: ल अब तपाईँहरूले केही अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको उदाहरण पनि दिनुहोस् त।
2: म भनौँ सर?
0: हुन्छ, पालै पालो भन्नुहोस् न।
2: नेल्सन मण्डेला, मलाला युसुफजाई, महात्मा गान्धी, मदर टेरेसा।
0: ल प्रशान्तले पनि भन्नुहोस् त।
1: स्टिफन हकिङ, हेलेन केलर, कैलाश सत्यार्थी, डाक्टर मार्टिन लुथर किङ।
0: स्याबास, दुवैजनाले एकदमै सही उदाहरण दिनुभयो। ल अब कुनै एकजनाको छोटो चिनारी दिनुहोस् त।
2: हुन्छ सर, म भन्छु है त। डाक्टर मार्टिन लुथर किङ संयुक्त राज्य अमेरिकाका नागरिक हुन्। उनले वर्ण भेद विरोधी सङ्घर्ष गरे। उनले नागरिक अधिकार आन्दोलनको नेतृत्व पनि गरे।
0: धेरै राम्रो भन्नुभयो तपाईँले। ल प्रशान्तले पनि केही भन्ने कि?
1: हुन्छ सर, म कैलाश सत्यार्थीको छोटो चिनारी प्रस्तुत गर्छु। उनी भारतीय नागरिक हुन्। उनी बाल अधिकार र शिक्षाका लागि सक्रिय छन्। उनले बालश्रम र दासत्व अन्त्यका लागि महत्त्वपूर्ण योगदान दिएका छन्।
0: आहा, प्रशान्तले पनि एकदमै राम्रो भन्नुभयो।
2: सर, अब नेल्सन मण्डेलाको परिचय र योगदानका विषयमा पनि चर्चा गरौँ न है।
0: हुन्छ, अब नेल्सन मण्डेलाको बारेमा कसले भन्ने त?
1: उनको बारेमा सरले नै बताइदिनुहुन्छ कि?
0: ल हुन्छ, म नै बताइदिन्छु है त। यसमा तपाईँहरूले पनि थप्नुहोस् है बिचबिचमा।
2: हुन्छ सर।
0: नेल्सन मण्डेलाको जन्म सन् 1918 जुलाई 18 दक्षिण अफ्रिकामा भएको थियो। त्यति बेला दक्षिण अफ्रिकामा अल्पसङ्ख्यक श्वेतहरूको शासन थियो।
2: सर, अल्पसङ्ख्यक भनेको के हो?
0: थोरै सङ्ख्या भएकोलाई अल्पसङ्ख्यक भनिन्छ नि।
1: ए, त्यति बेला थोरै सङ्ख्यामा रहेका गोराहरूको शासन थियो।
0: हो, ठिक भन्नुभयो।
2: अनि सर?
0: अनि ती श्वेतहरूले अश्वेतहरूलाई विभेदपूर्ण तरिकाले शासन गरेका थिए।
1: रङको आधारमा विभेद गर्नुलाई त रङ्गभेद भनिन्छ, होइन सर?
2: हो, यस्तो शासन राम्रो पनि होइन नि। अनि त्यसपछि के भयो सर?
0: त्यसपछि नेल्सन मण्डेलाले दक्षिण अफ्रिकाको रङ्गभेदी शासन अन्त्यका लागि नेतृत्वदायी भूमिका खेले। यसै क्रममा उनले 27 वर्ष लामो जेल जीवन पनि बिताउनु पर्यो।
1: उनी त एकदम नम्र स्वभावका थिए, होइन सर?
0: हो, नेल्सन मण्डेला सबैप्रति समान व्यवहार गर्ने शालीन, शान्त, हँसमुख स्वभावका थिए।
2: अनि उनी आफ्नो अभियानमा सफल भए त?
0: हो, उनी आफ्नो अभियानमा सफल भए। श्वेतहरूको विभेदकारी शासनको अन्त्य गरी नेल्सन मण्डेला सन् 1994 दक्षिण अफ्रिकाको राष्ट्रपतिमा निर्वाचित भए। नेल्सन मण्डेला दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्र प्रमुख बने।
1: उनले त नोबेल शान्ति पुरस्कार पनि पाए है?
0: हो, शान्ति प्रक्रियामा पुर्याएको योगदानको कदर गर्दै सन् 1993 उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मान पनि गरियो।
2: उनी त एक महान व्यक्ति पो रहेछन् है?
0: हो डोल्मा, नेल्सन मण्डेलाको योगदानले वर्तमान पुस्तालाई शान्ति र मानव अधिकार प्राप्तिमा लाग्न मार्गदर्शन प्रदान गरेको छ। हामीले उनको विचार र आदर्शलाई अवलम्बन गर्न सकेमा जीवनमा सफलता प्राप्त गर्न सक्छौँ।
1: उनी अहिले पनि छन् सर?
0: होइन होइन, उनको देहान्त भइसक्यो। 95 वर्षको उमेरमा सन् 2013 डिसेम्बर 5 दिन दक्षिण अफ्रिकाको जोहानेसबर्ग सहरमा उनको देहान्त भयो।
1: उनी निकै राम्रा मान्छे रहेछन् है।
2: हो नि, अब उनको योगदानका विषयमा पनि चर्चा गरौँ न सर।
0: हुन्छ, ल दुवैजनाले सुन्नु है त। नेल्सन मण्डेलाको नेतृत्वमा भएको रङ्गभेदी र जातिभेदी आन्दोलन सफल भयो। नेल्सन मण्डेलाको व्यक्तित्व र असल कर्मले पुरा विश्वलाई प्रभावित बनायो।
1: उनले अरू पनि योगदान दिएका छन् सर, म भनौँ अब।
0: हुन्छ, भन्नुहोस् त प्रशान्त।
1: उनले दक्षिण अफ्रिकामा चलिरहेको द्वन्द्व अन्त्य गरी शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे।
0: हो हो, यसबाहेक उनले दक्षिण अफ्रिकालाई आक्रान्त बनाइरहेको एचआइभी एड्सका विरुद्ध पनि नेल्सन मण्डेलाले अभियान चलाए। यसै गरी नेल्सन मण्डेला कङ्गो बुरुन्डी सहितका अफ्रिकी देशमा शान्ति स्थापना गर्ने प्रक्रियामा समेत सहभागी रहे। यिनै हुन् नेल्सन मण्डेलाले प्रमुख योगदान गरेका क्षेत्रहरू। बुझ्नुभयो त?
1: बुझ्यौ सर।
2: अब म नेल्सन मण्डेलाका केही महत्त्वपूर्ण विचारहरू भनौँ सर।
0: हुन्छ, भन्नुहोस् त डोल्मा।
2: ल म भन्छु है त। सबैभन्दा गाह्रो काम समाजलाई बदल्नु होइन, आफैलाई बदल्नु हो। स्वतन्त्रता हुनु भनेको बन्धनबाट मुक्त हुनु मात्र होइन, अरू मानिसहरूको स्वतन्त्रतालाई सम्मान र अभिवृद्धि गर्दै जिउन सक्नु पनि हो।
1: अरू म भनौँ है सर?
2: ल ल भन न।
1: म कहिले हार्दिन, म या त जित्छु या सिक्छु। शिक्षा एउटा यस्तो सशक्त हतियार हो जसले विश्व बदल्न सक्छ।
2: उनका अरू पनि महत्त्वपूर्ण विचारहरू छन्। अब म भन्छु है त, तपाईँ कुनै व्यक्तिसँग कुरा गर्दा उसले बुझ्ने भाषाको प्रयोग गर्नुभयो भने उसले बुझ्न सक्छ, तर यदि तपाईँले उसँग उसकै मातृभाषामा कुरा गर्नुभयो भने उसको दिलमा गएर बस्छ। बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरको बावजुद अघि बढ्छ।
0: आहा, स्याबास, कति राम्रोसँग भन्नुभयो तपाईँहरूले।
2: अब कसको बारेमा छलफल गर्ने सर?
1: अब हामी मलाला युसुफजाईको छोटो परिचय र उनको योगदानको बारेमा चर्चा गरौँ।
0: हुन्छ हुन्छ, भइहाल्छ नि। ल म भन्छु, सुन्नुहोस् है त दुवैजनाले।
1: हुन्छ सर।
0: मलाला युसुफजाईको जन्म सन् 1997 जुलाई 12 पाकिस्तानको स्वायत्त उपत्यकाको मिङ्गोरामा भएको हो, जुन अहिले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लामा पर्दछ। त्यस स्थानलाई सन् 2007 तालिबानले आक्रमण गरी नियन्त्रणमा लियो। तालिबानले नियन्त्रणमा लिएको क्षेत्र र उसको प्रभाव रहेको क्षेत्रमा कडा इस्लामिक कानुन लागू गर्यो।
2: अनि त्यहाँ त उनीहरूले बालिकाहरूलाई विद्यालय जान पनि रोक लगाए होइन सर?
0: हो डोल्मा, त्यस स्थानमा तालिबानले बालिकाहरूलाई विद्यालय जान प्रतिबन्ध लगाए। मलाला युसुफजाईले छात्रा शिक्षामा प्रतिबन्ध लगाउने तालिबानको अभियानको विरोध गरिन्।
1: मलाला युसुफजाईलाई त उनीहरूले गोली पनि हाने है?
0: हो प्रशान्त, मलाला युसुफजाईले तालिबानको धम्कीको बावजुद पनि बालबालिकालाई शिक्षित गर्ने अभियान चलाइन्। महिला शिक्षाको वकालत गरे बापत उनलाई तालिबानले गोली हानी हत्या गर्ने प्रयास समेत गर्यो, तर उनी आक्रमणबाट बच्न सफल भइन्।
2: त्यसैले मलाला युसुफजाई पाकिस्तानी महिला शिक्षा तथा बाल अधिकार अभियन्ता हुन् होइन त?
1: हो ठिक हो।
0: सन् 2011 अन्तर्राष्ट्रिय स्तरमा बाल अधिकारको वकालत गर्ने संस्था किड्स राइट्स फाउन्डेसनले मलाला युसुफजाईलाई अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारका लागि नामाङ्कन गर्यो। त्यसै गरी उनलाई सन् 2013 भाइटल भोइसेस ग्लोबल लिडरसिप एवार्ड, इन्टरनेसनल पिस एवार्ड, क्लिन्टन ग्लोबल सिटिजन एवार्ड, इन्टरनेसनल इक्वालिटी एवार्ड, नेसनल युथ पिस पुरस्कार पनि प्रदान गरियो।
2: उनले नोबेल शान्ति पुरस्कार पनि पाइन है?
0: हो डोल्मा, उनले सन् 2014 नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल भइन्। त्यति मात्रै कहाँ हो र, मलाला युसुफजाई नोबेल पुरस्कार पाउने हालसम्मकै सबैभन्दा कम उमेरकी व्यक्ति पनि हुन्।
2: यति सानै उमेरमा पनि कस्तो राम्रो काम है, त्यही माथि नोबेल शान्ति पुरस्कार पनि।
1: अब मलाला युसुफजाईको योगदानको पनि चर्चा गरौँ है।
0: ल हुन्छ, तपाईँहरूले नै केही भन्नुहुन्छ कि मैले भनौँ?
2: सरले नै बताइदिनुहोस् न।
0: ल हुन्छ, सुन्नुहोस् है त दुवैजनाले, मलाला युसुफजाईको योगदानको विषयमा।
3: हुन्छ सर।
0: मलाला युसुफजाईले छात्रा शिक्षामा प्रतिबन्ध लगाउने तालिबानको अभियानको विरोध गरिन्। उनले लेख र अन्तर्वार्ता मार्फत छात्रा शिक्षाका लागि सबैमा अपिल गरिन्। त्यसै गरी शिक्षामा विश्वव्यापी पहुँच विषयमा उनले संयुक्त राष्ट्रसङ्घमा मन्तव्य पनि दिइन्। त्यस्तै मलाला फाउन्डेसन मार्फत मलालाले विभिन्न देशमा रहेको शरणार्थी छात्राहरूका लागि विद्यालय पनि स्थापना गरिन्। बुझ्नुभयो त?
3: बुझ्यौँ सर।
1: नेल्सन मण्डेला र मलाला युसुफजाईको जीवनीबाट के कस्ता प्रेरणा प्राप्त हुन्छन्, यस विषयमा पनि छलफल गरौँ न है।
0: हुन्छ। उनीहरूको जीवनीबाट हामीले पाउने प्रेरणा धेरै छन्। जस्तै अन्यायको विरोध गर्नुपर्छ, विभेदको अन्त्य गर्न आवाज उठाउनुपर्छ, सामाजिक न्यायका लागि निरन्तर लागिरहनुपर्छ, उद्देश्य असल भएपछि सफलता अवश्य प्राप्त हुन्छ, लैङ्गिक विभेद, रङ्गभेद एवं रूढिवादी परम्पराको अन्त्य गर्नुपर्छ, स्वतन्त्रता र स्वाधीनताका लागि लड्नुपर्छ, निरङ्कुश तन्त्रको अन्त्य हुनुपर्छ, समतामूलक समाज निर्माण गर्नुपर्छ।
2: त्यसै गरी जस्तो सुकै कठिन परिस्थितिमा पनि धैर्य र साहसपूर्वक काम गर्नुपर्छ। कुनै पनि कार्य गर्नका लागि लगनशीलता, प्रतिबद्धता र दृढ इच्छाको आवश्यकता पनि पर्दछ। यिनै होइनन् त सर?
0: हो, यिनै हुन् डोल्मा।
1: यस्ता अन्तर्राष्ट्रिय व्यक्तित्वलाई सम्मान गर्न के गर्नुपर्छ?
0: अन्तर्राष्ट्रिय व्यक्तित्वलाई सम्मान गर्न अन्तर्राष्ट्रिय व्यक्तित्वहरूले गरेका योगदान जस्तै आफूले पनि गर्न प्रयास गर्नुपर्छ। अन्तर्राष्ट्रिय व्यक्तित्वहरूलाई सहयोग हुने वातावरण पनि मिलाउनुपर्छ।
2: अनि अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको योगदानलाई प्रचार प्रसार गरी समुदायलाई पनि सोही मार्गमा डोर्याउनुपर्छ।
0: त्यसै गरी अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको अभियानलाई समर्थन गर्दै उक्त अभियान सफल पार्न सबैले सहयोग गर्नुपर्छ। बुझ्नुभयो त?
3: बुझ्यौँ सर।
2: आजको कक्षामा त राम्रोसँग छलफल गर्न पाइयो,
1: रमाइलो पनि भयो, नयाँ कुरा सिक्न पनि पाइयो।
2: अब अन्य पाठ पनि यसै गरी छलफल गर्दै पढ्नुपर्छ है।
1: हो, त्यसै गरौँला।
0: ल त विद्यार्थी भाइ बहिनीहरू, आजको लागि यति नै गरौँ, घन्टी पनि लाग्यो। तपाईँहरूसँग केही जिज्ञासा भए अर्को कक्षामा फेरि चर्चा गरौँला है त।
3: हुन्छ सर, धन्यवाद सर।
4: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
5: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढौँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
6: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
7: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
8: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
7: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
8: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
7: भनेपछि त अलि सचेत नै पो हुनुपर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
8: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
7: हजुर, बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: सेतो पुतलीदेखि सावधान रहौ।
12: साँपु कस्तो रोग हो?
11: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
12: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
11: साँपु रोग के कारणले लाग्छ?
12: हालसम्म सेतो पुतली मोठलाई साँपुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
11: साँपु रोगका लक्षणहरू के हुन्?
12: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
11: उज्यालोमा हेर्न नसक्नु,
12: आँखा दुख्नु,
11: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
12: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
11: साँपुको रोकथाम कसरी गर्ने?
12: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
11: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
12: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
11: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
12: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
11: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
12: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। राष्ट्रिय सभाद्वारा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पारित। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित 3 जनाको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिने कास्की जिल्ला अदालतको आदेश। महोत्तरीमा 4 बालिकाको डुबेर मृत्यु। हर्मुजबारे अमेरिका इरान सम्झौता अझै अनिश्चित रहेको संयुक्त अरब इमिरेट्स युएईको दावी। र आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा अमेरिका विरूद्ध नेपालको शानदार जित। समाचार विस्तारमा। राष्ट्रिय सभाको आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पारित भएको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विधेयकले समुदाय स्तरमा प्रचलनमा रहेका परम्परागत ज्ञान र सांस्कृतिक सम्पदाको संरक्षण तथा पुस्तान्तरण गर्ने अधिकार सुनिश्चित गर्ने बताउनुभयो। विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले नेपाल सरकारको 2010 नै अभौतिक सांस्कृतिक महासन्धिको पक्ष राष्ट्र भएकोले त्यस महासन्धिका प्रावधानहरू कार्यान्वयनमा ल्याउन विधेयक आवश्यक रहेको बताउनुभयो। यस्तै बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबल भएको छ। यसअघि राष्ट्रसभाको आजको बैठकमा बोल्ने सांसदहरूले बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिको अभाव भएकोमा सरकारको ध्यान आकर्षण गराउनुहुँदै अत्यावश्यक औषधिको अभाव हुन नदिन प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो। यस्तै सांसदहरूले राष्ट्रिय सभामा रिक्त 2 सदस्यको तुरन्त पदपूर्ति गर्न, होल्डिङ सेन्टरमा रहेका विस्थापित सुकुम्बासीको समस्या छिटो समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 13 गते बुधबार दिउँसो 1:15 बस्नेछ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मध्य प्रदेशसभाबाट आज विश्वासको मत लिनुभएको छ। मध्य प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवको पक्षमा 62 प्रदेशसभाका सदस्यहरूले विश्वासको मत दिनुभएको हो। मुख्यमन्त्रीले राख्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा 36 प्रदेशसभाका सदस्यहरूको मत परेको। मध्य प्रदेशसभाका सभामुख राम आशिष यादवले प्रदेशसभा बैठकमा घोषणा गर्नुभयो। प्रदेशसभाको आजको बैठकमा 100 प्रदेशसभाका सदस्यहरूको उपस्थिति थियो। नेपाली कंग्रेसका प्रदेश सभापति समेत रहनुभएका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाली कांग्रेसका 22, नेकपा एमालेका 24, नेपाली कम्युनिष्ट पार्टी 15 र नेपाल संघीय समाजवादी पार्टी नेपालका 1 प्रदेशसभाका सदस्यहरूले विश्वासको मत दिनुभयो। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने सहित गितेन्द्र बाबु राई जीवी र छविलाल जोशीको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिन आदेश गरेको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले सहकारी ठगी तर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहने गरी संशोधन गरिएको कास्की जिल्ला अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले दिएको निवेदनमा लामिछाने सहित अन्य प्रतिवादीमाथि लगाइएको संगठित अपराध, सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर तथा राष्ट्र ब्याङ्क सम्बन्धी कसुर अन्तर्गत अभियोग अब नलाग्ने गरी संशोधन हुने अदालतको आदेश छ। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2083 सचिवालयले आम नागरिकसँग राय सुझाव माग गरेको छ। संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यदलले 7 दिनभित्र लिखित सुझाव माग गरेको हो। कार्यदलले विभिन्न राजनैतिक दलबाट लिखित सुझाव लिएर छलफल गरिसकेको छ। कार्यदलले विभिन्न समयमा संविधानविद, कानूनविद, वरिष्ठ अधिवक्ता, पूर्व प्रशासक, पूर्व कूटनीतिज्ञ, संचारकर्मी र राजनीति व्यक्तित्वहरूसँग पनि छलफल गरी सुझाव संकलन गरिसकेको जनाएको छ। महोत्तरीमा डुबेर 4 बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज जिल्लाको मनरासिसुवा नगरपालिका 7 सर्पल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरू 12 स्नेहा कुमारी र 6 शिवानी कुमारी तथा अजीब नदाफकी छोरी 12 अफसाना खातुनको डुबेर मृत्यु भएको हो। सर्पल्लो गाउँकी तिनै बालिका आज दिउँसो अङ्कुशी र जङ्गा नदीको दोभानमा नुहाउन गएका बेला खुट्टा चिप्लेर नदीमा खस्दा डुबेका थिए। यसै गरी गौशाला नगरपालिका चार रजखोर गाउँ बस्ने नरेश महतोकी छोरी 2 वर्षीय दीपिका कुमारीको घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले बताउनुभयो। सांसदहरूले कारागार तथा प्रहरी हिरासतको अवस्थामा सुधार, कैदी बन्दीमाथिको विभेद, हिरासतभित्र हुने मृत्यु तथा मानवाधिकार उल्लङ्घनका घटनाका विषयमा गम्भीर बन्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिको आजको बैठकमा सांसदहरूले देशका अधिकांश कारागारमा क्षमता भन्दा 5 गुणासम्म बढी कैदीबन्दी राखेर सञ्चालन भइरहेको बताउनुभयो। सांसदहरूले कारागारलाई केवल सजाय दिने स्थान नभई सुधार र पुनर्स्थापनाको केन्द्र बनाउनु पर्नेमा जोड दिनुभयो। बैठकमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अनुसन्धान प्रणालीलाई आधुनिक शैलीमा लैजानु आवश्यक रहेको बताउनुभयो। हिरासतको अवस्था दयनीय रहेको स्वीकार गर्दै महानिरीक्षक कार्कीले भेन्टिलेसन हटाउने तथा उजुरी प्रणालीलाई प्रविधि मैत्री बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेकाले ढुक्क भएर काम गर्न निर्माण व्यवसायलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले आज सिंहदरबारमा आयोजना गरेको मध्य पूर्वमा जारी युद्धका कारण सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्याबारेको छलफलमा मन्त्री लम्सालले निर्माण सामग्रीको मूल्य समायोजन ऐन कानून अनुसार हुने र निर्माण व्यवसायको समस्या सरकारले बुझेको बताउनुभयो। सरकारले संचार माध्यमलाई पारदर्शी बनाउन केही महत्वपूर्ण प्याकेज ल्याउने तयारी गरेको जनाएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकारलाई समेत जवाफदेही बनाउने, संचार माध्यम आफै पनि जवाफदेही हुनुपर्ने बताउनुभयो।
1: हामीलाई एउटा अकाउन्टेबल र फुल्ली रेस्पोन्सिबल मिडिया चाहिएको छ। त्यस्तो अकाउन्टेबल र फुल्ली रेस्पोन्सिबल मिडियाले चाहिँ लोकतन्त्रलाई के गर्न सक्छ, बलियो बनाउन सक्छ, र सरकारलाई पनि के गर्न सक्छ, अकाउन्टेबल। मलाई जवाफदेही बनाउनको लागि पहिला मिडिया जवाफदेही हुनुपर्छ। सरकार त जवाफदेही हुनै पर्छ, तर जसले जवाफदेही बनाउनु पर्ने हो उनै जवाफदेही भएन भनेदेखि संचारकर्मी मित्रहरूकै लागि यो मिडियामा केही न केही काम गर्न जरुरी छ। म एउटा प्रतिबद्धता तपाईँहरूलाई गर्न चाहन्छु। आज अकाउन्टेबल जर्नलिजमको लागि सरकारले केही प्याकेज ल्याउँदैछ। यो देशमा राम्रा मिडिया कर्मीहरू नै नभएको हो र हुनुहुन्छ, धेरै हुनुहुन्छ, तर यो क्षेत्रलाई नै एकदमै सफेद र राम्रो बनाऊ भन्ने चाहना मात्रै हो।
0: डिजिटल नेपालको अभियानलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री डाक्टर तिमिल सिन्हाले मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूको पुनर्संरचनाका लागि विस्तृत अध्ययन भइरहेको र सरकारले नेपालको आफ्नै स्याटेलाइटका लागि पनि प्रयास गरिरहेको बैठकमा जानकारी दिनुभयो। नेपाल मेडिकल काउन्सिलले कानून विपरीत आफ्नो नामका अगाडि प्रयोग गरिएको डाक्टर शब्द हटाउन निर्देशन दिएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले जुनसुकै विधाका स्वास्थ्य कर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि नियम विपरीत डाक्टर शब्द प्रयोग गर्ने गरेको पाइएकाले उक्त डाक्टर शब्द 15 दिनभित्र हटाउन निर्देशन दिएको हो। काउन्सिलले स्वदेश वा विदेशका विभिन्न विश्वविद्यालयबाट प्रमाणपत्रमा डाक्टर शब्द उल्लेख भई शैक्षिक उपाधि प्राप्त गर्नुको अर्थ स्वतन्त्र रूपमा चिकित्सकीय अभ्यास गर्ने नभएको बताएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
2: एसई सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सरकारले संगीत रोयाल्टी प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्ति सम्बन्धी विवाद, गुनासा र प्रणालीगत समस्याको अध्ययन गर्न जाँचबुझ समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको ध्यान आकर्षणपछि लक्ष्मण भिडारी शेषको अध्यक्षतामा 5 सदस्यीय समिति गठन गरेको हो। मन्त्रालयले समितिलाई गठन भएको मितिले 10 दिनभित्र आवश्यक सिफारिस सहित प्रतिवेदन पेश गर्न कार्यादेश दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच स्ट्रेट अफ हर्मुजलाई स्वतन्त्र गर्ने सम्झौतामा पुग्ने सम्भावना अझै अनिश्चित रहेको संयुक्त अरब इमिरेट्स युएईका एक वरिष्ठ अधिकारीले बताएका छन्। हर्मुज घाटी खुला गर्ने सम्झौतामा पुग्न 50-50 मात्र सम्भावना रहेको युएईका राष्ट्रपतिका सल्लाहकार अनवर गागार्सले बताउनुभयो। गार्गासले प्रागमा ग्लोबसेक फोरमलाई सम्बोधन गर्ने क्रममा तेहरानलाई मध्य पूर्व युद्धको कमजोर युद्ध विरामको समयमा वार्तालाई पटक पटक रोक्ने, सुरु गर्ने र बढी सौदाबाजी नगर्न आग्रह गर्नुभयो। अमेरिकी सैन्य सुविधाहरू रहेको तेलको धनी युएईलाई फेब्रुअरी 28 सुरु भएको 40 दिनको युद्धको क्रममा करिब 3,300 ड्रोन र मिसाइलहरूले निशाना बनाएको पनि गार्गासले जानकारी दिनुभयो। उत्तर एटलान्टिक सन्धि संगठन नेटोभित्र युरोपको सुरक्षा रणनीति र अमेरिकी सैन्य उपस्थितिबारे बहस तीव्र भइरहेका बेला नेटो प्रमुखले पोल्याण्डमा 5,000 अमेरिकी सेना तैनात गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणालाई स्वागत गर्नुभएको छ। नेटोका महासचिव मार्क रुटले स्वीडेनमा गठबन्धनका विदेश मन्त्रीहरूको बैठक शुरू हुनुअघि पत्रकारहरूसँग कुरा गर्दै उक्त निर्णयलाई सकारात्मक रूपमा लिएको बताउनुभयो। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
5: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वृद्धिका लागि उत्पादनमूलक क्षेत्रमा आन्तरिक तथा वैदेशिक ऋणको उपयोग गरिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले उद्यम मैत्री, निजी क्षेत्र मैत्री र लगानी मैत्री वातावरण निर्माण गरी अर्थतन्त्रलाई सुदृढ बनाउने प्रयास भइरहेको बताउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 बजेट तर्जुमा बारे छलफल गर्न बसेको समितिको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले बजेटलाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सिंचाई, ट्रान्समिसन लाइन, खानेपानी जस्ता निरन्तर सञ्चालनमा रहेका आयोजनाहरूलाई प्राथमिकतामा राखी 60% भन्दा बढी काम सम्पन्न भइसकेका आयोजनाहरूमा पर्याप्त रकम विनियोजन गरी यसै वर्षभित्र सम्पन्न गर्ने व्यवस्था गरिने बताउनुभयो। सोही अवसरमा अर्थमन्त्री डाक्टर वाग्लेले स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन आगामी आर्थिक वर्षको बजेटमा यसको पुनर्संरचना गरिने बताउनुभयो। बैठकमा सांसदहरूले शिक्षा, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा लगानी वृद्धि गर्दै सरकारी सेवाको गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो। यस्तै बैठकमा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले आन्तरिक तथा वैदेशिक ऋणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। परियोजना बैङ्कमा हालसम्म दर्ता भएका परियोजनाको संख्या 4,391 पुगेको छ। बैङ्कमा 390 नयाँ परियोजना थपिएका छन्। आर्थिक वर्ष 2081-82 6 चैत्र 22 126, वैशाख 10 गते 130, वैशाख 15 गते 31 र जेठ 4 गते मात्रै 103 आयोजनाहरू बैङ्कमा दर्ता भएका छन्। परियोजना बैङ्कमा रहेका आयोजना मध्ये कर्मागत 92 र अध्ययनका क्रममा रहेका 3,909 रहेको अर्थ मन्त्रालयले जनाएको छ। नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार गरेको नियमित पत्रकार सम्मेलनमा भारतीय चिया बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जनाएको हो।
0: अब खेल समाचार अझै बमबाट।
6: आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले 122 रनको शानदार जित निकालेको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिका 41 ओभर 2 बलमा 195 रनमा समेटियो। अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक 56 रन बनाए पनि जितका लागि प्राप्त हुन सकेन। बलिङमा नेपालका सन्दीप लामिछानेले 3, दिपेन्द्र सिंहैरी, ललित राजवंशी र गुलशन झाले समान 2 विकेट लिँदा सोमपाल कामीले 1 लिए। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित 50 ओभरमा 8 गुमाएर 317 रन बनाएको थियो। नेपालका लागि ईशान पाण्डे र उपकप्तान दिपेन्द्र सिंह हरिले अर्धशतक बनाए। ईशानले 84 रनको उत्कृष्ट ब्याटिङ गरे। ईशानले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग 110 रनको शतकीय साझेदारी गरे। कप्तान रोहित 46 रन बनाएर आउट भए। त्यसअघि आरिफ शेख र कुशल फुर्तेलले 69 रनको ओपनिङ साझेदारी गरेका थिए। कुशलले 29 र आरिफले 43 रनको योगदान दिए। आक्रमक ब्याटिङ गरेका दिपेन्द्रले 59 रन बनाए। गुलशन झा 15, नन्दन यादव 1 र सुमपाल कामी 5 रनमा आउट भए। आरिफ शेख 17 रनमा अपजित रहे। बलिङमा अमेरिकाका शुभम रञ्जित 2, मिलिन्द्र कुमार र रुसिल उर्गाकले 1-1 विकेट लिए। जितपछि 8 राष्ट्र सहभागी रहेको लिग 2 नेपाल 28 खेलमा 24 अङ्क जोड्दै 5 स्थानमा छ। पराजित अमेरिकाको भने 38 अङ्क रहेको छ। यसका साथै यस चक्रको लिगका सबै 12 घरेलु खेल नेपालले पुरा गरेको छ। नेपालले 12 मध्ये 7 घरेलु खेलमा जित हासिल गर्यो। अब नेपालले लिग टूको अर्को श्रृङ्खला नेदरल्यान्ड र ओमनमा खेल्नेछ।
0: अब मौसम। आज राति कोशी मधेस बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रिय सभाद्वारा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पारित। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित 3 जनाको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिने कास्की जिल्ला अदालतको आदेश। महोत्तरीमा 4 बालिकाको डुबेर मृत्यु। हर्मुजबारे अमेरिका इरान सम्झौता अझै अनिश्चित रहेको संयुक्त अरब इमिरेट्स युएईको दावी र आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा अमेरिका विरुद्ध नेपालको शानदार जित। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। यो कार्यक्रमलाई हरेक हप्ताको शुक्रबार बिहान 8 बजेको अङ्ग्रेजी समाचार पछि र पुनः प्रसारणका रूपमा शुक्रबार बेलुका 9 बजेको समाचार पछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट मिडियम वेभका सबै फ्रिक्वेन्सीहरू, देशका विभिन्न ठाउँमा रहेका रेडियो नेपालका एफएम फ्रिक्वेन्सीहरू 98, 100 र 103 MHz सुन्न सक्नुहुनेछ। साथै विश्वको जुनसुकै ठाउँमा बसेर रेडियो नेपाल .gov.np मा लगइन गरेर सुन्न सक्नुहुनेछ। तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत गर्छु। आजको कार्यक्रममा हामी पाठेघर तथा पाठेघरको मुखको क्यान्सरको बारेमा कुराकानी गर्नेछौँ। आज यस विषयमा कुराकानी गर्नका लागि यसै विषयका विषयविज्ञ डाक्टर, वरिष्ठ स्त्रीरोग तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अन्जु श्रेष्ठ आजको हाम्रो अतिथि हुनुहुन्छ। उहाँ नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
1: नमस्ते
0: डाक्टर साहब। आज हामीले विशेष गरी पाठेघर र पाठेघरको मुखको क्यान्सरको विषयमा कुराकानी गर्न खोजिरहेका छौँ। यो महिलामा के कस्ता समस्याहरू आउने गर्छन् त्यसबाट आजको संवाद प्रारम्भ गरौँ न।
1: मेडिसिनमा भन्नु न, यसमा महिलाहरूमा समस्याहरू त अब हाम्रो टाउकोदेखि खुट्टासम्म हरेकमा आउने धेरै नै समस्याहरू देखिएका छन्। तर अब जुन हिसाबले म अब स्त्री रोग र क्यान्सर रोग विशेषज्ञको हिसाबले कुरा गर्ने हो भने अहिले महिलाहरूमा नेपालको सन्दर्भमा बढी मात्रामा जुन बढी क्यान्सर देखिएको भनेको चाहिँ एउटा पाठेघरको मुखको क्यान्सर, जसलाई सर्भाइकल क्यान्सर भनिन्छ, र दोस्रो अर्को अझै भयावह रूपमा अलि बढी देखिएको चाहिँ स्तन क्यान्सरहरू पनि अहिले चाहिँ अलि बढी मात्रामा देख्न सुरु भएको छ।
0: महिलामा सामान्यदेखि क्यान्सरसम्मका समस्याहरू आउँछन्, पैतालादेखि अब शिरसम्मका कुरा आए। अब हामी यी सामान्य कुराहरूलाई छोडेर आज एउटा क्यान्सर रोग विशेषज्ञ डाक्टर हाम्रो बिचमा हुनुभएको हुनाले हामी यो क्यान्सर भनेको के हो र कस्तो अवस्थामा क्यान्सर रोग लाग्छ डाक्टर साहब?
1: यस्तो छ, अहिलेसम्म चाहिँ अब यही कारणले गर्दाखेरि चाहिँ क्यान्सर हुन्छ भनेर पत्ता लागेको छैन। कुनै पनि शरीरको कुनै पनि अङ्गमा क्यान्सर लाग्छ। क्यान्सर भन्नाले चाहिँ कुनै एउटा सानो जुन टिस्यु भनिन्छ, हाम्रो एउटा सेल चाहिँ त्यो चाहिँ अनियन्त्रित रूपमा चाहिँ यो वृद्धि हुँदै जाने हो, वृद्धि हुँदै जान्छ र त्यो त्यही ठाउँमा मात्र नभइकन शरीरको सबैतिर फैलिने उनीहरू त्यति शक्ति हुन्छ त्यसमा चाहिँ। त्यो भएपछि चाहिँ यो क्यान्सर यदि हामीले लेमन टर्ममा कुरा गर्ने हो भने चाहिँ त्यही कारणले कुनै पनि ठाउँकोबाट चाहिँ कुनै अनियन्त्रित रूपमा कोशिकाहरू बढ्न थालेपछि चाहिँ त्यसलाई क्यान्सरको रूपमा जान्छ।
0: जस्तो अब स्तन क्यान्सर र पाठेघरको मुख अथवा पाठेघरको क्यान्सर चाहिँ बढी रूपमा देखिएको छ भनेर भन्नुभयो। आज हामी पाठेघर तथा पाठेघरको मुखको क्यान्सरको विषयमा केन्द्रित भएर छलफल गरौँ। अब यो पाठेघर तथा पाठेघरको मुखको क्यान्सर हुने कारण चाहिँ के हुन् त डाक्टर साहब?
1: हो, हुन त अब मैले धेरैवटा कुराहरूकोमा छ कि यो के कारणले के क्यान्सर हुन्छ भनेर छैन, तर पनि धेरै जस्तो क्यान्सरहरू जस्तै के गरिकन लङ्स क्यान्सर भयो, त्यो चाहिँ चुरोट धेरै खायो भने हुने, अथवा तपाईँको यो स्टोमक क्यान्सरहरू भन्ने चाहिँ धेरै जस्तो पोलेको मासुहरू या त रिपिटेडली अल्सरहरू भयो, अनि त्यस्तै गरिकन मुखको चाहिँ चुरोट खाने, यो गुर्खाहरू खाने त्यसले गर्दा हुन्छ त्यो भन्ने चाहिँ छ। तर जरुरी छैन कि जस्तै सबै चुरोट खाने लङ क्यान्सरै हुन्छ भन्ने छैन। एउटा चाहिँ अरू पत्ता नलगाए पनि यो पाठेघरको मुखको क्यान्सर, जसलाई हामीले सर्भाइकल क्यान्सर भन्छौँ, त्यो चाहिँ अलमोस्ट 97% चाहिँ एउटा ह्युमन प्यापिलोमा भाइरस भन्ने हुन्छ, एचपिभी डिएनए भाइरसको कारणले गर्दा चाहिँ पाठेघरको मुखको क्यान्सर हुन्छ भनेर चाहिँ पत्ता लागिसकेछ।
0: अब यो एउटा किटाणुको कारणले भन्ने भयो, भाइरस भनेपछि एउटा किटाणु अथवा जीवाणुको कारणले अब यो क्यान्सर लाग्ने भयो। अब एउटा गाउँ ठाउँमा यहाँले भन्नुभयो नि, एउटा लेम्यानको हिसाबले सोचिरहँदा, एउटा सर्वसाधारण आम नागरिकको हिसाबले सोचिरहँदाखेर अब पाठेघरको मुखको क्यान्सर भयो कि मलाई भनेर एउटा महिला आमा दिदी बहिनी अथवा घर परिवारले कसरी आकलन गर्न सक्छौँ, यसले केही लक्षणहरू देखाउने गर्छ डाक्टर साहब?
1: हामी यसो गरौँ, अब यो जुन पाठेघरको मुखको सर्भाइकल क्यान्सरको हामी 3 भागमा डिभाइड गरेर कुरा गर्दा सजिलो हुन्छ। अब एउटा चाहिँ के कारणले हुन्छ एउटा भयो होइन, जुन भने यो चाहिँ कसो भने एटलिस्ट सर्भाइकल पाठेघरको चाहिँ 97% चाहिँ पाठेघरको मुखको ह्युमन प्यापिलोमा भाइरसले गर्दा हुन्छ। अब सबैजनालाई चाहिँ अलिकति तर्सिन्छ, कसो हुन्छ नि एचपिभी डिएनए भन्नु र जुन यो हुन्छ नि हाम्रो एचआइभी लाग्ने जस्तो यो अरू हुन्छ नि सेक्सुअली एक्टिभ भन्नु न त्योसँग हामीले तुलना गरौँ। एचपिभी भाइरस चाहिँ के हो भन्दाखेरि यो चाहिँ एक त सय प्रकारको हुन्छ र कोही पनि बिहे भएर र सम्बन्ध भइसकेपछि चाहिँ सबैलाई लाग्ने भाइरस हो। नर्मल हाम्रो रुगाखोकी जस्तो लाग्छ नि, रुगाखोकी लागेको जस्तै गरिकन यदि सेक्सुअली एक्टिभ भइसकेपछि या त बिहे भइसकेपछि यो सबैलाई लाग्ने हो। अब सय प्रकारमा सबभन्दा डर लाग्दो चाहिँ 16 र 18 हुन्छ, भन्दा बढी चाहिँ त्यो चाहिँ 70% सर्भाइकल क्यान्सर चाहिँ 16 र 18 गर्छ। त्यो पनि धेरैलाई लाग्न सक्छ 16 र 18, तर हाम्रो बडीको जस्तै हुन्छ नि हामीले कतिचोटि भन्छ रुगाखोकी लागेकोमा औषधि खायो भने चाहिँ 1 हप्तामा हो, खाएन भने चाहिँ 7 दिनमा ठिक हुन्छ भने जस्तै यो हाम्रो बडीको इम्युनिटीले आफैले नै ठिक गर्ने हो। जस्तै तपाईँको यदि एचपिभी लाग्यो भने चाहिँ अरूहरूले जस्तो एचआइभी भएको जस्तो या त धेरै त्यस्तरी सोचिराख्नु पर्दैन, नर्मल रुगाखोकीको भाइरस जस्तै यो पनि लाग्ने नै हो। तर जसको शरीरमा चाहिँ 30 वर्ष नागिसक्दा पनि यो भाइरस बसिराख्यो भने चाहिँ यसको चाहिँ यो कसरी फेरि एकैचोटि क्यान्सर गराउँदैन। यो ह्युमन पेपिलोमा भाइरस पहिला प्री क्यान्सर गराउँछ, जसलाई चाहिँ CIN 1, 2, 3 भन्छ, र त्यस बेलामा पनि हामीले पत्ता लागेन, यसलाई उपचार गरेन भने अनि लामो पछि क्यान्सर गर्ने हो।
0: हजुर, जस्तो प्री क्यान्सर भन्नुभयो नि, त्यही बेलामा पत्ता लाउन सकियो भने क्यान्सरको जोखिमबाट बच्न सकियो। अब प्री क्यान्सर हुँदैछ कि भनेर यो टेस्टबाट मात्रै पत्ता लाग्ने हो कि अथवा हाम्रा शरीरले केही त्यस्तो लक्षणहरू देखाउने गर्छ नि?
1: यसको जुन अहिले नेपालमा हाम्रो जति पनि महिलाहरूमा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर हुनुको मेन एउटा विडम्बना भन्नु या के चाहिँ यो गाह्रो भनेको चाहिँ यसको लक्षण देखिँदैन। प्री क्यान्सरमा त कुनै लक्षणै हुँदैन, इभन क्यान्सरै भइसकेर पनि स्टेज 3 पनि कहिलेकाहीँ चाहिँ लक्षण नहुन सक्छ। त्यसैले अब अलिकति हामी लक्षणतिर जाउँ। अब कुन चाहिँ हुन्छ त भन्दाखेरि चाहिँ यदि सम्बन्ध राखिसकेपछि रगत जान्छ, जसलाई हामीले पोस्ट क्वाइटल ब्लिडिङ भन्छ, त्यो चाहिँ एकदमै भयावह भनेको तपाईँको पाठेघरको मुखमा घाउ छ र त्यहाँ सम्बन्ध राखेपछि रगत जान्छ। त्यसैले कहिले पनि कसैको पनि सम्बन्ध राख्ने बित्तिकै रगत गयो भने चाहिँ तुरन्त देखाइहाल्नुपर्छ, यो एउटा लक्षण। दोस्रोको भनेको चाहिँ अब महिलाहरू, दिदी बहिनी, हामी सबैजनाको लागि चाहिँ धेरै जस्तो अलिअलि सेतो पानी सबैको नै गइरहेको हुन्छ, चिलाउने सेतो पानी, त्यो चाहिँ सिम्पल हाम्रो एसटिडी भन्छौँ होइन, एउटा इन्फेक्सनहरू भइराख्ने हुन्छ। तर लामो समयसम्म पनि तपाईँको सेतो पानी बगिराख्यो, एकदमै गनाउने पानी बगिराख्यो, बारम्बार औषधिहरू प्रयोग गरेर पनि निको भएन, पानी बगिराख्यो, यस्तो अवस्थामा पनि तुरुन्त देखाउँछ, किनभने यो एउटा पनि लक्षण हुनसक्छ। दुखाइ चाहिँ हुँदैन, लेट स्टेजमा मात्रै दुखाइ हुन्छ, किनभने हाम्रो पाठीघरको मुखमा त्यस्तो नर्भ सप्लाई हुँदैन, त्यसले गर्दाखेरि क्यान्सर स्टेज 3 पुगेपछि मात्रै, पाठीघरको मुखको चाहिँ क्यान्सर स्टेज 3 पुगेपछि मात्रै अनि बल्ल अनि यसले दुखाइ हुन्छ। त्यसै कारणले र अर्को चाहिँ महिनावारीको बीचमा पनि कसै कसैको चाहिँ रगत जान सक्छ, तर जरुरी छैन जुन यो मैले भने जुन यो समस्याहरू हुनै पर्छ भने, कसै कसैको कतिवटा हामीले चाहिँ भेटेको छौँ कि महिलाहरू हाम्रोमा आउँदा एकैचोटि स्टेज 3 भइसकेको हुन्छ अथवा स्टेज 2 भइसकेको हुन्छ, तर के हुन्छ त भन्दाखेरि उहाँहरूको केही पनि मेरो समस्या नै थिएन, न सेतो पानी जाने न रगत जाने, त्यो केही पनि समस्या नभइकन पनि हुन चाहिँ सक्छ।
0: भनेपछि हामी यसरी बुझौँ, यो एचपिभी भाइरसका कारणले चाहिँ पाठेघरको मुखको क्यान्सर हुने गर्छ। यो चाहिँ एचपिभी भाइरस भनेका चाहिँ 100 प्रकारका छन्, 16 र 18 अलि खतरा होइन, यो चाहिँ अलि बढी खतरनाक किसिमका हुन्। त्यसर्थ अब हामीले के सोच्नु पर्यो भने, कसैलाई क्यान्सर भयो भने यौन सम्पर्कका कारणले भयो कि अथवा कुनै अन्य कारणले भयो कि भनेर कसैलाई नराम्रो दृष्टिकोणले हेर्न भन्दा सबैभित्र हुन्छ भनेपछि अब यसमा चाहिँ कसैले कसैलाई विभेद गरेर हेर्नुपर्ने आवश्यकता देखिएन।
1: त्यसैले क्यान्सर चाहिँ यो पाठीघरको मुखको क्यान्सर चाहिँ सबैलाई नै हुन्छ, तर युजली हामीले देखेको चाहिँ यौन सम्पर्कमा नभएको या त बिहे नभएको महिलाहरूमा चाहिँ देखिएको छैन, तर यो चाहिँ भनेको चाहिँ आफ्टर बिहे भइसकेपछि आबद्ध भइसकेपछि मात्रै देखिने क्यान्सर चाहिँ हो।
0: अब यसमा चाहिँ जस्तो जचाउनु पर्ने अवस्था, तुरन्त अलि सचेत हुनुपर्ने अवस्था चाहिँ सम्बन्धमा रहेपछि तुरन्तै रगत बग्यो अथवा रगत गयो भनेदेखि सेतो पानी जाने, गनाउने पानी जाने क्रम चाहिँ यदि औषधि खाँदा पनि होइन उपचार गर्दा पनि त्यो चाहिँ घटेन अथवा ठिक भएन भनेदेखि, र महिनावारीको बीचमा रगत जाने समस्या देखियो भने पनि अलिकति हामी सजग हुनु पर्यो, सचेत हुनु पर्यो। यो बाहेक पनि अब हामी सजग सचेत बन्नुपर्छ होला, किनभने अहिले यहाँले भन्नुभयो जस्तो लक्षणै नदेखिएर पनि यो हुनसक्छ भनेर भन्नुभयो। अब यो हुन नदिन हामीले केही गर्ने उपायहरू केही छन्? सकभर यो क्यान्सर लाग्न नदिने केही उपायहरू छन् होला डाक्टर साहब?
1: हो, त्यसैमा म आउँदैछु। यसकोमा चाहिँ हामीले 2 प्रिभेन्सन, जसले एउटा प्राइमेरी प्रिभेन्सन, अर्को सेकेन्डरी प्रिभेन्सनमा जान्छु। जुन प्राइमेरी प्रिभेन्सन भनेको चाहिँ पहिला जुन यो सबै खोपहरू लगायो नि नेपाल सरकारले पनि यो फ्रीमा भ्याक्सिनहरू दिएको छ र अब यस्तो हुन्छ यदि केही गरिकन हामीले यो यौन सम्बन्ध आबद्ध हुन या बिहे हुन अगाडि नै कलिलाई यो केटाकेटी बाबु नानी अब यसमा चाहिँ अहिले दिन चाहिँ खास दुवैलाई दिएको चाहिँ फाइदा हुन्छ तर अब हाम्रो लेभलमा सुरुमा गर्दा चाहिँ अहिले नानीहरूलाई मात्रै छौँ हामीले होइन त्यो सुरुमै भ्याक्सिन लगाइयो भने चाहिँ एसपिभीको इन्फेक्सन नै हुँदैन र क्यान्सर नहुने यो सम्भावना हुन्छ अहिले आएको चाहिँ हाम्रो जति पनि भ्याक्सिन चाहिँ 16 र 18 मात्रै दिएको भ्याक्सिन जति पनि आएको छ हुन त बाहिरतिर चाहिँ न्यानो भ्याक्सिन पनि भनेर आएको छ 9 अगेन्स्टमा त्यसले चाहिँ 97% प्रोटेक्सन दिन्छ भने यो 16 र 18 चाहिँ हाम्रो 70% त्यसैले फेरि भ्याक्सिन लाउँदैमा 100% प्रोटेक्सन चाहिँ होइन तर पनि 70% पनि हामीले गर्न सकेको त्यो पनि धेरै ठुलो नै भनेपछि जति पनि अहिले किनभने अस्ति पनि मेरोमा कुराहरू आइरहेको थियो कस्तो हुन्छ अलिक गाउँघरहरूमा चाहिँ जस्तै यो भ्याक्सिन ल्यायो भने बाँझो पाउनु हुन्छ अरे यो ट्रायलको भ्याक्सिन धेरै चिजहरूको जहिले पनि भ्याक्सिनको कुरामा जहिले नै नकारात्मक हुन्छ तर भ्याक्सिनको इफेक्टिभ राम्रै छ र सबैजनाले लगाउने हो एउटै कुरा मात्रै के भन्छु भने फेरि कतिजनाहरूले चाहिँ 40-45 वर्ष भइसकेर होइन अथवा अलरेडी इन्फेक्सन भइसकेपछि चाहिँ यो भ्याक्सिन त्यति प्रभावकारी हुँदैन त्यसैले जति सक्छ कलिलै उमेरमा लगाउनु भयो भने र धेरै हामी देख्छौँ 40-45 नागेपछि चाहिँ खासै हामीले तपाईँहरूलाई भ्याक्सिन लगाऊ भनेर चाहिँ हामी भन्दैनौँ
0: भनेपछि लगाउन चाहिँ सकियो यो चाहिँ जचाएर लगाउनु पर्ने जस्तो अहिले यहाँको कुराले हुन त यो भाइरस सबैमा नै हुन्छ भन्नुभयो यहाँले तैपनि 40-45 पछि लगाउँदा यो प्रभावकारी भएन जति सानो उमेर छ अथवा सम्बन्धमा नरहेको अवस्थामा लगाइयो भने त्यो अब प्रभावकारी भयो होइन त्यसपछि पनि लगाउन सकिने चाहिँ रहेछ होइन डाक्टर
1: यस्तो छ अब युजली चाहिँ हामीले 30-26 वर्ष त्यतिहरूसम्म चाहिँ लगाऊ भनेर भन्छौँ है तर युजली त्यसको त्यति प्रभावकारी हुँदैन किनभने यो भ्याक्सिनले चाहिँ भाइरस लागेर ट्रिटमेन्ट चाहिँ गर्दैन पहिल्यै नै रोकथाम चाहिँ गर्छ तर अलरेडी लागिसकेपछि चाहिँ यो ट्रिटमेन्टको हुँदैन बाहिरतिर चाहिँ ट्रायलहरू चाहिँ भइरहेछ चाहिँ भ्याक्सिनले गर्छ भनेर तर ट्रायल फेजमा मात्रै छ इभन कुनै पनि ठाउँमा यो भाइरसको ट्रिटमेन्ट भनेर प्रपरली चाहिँ आएको छैन
0: भनेपछि अब 40-45 वर्षको दिदीबहिनीहरूले चाहिँ जचाउन सक्नुहुन्छ जचाएर अवस्था हेरेर यहाँहरूको सिफारिस अनुसार लगाउने नलगाउने कुरा चाहिँ डिसिजन गर्न सकियो होइन अन्यले लगाउँदा राम्रो भयो यहाँले प्राइमेरीको बारेमा अलिकति भन्नुभयो अब सेकेन्डरी
1: यो चाहिँ के भन्छ जस्तै इभन हाम्रै पालमा पनि यो भ्याक्सिनहरू आएको थिएन र जति पनि अब अहिले बिहा भइसक्यो इभन 30 वर्ष नागेको महिलाहरू दिदीबहिनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने अब भ्याक्सिन लगाए पनि गर्नु त पर्ने नै पर्छ यो सेकेन्डरी प्रिभेन्सन भन्नाले चाहिँ के भन्छ भने हामीले प्रि क्यान्सर स्टेजमै पत्ता लगाउनु खोजेको प्रि क्यान्सरमा पत्ता लगाएर ट्रिटमेन्ट गर्यो भने त क्यान्सर भएन नि त त्यो चाहिँ सेकेन्डरी भयो त्यसै कारणले अहिले चाहिँ 2-3 छ यो सेकेन्डरी गर्दाखेरि एउटा त एसबिभी डिएनए टेस्ट नै छ धेरै ठाउँमा भइसकेको छ गाउँ गाउँमा पनि उहाँले फ्री यो एसबिभी डिएनए टेस्टहरू गर्नुभएको छ यो गर्ने तरिका चाहिँ के छ भने नि हाम्रो यो भिजाइल जसरी हामीले कोरोनाको टेस्ट गराएको छ नि नेजल स्वाब लिएर त्यसै गरी यो चाहिँ हामीले तपाईँको सर्भाइकल स्वाब भन्छौँ यो निबाट स्वाब लिने अब त्यो चाहिँ ट्रेन मान्छे चाहिँदा पनि चाहिँदैन कसै कसैलाई अप्ठ्यारो लाग्छ भने आफैले पनि लिन मिल्ने हुन्छ अनि सेम त्यही नै भाइलमा राख्ने हो त्यो जुन हामीले कोरोनाको गरेको जस्तै किनभने मोस्टली सबैजनाले त कोरोनाको टेस्ट त गरेकै छ होला होइन धेरै छ त्यसैले सेम त्यो टेस्ट गरिकन गर्छौँ अनि हामीले ल्याबमा ल्याएर जाँच गर्छौँ भाइरस नेगेटिभ आयो भने चाहिँ हरेक 5 वर्षमा एकचोटि गरे पुग्छ एउटा एसबिभी डिएनए टेस्ट र अनि केही गरी पजे तर युजली हामी एसबिभी डिएनए चाहिँ 30 वर्ष नागेको महिलाहरूलाई मात्रै गर किन भन्छौँ भन्दा कम उमेरमै चाहिँ पोजिटिभ हुने चान्सेस धेरै हुन्छ र अनि एकदमै डराउँछ कि मान्छेले एसबिभी भयो भने चाहिँ ओहो ल मलाई क्यान्सरै लाग्यो भन्ने हुन्छ यो एउटा एकदमै चिज बुझ्नु चाहिँ भाइरस पोजिटिभ जो पनि हुनसक्छ खालि हामी उहाँलाई चाहिँ उहाँहरू चाहिँ अब सजग हुनु पर्यो भन्ने बुझ्नु भयो त्यसै जब अब भाइरस पोजिटिभ आएर नेगेटिभ भयो भने त हामी हरेक 5-5 वर्षमा मात्रै गरे पुग्छ भन्छौँ र सब पोजिटिभ आयो भने पनि त्यसपछि चाहिँ हामी इभ्यालुएट चाहिँ गर्छौँ उहाँलाई प्रि क्यान्सर भएको छ कि छैन या त क्यान्सरै भएको छ कि छैन र तपाईँहरूले चाहिँ गएर लाग्ने बित्तिकै भाइरस पोजिटिभ भनेको चाहिँ क्यान्सरै लागिसक्यो होइन यो चाहिँ एकदमै बुझ्नुपर्छ सबैजनाले किनभने पहिला पनि हामीलाई जस्तै कोरोना भाइरस अनि के हुन्छ कोरोना भाइरस लाग्ने बित्तिकै सबै त मर्दैनन् कसैको त घरमै त्यतिकै तातो पानी खाएर पनि त ठिक भयो त्यस्तै गरिकन हाम्रोमा पनि यो भाइरस चाहिँ आफ्नै इम्युनिटीले ठिक गर्दै जाने खालको हो भाइरस तर पोजिटिभ छ भने चाहिँ अरू दिदीबहिनीहरूभन्दा अलिकति हामी चाहिँ सजग हुनुपर्छ त्यसपछि हामी गएर चेक गराउन जाने, युजली त्यसमा चाहिँ हामीले चाहिँ कल्पोस्कोपी भन्छ, कल्पोस्कोपी भनेर दूरबिन जस्तै हुन्छ, त्यहाँबाट हेर्छौँ त्यसले असर पारेको छ कि छैन भनेर, अनि त्यहाँबाट बायोप्सी लिन्छौँ होइन, मल्टिपल बायोप्सीहरू लिन्छौँ, र बायोप्सी नर्मल छ अरे, त्यसमा प्री क्यान्सर पनि छैन, क्यान्सर पनि छैन भन्यो भने चाहिँ उहाँलाई हामीले एक एक वर्षमा फलोअपमा राख्ने हो, जबसम्म उहाँको भाइरस जाँदैन। जस्तै यो भाइरस चाहिँ हामी फेरि डेली चेक गर्ने होइन, किनभने जे पनि पैसा लाग्ने चिज हुन्छ, महँगो पर्ने भएको कारणले गर्दा हरेक दिन गरेर लाग्दैन, कसैलाई एक वर्ष, कसैलाई दुई, कसैलाई त तिन चार वर्ष पनि लाग्छ यो क्लियर अफ हुनको लागि। अनि एक एक वर्षमा जबसम्म उहाँको भाइरस जाँदैन हामी उहाँलाई इयरली फलोअपमा राख्छौँ।
0: यसरी बुझौँ, यो चाहिँ भाइरस फेरि शरीरमा आउँछ र आफै पनि जान्छ, किनभने हाम्रै शरीरको क्षमताले यसलाई बाहिर निकाल्ने काम पनि गर्छ इन्डक्स। भनेपछि पोजिटिभ भइयो भनेदेखि अलिकति चनाखु बन्न पर्यो, सजग बन्न पर्यो, डाक्टर साहबहरूकोमा कम्तीमा वर्षको एक पटक फलोअपमा जानुपर्ने अवस्था देखियो। अब नेगेटिभ भएको सन्दर्भमा त खासै केही पिर पनि गर्नु परेन, पाँच पाँच वर्षमा जचाए पनि हुने कुरा भयो। अब यो टेस्टहरू गर्न चाहिँ हामी सर्वसाधारणले सक्ने अवस्था छ कि छैन, नेपालको अवस्थाले कस्तो छ, यो चाहिँ कतिको महँगो पर्छ?
1: जहाँसम्म मलाई लाग्छ यो 2,000-3,000 रेटमा
0: गरिरहेछ,
1: र नेगेटिभ भयो भने त 5 वर्षमा एकचोटि मात्रै गर्ने हो। त्यो बाहेक अहिले धेरैजना एनजिओहरूले र इभन के गर्छ भने नेपाल सरकारले नै पनि त्यो सबै फ्रीमा यो क्याम्पहरू थुप्रै चलाइरहेको छ, उहाँहरूले ठाउँ ठाउँमा क्याम्प गरेर अनि टेकुमा ल्याएर टेस्टहरू चाहिँ धेरै ठाउँमा अहिले चाहिँ यो एसबिभी डिएनए क्याम्प भनेर यो चलि चाहिँ रहेको छ।
0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी विशेष गरी पाठेघर र पाठेघरको मुखको क्यान्सरको विषयमा संवाद गरिरहेका छौँ। आजको संवादका लागि हुनुहुन्छ वरिष्ठ क्यान्सर रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ डाक्टर अन्जु श्रेष्ठ। उहाँ नेपाल क्यान्सर अस्पतालमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। डाक्टर साहब, म फेरि संवादकै क्रमलाई जोड्न चाहन्छु। हामीले अलिकति बच्ने कुराहरू पनि गऱ्यौँ, सावधानी कुरा हुने कुराहरू पनि गऱ्यौँ, क्यान्सरका कुराहरू पनि अलिकति जानकारी प्राप्त गऱ्यौँ। अब हामी चाहिँ क्यान्सर रोगको उपचारका बारेमा अलिकति जान्न चाहन्छौँ। जस्तो यो पाठेघर र पाठेघरको मुखको क्यान्सरको उपचार विधि पद्धतिहरू चाहिँ कस्तो छ नि डाक्टर साहब?
1: पाठेघरको क्यान्सर र पाठेघरको मुखको क्यान्सर चाहिँ दुईवटा डिफ्रेन्ट कुरा हो, यो त बुझ्न जरुरी छ। पाठेघरको क्यान्सर चाहिँ जसलाई हामीले युट्राइन क्यान्सर, एन्डोमेट्रियल क्यान्सरहरू भनिन्छ, त्यसलाई चाहिँ त्यो भनेको चाहिँ बच्चा, जहाँ बच्चा बस्ने ठाउँ, बच्चा जानी
0: भन्छौँ नि होइन।
1: त्यस्तो भयो भने चाहिँ अर्को चाहिँ यो जुन अहिले जति पनि मैले कुरा गरिरहेको छु खालि पाठेघरको मुखको मात्रै हो है त, भनेको जस्तै तपाईँले एसपिभी डिएनए गरेर यो जुन भ्याक्सिन लगाएर चाहिँ खालि बस्ने चाहिँ सर्भिक्सको मात्रै हो, यो बुझ्नुपर्छ। एउटा भ्याक्सिन लगाएर होल पाठेघरैकोबाट क्यान्सरबाट बस्ने होइन, हामी जति पनि कुरा गरिरहेछौँ सर्भिक्सको, जसलाई चाहिँ पाठेघरको मुख भन्छौँ होइन, त्यसको मात्रै भयो। अब यसको ट्रिटमेन्टकोमा चाहिँ मैले अघि नै भने चाहिँ यो चाहिँ यदि प्री क्यान्सरमै भन्छ, प्री क्यान्सर चाहिँ कस्तो हुन्छ भने बायोप्सी गरेपछि मात्रै थाहा हुन्छ, कहिले कहिले चाहिँ कल्पोस्कोपी गरेर अथवा अर्को चाहिँ यो भिजुअल एन्सर भिआइए टेस्ट भनेर जुन गरिरहेको हुन्छ त्यसले लगभग यसको प्री क्यान्सर भयो कि भनेर हामीले कहिले काहीँ अलिकति एज्युम गर्न चाहिँ सक्छौँ, तर कन्फर्म गर्नको लागि चाहिँ बायोप्सी नै गर्नुपर्ने हुन्छ। र सिआइएन भनेर अब तपाईँहरूले सिआइएन 1, 2, 3 चाहिँ छ भन्यो भने चाहिँ हामीले उपचार गर्दाखेरि चाहिँ एउटा चाहिँ थर्मोकोगुलेसन भन्छ भनेको सेकाउने फरक छ है त, रेडियोथेरापी सेकाउने भनेको चाहिँ क्यान्सरै भइसकेर गर्ने हो, रेडियोथेरापी भन्न चाहिँ हामीले नेपालीमा अब यो नभएको कारणले हामीले सेकाउने नै भन्छौँ। थर्मोकोगुलेसन भनेको चाहिँ एउटा तातोले मात्रै सिकाउने, एकचोटि मात्रै एप्लिकेसन गरिन्छ। अर्को कुरा चाहिँ जुन त्यो पाठेघरको मुख हुन्छ, एक लेयर एउटा लिप बायोप्सी या कुन बायोप्सी भनेको भन्छ, त्यो भनेको चाहिँ के हुन्छ भने एक लेयर जुन पाठेघरको मुखमा त्यो देखिएको छ सिआए त्यसलाई लेयरलाई काटेर फ्याँकिदिने, भनेको पुरै पाठेघर पनि फ्याँक्नु पर्दैन, खालि पाठेघरको मुखको जुन एउटा लेयर युजली 7 mm डेप्थसम्म चाहिँ त्यो निकालिदियो भने चाहिँ प्री क्यान्सर जान्छ। तर प्री क्यान्सर एकचोटि भइसकेपछि चाहिँ उहाँले स्ट्रिक्टली फलोअपमा बस्नै पर्ने हुन्छ, केही नभए पनि हामी 20 वर्षसम्म फलोअपमा बस्छ भन्छौँ, कसैलाई चाहिँ एक एक वर्षमा गर्छौँ, र बिच बिचमा सबै ठिक हुँदै गयो भने चाहिँ तपाईँको 2-3 वर्षमा मात्रै पनि फलोअप गर्न सकिन्छ। यो चाहिँ प्री क्यान्सरको भयो ट्रिटमेन्ट। अब सपोज कसै कसैको हुन्छ नि त, अब भन्नु भ्याक्सिन पनि लगाएन, यो टेस्टहरू पनि गरेन, र एकैचोटि हाम्रोमा पनि जति पनि देखिरहेछ अर्ली स्टेजमा त एकदमै कम छ, जति पनि आउँदाखेरि महिलाहरूको भनेको चाहिँ एकदम धेरै रगत गएको गाई गरेर अनि त्यसपछि इभन स्टेज 2, स्टेज 3 भइसकेर मात्रै आएको हुन्छ, भनेको चाहिँ अब क्यान्सरै लागिसक्यो, त्यो क्यान्सरै पत्ता लगाउने चाहिँ बायोप्सी गरेपछि मात्रै हुन्छ है त। बायोप्सी गरेर अब त्यो भयो भने चाहिँ हामीसँग चाहिँ 3 हुन्छ, कुनै पनि क्यान्सर

0: मात्रै पनि पुग्छ सुरुकै अवस्थामा. अब सपोज अलिकति पछाडि भयो अरे, युजली टु बी पुगेपछि चाहिँ युजली हामीले अथवा वान बी थ्री भन्छौँ भन्नाले ट्युमर अलिक ठुलो नै भइसकेको छ अरे, मोर देन 4 सेन्टिमिटरको 4 सेन्टिमिटरभन्दा ठुलो भइसकेको छ, पाठेघरको मुखभन्दा अलिकति वरिपरिको भागहरू पनि फैलिसकेको छ, अथवा यसको जुन गाँठोहरू भन्छ लिम्फ नोडहरूमा गइसकेको छ, स्टेज 2-3 भयो भने चाहिँ त्यो अवस्थामा चाहिँ हामीले किमो र रेडियोथेरापीमा जान्छौँ. बेसिकली रेडियोथेरापी नै हो. रेडियोथेरापी चाहिँ यो चाहिँ हाम्रो यो 25 साइकल सेकाउने बाहिरबाट भित्री र बाहिर सेकाइ भन्ने हुन्छ. युजली त अब के नभए पनि 1 महिना जतिको हुन्छ र सँगसँगै हप्तामा एकचोटि किमोथेरापी पनि दिन्छ. स्टेज इभन 4 पनि हामीले ट्रिटमेन्ट चाहिँ गर्छौँ, जस्तै किमो र रेडियोथेरापीहरू दिन्छौँ. स्टेज 2-3 त धेरै जसो चाहिँ निको चाहिँ हुन्छ, तर एकचोटि पाठेघरबाट बाहिर सकेर हामीले निको पारेको बिरामीहरूको चाहिँ फेरि फर्केर आउने चाहिँ सम्भावना हुन्छ. त्यस्तोकोमा चाहिँ अब कतिजनाले चाहिँ अब पाठेघरकोमा अब निको नै पारे अथवा पाठेघरै फ्याँकिसकेपछि पनि कसरी त रोग फर्किन्छ भन्छ. कुनै पनि क्यान्सर एक ठाउँमा क्यान्सरै भइसकेपछि चाहिँ त्यो उछिटेर थाहा नपाइकन सानो सेलहरू कतै गएर बसेको हुन्छ, अथवा छातीमा हुनसक्छ होइन, अनि पेटमा कतैतिर हुन्छ, अनि वर्षौँपछि पनि 7-8 पनि त्यो एक्टिभेट भएर कसैको लङ्समा आउने त्यो चाहिँ हुनसक्छ. त्यही भएर एकचोटि क्यान्सर भएर निको नै पारिसकेपछि पनि हामीले बारम्बार चेक चाहिँ गर्न आऊ भनेर
1: हजुर फलोअपमा चाहिँ बसिरहनु पर्यो. अब अलिकति यही प्रसङ्गमा मलाई जोड्न मन लाग्यो, जस्तो क्यान्सरको उपचार गरियो अनि यहाँले भने चाहिँ दोस्रो अथवा तेस्रो अवस्थासम्म छ भने पनि हामीले निको नै बनाउन सक्ने अवस्था पनि आयो, हामीले उपचार गऱ्यौँ तत्काललाई सन्चो पनि भयो, यहाँले भन्ने त्यो आइरहन सक्ने सम्भावना हुनाले अलिकति फलोअपमा रहनुपर्छ भन्ने कुरा गर्नुभयो. अब क्यान्सर भएका बिरामीहरूले होइन जो उपचार गराएर सन्चो हुनुभएको छ उहाँहरूले ख्याल गर्नुपर्ने कुराहरू के हुन्, जस्तो एउटा त उपचारको कुरा होला, अरू खानपिनका कुराहरू पनि होलान्. अब कतिपयले के गर्नुहुन्छ, जस्तो यो पिँडालुले घाउ हुने नि, त्यसो भएर पिँडालु खान हुँदैन कि, गाभा कर्कलोहरू खान हुँदैन कि भनेर, पोलेको मासुहरू खान हुँदैन कि भनेर मान्छेमा एउटा जनचेतनाको अलिकति अभाव पनि छ हाम्रोमा. अब यो क्यान्सर भइसकेका व्यक्तिहरूले के कुरामा ख्याल गर्नुपर्छ, ख्याल गर्नुपर्ने कुराहरू के हुन् डाक्टर साहब?
0: यस्तो छ, अब यसमा चाहिँ पाठेघरको मुखको क्यान्सरको कुरा गर्दाखेरि चाहिँ यसमा चाहिँ अब यो खानेकुराले गर्दाखेरि चाहिँ क्यान्सर हुन्छ भनेर नभएकोले हामीले स्पेसियली यही खाऊ नखाऊ चाहिँ भन्दैनौँ. तर एज जेनरलमा चाहिँ दुइटा छ, एउटाको चाहिँ स्मोकिङले चाहिँ यो रिकरेन्स पनि गराउँछ र अर्को चाहिँ तपाईँको वान अफ द कजै पनि, जस्तो भने चुरोट खाने र नखानेकोहरूकोमा गर्दा चाहिँ चुरोट खानेहरूमा चाहिँ बढी यो तपाईँको यो एचपिभी डिएनए पर्सिस्टेन्टली हुने प्रि क्यान्सरहरू देखिने यो क्यान्सरै हुने भएकोले चाहिँ हामी चुरोट खान चाहिँ कम्प्लिटली बन्द गरेर नै भन्छौँ होइन. अब दोस्रो कुरा भनेको चाहिँ यसमा यही खानेकुराले भन्ने छैन, तर पनि हामीले वेट गेन जस्तै हुन्छ नि अहिले जति पनि देखिरहेकोहरूको त्यो धेरै मोटोपनहरू त्यस्तोहरू चाहिँ नहुने गरिकन भन्नाले चिल्लो पदार्थहरू त्यस्तो धेरै या त गुलियो धेरैहरू चाहिँ नखाउनै भन्छौँ, ताकि जे होस् आफ्नो शरीरको चाहिँ वजन चाहिँ धेरै बढाउनु चाहिँ भएन,
1: वेट बढ्न दिनु भएन, यो चाहिँ खतरा भयो,
0: त्यो चाहिँ भयो. त्यो बाहेक अरू यही खाना जस्तै तपाईँले भन्छ पिँडालु यो छैन, तर अब आफैले अब कतिको सम्भव छ भनेर हो कि आफैले उमारे, किनभने अहिले सबैजना अर्को क्यान्सरको सबैजना हामीले कुरा गर्दा पनि सायद जुन यो कीटनाशक औषधिहरूको चाहिँ वान अफ द रिजन चाहिँ हो कि भन्ने जुन हिसाबले दुई किसिमले गर्दा चाहिँ क्यान्सर बढ्को, एउटा कुरा पहिला डायग्नोसिसै हुँदैन थियो, पत्तै लाग्दैन थियो, बिरामी मरि नै सकेपछि किन भयो पनि थाहा हुँदैन थियो. अब अहिले बढी चाहिँ हामीसँग जुन धेरै प्रविधिहरू आएर धेरै अब अहिले त बाहिरै जानु पर्दैन, सबै प्रविधिहरू हामी कहीँ भयो. र अर्को कुरा चाहिँ के छ भने हामीले निको पारेपछि त धेरै दिदी बहिनीहरू हुन्छ निको पारेको, त्यसले गर्दाखेरि हामीलाई एज अ प्रिभेलेन्स भन्ने भन्ने चाहिँ धेरैजना धेरैले चाहिँ क्यान्सर रोग बढेको जस्तो देखे पनि सायद पहिला र अहिलेकोमा चाहिँ डिफ्रेन्स अब कति छ त भन्न गाह्रो हुन्छ. अर्को चाहिँ अब त्यही हो, यो कीटनाशक औषधि सबै खानेकुराहरूकोमा हुन्छ भन्छ, अब तरकारी खानेकुराहरूमा त्यो चाहिँ वान अफ द रिजन हो कि भन्ने चाहिँ लाग्छ. तर अब हामीसँग त्यस्तो कुनै स्टडीहरू त्यस्तो छैन, फुडको खानाको अर्ग्यानिक यो भन्ने कतै पनि गभर्मेन्टकोमा त छैन नि त, यसको यो लागू भनेर कतै खासै मलाई मेरो ज्ञानमा चाहिँ यस्तो आएको छैन कि यो सबै टेस्टहरू गरेर मात्रै बजारमा जान्छ भन्ने कुरा चाहिँ मेरो ज्ञानमा चाहिँ छैन.
1: सकेसम्म विषादी कसैले नै प्रयोग नगरौँ, आफ्नो अमूल्य समय र विचार रेडियो नेपाल र आम समुदायका लागि दिनुभयो, यो समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ.
0: धन्यवाद.
1: अहिले हामीसँग संवादमा हुनुहुन्थ्यो वरिष्ठ स्त्री रोग तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अन्जु श्रेष्ठ. उहाँ नेपाल क्यान्सर अस्पताल ललितपुरमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ. आज यही कुराकानी सँगसँगै अब आजको हाम्रो कार्यक्रम यही पुरा हुन्छ. यहाँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो, आजको कार्यक्रमको सन्दर्भमा यहाँहरूका केही राय सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले पत्राचार गर्न सक्नुहुनेछ कार्यक्रममा हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ नेपाल. यदि यहाँहरूसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ. इमेलमा हाम्रो आइडी यस प्रकार रहेको छ,

स्वास्थ्य हाम्रो @gmail.com। आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै म पूर्ण चन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
3: नागरिक लगानी कोष,
4: झण्डु आयुर्वेद,
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
4: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
4: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
5: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष,

0: बाबा तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
1: ए त्यसो पो भनेछन् डाक्टरले, सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
0: ए अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
1: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
0: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
1: ल राम्ररी सुन छोरी, स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
0: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।
4: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
6: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: सेतो पुतली देखि सावधान रहौ।
8: सापु कस्तो रोग हो?
7: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
8: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
7: सापु रोग के कारणले लाग्छ?
8: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
7: सापु रोगका लक्षणहरू के हुन्?
8: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
7: उज्यालोमा हेर्न नसक्नु,
8: आँखा दुख्नु,
7: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
8: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
7: सापुको रोकथाम कसरी गर्ने?
8: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
7: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
8: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
7: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
8: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
7: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
8: यो रोग लागेको शङ्का लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ, आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचार। पछि सुन्न सक्नुहुनेछ करिब 11 बजेसम्म रोधी कार्यक्रम। यति बेला भने रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

आउनुहोस् नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेको हो। आज पनि हामी टुप्लुक्का आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

नेपाली लोकसङ्गीतले देशलाई जोड्ने काम गर्दछ। यस्ता ठेट मौलिक लोकगीतले विभिन्न भौगोलिक क्षेत्र, जाति र समुदायहरूका अनुभवलाई समेटेको हुन्छ, जसले सम्पूर्ण देशलाई बाँधेको हुन्छ। लोकगीतका शब्द, लय र कथा हाम्रो साझा इतिहास, संस्कृति र सङ्घर्षको कडी बन्ने गर्दछ। यसले हामीलाई हाम्रो पहिचान, राष्ट्रिय एकता र साझा संस्कृतिको महत्त्वलाई सम्झाउने काम गर्दछ। लोकगीतले र त एउटा गाउँबाट लाउरे बनेका तन्नेरीहरू लाउरबाट गाउँ आइसकेपछि यसरी नै सालीसँग रोदी घरमा नाच्ने गाउने गर्दछन्। लाउरे भेनाले सालीलाई राम्रो त देख्ने नै भए तर सालीले पनि भेनाले के कोसेली ल्याइदिएको छ भन्दै आज त गर्ने नै भइन्। खोइ कोसेली भने के ल्याइदिए उनीहरूलाई नै थाहा होला। बरु लाउरेले कि बस भन कि देऊ जोबाना भनेपछि आज यतै बसम भोलि भने सँगै जाउँला भन्दै थिए यी कलाकार राजु गुरुङ र सुमन थापा। भने अबको पालोमा ढाकर र तकमा भुइलाउँदै हिँड्थ्यौ नि वैशमा फुइलाउँदै भन्दैछन् सन्तोष बिसी र अन्जु गौतम।

वैश ढल्केपछि वैशमा बोकेको ढाकर र तकमा अलग त हुने नै भयो। त्यही भएर त समयले नपर्केपछि ती दिनका कुरा वा विगतका कुरा सम्झेर के नै पो हुन्छ र विगतलाई सम्झँदा धरानबाट नुन बोकेको, पाटी पौवामा भात पकाएर खाएको, सुतेको, साथीभाइसँग सँगै हिँडेको कुरा कपाल फुलेपछि वा जीवन बुढो हुँदै गएपछि जीवनलाई सिमलको भुवासँग तुलना गरेर वा काँस चाहिँ फुलेको भने पनि सम्झना त आउँछ नै हरेक मानिसलाई।

वक्खुत लाउने मुस्ताङकी नानी हामीसँग जाने कि नजाने, यो तामाङ सेलोले मुस्ताङको नानीको मात्र होइन सुन्दर मुस्ताङको पनि वर्णन गरेको छ। यसै पनि मुस्ताङ पर्यटकीय क्षेत्र हो, जहाँ मुक्तिनाथ जस्तो धार्मिक क्षेत्रले धार्मिक ऐतिहासिक र पर्यटकीय सुन्दर मुस्ताङको जति नै वर्णन गरे पनि कमै नै हुन्छ। त्यसैले मुस्ताङकी नानीको मिलेको जिउ, मिठो बोली, हँसिलो अनुहार मिलाएर लगाएको पहिरनले जो कसैको पनि मन जित्छ नै, त्यसैले मुस्ताङ जाउँ, मुस्ताङ जाउँ, मुस्ताङमा गएर खाउँला स्याउ भन्दै थिए। यहाँ यी कलाकारहरू भने अबको पालोमा चाँदीको जन्तर भन्दैछन्। यी कलाकार लक्ष्मी आचार्य र सूरज पण्डित।

कार्यक्रम रोधीमा यस्तै मिठा मिठा गीतहरू सुनाउने इच्छा हुँदा हुँदै आजको समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार इन्द्र जीशी र दीपिका बयम्बु मगरको स्वर छाड्दै आजको कार्यक्रम रोधीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: सेतो पुतलीदेखि सावधान रहौ।
1: साँपु कस्तो रोग हो?
0: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
1: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
0: साँपु रोग के कारणले लाग्छ?
1: हालसम्म सेतो पुतली मोठलाई साँपुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
0: साँपु रोगका लक्षणहरू के के हुन्?
1: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
0: उज्यालोमा हेर्न नसक्नु,
1: आँखा दुख्नु,
0: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
1: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
0: साँपुको रोकथाम कसरी गर्ने?
1: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
0: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
1: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
0: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
1: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
0: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
1: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
2: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नुभएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
3: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
2: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
3: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
2: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
3: ल, राम्ररी सुन्न छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शंका लागेमा तल्ला गरेका कालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
2: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब मुकेश कुमार मिश्रबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभाको आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पारित भएको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विधेयकले समुदाय स्तरमा प्रचलनमा रहेका परम्परागत ज्ञान र सांस्कृतिक सम्पदाको संरक्षण तथा पुस्तान्तरण गर्ने अधिकार सुनिश्चित गर्ने बताउनुभयो। विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले नेपाल सरकार सन् 2010 नै अभौतिक सांस्कृतिक महासन्धिको पक्ष राष्ट्र भएकोले त्यस महासन्धिका प्रावधानहरू कार्यान्वयनमा ल्याउन विधेयक आवश्यक रहेको बताउनुभयो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मध्य प्रदेश सभाबाट आज विश्वासको मत लिनुभएको छ। मध्य प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवको पक्षमा 62 जना प्रदेश सभाका सदस्यहरूले विश्वासको मत दिनुभएको हो। मुख्यमन्त्रीले राख्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा 36 जना प्रदेश सभा सदस्यहरूको मत परेको मध्य प्रदेश सभाका सभामुख राम आशिष यादवले प्रदेश सभा बैठकमा घोषणा गर्नुभयो। प्रदेश सभाको आजको बैठकमा 100 जना प्रदेश सभा सदस्यहरूको उपस्थिति थियो। नेपाली कंग्रेसका प्रदेश सभापति समेत रहनुभएका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाली कंग्रेसका 22, नेकपा एमाले 24, नेपाली कम्युनिष्ट पार्टी 15 र नेपाल संघीय समाजवादी पार्टी नेपालका 1 प्रदेश सभाका सदस्यहरूले विश्वासको मत दिनुभयो। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने सहित गितेन्द्र बाबु राई जीबी र छविलाल जोशीको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिन आदेश गरेको छ। जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले सहकारी ठगीतर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहने गरी संशोधन गरिएको कास्की जिल्ला अदालतका सृष्टेदार राजन खनालले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले दिएको निवेदनमा लामिछाने सहित अन्य प्रतिवादीमाथि लगाइएको संगठित अपराध सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर तथा राष्ट्र बैंक सम्बन्धी कसुर अन्तर्गत अभियोग अब नलाग्ने गरी संशोधन हुने अदालतको आदेश छ। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2083 सचिवालयले आम नागरिकसँग राय सुझाव मागेको छ। संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यदलले 7 दिनभित्र लिखित सुझाव माग गरेको हो। कार्यदलले विभिन्न राजनैतिक दलबाट लिखित सुझाव लिएर छलफल गरिसकेको छ। कार्यदलले विभिन्न समयमा संविधानविद, कानूनविद, वरिष्ठ अधिवक्ता, पूर्व प्रशासक, पूर्व कूटनीतिज्ञ, सञ्चारकर्मी र राजनैतिक व्यक्तित्वहरूसँग पनि छलफल गरी सुझाव संकलन गरिसकेको जनाएको छ। महोत्तरीमा डुबेर 4 बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज जिल्लाको मनरा सिस्वा नगरपालिका 7 सर्पल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरू 12 वर्षीय स्नेहा कुमारी र 6 वर्षीय शिवानी कुमारी तथा अजिज नदाफकी छोरी 12 वर्षीय अफसाना खातुनको डुबेर मृत्यु भएको हो। सर्पल्लो गाउँकी तीनै बालिका आज दिउँसो अङ्कुशी र जङ्घा नदीको दोभानमा नुहाउन गएका बेला खुट्टा चिप्लेर नदीमा खस्दा डुबेका थिए। यसै गरी गौशाला नगरपालिका 4 राजखोर गाउँ बस्ने नरेश महतोकी छोरी 2 वर्षीय दीपिका कुमारीको घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले बताउनुभयो। रेडियो नेपालबाट प्रसारित राति 11 बजेको समाचार सकियो। हस्त नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हस्त आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यही पूरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फका मित्र रामकृष्ण शाह, सहयोगी केदार भट्टसँगै म विष्णुदेवी पौडेल पनि विदा भएँ। नमस्कार, शुभरात्री।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सब

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा, यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ। सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमा।

धेरै सम्झाएँ मैले उसलाई, तर सकिनँ। प्लिज, तपाईँहरू सक्नुहुन्छ कि

आउनुहोस् नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेको हो। आज पनि हामी टुप्लुक्क आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

यो भाका विशेष गरी पश्चिम कर्णाली प्रदेशतिर प्रचलित झ्याउरे भाका हो। झ्याउरे गीत नेपालको लोक सङ्गीतको एक प्रकार हो, जसमा विशेष गरी द्रुत गतिको रिदम हुन्छ। झ्याउरे गीतहरू प्रायः पहाडी तथा हिमाली भेगमा गाइन्छ। यसमा ऊर्जाशील जोश र उत्साह झल्किन्छ। झ्याउरे गीत स्थानीय जीवनशैली, प्रकृति र समाजको चित्रण गर्दछ र त यहाँ सुर्खेतभित्रको सुन्दर बस्ती, त्यहाँभित्रको प्राकृतिक सम्पदा अर्थात् मानिस र प्रकृतिसँगको सम्बन्ध सौन्दर्यताको वर्णन गर्दै सुर्खेतको बीचमा बुलबुले घुम्दै आउला मायाले नभुले। जहाँ सुन्दर प्रकृति र संस्कृतिलाई साची राख्दै माया प्रेमको भाषा प्रस्तुत गर्दै हुन्थ्यो यी कलाकारहरू टिकापुन, रत्नविक, राजु, जानकी पुन र धर्मराज गिरी सामूहिक स्वरमा। हो, डोटी काँडा, मल्ल काँडा, बैल काँडा जस्ता विभिन्न रस्ती बस्ती घुम्दै फिर्दै आउँदा जाँदाको मायालाई भुले वा भुलेनन् यो कुरा उनीलाई जिम्मा दिँदै अब भने किराँत समुदायमा गाइने प्रचलित लोक भाका निकेश राई र मेलिना राईको स्वरमा।

परम्परागत सांस्कृतिक गीत हो। यस गीतमा किराँत समुदायको जीवनशैली, प्रकृति प्रतिको सम्मान र सांस्कृतिक परम्परालाई झल्काएको छ। साकेला गीतहरूले मुख्यत प्रकृतिको पूजा, सामुदायिक एकता र सांस्कृतिक पहिचानलाई महत्त्व दिएको हुन्छ। यस गीतको भावमा प्रकृतिसँगको गहिरो सम्बन्ध, सामूहिकता र जीवनका विविध पक्षहरूलाई समेट्दै किराँत समुदायको मौलिक संस्कृति र जीवन दर्शनलाई उजागर गरेको छ। त्यसैले यो गीतमा सामुदायिक एकताको, प्रकृतिप्रतिको श्रद्धा र संस्कृतिको गर्वको अनुभूति भएको पाइन्छ। यसैले फेरि पनि यो मिठो गीत शिशिर योगीको स्वरमा

हिमाली पारी छैन खेतबारी रुखो चट्टारी झमझम तारा झमझम जुम्लाको फापर हुम्लाको कोदो पिठो अर्थात् कर्णाली पारीको अन्नबाली जल जडीबुटी प्राकृतिक सम्पदा कला संस्कार संस्कृति रीतिरिवाजको बारेमा जति नै वर्णन गरे पनि कमै नै हुन्छ। तर यहाँ हुम्लाको प्रकृति संस्कृति जल जमिनमा उब्जने खाद्य बालीको जोडेर गीतमा आफ्नो मायालु आफ्नो परदेशी ज्यानले बिर्स्यो कि कतै हिजो हात हल्लाउँदै बोलाएका दिनहरूमा खाएका कसमहरू तोडिने पो हो कि तिमलाई भेट्न नपाएर यति त मन रोएको छैन यति त मायाको प्यास लागेको छैन म सकेसम्म पाएसम्म भ्याएसम्म छिटो भन्दा छिटो भेट्न आउनेछु भन्ने सन्देशको गीतपछि अब सुनाउँदैछु चेतबाद।

भेलापात वन पाखा उकाली उराली देउराली भन्ज्याङ पाखा पखेरी लेक बेसी हिमाल पहाड तराईसँग मितेरी गाँच्दै यहाँभित्रका विभिन्न संस्कार संस्कृति भूगोल भाषा जात जाति आफ्नै परम्परा र विशेषतालाई समेटेको हुन्छ लोकसङ्गीतले र त हामी पनि हिमालदेखि तराईसम्मका लोकभाकाहरू गुन्जाउने गर्दछौँ कार्यक्रम रोदीमा। यसैले यहाँ लेखकी डोल्मालाई नपरे रनभुलमा नाम्चे बजार दुधकुण्ड बजारमा पुगेर डोल्मालाई आफ्नो मनभित्र फोटो खिचेर आएकाले होला ओखलढुङ्गामा भेट्न आउनु है भन्दै बागमतीमा ल्याउने गरी घर बताउने यी कलाकारले कालिन्चोक मन्दिरमा अन्य ठाउँ घुमाउन सके कि सकेनन्। अहिलेलाई भने यो मिठो लोकभाका श्रीराम थापा मगर र विष्णु

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोक भाकाहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार उमा श्रेष्ठ र अमृत खातीको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98, 100 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np/www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल जेठ महिनाको 9 गते शनिबार, ज्येष्ठ शुक्ल पक्ष सप्तमी तिथि, तदनुसार मे 23 तारिक सन् 2026, नेपाल सम्मत 1146, अनला थ सप्तमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी राजन छेत्री अनि म नरहरि नेउपाने। सधाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुनायो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब हामी प्रस्तुत गर्दैछौँ अहिले बिहान 11 बजेसम्म सार्वजनिक सभा प्रसारण रेडियो नेपालबाट प्रसार हुने कार्यक्रमहरूबारे जानकारी।

0: केही बेरमा हामी प्रस्तुत गर्नेछौँ कार्यक्रम जीवन विज्ञान, यसपछिको प्रस्तुतिमा राख्नेछौँ अध्यात्म सन्देश। 5:50 संस्कृतमा समाचार सुन्नुहुनेछ भने 6 नेपालीमा। नेपाली समाचारपछि विभिन्न पत्र पत्रिकाहरूको सङ्गालो कार्यक्रम अखबार राख्नेछौँ करिब 36। 6:30 समय रहनेछ अन्तर सम्वादको। 7 समाचार, 7:25 कार्यक्रम आर्थिक नेपाल प्रस्तुत गरिसकेपछि केही स्वदेश गानहरू सुनाउनेछौँ करिब 8। 8 अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजी समाचारपछि विपदका कुरा राख्नेछौँ करिब 8:30 र 8:30 यहाँले सिप र सिर्जना कार्यक्रम सुन्न सक्नुहुन्छ। 9 समाचार, 9:10 नेपाल भाषामा समाचार सुनिसकेपछि 9:20 कार्यक्रम हाम्रो भूगोल प्रस्तुत गर्नेछौँ र यसपछिको समयमा केही नेपाली चलचित्रका गीतहरूबाट यहाँलाई मनोरञ्जन गराउनेछौँ करिब 10। 10 समाचार, 10 समाचारपछि स्थलगत रेडियो बहस कार्यक्रम सुनाउनेछौँ करिब 11 र 11 समाचार, 11 समाचार सँगसँगै हाम्रो कार्यक्रमहरू यहाँले निरन्तर सुन्न सक्नुहुनेछ। यो थियो अहिले बिहान 11 रेडियो नेपालबाट प्रसार हुने कार्यक्रमहरूबारे जानकारी। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ कार्यक्रम जीवन विज्ञान र यसपछिको प्रस्तुतिमा राख्नेछौँ अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौँ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: आत्मविश्वास बढाउनको लागि के गर्नुपर्छ प्रश्न छ। आत्मविश्वास बढाउनको लागि जे आफूलाई गर्न सक्दिनँ जस्तो लाग्छ यो चाहिँ अलिक गाह्रो छ, सक्दिनँ कि जस्तो लाग्छ, अथवा जुन काम सबैभन्दा गाह्रो लाग्छ पहिला त्यही काम गर्नुपर्छ, जसलाई अगाडि आएर बोल्न सक्दिनँ कि जस्तो लाग्छ उसले सबैभन्दा पहिला त्यही काम गर्नुपर्छ, अगाडि आएर बोल्न सुरु गर्ने। चिन्ता गर्नु पर्दैन यो बिग्रेला कि यो भत्केला कि पछि के होला, जे होला होला अगाडि आउने गरी नै हाल्ने। हाने मर्छ बोले टर्छ, जसले गर्न सुरु गर्यो आफै आत्मविश्वास बढ्दै जान्छ, नगर्नेहरू पछि पर्दै जान्छन्। जुन काम गाह्रो लाग्छ पहिला त्यही गर्ने, कसरी आत्मविश्वास बढ्दैन हेरौँ त, सुरु त्यहीबाट गर्ने। त्यसको साथ साथमा भित्री ऊर्जालाई जगाउनु पर्छ, आफूभित्र भएको आन्तरिक शक्तिलाई बढाउनु पर्छ। त्यो आन्तरिक शक्ति आत्मविश्वासको साहसको केन्द्र मणिपुर चक्र, हाम्रो शरीरमा रहेका 7 चक्रहरूमध्ये आत्मविश्वास बढाउने आत्मविश्वास 8 केन्द्र, साहसको केन्द्र मणिपुर चक्र। मणिपुर चक्र जगाउने विशेष विधि हुन्छ, त्यो विधि प्रयोग गर्ने, त्यसको अभ्यास गर्ने। दुईवटा काम गर्नुपर्छ, एउटा त जे कठिन लाग्छ त्यही काम गर्ने, दोस्रो आफ्नो आन्तरिक ऊर्जालाई क्रियाशील गराउने, मणिपुर चक्रको विशेष साधना गर्ने, विशेष अभ्यास गर्ने, त्यो विशेष विधि प्रयोग गर्ने। त्यसपछि मलाई आत्मविश्वास छैन, बढेन, 8 आएन, जोस आएन, कुनै गुनासो गर्नु पर्दैन। पुरा शक्ति आफूभित्र आएको अनुभव हुन्छ, यस्तो लाग्छ कि मैले गर्न नसक्ने काम त यो जगतमा केही छैन होला, कुनै पनि काम त्यस्तो छैन जुन मैले गर्न सक्दिनँ, जे पनि गर्न सक्छु भन्ने लाग्छ। साहसिलो मात्र होइन दुस्साहसिलो भन्छ व्यक्ति, तर नगरी हुँदैन होला, आफैले गर्नुपर्छ, सित्तै केही पनि पाइँदैन। कर्म यो नि हो, मनुष्य यो नि, काम गरे पाइन्छ नगरे पाइन्न। कसैले तथास्तु भन्देला र मेरो आत्मविश्वास बढ्ला आशीर्वादबाट बढ्ला भन्ने हो भने त्यो आशय मात्रै हुँदैन, आफूले गर्नुपर्छ। दुईवटा विधि, एउटा आन्तरिक अर्को बाह्य, एउटा व्यवहारमा अर्को भित्री शक्ति जगाउने, दुइटै काम साथसाथमा गर्नुपर्छ। हामी धेरै कारणहरूबाट आत्मविश्वासलाई गुमाइरहेका हुन्छन्। पहिलो कुरा विचार गर्नु के पर्छ भने, मैले जे पनि काम गरिरहेको छु के को लागि गरिरहेको छु, दुईवटा कारणले मान्छेले काम गर्छ। एउटा आवश्यकता पूर्तिको लागि काम गर्छ, अर्को इच्छा पूर्तिको लागि काम गर्छ। जुन व्यक्ति इच्छा पूर्तिको लागि काम गर्छ उसलाई एक प्रकारको आन्तरिक भय रहन्छ, डर रहन्छ। जसले आवश्यकता पूर्तिको लागि काम गर्छ त्यो अभयमा जान्छ। र रमाइलो कुरा के भने, आवश्यकता सबैको पुरा हुन्छ। एउटा भिखारीको पनि आवश्यकता पुरा हुन्छ, एउटा राजाको पनि आवश्यकता पुरा हुन्छ, तर इच्छा न भिखारीको पुरा हुन्छ न राजाको पुरा हुन्छ। इच्छा कसैको पुरा हुँदैन। जे पुरा हुँदैन त्यो प्रयास हामी निरन्तर गरिरहेका छौँ, अनि त्यो पुरा नभएको कारणले भित्र भय उत्पन्न हुन्छ, डर उत्पन्न हुन्छ, अभाव सिर्जना हुन्छ। डर अभावबाटै उत्पन्न हुने हो, अपूर्णताबाट उत्पन्न हुने हो। त्यसैले मैले जे काम गरिरहेको छु के प्राप्त गर्न गरिरहेको छु आफूलाई विचार गर्न। हामी अरूलाई प्रभावित गर्नको लागि काम गर्छौँ, र वास्तवमा भन्ने हो भने हामीले सम्पत्तिको सदुपयोग गरेकै छैन। सबैले सम्पत्तिको सबैभन्दा बढी दुरुपयोग गरेको छ। आफ्नो आवश्यकताको लागि, आफ्नो विकासको लागि उसले आफ्नो सम्पत्ति खर्च गर्दैन, मात्रै अरूलाई देखाउनको लागि गर्छ। अरूलाई दबाएर अहङ्कार बढाएर कोही पनि ठुलो हुँदैन। किन हुँदैन भने नि, कसैले केही देखायो उसलाई, देखिस् मसँग पनि सम्पत्ति छ, हेर मेरो सुन मैले कति लगाएको छु, कति मोटो सिक्री लगाएको छु, हेर तपाईँ सिक्री लगाएर ठुलो हुनुहुन्न अर्काको नजरमा। उसले हेर्छ नि, उसलाई ठुलो लाग्दैन, उसलाई अहङ्कारी नै लाग्छ। हेर न देखाएको के न सम्पत्ति छ भनेर देखाएको। कसले भन्छ देखाउनेलाई ठुलो? जतिसुकै महँगो गाडी किनेर हिँड्नुहोस्, तपाईँलाई गाडी महँगो हुँदैमा कसैले ठुलो भन्दैन। अहङ्कारी भन्छ, धनको प्रदर्शन गर्यो, हामीलाई देखायो, जलायो भित्रबाट। कोही कुनै पनि व्यक्ति कसैको सम्पन्नता देखेर खुसी हुँदैन। सबैको मन यस्तै छ, अर्काको सफलताबाट आफ्नो मुटु झलाउँदा आनन्द मात्र होइन स्वास्थ्य पनि गुमाए, सबको हाल यही छ। कोही पनि कसैको सफलता देख्नै चाहँदैन। यो जगतमा दुईजना व्यक्ति मात्रै हुन्छन् जसले अर्काको सफलता हेर्न सक्छन्, एउटा बाउ, अर्को गुरु। एउटा गुरु एउटा शिक्षकलाई हेर्नुहोस्, प्राथमिक स्कुलमा आफूले पढाएको विद्यार्थी, त्यो विद्यार्थी माथि बढ्यो, आहा गर्व हुन्छ उसलाई, मैले पढाएको नि बुझिस्, मेरो चेला हो नि त्यो, गर्व गर्छ। उसको प्रगतिमा एउटा गुरुले गर्व गर्छ, अर्को बाउले गर्व गर्छ, म भन्दा पनि छोरो ठुलो भयो, ऊ खुसी हुन्छ, ठुलो बन्नलाई मद्दत गर्छ। बाँकी सारा सब, अब आमाको कुरा नलिउँ है, फेरि आमालाई भएन भन्नु होला, किनभने आमालाई प्रगति या दुर्गतिसँग मतलबै छैन, आफ्नो बच्चा खुसी छ कि दुखी छ त्यो मात्रै हेर्छ। आमा प्रेमको प्रतिमूर्ति हो, आमामा अहङ्कार हुँदैन, मात्रै प्रेम हुन्छ। छोरो छोराछोरीहरू कति सम्पन्न भए, कति धनी भए, आमालाई खासै मतलब छैन, कति सुख पाए त्यो मतलब छ, कति खुसी छन् त्यो मतलब छ। त्यसकारण आमा फरक हो, होइन भने बाँकी सारा जगतमा सबै मान्छे कसैको पनि प्रगतिबाट खुसी हुन सक्दैन, मान्छेको स्वभाव यस्तै छ। त्यसकारण अरूलाई मैले धन प्रदर्शन गरेर, राम्रो लुगा लगाएर राम्रो प्रदर्शन गरेर अरूलाई मैले प्रभावित पारेँ भनेर भन्ठान्नु त्रुटिपूर्ण हुन्छ। कोही प्रभावित त हुँदैनन्, उल्टो दुश्मन हुन्छन्, आफूलाई हेपेको ठान्छन् उनीहरूले। हामीले गलत गरिरहेका छौँ, ठुलो हुनुपर्ने हो तर बाटो गलत रोज्यौँ। एउटा तरिका छ ठुलो हुने, सर्वाधिक उत्तम तरिका, जसले आत्मविश्वास पनि बढाउँछ, अभयमा लिएर जान्छ, व्यक्ति शक्तिशाली हुन्छ, सारा जगतले मन पराउँछन्। त्यो तरिका हो, लुगा लगाएर ठुलो बन्ने होइन, गहनाले ठुलो बन्ने होइन, महँगो मोबाइल किनेर ठुलो बन्ने होइन, अरूको भलाइको लागि काम गर, अरूको सेवा गर, अरू अप्ठ्यारो परेको मान्छेलाई मद्दत गर, सङ्कटमा परेका व्यक्तिहरू, अभावग्रस्त मान्छेहरूलाई थोरै पनि मद्दत गर्न सकियो भने त्यो सम्मान प्राप्त हुन्छ, त्यो प्रेम प्राप्त हुन्छ, र उनीहरूको सम्मान र प्रेम भने हाम्रो शक्ति हो। शक्तिशाली व्यक्तिलाई अटाउँदैन, जो शक्तिशाली छ त्यसलाई नै अटाउँछ। कमजोर व्यक्ति जसमा शक्ति छैन त्यो व्यक्ति कहीँ आँटिलो साहसिलो हुन सक्छ र आत्मविश्वास बढ्न सक्छ र? म एक्लै हुँदा मेरो आत्मविश्वास कसरी बढ्छ? धेरैजना छन् भने भनिन्छ नि आफ्नो गाउँमा कुकुर पनि शेर हुन्छ अरे। किन? गाउँमा आड हुन्छ कि कुकुरलाई के लाग्छ, म मात्रै छैन मेरो घरमा अरू मान्छेहरू छन् जसले मलाई अप्ठ्यारो पर्यो भने रक्षा गर्छन्। अरूको पावर, अरूको शक्ति आफूले लियो, उसले सबै मेरा अगाडि पछाडि छन् है भन्ने त्यो भरोसाबाट हिम्मत जन्मिन्छ, आँट जन्मिन्छ, र त्यसले मात्रै यो आँट जन्माउन सक्छ जसले अरूको हितमा काम गर्छ। जसको हितमा काम गर्छ त्यो व्यक्ति त उसको भयो अब, किनभने हामी पनि मेरो हितमा काम गर्ने मान्छेलाई केही अप्ठ्यारो पर्यो भने दौडेर हामी त्यहाँ पुग्छौँ कि पुग्दैनौँ? उसको शक्ति बन्छौँ हामी। हामीले पनि कसैको हितमा काम गर्यौँ भने त्यो मेरो शक्ति हो। दसजना मान्छेको हितमा मैले काम गरिरहेको छु भने दसजना मेरो हितमा लागिहाल्छ। यति मान्छे मसँग छन् मलाई सहयोग गर्ने भन्ने भित्र आत्मविश्वास, एउटा विश्वास भएपछि त्यसले जगाउने कन्फिडेन्स, भरोसा बन्दछ। त्यसकारण शक्ति आर्जन गर्न चाहने व्यक्तिले, सारा दुनियाँलाई प्रभावमा ल्याउन चाहने व्यक्तिले अरूलाई सहयोग गर्नुपर्छ। मान्छेको त स्वभावै अरूलाई प्रभावित गर्नु हो, र अरूलाई प्रभावित गर्ने तरिका आफ्नो सम्पत्तिको प्रदर्शन गर्नु होइन। अरूलाई प्रभावित गर्ने सुन्दर तरिका अरूलाई सहयोग गर्नु चाहिँ हो। अरूले त ध्यानै दियो भने पनि शत्रुतापूर्ण ध्यान हुन्छ, घृणापूर्ण ध्यान हुन्छ, के काम? हामीलाई त प्रेमपूर्ण ध्यान मलाई दियोस्, मेरो याद गरोस्, त्यही नै हुन्छ नि। त्यसको लागि अरूको कल्याणको लागि, अरूको हितको लागि काम गर्नुको हामीसँग विकल्प छैन। र जुन व्यक्ति अरूको हितमा काम गर्छ त्यो व्यक्तिको आत्मविश्वासले आकाश छुन्छ। उसलाई के लाग्छ, मैले केही गर्न सक्दिनँ जस्तो लाग्दैन। किन सक्दिनँ? म मात्रै छु र, यत्रो मेरो शक्ति छ, यति धेरै मान्छेले मलाई मन पराउँछन्, मैले गरेपछि के हुँदैन? छाती ठुलो हुन्छ, गर्व हुन्छ उसलाई, र हर हमेसा एउटा काम गरौँ, कहिल्यै पछाडि पर्नु पर्दैन। त्यो काम भने के हो भने जुन काम गर्दा मलाई गर्व हुन्छ, वाह क्या राम्रो गरेँ भन्ने लाग्छ, त्यही काम गरौँ। जुन काम गरेर टाउको लुकाउनु पर्छ, टाउको झुकाउनु पर्छ, त्यस्तो काम झुकिएर पनि नगरौँ, त्यसले आत्मविश्वासलाई क्षय गर्छ, नाश गर्छ। त्यसकारण आफूभित्रको आत्मविश्वास बढाउने हो भने, आँटिलो साहसिलो हिम्मतिलो हुने हो भने अरूको हितमा काम गरौँ, सामूहिक हितमा काम गरौँ, व्यक्तिगत स्वार्थको लागि होइन, र व्यक्तिगत सम्पत्ति कमाएर अरूलाई प्रदर्शन गर्ने होइन। अरूलाई सम्पत्ति प्रदर्शन गर्ने व्यक्ति त जहिले पनि डरमा हुन्छ, भयग्रस्त हुन्छ, हिम्मत हुँदैन, आँट हुँदैन। ठुलो गाडी किन्यो, महँगो गाडी किनेर हिँड्यो, बाटोमा निस्किँदाखेरि अरूलाई देखाउन हिँड्यो हो, तर भइरहन्छ कसैले मेरो गाडीमा ढुङ्गा त हान्ने होइन। सारा व्यक्तिहरूले ईर्ष्या गरेको अनुभव गरिरहेको हुन्छ, भयग्रस्त हुन्छ। त्यही भएर त ती डरपोकहरू जसलाई अत्यन्तै डर लाग्छ सुरक्षा गार्ड लिएर हिँड्छ। उनीहरूलाई थाहा छ मैले कहीँ राम्रो काम गरेकै छैन, सबलाई अपमान गरेको छु, दबाएको छु, पायो भने तिनीहरूले मलाई छोड्दैनन्, एक्लै पऱ्यो भने आफ्नो रक्षाको लागि व्यवस्था गरेर हिँड्छन्। डरपोकहरूको काम हो। जो व्यक्तिमा आत्मविश्वास छ त्यो व्यक्तिलाई के को सुरक्षा गार्ड चाहिन्छ? जसले अरूको हितको लागि मात्रै काम गरेको छ उसलाई कुनै सुरक्षा गार्ड चाहिन्न, किनभने ती हित गरेका सारा मान्छेहरू उसको सुरक्षामा जतिखेर पनि तत्पर रहन्छन्, उसलाई कहीँ अप्ठ्यारो पर्नै दिँदैन। त्यसकारण हामीसँग आत्मविश्वास जगाउनको लागि, आँटिलो साहसिलो बन्नको लागि अरूको हितमा काम गर्नुको विकल्प छैन।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

0: कार्यक्रममा अब पालो रहेको छ श्रवण भक्तिको। श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन।
1: त यहाँ पुनः प्रश्न, फेरि प्रश्न गरे चार्ल्स डार्विनले, ठिक छ तिम्रो भगवानले यो संसार उत्पन्न गरेको भए, आनन्दमय गुण भए, ज्ञानमय भए, यही संसारले बनाएको र व्याप्त रहेको यो संसार चाहिँ दुःखमय किन छ? जबकि चिनी हालेर बनाएको मिठाई गुलियो हुन्छ, नुन हालेर पकाएको तरकारी नुनिलै हुन्छ, त यो आनन्द भगवानले बनाएको संसार आनन्दमय किन छैन? हरेक व्यक्ति दुखी किन छ? अज्ञानी किन छ? अहिले यहाँ बसेर प्रवचन सुनिरहेछन् व्यक्ति, दुर्घटना त घटना त कसैले रोक्न सक्दैन, हुनसक्छ कि तपाईँहरू मध्ये कसैको घर आगो लागि भइरहोस् तर तपाईँहरू यहाँ प्रवचनमा मस्त हुनुहुन्छ, किन? अज्ञान त थाहा छैन त के भइरहेछ अज्ञान व्याप्त छ र संसारमा सुख छ कि छैन यो त तपाईँहरू सबलाई अनुभव छ। यदि सुख कतिमा छ, हजारमा छ कि लाखमा छ कि करोडमा छ कि अरबमा छ, हरेक व्यक्ति दौडिरहेछ, बिल गेट्स पनि दौडिरहेछ अझै मुकेश अम्बानी पनि दौडिरहेछ, अरे विश्वका धनी व्यक्तिहरू छ किन दौडिने? अब दाल रोटी खाएर बस, अरे कहाँ हुन्छ, अझ दौडिरहेछ। अतृप्तता, असन्तुष्टि, दुःख व्याप्त छ, त क्या बढिया प्रश्न, त यसको जवाब दिनु छ आज। त हेर्नुहोस्, यसमा सूत्रात्मक रूपमा एक सूत्र बनाइदिए वेदव्यासले यसको जवाब दिनलाई, कि सर्वधर्मोपपतेश्च, अर्थात ब्रह्मसूत्र 2:1:37 यो बताइदिए कि ब्रह्ममा सब प्रकारको धर्म एक साथ लागू हुन्छ, त्यसैले ब्रह्मले के गर्छ त्यसमा किन भन्ने प्रश्न गर्न पाइँदैन कदम सब धर्म लागू हुन्छ। जस्तै तपाईँहरूले आगो बाल्नुभयो, आगोको धर्म के हो? प्रकाश दिनु, तातो दिनु, होइन? तातो पनि देखिँदैन तर नजिक जानुहोस् पोल्छ, यो धर्म हो आगोको। पानीको धर्म के हो? शीतलता प्रदान गर्नु, पानीमा छुनुहोस् तातो आउँदैन। आगोलाई छोएर शीतलताको हामी आशा गर्न सक्दैनौँ, किनकि उनीहरूको धर्म अलग अलग छ, एक शीतलताको धर्म छ, एक तापको धर्म छ, तर भगवानमा यस्तो लागू हुँदैन। भगवानमा के लागू हुन्छ? तातोपन पनि भगवानमा छ, चिसोपन पनि भगवानमै छ दुवै चिज लागू हुन्छ। यानि कि भगवान आनन्दमय छ र यो दुःखमय संसार पनि उत्पन्न गर्न सक्छ, चाहे जे चाहे त्यो गर्न सक्छ, किन भन्ने प्रश्न आउँदैन। किन? किनकि भगवान पुरुषाम न परम किञ्चित् सा काष्ठा सा परागति, कठोपनिषद् 1:3:11 भन्छ, भगवान सर्वोच्च शक्ति हो, सुप्रिम पावर हो, उसले गरेको कुनै पनि कार्यमा किन भनेर प्रश्न गर्न मिल्दैन। संसारकै सर्वोच्च अदालतले फैसला गरिदिएपछि फेरि किन भनेर जिल्ला अदालत जान मिल्दैन त्यस्तै टुङ्ग्याइ पुनः वेद भन्छ, कर्तुम अकर्तुम अन्यथा कर्तुम समर्थ, सरस्वती रहस्योपनिषद्को 51 मन्त्र भन्छ कि भगवान जे चाहे त्यो गर्न सकिन्छ, चाहे उल्टा गर चाहे सुल्टा गर सब गर्न सक्छ, त्यहाँ प्रश्न उठाउन सकिन्न। एक कारण यो, कि भगवानको कार्यमा प्रश्न उठाउन मिल्दैन, खतम, सुप्रिम पावर, किनभने प्रश्नै गर्न सकिँदैन। अरे भगवानको कार्यमा किन भन्नलाई त भगवानको लेभलमा पुग्न पर्यो। 5 क्लासको विद्यार्थीले एमएको टिचरलाई यस्तो पढाइ किन पढाउनुहुन्छ भन्न सक्दैन। पहिला 6, 7, 8, 9, 10 हुँदै आऊ एमएसम्म, त्यसपछि बताउला। बुझ्न नसक्नु तिम्रो कमी हो। तर पनि अर्को कारण ध्यान दिनुहोस्, यहाँ यो बताइयो कि भगवानले यो सब उत्पन्न गरे, बनाए, यो कुरा पनि ठिक हो, र यो सब विश्व जुन छ वास्तवमा भगवानसित कुनै लेना देना छैन। भगवानले बनाएनन् यो संसार, यो पनि सत्य हो। ध्यान दिनुहोस्, वेद शास्त्रमा दुवै चिज छन्, र वेद के हो? स्वयं भगवान। भगवानले झुट त बोलेनन्, त यो संसार भगवानले बनाए यो पनि सत्य हो, भगवानले बनाएनन् यो पनि सत्य हो। कसरी सत्य हो? ध्यान दिनुहोस्, निःश्वसितमस्य वेदाः वीक्षितमस्य पञ्चभूतानि स्मितमेतस्य चराचरं सुप्तं चास्य महाप्रलयः। अर्थात भगवान को श्वासबाट वेद प्रकट हुन्छ, बन्द छ श्वासबाट। भगवान एक्लै थिए प्रारम्भमा, कोही थिएन, आँखा बन्द गरेर आराम गरिरहेको थिए। आँखा खोलिदिए बस त यो संसार बन्यो। फेरि मुस्कुराइदिए, मुस्कुराइदिए त यी जीव चराचर तपाईँ हामी सब बन्यौँ। र जब झोक्चले भगवान्लाई आ यिनीहरूको मुख पनि हेरिदिन, आँखा चिम्लेर सुते त प्रलय भयो। त्यही भगवान् नै कारक भए, कसरी भन्छ कि भगवान्ले बनाएनन्? यो कुरा पनि सत्य हो यस कारण। तर अर्को कारण यो हो, भगवान्ले यो संसार बनाएनन्। भगवान्ले त यो संसारलाई केवल प्रकट गरिदिए, वेद स्पष्ट पार्छ। सूर्य चंद्र बसौ ध्याता यथा पूर्व मकल्पयत् दीवं पृथ्वीं चांतरिक्ष मथ स्वः। नारायणोपनिषद को 14 मंत्र यहां स्पष्ट गर्छ। यो संसार जुन छ वस्तुतः एक चीज मात्र छैन, ब्रह्म एक छ, एक अर्को चीज पनि छ जसलाई माया भन्दछन्, माया यो संसार, र अर्को एक छ जीव। 3 चीज छ, वेद भन्छ एता

तम प्रोक्तम त्रिविधम तीन छ तीन। त्यसैले केवल ब्रह्म ब्रह्म भनेर मात्र पुग्दैन, अर्को दुई चिज छ त्यसलाई पनि जान तब स्पष्ट हुन्छ। श्वेताश्वतर उपनिषद 1:12, क्षरम प्रदानम अमृताक्षरम हर क्षेरात्मना भीषते देव एक तस्य विद्यानात् योजनात् भूयश्चान्ते विश्वमाया निवृत्ति। पुनः वेद भन्छ तीन तत्व छ त्यसलाई जान। श्वेताश्वतर उपनिषद 1:10, अजामेकाम लोहित शुक्ल कृष्णाम। श्वेताश्वतर उपनिषद 4:5, 4:10 सब यही चीज छ। यानी कि तीन चीज छ, एक भगवान, एक माया, एक जीव। ब्रह्म जीव माया यो तीनमा तीनैले तीनैलाई बनाएनन्। ध्यान दिनुहोस्, न भगवानले बनाए यो संसार मायालाई, न मायाले भगवानलाई बनायो, न भगवानले जीवलाई बनाए, न जीवले भगवानलाई बनायो मायालाई बनायो, कसैले कसैलाई बनाएन। यी तीनै सनातन छन्। भगवानले चाहेर पनि यो संसार खत्तम गर्न सक्दैनन्, न जीवलाई खत्तम गर्न सक्छन्, न चाहेर बनाउन सक्छन्, न जीवलाई बनाउन सक्छन्। यो सिद्धान्त छ। त हेर्नुहोस्, यहाँ कन्फ्युज गर्ने सिद्धान्त आयो। त यहाँ खालि यति बुझ्नुहोस् अहिले, जस्तै तपाईँहरूको यहाँ दमकमा व्यापारीहरू छन्, तपाईँहरूले देख्नु भएको छ या व्यापारी हुनु होला, तपाईँहरू के गर्नुहुन्छ? बिहान पसल खोल्नुहुन्छ, सटर खोलेर सामान फिजाउनुहुन्छ, फुटपाथमा बाटो हिँड्दै नमिल्ने गरी सो गरेर राख्नुहुन्छ। जब बेलुका हुन्छ, राति हुन्छ, के गर्नुहुन्छ? सामान सबै भित्र थन्काउनुहुन्छ, गर्नुहुन्छ गर्नुहुन्न। भोलिपल्ट बिहान फेरि पसल खोलेर फिजाउनुहुन्छ। त यसको मतलब पसल खोलेर सामान फिजाउनु, त्यो सामान तपाईँले बनाएको होइन, केवल ढोका खोलेर प्रकट गरिदिनु भयो, देखाइदिनु भयो, फेरि बेलुका बन्द गरिदिनु भयो। बस भगवानले यति मात्र गर्छन्, वस्तुत यो संसार बनाउँदैनन्, तर प्रकट भगवानले नै गर्छन्। त्यसकारण बनाएको भान हुन्छ, त यही पनि मानियो कि भगवानले बनाउँछन्। कारक तत्त्व ब्रह्म नै हो, भगवान हो, यो पनि सत्य हो, तर भगवानले केवल प्रकट गर्छन्। जस्तै तपाईँहरूले क्रिकेट गेम खेल्नु भएको छ या हेर्नु भएको छ, त्यसबारेमा ज्ञाता हुनुहुन्छ भने 5 दिनको टेस्ट क्रिकेट हुन्छ कि हुँदैन? त्यसमा क्रिकेट खेल्छन्, आज त हिसाब लगाउँछन्, यति ओभर समाप्त भयो, यति रन